हुन्छन्। तपाईँले देख्नु भएको छ, रिसाउने मान्छेका प्रशंसकहरू, आक्रोशमा आउने मान्छेका प्रशंसकहरू। तपाईँले देख्नु भएको छैन ज्ञानी र विवेकशील मानिसका उपासकहरू। प्रिय सज्जन, हामी सबैसँग आवेग र विवेक दुवै शक्तिहरू छन्। मनुष्य भएका हुनाले हामीले हाम्रो आवेगलाई व्यवस्थित गर्नुपर्दछ। जीवनका कुनै क्षणहरूमा आवेगको पनि अर्थ होला, पक्कै पनि यो निरर्थक छैन। परमात्माले कुनै न कुनै अर्थ देखेर आवेगको पनि निर्माण गर्नुभएको होला, तर जीवनभर हामीलाई लगभग आवेगको आवश्यकता पर्दैन भन्दा पनि हुन्छ। अधिकांश समय हामी विवेकमै बाँच्नु पर्दछ, होसमा बाँच्नु पर्दछ, जागरणमा बाँच्नु पर्दछ। हामी जागृत हुन आएका हौ, जब हामी जाग्दछौँ त्यसपछि सबै कुरा थाहा हुन्छ हामीलाई, अनि हामीले हिँड्ने बाटो पनि प्रष्ट हुन्छ, हामीले गर्नुपर्ने कर्तव्यहरू पनि प्रष्ट भएर जान्छन्। आवेगबाट यो कुनै कुरा सम्भव हुँदैन। आवेगले एकछिन परिवर्तन हुन सक्छ, आवेगबाट ठुला ठुला परिवर्तनहरू पनि हुन सक्दछन्, तर ती सबै परिवर्तनहरू अत्यन्त क्षणिक हुन्छन्। आवेग जस्तै लामो समयसम्म टिक्न सक्दैनन्, रहन सक्दैनन्। आवेगमा आएर तपाईँले एउटा स्थितिलाई अर्को स्थितिमा बदलिदिन सक्नुहुन्छ, तपाईँ स्वयंले त्यो आवेगका बेलामा मात्र त्यसलाई परिवर्तन ठान्नुहुन्छ। जब तपाईँको आवेग समाप्त भएर गयो, तपाईँले गर्नुभएको त्यो परिवर्तनप्रति स्वयं तपाईँलाई पश्चाताप बोध हुन थाल्दछ। त्यसकारण आवेगमा भएका कुनै पनि परिवर्तनहरू हामीलाई आनन्द दिने किसिमका हुँदैनन्, हामीलाई शान्ति दिने किसिमका हुँदैनन्। विवेकमा हुने परिवर्तनहरू सदैव सन्तोषजनक हुन्छन्, शान्तिदायक हुन्छन्। त्यसैले विवेक भनेको प्रेमको पर्याय, निर्माणको पर्याय, संसारका सबै सकारात्मक वृत्तिहरूको पर्याय। जहाँ विवेक छ त्यहाँ मनुष्य छ, जहाँ आवेग छ त्यहाँ मनुष्य छैन। प्रिय सज्जन, जहाँ विवेक छैन त्यहाँ मनुष्य कहाँ होस्? विवेक नभएको ठाउँमा आवेग हुन्छ, रिस हुन्छ, क्रोध हुन्छ, तनाव हुन्छ, अनावश्यक काम वासनाहरू हुन सक्ला, तिनले हामीलाई गलत बाटोमा लिएर जान्छ, ध्वंसको बाटोमा लिएर जान्छ, निर्माणको बाटोमा लिएर जाने। संसारमा यदि केही छ भने केवल विवेक छ, जागरण छ, बोध छ। यसैले बुद्धहरू शान्त हुन्छन्, सन्तुष्ट हुन्छन्। कसैका प्रतिक्रियाहरूद्वारा उनीहरू न मातिन्छन् न आत्तिन्छन्, सबै अवस्थाहरूमा उनीहरूले समताको अनुभूति गर्दछन्। प्रिय सज्जन, चाहे दुःख होस्, चाहे सुख होस्, चाहे प्राप्ति होस्, चाहे अभाव होस्, यी सबै अवस्थाहरूमा उनीहरूको एउटै दृष्टि हुन्छ, अचल दृष्टि हुन्छ, सबैप्रति अकारण करुण हुन्छ। मनुष्यले त्यसो भएका हुनाले आफूभित्रको विवेकलाई जागृत गर्नु छ र आवेगलाई किनारा लगाउनु छ। जब मनुष्यका अन्तस्करणमा विवेकको रोशनी पैदा हुन्छ, जब व्यक्ति विवेकशील बन्न सक्दछ, त्यसपछि संसारमा विवेकशीलहरूको नयाँ समाज निर्माण हुन्छ, र त्यो समाजमा कुनै हिंसा हुँदैन, कुनै वैमनस्य हुँदैन, कुनै झगडा हुँदैन, सबै सद्वृत्तिहरूको विकास हुन्छ। र हामीले इतिहासमा पढे जस्तै, पुराणहरूमा पढे जस्तै, राम राज्यको साक्षात अनुभूति गर्न पाउँदछौँ। परिवर्तन बाहिर होइन प्रिय सज्जन, अन्तस्करणमा हो। हामी स्वयंले स्वयंलाई बदल्यौँ भने मात्रै समाजको पनि रूपान्तरण हुन सक्दछ। हवस् त प्रिय सज्जन, आजका निमित्त कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलामा फेरि हामी नयाँ विषयका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। आवेग तपाईँको हटेर जाओस् र विवेकको रोशनी पैदा होस्। परमेश्वरसँग म यही सतत वन्दना गर्दछु। लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्। नमस्ते।

0: ऐसलाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी अरे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ मिस।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
7: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
6: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
7: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
6: ए,
7: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउनु र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
6: ए हो र बाबु?
7: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
6: ए,
7: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
6: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास। आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म गाउँले बलदेव, अरूले भन्ने चाहिँ डाक्टर बलदेव शर्मा अधिकारी। मेरो बुद्ध कविताको शीर्षक छ। यो कविता 2044 साल विक्रम सम्वतमा रचना गरिएको हो। 2044 विक्रम सम्वतको वैशाख महिनामा बृहत राष्ट्रिय स्तरको कविता महोत्सव भएको थियो विशाल मिलन केन्द्रबाट। त्यसै प्रसङ्गमा रचना गरिएको यो कविता, कविता महोत्सवमा सर्वप्रथम भएको भाग्यमानी कविता पनि हो। मेरो बुद्ध कविताको शीर्षक। यो कविता अनुष्टुप छन्दमा रचिएको छ।
3: नाघी सगरमाथा उफ्रिँदै उफ्रिँदै गयो, नाघी सगरमाथा उफ्रिँदै उफ्रिँदै गयो,

त्यागले जिउने गरौं यो हाम्रो खन्चुवा बुद्ध जम्मै शास्त्र बुत्याउँछ यो हाम्रो खन्चुवा बुद्ध जम्मै शास्त्र बुत्याउँछ शास्त्रलाई

त्याउँछ शास्त्रलाई पचाएर ज्ञान शास्त्र बताउँछ बुद्ध बाँच्दछ मर्दैन युद्ध जन्मन्छ मर्दछ बुद्ध बाँच्दछ मर्दैन युद्ध जन्मन्छ मर्दछ

0: समुदायको लागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल जेठ 2 गते शनिबार, नेपाल सम्बत 1146, मे 16 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: देशको बेरोजगार 7.5 खर्ब पुग्यो। जेनजी आन्दोलनमा जलेका 179 निकायको लेखा परीक्षण हुनै सकेन। बजेट विनियोजन र खर्चको व्यापक असन्तुलन।
0: साउदीको फ्युचर सिटी परियोजना बन्द हुँदा 80,000 नेपालीको रोजगारी संकटमा। पछिल्लो 10 महिनामा 1,273 जना कफिनमा फर्किए।
1: बागमतीका मन्त्रालयले अझै बजेट सिलिङ पाएनन्। लुम्बिनीमा पनि मन्त्रालय संख्या घटाउने गृह कार्य।
0: युएले हर्मुजको विकल्पमा इन्धनका लागि नयाँ पाइपलाइन निर्माण अघि बढाउने, युद्धमा सामेल भएको भन्ने दावी खारेज।
1: र आईसीसी लिग 2 क्रिकेटमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै जित्नै पर्ने दबाव।

0: ढोकढोक होइन, ढोक्क हो, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गर।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: समाचार अब विस्तारमा। 2082 भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनको असर सरकारी लेखा परीक्षण प्रणालीमै परेको देखिएको छ। आन्दोलनका क्रममा विभिन्न सरकारी तथा सार्वजनिक संस्थाका कागजात आगजनी र क्षति हुँदा 1,47,89,70,00,000 बराबरको लेखा परीक्षण हुन नसकेको तथ्य महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले सार्वजनिक गरेको छ। महालेखाको प्रतिवेदन अनुसार आन्दोलन र त्यस क्रममा भएका घटनाका कारण 179 सरकारी निकायले आवश्यक स्रोत तथा आवश्यक श्रेष्ठता तथा कागजात पेश गर्न सकेनन्। प्रतिवेदनले सार्वजनिक वित्तीय अभिलेखको सुरक्षा प्रणाली कमजोर रहेको संकेत गर्दै यस्ता घटनाले सरकारी पारदर्शिता र उत्तरदायित्वमै गम्भीर असर पर्ने चेतावनी दिएको छ। महालेखाले लेखा परीक्षण हुन नसक्दा सार्वजनिक खर्चको वास्तविक अवस्था पनि बाहिर आउन नसकेको अवस्था छ। प्रत्येक वर्ष आर्थिक कारोबार रकम बेरुजु बढ़िरहेको छ। महालेखाको 63 प्रतिवेदन अनुसार आर्थिक वर्ष 2081-82 15,43,00,000,000 बढी बेरुजु पुगेको छ। गत वर्ष आर्थिक वर्ष 2080-81 को 62 प्रतिवेदनमा सरकारी कार्यालय संगठित संस्था तथा अन्य संस्था समिति प्रदेश निकाय स्थानीय तहहरूको बेरुजु 12,84,00,000,000 रहेको थियो। यो वर्षसम्म फर्सेट गर्न बाँकी अध्यावधिक बेरुजु 7,55,17,22,00,000,000 पुगेको छ। कारवाही गरेर टुङ्गो लगाउनु पर्ने रकम 7,87,86,03,00,000,000 रुपियाँ पुगेको छ, जसमा यो वर्ष संघीय र प्रदेश सरकारी कार्यालय स्थानीय तह संगठित संस्था समिति तथा अन्य संस्था समेतको 94,84,50,18,00,000,000 लेखा परीक्षण गर्दा प्रारम्भिक प्रतिवेदनबाट 95,27,08,00,000,000 बेरुजु देखिएको छ। महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति समक्ष पेश गरेको प्रतिवेदनमा सार्वजनिक स्रोत साधनको उपयोगमा पारदर्शिता, जवाबदेता र वित्तीय अनुशासन अझै कमजोर रहेको उल्लेख गरिएको छ। संघीय मन्त्रालय अन्तर्गत सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको पुगेको छ, जसको 37,63,31,00,000 देखिन्छ, जुन कुल बेरुजुको 70% हुन आउँछ। महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनले सरकारको वित्तीय अवस्था चिन्ताजनक देखाएको छ। आर्थिक वर्ष 2081-82 संघीय संचित कोषमा ठूलो रकम आमदानी भए पनि वर्षान्तसम्म पुग्दा सरकारको नगद मौजदात नै ऋणात्मक अवस्थामा पुगेको प्रतिवेदनले औँल्याएको छ। महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा स्थानीय तहमा 19,05,00,000,000 रुपियाँ बेरुजु देखिएको छ। प्रतिवेदन अनुसार यस वर्ष 4 नगरपालिका, 10 उपमहानगरपालिका, 261 नगरपालिका र 446 गाउँपालिका, 721 स्थानीय तहको 11,09,52,00,000,000 बराबरको लेखा परीक्षण भएको थियो। सरकारले बजेट तर्जुमा गर्दा खर्च गर्ने क्षमतालाई ध्यान नदिँदा विनियोजित बजेट र वास्तविक खर्चबीच ठूलो खाडल देखिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व 2076 दफा 10(3)ले खर्च गर्ने क्षमताका आधारमा बजेट विनियोजन गर्नुपर्ने स्पष्ट व्यवस्था गरे पनि व्यवहारमा भने त्यसको पालना फितलो देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
4: खोटाङका जयराम राई साउदी अरबको ताबुक पहाडमा फ्युचर सिटी बनाइरहेका थिए। मार्चदेखि उच्च पहाडमा स्की भिलेज बनाउन दिनरात खटिरहेका राईको काममा गत मार्च 27 अचानक ब्रेक लाग्यो। त्यसको एक महिनापछि 29 अप्रेलमा करार अवधि बाँकी रहँदै झोला बोकेर उनी घर फर्किए। ताबुकको पहाड़ी क्षेत्रमा निर्माण भइरहेको स्की भिलेजमा राईसहित 3,000 नेपाली रातो दिन खटिरहेका थिए। मार्च तेस्रो साता काममा लगाउने कम्पनीले अब साइट बन्द हुने लिखित सूचना पनि जारी गरेको थियो। ट्रजेना स्की भिलेजको संचालक स्टील सम्बन्धी ठेक्का इभर सेन्डराइजले सन् 2024 मार्च 13 अल भवानी कम्पनीसँगको ज्वाइन्ट भेन्चरमा प्राप्त गरेको थियो। ट्रजेना स्की भिलेज नियम परियोजनाभित्रको चारवटा महत्वपूर्ण परियोजनामध्ये एक हो। नियमले गिगा सिटी मेगा सिटी परियोजनालाई भविष्यको सहरको महत्वाकांक्षी सपनाका रूपमा प्रस्तुत गरेको थियो। यसलाई सन् 2017 साउदी राजकुमार मोहम्मद बिन सलमानले साउदी भिजन 2030 अन्तर्गत घोषणा गर्नुभएको थियो। तेलमा निर्भर अर्थतन्त्रलाई पर्यटन प्रवृत्ति उद्योग हरित ऊर्जा र लगानीतर्फ रूपान्तरण गर्न यो परियोजना अघि बढाइएको थियो। यसभित्र प्रमुख रूपमा द लाइन, ट्रजेना, अक्सगन र सिन्धला परियोजना छ। हालसम्म नियम अन्तर्गतका स्की भिलेज अन्तर्गत 3 मुख्य परियोजनामा ठेक्का रद्द भएका छन्। नियम परियोजना का ठेक्का रद्द हुँदा 80,000 नेपाली श्रमिक मध्ये ठूलो संख्यामा घर फर्किन थालिसकेका छन्। त्यहाँ कार्यरत सबै नेपाली फर्कनु परे मासिक कम्तीमा 2,36,00,00,000 रुपियाँ बराबरको विदेशी मुद्रा गुम्ने जोखिम बढेको छ। इभर सेन्डाइजले साइट बन्ददेखि उपकरण फिर्ता गर्नसम्म चाहिने जनशक्ति राखेर बाँकी श्रमिकलाई आफ्नो देश फर्काइरहेको छ। यो ठेक्का प्राप्त गरेको इभर सेन्डाई कर्पोरेसन बोर्डले रोजगारी गुमाउने आधिकारिक श्रमिकको संख्या भने खुलाएको छैन। रद्द गरिएका परियोजनाबाट नेपाल, भारत, बंगलादेश, पाकिस्तान र फिलिपिन्स लगायत मुलुकबाट त्यहाँ पुगेका लाखौं श्रमिकको रोजगारी गुमेको छ। नियमले पछिल्लो समय परियोजनामा संलग्न रहेका श्रमिकको तथ्याङ्क सार्वजनिक गरेको छैन। साउदी गजेट दैनिकको एक रिपोर्ट भन्छ, नियमका प्रमुख कार्यकारी अधिकृत नदहमी अल नसरले 2024 मे 15 रियादमा आयोजित ग्रेट फ्युचर सम्मेलनमा बोल्दै नियम गिगा सिटी परियोजनाका विभिन्न निर्माण स्थलमा करिब 1,40,000 श्रमिक 24 घण्टा काम गरिरहेको बताउनु भएको थियो। परियोजना बन्द हुँदाको असर नेपाली श्रमिकमा मात्र सीमित छैन, नियम परियोजनामा 100 देशका करिब 5,000 पूर्णकालिक तलबी कामदारहरू पनि थिए। साउदी अरबले भने आयोजना पूर्ण रूपमा बन्द नभएको दावी गर्दै आएको छ। साउदीको फ्युचर सिटी परियोजना बन्द 80,000 नेपालीको रोजगारी संकटमा। कान्तिपुरमा समाचार छ।
3: घरको आर्थिक अवस्था सुधार्ने, परिवारलाई सुख दिने र उज्जवल भविष्य बनाउने सपना बोकेर हरेक दिन हजारौं नेपाली युवा रोजगारीका लागि विदेशिन्छन्। तर त्यही सुनौलो सपनाको खोजीमा विदेशिएका कतिपय नेपालीका लागि वैदेशिक रोजगारी कमाईको अवसर नभएर जीवनकै अन्तिम यात्रा बन्न पुगेको छ। वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु हुने क्रम दिन प्रतिदिन बढ्दो छ। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष 2082-83 साउनदेखि वैशाख 28 गतिसम्म 10 महिनामा मात्रै वैदेशिक रोजगारीका क्रममा विभिन्न देश पुगेका 1,273 नेपालीको ज्यान गएको छ। तीमध्ये 44 जना महिला छन्। आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने आशामा विदेशिएका महिला तथा पुरुष दुवैले विदेशमै अकालमा ज्यान गुमाउनु परेको बोर्डको तथ्याङ्कले देखाएको छ। यो तथ्याङ्क केवल श्रम स्वीकृति लिएर गएका र बोर्डबाट क्षतिपूर्ति पाउनेहरूको हो। आजको नागरिक दैनिकमा समाचार प्रकाशित छ।
4: आगामी आर्थिक वर्ष 2083-84 लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बजेट प्रस्ताव पठाउनु पर्ने मिति गुज्रिसक्दा पनि बागमती प्रदेशका मन्त्रालयले आवश्यक सिरिङ समेत प्राप्त गर्न सकेका छैनन्। प्रदेश सरकारले जारी गरेको बजेट तर्जुमा निर्देशिका 2083 अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले चैत 10 सबै मन्त्रालय तथा निकायलाई बजेट सीमा र मार्गदर्शन पठाइसक्नुपर्ने व्यवस्था छ। यस्तै वैशाख 10 विषयगत मन्त्रालयले आफ्नो बजेट प्रस्ताव आर्थिक मन्त्रालयमा बुझाउनु पर्ने व्यवस्था छ। तर सिलिङ नै प्राप्त भएपछि मन्त्रालयहरू योजना छनौट, कार्यक्रम निर्धारण र बजेट प्रस्ताव तयार पार्न समेत नसक्ने अवस्थामा पुगेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले मन्त्रालय र जिल्ला स्थित कार्यालयहरूको पुनर्संरचना मर्जर प्रक्रियाका कारण बजेट सिलिङ पठाउन ढिला भएको बताउनुभयो। जेठ 15 आर्थिक मामिला तथा योजना मन्त्रालय र विषयगत मन्त्रालय बीच छलफल तथा संशोधन सम्पन्न गर्ने तथा जेठ 21 वार्षिक बजेट कार्यक्रमलाई अन्तिम रूप दिने कार्यतालिका छ। जेठ अन्तिम साताभित्र मन्त्री परिषदबाट बजेट स्वीकृत गरी असार 1 प्रदेशसभामा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। तर सिलिङ वितरणमै ढिलाइ भएपछि अब मन्त्रालयलाई योजना छनौट र कार्यक्रम निर्माणका लागि पर्याप्त समय नहुने कर्मचारीहरूको भनाइ छ। बागमतीका मन्त्रालयले अझैसम्म पाएनन् बजेट सिलिङ। नयाँ पत्रिकामा समाचार छ।
3: लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने तयारी गरेको छ। मुख्यमन्त्री कार्यालय सहित हाल 12 मन्त्रालय रहेको लुम्बिनीमा अब घटाएर 8 झार्ने तयारी गरिएको हो। लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 मन्त्रालयको संख्या 8 कायम गर्ने गरी गृह कार्य अघि बढाएको सरकारका प्रवक्ता एवं कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिनुभयो। शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिलाई यथाशीघ्र मन्त्रालयको संख्या संरचना पुनरावलोकन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। बैठकले उद्योग, पर्यटन तथा यातायात मन्त्रालयद्वारा प्रस्तुत सवारी साधन नवीकरण तथा पटकी सेवा सञ्चालन सम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ। अब आगामी आर्थिक वर्षदेखि यातायात व्यवस्था कार्यालय नभएका जिल्लाहरूको हकमा सवारी दर्ता किताब ब्लू बुक नवीकरण र अस्थायी बाटो इजाजत रूट परमिट सेवा स्थानीय स्तरमै प्रदान गर्ने निर्णय गरिएको छ। अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ। थाहा सञ्चार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो। यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
6: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौँ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
5: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्। यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
6: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौँ, नगराउँ, दुर्घटनाबाट बाँचौँ र बचाऊ।
5: व्यवसायिक किट विकास केन्द्र हरियर भवन।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज,
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। सर्वोच्च अदालतले निजामती सेवा प्रदेशको एकल अधिकार हुने भन्दै समायोजन भएका कर्मचारीले संघीय नभई प्रदेशकै कानूनी शर्त मान्नुपर्ने फैसला गरेको छ। पूर्ण इजलासले संघीय निजामती सेवा ऐन जारी गर्न ध्यानाकर्षण समेत गराएको छ। सप्तरीको रूप पनि घर भएका परिवार नियोजन सुपरभाइजर नरेश कुमार यादवले बढुवा सम्बन्धमा दायर गरेको रिटमा न्यायाधीशहरू सपना प्रधान मल्ल, सुनिल कुमार पोखरेल र शान्ति सिंह थापाको पूर्ण इजलासले यो आदेश गरेको हो। यद्यपि यादवको रिट खारेज गरिएको छ। यसअघि सुदूरपश्चिम प्रदेशका एक कर्मचारीको विवादमा न्यायाधीशहरू हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासले गरेको व्याख्या पनि पूर्णबाट अमान्य र निष्प्रभावी भएको छ। पहिलेको फैसलामा निजामती सेवा प्रदेशको एकल अधिकार सूचीमा पर्ने भए पनि कर्मचारी समायोजन ऐन अनुसार पूर्ण रूपमा एकल अधिकार मान्न नमिल्ने बताइएको थियो। नयाँ पत्रिकामा समाचार छ।
3: सरकारले आर्थिक वर्ष 2081-82 विभिन्न शीर्षकमा 97,56,58,00,000 रुपियाँ कर छुट दिएको छ। सरकारले भन्सार राजस्व मालवस्तु पैठारीमा भन्सार महसुल र आयोजना एवं निर्माण व्यवसायी तथा सरकारी निकाय तथा अन्तशुल्क ऐनमा संशोधन गरी छुट दिएको हो। आर्थिक ऐन 2081 दफा 18 नेपाल सरकारले प्रचलित कानून बमोजिम लगाइएको दस्तुर शुल्क महसुल वा करको दर घटाउन बढाउन वा आंशिक वा पूर्ण रूपमा राजस्व छुट दिन सक्ने व्यवस्था रहेको महालेखा परीक्षकको 63 प्रतिवेदनमा उल्लेख छ। भन्सार महसुल ऐन 2081 अनुसूची 4, 5, र 6 पैठारी महसुल पूर्ण वा आंशिक रूपमा छुट हुने व्यवस्था रहेकामा भन्सार विभागको तथ्याङ्क प्रणाली 80 तथ्याङ्क अनुसार भन्सार राजस्वतर्फ 85,23,16,00,000 रुपियाँ छुट दिइएको छ। अर्थ मन्त्रालयबाट प्राप्त विवरण अनुसार साप्ठा सुविधा अन्तर्गत मालवस्तु पैठारीमा भन्सार महसुल 5,71,03,00,000 छुट भएको छ। विनियोजन ऐनले नै दिएको अधिकार प्रयोग गरी अर्थ मन्त्रालयले निर्णय गर्ने अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले बताउनुभयो। यसैबीच विभिन्न मन्त्रालय अन्तर्गतका निकायबाट ठेक्का लागेका 782 आयोजनाको सुरु म्यादमा 3 बढी 300% भन्दा धेरै समय थप्दा पनि काम अधुरै रहेको पाइएको छ। त्यस्ता आयोजनामा आंशिक रूपमा रकम समेत भुक्तानी भइसकेको छ। यस्ता आयोजना भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास हाल मर्ज भएर पूर्वाधार विकास मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका छन्। शुक्रबार सार्वजनिक महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 सारांश अनुसार त्यस्ता आयोजनाको सम्झौता रकम 47,72,55,00,000 पुगेको छ। आजको कान्तिपुरमा समाचार छ।
4: राष्ट्र ब्याङ्कले आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै हालको लचिलो नीतिगत व्यवस्थालाई निरन्तरता दिएको छ। केन्द्रीय ब्याङ्कले विदेशी विनिमय सञ्चिति पर्याप्त रहेको, मुद्रास्फीति लक्ष्यभन्दा कम रहेको र वित्तीय क्षेत्र स्थिर रहेको निष्कर्ष निकाल्दै नीतिगत व्यवस्थाले ठूलो परिवर्तन गरेको हो नगरेको जनाएको छ। राष्ट्र ब्याङ्कका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि अप्नाइएको लचिलो मौद्रिक नीति अबको अन्त्यसम्म नै जारी रहनेछ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक अनुमान अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि 3.85% रहनेछ। कृषि क्षेत्र मौसम प्रतिकूलता र प्राकृतिक प्रकोपका कारण सुस्त रहेको भए पनि उद्योग र सेवा क्षेत्र विस्तारले अर्थतन्त्रलाई टेवा दिने अपेक्षा छ। नयाँ पत्रिकामा समाचार छ।
3: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्क लिमिटेड एनआइएमबीका प्रमुख कार्यकारी अधिकृत सीओ ज्योति प्रकाश पाण्डेलाई थुनामुक्त गर्न आदेश दिएको छ। 29 बैशाखमा पक्राउ परेका उनलाई प्रहरीले हाजिरी जमानीमा थुनामुक्त समेत गरिसकेको छ। पाण्डेका तर्फबाट श्रीमती निरु दाहालले बन्दी प्रत्यक्षीकरणको निवेदन दिनुभएको थियो। सर्वोच्चले पाण्डेलाई हाजिरी जमानतमा रिहा गर्न 3 राखेको छ। देश बाहिर जान पर्यो अदालतको अनुमति लिनुपर्ने, अनुसन्धान अधिकारीले खोजेको समयमा उपस्थित हुनुपर्ने र निवेदकले रोजेको 1 अधिवक्ताको जिम्मा लगाउने शर्त सर्वोच्चका छन्। नेपाल प्रहरीले नेपाल सरकारको सम्पत्तिमा बेइमानीपूर्वक हक समाप्त गर्ने उद्देश्यले लिलामी प्रक्रियामा अनियमितता गरिएको आरोपमा लोन रिकभरी कमिटी एलआरसीका अध्यक्ष समेत रहेका पाण्डेलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो। ऋण लिलामीलाई व्यापारिक विश्वासघातको अर्थ लगाई सीओ पाण्डे पक्राउ गरेको हो। आजको कान्तिपुरमा समाचार छ।
4: सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश तथा संवैधानिक आयोगका पदाधिकारीले अब चौमासिक रूपमा कार्य प्रगति विवरण सार्वजनिक गर्नुपर्ने भएको छ। संघीय संसदले राज्यका निकायका पदाधिकारीलाई नागरिकप्रति जवाबदेही बनाउन यो कानूनी व्यवस्था गरेको हो। संघीय संसदको संयुक्त समितिका रूपमा रहेको संसदीय सुनवाई समितिले आफ्नो नयाँ कार्यविधिमा सुनवाईपछि नियुक्त हुने पदाधिकारीले आफ्नो कार्ययोजना अनुसारको प्रगति विवरण हरेक चार महिनामा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ। समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार कार्यविधि समितिबाट पारित भएर कार्यान्वयनमा आएको छ। अब सुनवाईपछि नियुक्त हुने पदाधिकारीले रिपोर्ट कार्ड सार्वजनिक गर्नै पर्नेछ। सभापति श्रेष्ठले कार्य सम्पादन विवरण सार्वजनिक गर्दा सम्बन्धित पदाधिकारीलाई जनताप्रति जवाबदेही बनाउने बताउनुभयो। संविधानको धारा 292 संसदीय सुनवाई सम्बन्धी व्यवस्था छ। संविधान बमोजिम संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूतको नियुक्ति हुनुअघि संसदीय सुनवाई हुने व्यवस्था छ। प्रधान न्यायाधीशले समग्र न्याय क्षेत्रको सुधार र प्रशासनिक व्यवस्थापनको सवालमा गरेको प्रतिबद्धता कति कार्यान्वयन भयो भनेर रिपोर्ट कार्ड सार्वजनिक गरिदिँदा जनताले थाहा पाउने र त्यो जनउत्तरदायी शासनका लागि उपयोगी हुने सुशासन समितिको अपेक्षा छ। नयाँ पत्रिकामा समाचार छ।
3: बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरणमा न्यायका लागि जिल्ला प्रशासन कार्यालय अगाडि रुबी खानको समूहले धरना दिएको 3 दिन मात्र पुगेको थियो। साँझ 5 बजे एकाएक हतियार सहितका प्रहरी आइपुगे। उनीहरूले खानसहित 6 अधिकार कर्मीलाई समातेर भ्यानमा हाल्न थालिहाले। खान लगायतले प्रतिकार गर्न खोजे तर सकेनन्। जिल्ला प्रहरीकाले बाँके लगेर उनीहरूलाई सुरुमा एउटा कोठामा राखियो, जहाँ सबैलाई हिरासतमा राख्ने भन्दै छलफल भइरहेको थियो। खानले आन्दोलनको अगुवा आफू भएको भन्दै थुन्ने भए आफूलाई मात्र राख्न आग्रह गरिन्। करिब 1 घण्टापछि फेरि प्रदर्शनमा नआउने कागज गराएर 5 जनालाई छाडियो। रुबीलाई प्रहरी कार्यालयमै जरुरी पक्राउ पुर्जी थमाइयो। यो पुर्जी मुलुकी फौजदारी संहिता 2074 प्रहरीलाई दिएको त्यस्तो विशेषाधिकार हो जुन अभियुक्त तत्काल भाग्न सक्ने वा प्रमाण नष्ट गर्न सक्ने अवस्थामा अनुसन्धान अधिकारीले जारी गर्न सक्छन्। तर प्रहरीले न्याय माग्दै धरना दिइरहेकी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको भन्दै हिरासतमा राख्न यसको प्रयोग गरेको थियो। न्याय माग्दा गिरफ्तार शीर्षकमा कान्तिपुरमा समाचार छ।
4: संसदको भौतिक पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले समितिको बैठकमा सड़क दुर्घटनासँग सम्बन्धित डरलाग्दो तथ्याङ्क प्रस्तुत गर्नुभयो। बैठकमा उहाँले भन्नुभयो, घरबाट निस्कने मध्ये 7 नेपाली बेलुका घर फर्किन पाउँदैनन्। कारण हो सड़क दुर्घटना। यो तथ्याङ्कले मुलुकमा भइरहेको सड़क दुर्घटना र त्यसले निम्त्याइरहेको मानवीय क्षतिलाई उजागर गर्छ। गजुरेलले नेपाल प्रहरीको तथ्याङ्ककै आधारमा नेपालमा सड़क दुर्घटनाको भयावह अवस्था प्रस्तुत गर्नुभएको हो। प्रहरीका अनुसार देशभर प्रत्येक दिन कम्तीमा 104 दुर्घटना हुन्छन्, जसमा 7 सर्वसाधारणले ज्यान गुमाउँछन् भने 18 गम्भीर घाइते हुन्छन्। नयाँ पत्रिकामा समाचार छ।
3: थाहा संचार नेटवर्कमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
0: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने, धितो सुरक्षण लिलामी जस्ता कानूनी कारवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
8: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
3: नेपाल परिवेशमा अब बाँकी समाचार। भारतले बिआइएस प्रमाणपत्र नवीकरण गर्न फेरि आलटाल गरेको छ, जसका कारण भारततर्फ प्लाइवुड, सिमेन्ट, क्लिङ्कर, जुत्ता चप्पल, सेनिटरी प्याड, डाइपर जस्ता पाता, स्टिल जन्ने अन्य सामग्री, धागो, यान लगायतको निर्यात प्रभावित भएको छ। भारतले एक वर्ष अघि पनि बिआइएस प्रमाणपत्र जारी गर्न ढिलाइ गरेर नेपाली वस्तुको निर्यात प्रभावित बनाएको थियो। अहिले फेरि भारततर्फको निकासी हुने वस्तुको बिआइएस नवीकरण गर्न ढिलाइ भएको तथा नयाँ लाइसेन्स लिन चाहनेलाई समेत व्यवस्था गरेको मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जानकारी दिनुभयो। आजको नयाँ पत्रिकामा समाचार छ।
4: आफ्नै गाउँका नागरिकले वर्षौंदेखि भोग्दै आएको सड़क र संचार समस्याप्रति राज्यको ध्यान आकर्षण गराउन सल्यानको कालीमाटी गाउँपालिका सातका अध्यक्ष मित्रलाल रिजाल प्रदेश राजधानीमा धरनामा बस्नुभएको छ। कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अगाडि धरना थाल्नुभएका रिजालले घुइयाबारी, रामी बास, बबई सड़कको स्तरोन्नति र नेपाल टेलिकमको टावर निर्माणका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धरना बस्नुभएको हो। मुख्यमन्त्री कार्यालयमा वडाध्यक्षको धरना नागरिक दैनिकमा समाचार छ।
3: बाराको जितपुर सिमरा उपमहानगरपालिका 22 स्थित 3 नम्बर पुल क्षेत्रमा रहेको बस्ती शुक्रबार हिजो हटाइएको छ। सड़क वन र निकुञ्ज क्षेत्रभित्र रहेको भन्दै डिभिजन वन कार्यालय, सड़क डिभिजन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जको टोलीले डोजर लगाएर बस्ती भत्काएको हो। 2032 सालदेखि बसोबास सुरु भएको 3 नम्बर पुल वरपर 38 घर टहरा थिए। बन्द भइसकेको विद्यालयसहित सबै घर टहरा भत्काइएका हुन्। बस्ती भत्काउनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, वनरक्षक र नेपाली सेना गरी 170 जना सुरक्षाकर्मी परिचालित थिए। उक्त बस्तीका होटलमा मात्रै 100 रोजगारी पाएका थिए। बस्ती खाली भएसँगै स्थानीयको व्यवसाय र रोजगारी गुमेको छ। अन्नपूर्ण पोस्टमा समाचार छ।
4: कुनै समय विज्ञापन राख्नका लागि पालो कुर्नुपर्ने होर्डिङ बोर्डहरू अहिले भने खाली र सुनसान देखिन थालेका छन्। सहरका चोकमा, घरका छतमा र सड़कका छेउछाउमा ठडाइएका अधिकांश बोर्डहरूमा यति बेला विज्ञापन छैनन्। विज्ञापन नभएपछि व्यवसायले तिनको मर्मत समारमा समेत चाँसो दिएको पाइँदैन। कुनै बेला आकर्षक र रङ्गी चङ्गी बोर्डहरू यति बेला धुलो र खियाका कारण कुरूप देखिएका छन्। भक्तपुरको सूर्यविनायक 10 साँगा स्थित 1 दर्जनभन्दा बढी होर्डिङ बोर्डले वर्षौंदेखि कुनै पनि प्रचार प्रसार सामग्री प्रदर्शन गर्न नसक्दा व्यवसायी मात्र होइन स्थानीयले समेत चिन्ता व्यक्त गर्न थालेका छन्। कुनै बेला विज्ञापनले हराभरा होर्डिङ बोर्ड व्यवसाय संकटमा। अन्नपूर्ण पोस्टमा समाचार छ।
3: र बिहानै गोलभेडाको बोट बोकेर कृषि मेला स्थलतर्फ हिँड्दै गर्दा पासकाल नगरपालिका 4 कृषक भरत दनुवारको मन भारी थियो। केही साता यता उहाँको गोलभेडा खेतीमा समस्या देखिएको थियो। बिरुवाका पात सुक्दै जाने, डाँठ कमजोर हुने र फल कुहिन थालेपछि उहाँ चिन्तित बन्नुभएको थियो। उहाँले गाउँ सहरको एग्रोभेट धाउनुभयो, घरेलु उपचारको विधि पनि अपनाउनुभयो, कम घातक विषादीको प्रयोग गर्नुभयो, तर समस्या अझै बढ्दै गयो। प्यारो हरियो नेपाल र पाँचखाल नगरपालिकाले आयोजना गरेको 2 दिने कृषि मेलाबारे जानकारी पाएपछि उहाँ गोलभेडाको बिरुवा नै बोकेर मेलास्थल पुग्नुभयो। त्यहाँ पुगेपछि प्लान्ट डाक्टरले बिरुवाको परीक्षण गरे। समस्या आलुबाट सर्ने रोगका कारण भएको पहिचान भयो। बिरुवाका पनि डाक्टर शीर्षकमा गोर्खापत्रमा समाचार छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। पश्चिम एसिया युद्धले महत्वपूर्ण हर्मुज जलमार्गबाट निर्यात अवरुद्ध पारेपछि युएईले स्ट्रेट अफ हर्मुजको विकल्पमा नयाँ पाइपलाइनको निर्माणलाई द्रुत गतिमा अघि बढाउने भएको युएईका सरकारी सञ्चार माध्यमले जनाएका छन्। अबुधाबी मिडिया अफिसले पश्चिम पूर्वी पाइपलाइनको फुजैरा बन्दरगाह मार्फत राज्यको विशाल इन्धन उत्पादक कम्पनी एडीएनओसीको क्षमता दोब्बर गर्ने र अर्को वर्षसम्म सञ्चालनमा ल्याउने गरी पहल गरिएको छ। अबुधाबीका राजकुमार शेख खालिद बिन मोहम्मद बिन जायद अल न्यानले एडीएनओसीलाई परियोजनाको वितरणलाई गति दिन निर्देशन दिनुभएको छ। पोर्ट अफ फुजैरा वेबसाइटका अनुसार अफसान तेल क्षेत्रदेखि फुजैरासम्म फैलिएको 360 किलोमिटर पाइपलाइनको क्षमता प्रतिदिन 18 लाख ब्यारेलको रहनेछ। यसै महिनाको सुरुमा तेल उत्पादन नियन्त्रण नियम उल्लङ्घन गर्दै उत्पादन र आपूर्ति बढाएको युएले अर्को वर्षसम्म उत्पादन क्षमता बढाएर दैनिक 50 लाख ब्यारेल पुर्याउने योजना बनाएको छ। यसैबीच इरानको युएईमाथिको आक्रमणलाई न्यायोचित ठहराउने प्रयासस्वरूप युद्धमा युएईको संलग्नता रहेको भन्ने दावीलाई युएईले खण्डन गरेको छ। अमेरिकी विदेश मन्त्री खालिफा बिन साइल अल मरारले युएईले इराकी दावीलाई स्पष्ट रूपमा अस्वीकार गरेको पुष्टि गर्दै युएई र अन्य राष्ट्रलाई लक्षित गर्दै इरानले गरेको आक्रमणलाई आतंकवादको संज्ञा दिनुभयो।
3: अब खेल समाचार. नेपाल र अमेरिका आज क्रिकेट विश्वकप लिग दुई श्रृङ्खलामा आमने सामने हुने लाग्दा दुवै टोलीले साझा समस्या झेलिरहेका छन्. नेपालले लिग टूको शीर्ष चारभित्र पर्ने मौका गुमाउँदै गएको छ भने अमेरिकाले शीर्ष स्थान गुमाउन पुगेको छ. स्कटल्याण्डसँग पहिलो खेलमा उस्तै किसिमको पराजय भोगेपछि नेपाल र अमेरिकाको समस्या बल्झिएको. स्कटल्याण्डले निकै रोमाञ्चक खेलमा नेपाल र अमेरिकामाथि जित हात पारेपछि अमेरिकालाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको थियो. स्कटल्याण्डको दुवै विजयमा दुई रनको मात्र अन्तर थियो. पहिला नेपालले जुन पीडा सहनु पर्यो त्यो अमेरिका पनि अंगाल्न बाध्य भयो. स्कटल्याण्डसँगको पराजयपछि नेपालमाथि एक दिवसीय अन्तर्राष्ट्रिय जोगाउन दबाव चुलिँदै गएको छ. अमेरिका त्यही टोली हो जसले नेपाललाई 2024-27 लिग दुई सर्कलमा खेलेका चार खेलमा पराजित गरेको छ. नेपालले लिग दुईको यस श्रृङ्खलामा तीन खेल बाहेक अर्को दुई श्रृङ्खलामा आठ खेल खेल्न बाँकी छ. प्रत्येक खेलसँग नेपालमाथि दबाव झेलिँदै गएको छ. यो श्रृङ्खला बाहेक नेपालले नेदरल्यान्ड्स गएर डच र नामिबिया तथा ओमान गएर ओमान र क्यानाडासँग खेल्न बाँकी छ. आजको कान्तिपुरमा समाचार छ. हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ. जाँदा जाँदै मुख्य समाचारको समाचारका शीर्षक फेरि एकपटक.
4: देशको बेरोजु 7.5 खर्ब पुग्यो. जेनजी आन्दोलनमा जलेका 179 निकायको लेखा परीक्षण हुनै सकेन. बजेट विनियोजन र खर्चको व्यापक असन्तुलन.
3: साउदीको फ्युचर सिटी परियोजना बन्द हुँदा 80,000 नेपालीको रोजगारी संकटमा. पछिल्लो 10 महिनामा 1,273 जना कफिनमा फर्किए.
4: बागमतीका मन्त्रालयले अझै बजेट सिलिङ पाएनन्. लुम्बिनीमा पनि मन्त्रालय संख्या घटाउने गृह कार्य.
3: युएले हर्मुजको विकल्पमा इन्धनका लागि नयाँ पाइपलाइन निर्माण अघि बढाउने. युद्धमा सामेल भएको भन्ने दावी खारेज.
4: र आइसिसी लिग टू क्रिकेटमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै जित्नै पर्ने दबाव.
3: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो. प्राविधिक साथी भुवन पौडेललाई धन्यवाद. धर्मराज र रविन्द्र बिदा हुन्छौ. नमस्कार.
10: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्. हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar.
11: गुणस्तरीय प्लम्बिङको परपर्दो नाम
12: मार्बल. मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड. साथै मार्बलका UPVC प्रोडक्टहरू लेड फ्री, UV रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
11: सुरक्षा घरको साथ जीवन.
13: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि. भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने.
14: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
13: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु.
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो.
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ.
13: भइगयो भइगयो.
18: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के ल बाबु नानी हो, सुन है, स्वस्थ हुन.

0: गर्ने
1: फिक्स दात लगाउने
2: यति मात्र कहाँ हो र हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ
0: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार
1: सम्पर्क नम्बर 98 67 0 67 467 एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सुनिचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा
2: साथै तार मान्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ
3: दाँत दुख्यो भनेर हैरान पारिसकि भन्या जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
4: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
3: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
4: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
3: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
4: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने RCT गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 98578343122 र 98578343123
4: B&B डेन्टल क्लिनिक घोराही 15

0: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाइ राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाइमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि लिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रङ्गीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाइस्?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9841-68-697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 7 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बांगिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
4: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
3: पितृ उद्धार,
4: ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
4: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 98-451-75-223 र 98-056-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
5: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
6: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
7: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
5: ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल 98-451-75-223, 98-056-75-223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
8: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

नेपाली नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान् श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा सम्पर्क भने गर्नुहोला। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छा कामना एफएम 102.4 मेगाहर्ज इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 मेगाहर्ज दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज लिवाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 मेगाहर्ज हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 मेगाहर्ज वीरगन्ज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँहरूले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805275223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

आज मिति 2013 साल जेठ महिनाको आज 2 गते तदनुसार ईस्वी सन् 2026 मई 16 तारिक शक सम्वत् 1948 नेपाल सम्वत् 1146 वसलागा रोजनामाका सम्वत्सर उत्तरायण गृहमा रितो आज शनिबार रहेको छ। ज्येष्ठ कृष्ण पक्ष तिथि रहेको छ आज अमावस्या यानि कि औँसी तिथि रहेको छ। 52 घडी 5 पल्ला रहेको छ। नक्षत्रमा रहेको छ भरणी नक्षत्र रहेको छ 31 घडी 20 पल्ला। योगमा रहेको छ सौभाग्य योग रहेको छ 13 घडी 9 पल्ला रहेको छ। कर्णमा रहेको छ नागकर्ण रहेको छ। आज विशेष गरी नागकर्ण रहेको छ दिउँसोको 2 बजेर 7 मिनटसम्म। तत्प्रान्त चतुष्पद कर्ण रहनेछ। चतुष्पद कर्ण रहनेछ 24 घडी 55 पल्ला रहनेछ। चन्द्रमा आज अहिले यतिखेरसम्म चाहिँ मेष राशिमा हुनुहुन्छ। अब केही समयमा वृष राशिमा प्रवेश गर्दै चन्द्रमा यस्तै गरेर आनन्दादि योगमा आज ध्वंस योग रहेको छ। आज बिहान सूर्योदय 5 बजेर विशेष गरी 17 मिनटमा भयो भने साँझ सूर्यास्त 6:45 हुनेछ। र आजको दिन मन घडी विशेष गरी 13 घडी 28 पल्ला रहनेछ। आज दिन विशेष रहेको छ। आज दश श्राद्ध वट सावित्री व्रत निसी तथा हलो बार्ने औँसी आज विशेष दिन रहेको छ। आज शनि जयन्ती रहेको छ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भनी म तपाईँलाई गाउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी गराउनेछु। त्योभन्दा पहिला जानकारी गराउँ आजको समय यानि कि आजको शुभ समय, आजको अशुभ समय, आजको लाभ समय के कस्तो रहन्छ, कति बजेबाट कति बजेसम्म रहन्छ भन्ने विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आजको काल समय रहेको थियो बिहानको 5:14 26 सेकेन्डदेखि बिहानको 6:55 53 सेकेन्डसम्म आजको कालबेला रहेको थियो भने अब आजको लागि कालबेलाको समय रहेको छ साँझमा 5:04 41 सेकेन्डदेखि विशेष गरी साँझको 6:46 09 सेकेन्डसम्म आज कालबेला रहनेछ साँझको। यस्तै गरेर शुभ बेला रहनेछ। अहिले यतिखेर शुभ बेला चाहिँ चलिराखेको छ। शुभ बेला यानि कि बिहानको 6:55 53 सेकेन्डदेखि बिहानको 8:37 21 सेकेन्डसम्म शुभ बेला रहेको छ। अहिले यतिखेर लाभ बेला रहेको छ विशेष गरी दिउँसोको 1:41 45 सेकेन्डदेखि दिउँसोको 3:23 13 सेकेन्डसम्म लाभ बेला रहनेछ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भनी म तपाईँलाई गाउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष रूपमा चर्चा हुने गर्नेछौँ। विशेष गरी सूर्य वृष राशिमा प्रवेश गरिसक्नु भएको छ अहिले यतिखेर, यस्तै गरेर चन्द्रमा मेष राशिमा, यस्तै गरेर मङ्गल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र विशेष गरेर मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि विशेष गरी राशि आउनेछ मेष राशि। भरणीको तेस्रो चरण नाम आउँदो रहेछ लेबाट लेखनाथ अथवा लेख प्रसाद लेखमाया यस्तो नाम आउँछ। मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भने पालो रहेको छ। आजका दिन तपाईँहरू कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि उनीहरुका लागि आजको दिन विशेष भेटघाटले काममा उत्साह बढाउला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। कीर्तिमानी काम गर्ने समय रहेको छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। अरूलाई प्रभावित पारेर काम बढाउने समय रहेको छ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। सामाजिक दायित्व बढ्दै जानेछन्। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने साथ दिनेहरू पनि बढ्दै जाने खालको योग भने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने योग देखिया छ। सम अनुसार फाइदा कमै होला। ठुलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग देखिया छ। परिवारजनबाट टाढिनु पर्ला। आफ्नै कमजोरीले विवादमा परिएला। सद्विचारी अभिप्रेत हुनेहरूलाई भने फाइदै फाइदा हुनेछ। समस्या दर्शाउँदा सुख दुःखमा साथ दिनेहरू फेला पर्दै जानेछन्। लगनशीलताले परिस्थितिलाई समेत बदल्न सक्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ।
1: मिथुन राशि
0: उनीहरूका लागि आजको दिन अवसर पाइन्छ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। दिगो फाइदा हुने काम हात लागि हुनेछ। श्रमको उचित मूल्याङ्कन होला। पढाइमा प्रगति हुनेछ। व्यापार सञ्चारी सटपट्टामा लाभ मिल्दैछ। दिगो योजना प्रारम्भ गर्ने समय रहेको छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। सञ्चित धनको उपयोगले लाभ दिलाउनेछन्। प्रतिशत गरेको काम बन्दै जानेछन् भने उठ्नुपर्ने रकम हात लागि हुने खालको योग भए राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूका लागि आजको दिन मेहनतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक दायित्व बढ्दै जानेछ। भूमि वाहन र भौतिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउँदैछन्। प्रतिशत गरेको उपलब्धि समेत प्राप्त हुने खालको योग भए राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूका लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि उपलब्धिलाई केही समय प्रतीक्षा गर्नु पर्ला। शरीरमा कमजोर भएको अनुभूति हुनेछ। लगनशील बन्दा बन्दै पनि काममा समय बित्नेछ। स्वास्थ्यको लागि आहार विहारमा सजग रहनु पर्ला। पहिलेका समस्या दोहोरिनाले अलमल बन्न सक्छ। समस्या दर्शाउँदा सहयोगीहरूको साथ र सहयोग प्राप्त हुनेछ। काम रोकिनाले चिताको फाइदा नहुन सक्ने योग राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूका लागि आजको दिन जिम्मेवारीले व्यस्त बनाउँदैछन्। तर शरीरमा कमजोर भएको अनुभूति हुनेछ। अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ला। पहिलेका समस्या दोहोरिनाले अलमल बन्न सक्छ। गोपनीयता बाहिरिनाले पनि केही समस्या आइपर्ला। काम बिग्रने भएले सताउनेछ भने निर्णय उपलब्धिमा चित्त बुझाउनु पर्ला। आमदामी रोकिनाले योजना स्थगित हुन सक्ने योग भएकाले कामको चाप पनि बढ्न सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्न सक्छ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। नयाँ कामको प्रस्ताव आउँदै जानेछन् भने सहयोगहरू प्रशस्त मात्रामा भेटिनेछन्। विश्वका परिवारजनसँग भेटघाट हुने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरुका लागि आजको दिन चुनौती अँगाल्नु परे पनि आठै लक्ष्यमा पुर्याउनेछ। यसै गर्नेहरु स्वयं पछि पर्दै जानेछन् भने करुण योगले भविष्यको बाटो सुमाउनेछ। मेहनतले काममा पनि सफलता नै दिलाउनेछन्। समस्या पन्छाएर अधिकारी स्थापित गर्न सकिन्छ। दिगो फाइदा हुने काममा जग बसाउने मौका मिल्नेछ। रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ। प्रतिस्पर्धाको दौडमा जित हासिल हुने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन परिस्थिति सुझ जस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ। प्रत्याशित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनु पर्ला। सङ्घर्षले कर्मयोग अघि बढ्दै जाँदैछन्। अध्ययनमा धेरै समय जुट्न नसकेला। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्र काममा समेत बाधा पुर्याउन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूका लागि आजको दिन अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्नो लागि अलि प्रतिकूल बन्न सक्छ। छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हताशको निर्णयले अवसर पार्ने हुँदा सजग रहनु पर्ला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। विश्वमा दिएको वचनले अवसर पार्न सक्छ। आवेशको व्यवहार र असमझदारी आफन्तजन टाढिन सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन पुरुषार्थी काम गर्दै नामधाम इनाम आर्जन गर्न सकिन्छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु परास्त हुँदै जानेछन् भने प्रतिस्पर्धीहरू पछि हट्दै जानेछन्। अग्रता सहयोगी जुट्टाले सोचेको लाभ उठाउन सकिन्छ। गरिएको कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउनेछन्। आशा मारेको नतिजा समेत सकारात्मक हुन सक्ने योग राशि कुम्भलाई आजको दिनमा विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश आफ्नै वचन बद्धता पालन गर्न नसकेला। बोली व्यवहारमा कठोर शरीरले समस्या निम्त्याउन सक्छ। आलोचकहरूलाई व्यवहारले समेट्नुपर्ने योग रहेको छ। सत्यचारले निर्णय कमजोर बन्दै जाँदैछन्। अरूको भर पर्दा काम प्रभावकारी नहुन सक्छ। पहिलेका समस्या दोहोर्नाले आत्मबल बन्न सक्छ। काम बिग्रने भएले सताउनेछ भने निर्णय उपलब्धिमा समेत चित्त बुझाउनु पर्ने खालको योग राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत, भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: हजुरसँग चाहिँ पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ। र अब पनि पालो रहेको छ तपाईँहरूको भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। 9845175223 र 9856725223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। फोन गर्दाखेरि साल, महिना, गते र समयको विषयमा जानकारी तपाईँले हामीलाई गराउनुपर्ने हुन्छ। साल, महिना, गते र समयको आधारमा म भूत वर्तमान र भविष्यको विषयमा विशेष छलफल पनि गर्नेछु। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर नमस्कार गुरु।
0: हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? चितवन केसरबागबाट बोल्दै हुनुहुन्छ। हजुरको शुभ नाम? कृष्णराज भट्टराई जी बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: छोराको विषयमा।
0: छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 2060
0: साल साउन महिनाको 15 गते जन्म समय भन्नु?
1: बिहानको 7:15
0: बिहानको 7:15 जन्म। जन्म जिल्ला कुन जिल्ला पर्छ?
1: जन्म जिल्ला तनहुँ
0: पर्छ। ल सुन्नुहोस् है, ध्यान दिएर। श्री गणेश आयनम श्रीमती रामानुजाय नमः। बाबुको 2060 साल श्रावण शुक्ल पक्षको बिहिबार द्वितीया तिथिमा जन्म, सिंह राशि। सिंह राशि पर्दो रहेछ मघाको दोस्रो चरण। नाम आउँछ मिलन, नाम आउँछ अन्त्यनली राक्षस गण परेको छ बाबुको। घातकमा परेको छ, तिथिहरू परेको छ तृतीय, अष्टमी, त्रयोदशी, शनिबार घातक। नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक छ बाबुको लागि। अलि छिटो रिसाउने, अलि एकलो एकलो स्वभावको देखिन्छ यहाँबाट हेर्दा। वैदेशिक यता राम्रो छ, सरकारी जागिर पनि राम्रो देखाउँछ। विवाहमा दाम्पत्यमा अलिकति बाधा, माङ्गलिक परेको भएर माङ्गलिक नै केटी खोजेर विवाहहरू गर्नुपर्ने कुराहरू देखिन्छ यहाँबाट हेर्दा, बाबुको कुण्डलीबाट हेर्दा। पढाइमा ठिकै छ, मध्यम छ, त्यति राम्रो पनि होइन, त्यति नराम्रो पनि होइन बाबुको लागि। चाहिँ 2060 साल भन्नुभएको छ, अहिले दशा चलिरहेको छ बाबुको सङ्कटा, र अर्को ग्रह चलिराखेको छ अहिले चन्द्रमा। ग्रहहरू मध्यम खालका छन्। सङ्कटाको दशाको शान्तिहरू गर्नुभयो राम्रो हुन्छ। बाबुलाई मङ्गलबारको दिन व्रत बस्ने, चोखो नितो गर्ने, शुद्ध भोजन गर्ने भनेर भन्नुहोस्, बाबुलाई राम्रो हुन्छ, समस्या आउँदैन है।
1: हजुर, त्यसको विदेशमा छ, त्यसको भिसाहरूलाई के कसो हुन्छ भनेर? अब
0: ठिकै छ, त्यस्तो नराम्रो छैन, विदेश फापेको छ, राम्रै छ, नराम्रो छैन,
1: सबै राम्रो छ,
0: ठिक छ, राम्रो छ।
1: विवाह
0: बारीको लागि चाहिँ माङ्गलिक नै कन्या खोजेर विवाह गर्नुपर्छ। विवाह बारी जहिले गर्दा पनि केही फरक पर्दैन। विवाह गर्दाखेरि कि त 26 वर्षभित्र विवाह गराउनुपर्छ, कि त 29 कटेर मात्रै विवाह गर्नुपर्छ है। अवरोध हुँदैन, ठिक छ, राम्रै छ त। ए हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो चितवनबाट, फोन गर्नुभएको थियो केसरबाग भन्ने ठाउँबाट। छोराको विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नु होला। 9845175223 र 9806275223 नम्बरमा सम्पर्क भने गर्नु होला। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हेलो।
0: हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? पश्चिम दाङबाट बोल्दै हुनुहुन्छ। शुभ नाम तपाईँको भन्नुहोस् त।
2: मेरो नाम अप्सना बस्नेत।
0: अप्सना, अप्सरा बस्नेत कि अप्सना?
2: अप्सना।
0: अप्सना बस्नेतजी बोल्दै हुनुहुन्छ दाङबाट। कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ भनेको?
2: हजुर हजुर,
0: त्यही त, कसको विषयमा हेर्नुहुन्छ भनेर सोधेको मैले तपाईँलाई।
2: मेरो मेरो जन्ममिति 2068 साल।
0: तपाईँको आफ्नै विषयमा हो?
2: हजुर।
0: 68 साल अनि
2: 68 साल 10 महिना 26 गते।
0: 10 महिना 26 गते हो?
2: दस महिना 26 गते।
0: जन्मेको समय भन्नु?
2: समय समय दिउँसो
0: दिउँसो कति बजे हो
2: दिउँसो ठ्याक्कै थाहा भएन
0: दिउँसो मम्मी बाबालाई सोधेर फोन गर्नुहोस् है भोलि ल हुन्छ उहाँले फोन गर्नुभएको थियो अप्सनाजीले फोन गर्नुभएको थियो बस्नेतजीले उहाँले उहाँले आफ्नो विषयमा हेर खोज्नुभएको थियो जन्म समय दिउँसो भन्नुभयो तर जन्म समय उहाँलाई थाहा रहेनछ तपाईँ पनि फोन गर्न खोज्दै हुनुहुन्छ कोसिस गर्दै हुनुहुन्छ भने आफ्नो मम्मी बाबालाई चाहिँ सोध्नु होला तपाईँले चाहिँ मेरो जन्म समय कति बजी र कति मिनटमा हो बिहान दिउँसो बेलुका के हो जन्मेको महिना गते साल कुन हो भनेर सोधेर कापीमा लेखेर राख्नुहोस् अनि फोन गर्नुभयो भने तपाईँलाई सजिलो हुन्छ प्रश्न गर्न पनि सजिलो प्रश्नहरू पनि लेखेर राख्नुहोस् सजिलो हुन्छ तपाईँको लागि है 9845125723 र 9806575723 नम्बरमा सम्पर्क हुने गर्नुहोला कोही मित्र आउनुभएको छ स्वागत गरौँ काँडोको बोल्दै हुनुहुन्छ हजुर नमस्ते
3: हजुर नमस्ते गुरुबा
0: नमस्ते काँडोको बोल्दै हुनुहुन्छ
3: हजुर यता रोल्पाबाट युनिसा थापा
0: रोल्पा जिल्लाबाट युनिसा थापाजी बोल्दै हुनुहुन्छ
3: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ रोल्पाबाट युनिसाजीले
3: हजुर म आफ्नै बारेमा
0: युनिसा थापा बोल्नु भएको छ कि युनिसा थापा मगर बोल्नु भएको छ कि थापा छेत्री बोल्नु भएको छ
3: हजुर थापा छेत्री हो
0: थापा छेत्री हो
3: हजुर
0: अनि रोल्पा कुन ठाउँबाट बोल्नु भएको
3: रोल्पा दबङ
0: दबङबाट कसको बारेमा हेर्न चाहनुहुन्छ त
3: मेरो
0: आफ्नै बारेमा जन्ममिति भन्नुहोस् त तपाईँको कति हो 2067 ल सुन्नुहोस् है ध्यान दिएर श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा सर्वमङ्गल मङ्गल शिव सर्वदशादिके शरणत्र मुखे गौरी नारायणी नमस्ते 2067 रामानुजाय नमः सर्वमङ्गल मङ्गले शिवे सर्वदशादिके शरणत्र मुखे गौरी नारायणी नमस्ते

0: राम्रो मन त्यति नहुने रहेछ, अलिकति पेट दुख्ने समस्याहरू हुन्छ, महिनावारीमा समस्याहरू हुन्छ, तपाईँको लागि पानी अलिक धेरै पिउने गर्नुहोस्, माङ्गलिक पर्नु भएको छ, मङ्गलबारको दिन व्रत बस्नुहोस्, चोखो खानुहोस्, शुद्ध भोजन गर्नुहोस्, मङ्गलबारको दिन तपाईँको लागि राम्रो हुन्छ है। यहाँबाट हेर्दाखेरि चाहिँ अनि अहिले ग्रह दशाहरू तपाईँको चलिराखेको छ, उल्का र अर्को बृहस्पति भन्ने ग्रह चलेको छ। उल्काको बेलामा त्यति राम्रो ग्रहहरू राम्रो हुँदैन, अहिले मन चञ्चल रहन्छ, प्रेमतिर मन जाने विचार जाने कुण्डलीहरू परेको छ, अहिले गएको प्रेमहरू असफल हुन्छ, सफलता मिल्दैन भन्ने कुरा देखाएको छ। कति क्लासमा पढ्दै हुनुहुन्छ अहिले? कति क्लासमा पढ्दै हुनुहुन्छ? दसमा पढ्दै हुनुहुन्छ। अब यसपालि एसएलसी दिने हो, पढ्न त अलिक मन लाग्दो रहेछ तपाईँलाई, कतिको लाग्छ पढाइमा मन? पढ्न मन लाग्दैन, साना साना कुनामा रिसाउनु मन लाग्छ धेरै होइन, रिसाउनु भएन, रिसलाई कम गर्ने कन्ट्रोल गर्नुपर्छ, राम्रो हुन्छ, समस्या आउँदैन है। पढाइ राम्रो बनाउनलाई मोबाइलमा अलिक कुराहरू कम गर्ने, मोबाइल चलाउन कम गर्ने। तपाईँको आफ्नै मोबाइल हो कि मम्मी बाबाको मोबाइल हो यो?
1: बाबाको
0: मोबाइल हो। बाबाको मम्मीको मोबाइललाई नचलाउने है, टिकटक फेसबुकतिर ध्यान नदिने, अनि पढाइमा मात्रै ध्यान दिने, अनि राम्रो हुन्छ, बाहिर साथीहरूको सँग धेरै नगर्ने, कम गर्ने होइन। साथीहरू बनाउनु मन लाग्यो भने 20 कटेपछि मात्रै बनाउनुपर्छ, अहिले बनाएको साथीहरू थाहै हुँदैनन्, अस्थायी रूपमा हुन्छ। पानी बिहान एक ग्लास पिउने गर्नुहोस्, बिहान छिटै उठ्ने गर्नुहोस्, पढाइ मन गइहाल्छ तपाईँको लागि है। अलिकति पढाइ मन गयो भने दिमाग राम्रो छ, स्मरण शक्ति राम्रो छ तपाईँको, त्यति नराम्रो ग्रहहरू छैन। मङ्गलबारको दिन व्रत बस्नुहोस्, तपाईँले राम्रो हुन्छ है। ठिकै छ, राम्रो छ, मम्मी बाबासँग सम्बन्ध राम्रो छ, सबै थोक राम्रो छ। अहिले यो समयमा तपाईँको पढाइ राम्रो छैन, मन विचलित छ, मन ठिक छैन, मनलाई कम गर्नुहोस्, कन्ट्रोल गर्नुहोस्, राम्रो हुन्छ, चिन्ता लिनु पर्दैन है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई विशेष गरी आफ्नो विषयमा हेराउनको लागि, रोल्पा जिल्लाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 9845175223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क भने गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँलाई गराउँदैछौँ। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले हामीलाई गराउनुपर्ने हुन्छ। साल महिना गते र समयको विषयमा जानकारी गराउनु भयो भने म भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँहरूलाई गराउँदैछु। र कुनै पनि जिज्ञासाहरू रहेका छन्, तपाईँको मनमा लागेका कुराहरू छन् भने तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: देवनारायण
0: श्रेष्ठजी, धादिङ जिल्लाबाट।
2: जेठ
0: महिनाको 16 गते सोमबार
2: बिहान 9 बजे,
0: बिहानको 9:15 हो।
2: हजुर,
0: 2062 साल जेठ 16 गते 9:15 बिहानको छोराको विषयमा है। कुन जिल्लामा जन्म भएको छोराको? 2062 साल जेठ कृष्ण पक्षको सोमबार सप्तमी तिथिको दिन जन्म भएको रहेछ। राशि कुम्भ राशि, शतभिसाको प्रथम चरण नाम आउँदो रहेछ गोपाल भन्ने नाम आउँछ बाबुको है। तिनीहरूले राक्षसी गुण परेको छ, बाबुको घातक परेको तिथि तृतीया अष्टमी त्रयोदशी, बिहिबार घातक, आद्रा नक्षत्र घातक, नम्बरमा 3 राशिमा कुम्भ राशि घातक छ है। कुम्भ राशि घातक छ, ग्रह दशा भाग्य बाबुको राम्रो छ, महालक्ष्मी योगमा जन्म भएको छ, गुरु चन्द्र योग परेको छ, आठौँ माङ्गलिक परेका छन्, अहिले अन्त्य साढे साथी आएर पाउमा आएर बसेका छन्, खुट्टामा चोटपटक लाग्न सक्छ, अलि विशेष गर्नु होला यो समयमा।

0: हेर्दा रिसाउन मन लाग्ने, आवेगमा बोल्न मन लाग्ने, होइन गल्तीहरू गर्न मन लाग्ने कुण्डली परेको छ, विशेष ख्याल गर्नु होला। गुरु चाण्डाल योगको लागि चाहिँ विशेष गरी एकादशीको व्रत बस्नुपर्छ, माङ्गल्यको लागि मङ्गलबारको व्रत बस्नुपर्छ। बाबुले यति गरे बाबुलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन, रोकावटहरू आउँदैन भन्ने कुरा आउँछ। 2062 सालको बाबु अहिले दशा चलिरहेको छ बाबुको, सिद्धा खालको बृहस्पति कुण्डली असाध्यै राम्रो छ, तर राम्रो भएको छैन बाबुलाई। सानो साथीले गर्दा अलिक दुःख पाएको छ, सानो साथीलाई दुःख दिएको छ, अलिक विशेष ख्याल गर्नु होला। चोटपटक लाग्न सक्छ, चोटपटकको लागि अलिक भयहरू छन्, काठबाट फलामबाट दुर्घटना आदि हुने, चोटपटक लाग्ने, टाँकासम्म नआउनु पर्ने कुराहरू देखिन्छ, अलिक विशेष सावधान रहनुपर्छ है। साढे साथीको शान्ति गर्ने, माङ्गलीको शान्ति, साढे साथीको शान्तिहरू गर्नुपर्छ, राम्रो हुन्छ है। विदेश यात्राहरू बाबुलाई राम्रो छ, ठिक छ, त्यस्तो नराम्रो छैन, ठिकै छ, घर परिवारमा राम्रो छ, समस्याहरू छैन, बाधाहरू छैन, ठिक छ। तपाईँसँग ग्रह अलिक कम मिल्छ, अरूजनासँग राम्रो हुन्छ, समस्याहरू छैन। दाजुभाइ अलिकति नखाप्ने ग्रहहरू पनि परेको छ तपाईँलाई, सरकारी जागिर राम्रो छ, विदेश यात्रा राम्रो छ, अलिक जीवनमा अलिकति धेरै कठिनहरू आउने, सङ्घर्ष अलिक धेरै गर्नुपर्ने कुराहरू छ है, सङ्घर्षहरू धेरै गर्नुपर्ने कुराहरू छ, यसमा चाहिँ अलिक सावधान रहनुपर्छ है। पच्चिस वर्षभित्र विवाह गरेको राम्रै छ, यस्तो नराम्रो छैन। हस् त, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो धादिङबाट छोराको विषयमा हेराउनको लागि चाहिँ। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला 9845175223 र 9806575223 नम्बरमा सम्पर्क भने गर्नुहोला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: नमस्कार गुरुबा, नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर म इच्छा कामना एकबाट गमन चेपाङ गुरुबा।
0: गमन चेपाङजी इच्छा कामना एकबाट बोल्दै हुनुहुन्छ, अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आज भाइको छोराको विषयमा थियो गुरुबा।
0: भाइको छोराको विषयमा कार्यक्रम कतिको सुन्नुहुन्छ गमनजीले?
1: कार्यक्रम त मैले कहाँ छुटाउनु गुरुबा, सबैलाई पालो दिएर सुनेर बसिरहेको नि गुरुबा।
0: हो,
1: यसो भतिजको छोराको बारेमा, यसो भतिजको छोराको बारेमा हेराउँछु भनेको ठ्याक्कै फोन लागिहाल्यो।
0: हजुर, भतिजोको बारेमा होइन त?
1: हजुर हजुर, भाइको छोराको।
0: हजुर, जन्ममिति भन्नुहोस् त कति हो?
1: 2082 साल गुरुबा।
0: 82
1: छको महिना 4 गते।
0: छको महिना 4 गते, समय भन्नु?
1: समय बिहान 5:30 बजे गुरुबा।
0: बिहानको 5:30 हो?
1: हजुर, 5:30 बजे।
0: जन्म चितवनमै हो?
1: जन्म चितवन गाउँमै हो गुरुबा।
0: ल सुन्नुहोस् है, ध्यान दिएर।
1: हजुर हजुर,
0: श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः। 2082 सालको जन्म चतुर्दशी तिथि पर्दो रहेछ, शुक्रबारको राति उजेर भएको शनिबारको दिन जन्म। बाबुको सिंह राशिमा जन्म भएको रहेछ, मेघनाथ भन्ने नाम आउँछ। अन्त्यनाली राक्षस गुण परेको छ, अलिक छिटो छिटो रिसाउने कुण्डली परेछ है, पछि ठुलो भएपछि। घातक तिथि तृतीय अष्टमी त्रयोदशी शनिबार घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक छ, ठिक छ, ग्रहहरू त्यस्तो नराम्रो छैन। बाबुको चन्द्र ग्रहणको योग बनेको छ, विशेष गरी पूर्णिमाको दिन माछा मासु लसुन प्याजहरू नखाने है राम्रो हुन्छ। अनि त्यसपछि पेटमा समस्या हुनसक्छ, खानपिनमा अलिक विशेष ख्याल गर्नुपर्छ है, जे पाए त्यही नखुवाउनु होला। हजुर, हो, विशेष गरी बाबुले नखाने, घर परिवारले नखाएको राम्रो हुन्छ। पूर्णिमाको दिन, औँसीको दिन, एकादशीको दिन माछा मासु लसुन प्याज मुसुरको दाल होइन आदि इत्यादि चिजहरू नखाएको, तामसी चिजहरू नखाएको राम्रो हुन्छ कि है। अहिलेलाई ग्रह चलिएछ भद्रिका र केतु छ, त्यस्तो नराम्रो कुण्डली छैन, ठिकै छ, ग्रह पनि त्यति नराम्रो छैन। केतु भन्ने ग्रहले अलिकति छालामा समस्याहरू आउन सक्छ, छालामा, अरू त्यस्तो नराम्रो छैन, ठिक छ, ग्रहहरू राम्रो छ त, ठिकै छ त।
1: पछि भविष्यको लागि कस्तो छ त गुरुबा?
0: पछि भविष्यको लागि पनि पढाइहरू राम्रै हुन्छ, त्यस्तो नराम्रो छैन।
1: विदेश यात्राहरू
0: पनि ठिक छ, मध्यम छ विदेश यात्रामा। पूर्णिमाको व्रत अहिलेदेखि बस्दै गयो भने धेरै कुरामा राम्रो हुन्छ बाबुलाई, एउटा चाँदीको सिक्रीहरू केही बनाएर लगाइदिनु भन्नु, पूर्णिमाको दिन राम्रो हुन्छ के?
1: पूर्णिमाको दिन पारेर चाँदीको सिक्री लगाइदियो भने राम्रो
0: हुन्छ। एकदम राम्रो हुन्छ,
1: अरू केही गर्नु पर्दैन,
0: अरू केही गर्नु पर्दैन, ठिक छ, राम्रो छ। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला। उहाँले फोन गर्नुभएको थियो इच्छाकामना गाउँपालिकाबाट फोन गर्नुभएको, चितवनबाट उहाँले चाहिँ फोन गर्नुभएको। 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। फोन गर्दा साल महिना गते अनि समयको विषयमा जानकारी चाहिँ तपाईँले हामीलाई गर्नुपर्ने हुन्छ। साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: नारायण,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म भरतपुर 14
0: भरतपुर 14 शुभ नाम हजुरको?
2: मेरो नाम गिरिधारी चापागाई।
0: गिरिधारी चापागाईजी जो भरतपुर 14 बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो श्रीमतीको नाममा।
0: उहाँको जन्मति भन्नुहोस् त कति हो?
2: ल मैले उहाँलाई नै दिएँ। ल हजुर
0: हजुर हजुर, राधे राधे
3: राधे राधे हजुर,
0: भन्नुहोस् त तपाईँको जन्ममिति कति हो?
3: मेरो जेठको 20 जन्म।
0: हजुर, पहिला कुन सालको हो भन्नु न? साल
3: 11
0: हजुर, 2011 साल जेठको
3: 20 भन्नुहुन्थ्यो आमाले। अब
0: के बार पर्छ जन्मबार?
3: खोइ शुक्रबार भन्नुहुन्थ्यो गुरु।
0: 11 साल जेठ महिनाको 20 शुक्रबार त पर्दैन,
3: कुन दिन पर्छ त हजुर?
0: बुधबार पर्छ। तपाईँ रेडियोबाट अलिक टाढा जानु त?
3: ए हजुर हजुर, ए बुधबार पर्यो होला त, त्यहीबाट हेर्दैन नि त।
0: हजुर, रेडियोबाट अलिक टाढा जानु नि पहिला है।
3: हजुर, म टाढा आएँ।
0: अनि जन्मेको समय भन्नुहोस् त कति बजी हो?
3: समय बेलुका 6
0: हजुर
3: 5 जाँदा,
0: बेलुका 6:05 जाँदाखेरि हो?
3: हजुर, केही भन्नुहुन्थ्यो आमाले?
0: राशि नाम के हेर्नुहुन्थ्यो अहिलेसम्म थाहा छ?
3: तुला राशि। हजुर,
0: तुला राशि हेर्नुहुन्थ्यो?
3: हजुर,
0: धेरै फरक परेर तपाईँको त मिलेन त
3: हो। उसो भए त 20 भन्नुहुन्थ्यो, फेरि बार फरक पऱ्यो त गुरु, के निस्कियो त नि?
0: त्यही त, 20 पऱ्यो, बुधबार पऱ्यो, तुला राशि पनि परेन, मिथुन राशि पऱ्यो होइन? मिथुन राशि र तुला राशि धेरै फरक हो नि त।
3: हजुर हजुर,
0: तपाईँको 11 नभएर 10 अथवा 12 हो कि?
3: कुन सालमा पऱ्यो होला त खै?
0: त्यही त, मलाई पनि थाहा, अब तपाईँले भन्नुभयो भने बल्ल थाहा हुने हो।
3: हजुर, दिदीले भन्नुहुन्थ्यो 7 हो, सात गतेको भन्नुहुन्थ्यो, अब मैले आमाकै कुरो राखेँ, आमाले 20 कि हो भनेर भन्नुहुन्थ्यो। त्यसो र आमाकै कुरो दिएँ कि मैले।
0: ए 7 पनि भन्नुहुन्थ्यो?
3: हजुर
0: हजुर, के बार भन्नुहुन्थ्यो अरे?
3: शुक्रबार।
0: यो 7 मिलेन तपाईँको, अब पढ्नु छ है त, म एउटा एकचोटि कोसिस गर्छु तपाईँको, मिल्ने भएछ भने हेरौँला। तपाईँको यहाँबाट हेर्दा 20 भन्नुभएको होइन, शुक्रबार भन्नुभएको हो नि? हजुर, शुक्रबार त आयो, आउनु त यहाँ, अब तपाईँको मिल्छ मिल्दैन। ल, तपाईँको 2012 जन्म, 11 होइन, बुझ्नुभयो?
3: हजुर हजुर, बुझेँ।
0: 2000, अब एउटा दुइटा कुरा भन्छु म, अब कतिको मेल खान्छ खाँदैन विचार।
3: हजुर हजुर हजुर, भन्नु होला, अब मिल्यो मिल्यो, मिलेन क्या?
0: 2012 जन्म, जेठ शुक्ल पक्षको शुक्रबार, चतुर्दशी तिथिको जन्म, तुला राशि पर्छ तपाईँको।
3: ए
0: नाम आउँछ तपाईँको तुलसा भन्ने नाम आउँछ, के नाम राख्नु भएको थियो पहिला?
3: त्यही तबाटै निस्किएको नाम त
0: हो त नि, अन्त राक्षस गर्न परेको छ तपाईँको, घातकमा परेको छ तिथि, चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 राशिमा मिथुन राशि घातक छ।
3: हजुर,
0: त तपाईँको ग्रह दशा भाग्य राम्रो छ राम्रो छ, अलिक कडा कडा हुनुभएको रहेछ क्या तपाईँ, हो कि होइन? कडा कडा स्वभावी हुनुहुन्छ, पेटमा समस्या हुन्छ तपाईँलाई, पानी अलि धेरै पिउने गर्नुहोस्, बासँग ग्रह अलि मिल्दो रहेछ कि होइन?
3: हो भने
0: त्यही त, हो भने हो भन्नु, होइन भने होइन भन्नु क्या, होइन? अनि छिटो रिसाउन मन लाग्ने क्या तपाईँलाई, तपाईँले भनेको कुरा हुनै पर्ने है, त्यस्तो देखिया छ यहाँबाट हेर्दाखेरि चाहिँ। तपाईँले पूर्णिमाको व्रत बस्नु, स्वास्थ्य राम्रो हुन्छ, अहिले तपाईँलाई स्वास्थ्य राम्रो छैन, के राम्रो छ स्वास्थ्य तपाईँको? स्वास्थ्य राम्रो छैन यहाँबाट हेर्दा। मङ्गलबारको व्रत बस्नु, पूर्णिमाको सक्नुहुन्छ व्रत बस्नुहोस्, राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन। तपाईँको श्रीमानले केही जागिर खानुभएको हो र सरकारी जागिर?
3: खोइ अलिकति यसो छेउ खानुभएको
0: अनि छोडिदिनु भयो। त्यही हो त, तपाईँ माङ्गलिक पर्नु भएको छ, बा माङ्गलिक हुनुहुन्न, माङ्गलिकले माङ्गलिकसँग नै विवाह गर्नुपर्ने हो नियममा चाहिँ, होइन? अब यो जेठ महिना सकिएपछि तपाईँको ग्रह दशा अलि राम्रो हुन्छन् है, सकिएपछि तपाईँको ग्रह अलि राम्रो हुन्छ। अहिले पानी अलि धेरै पिउनु पर्यो क्या, तपाईँले पानी खानु हुँदैन तपाईँ,
3: शरीरमा समस्या छ गुरु, अनि केहीले दुःख दिएको हो कि भनेर
0: अरू केहीले पनि दुःख दिएको चाहिँ होइन, तपाईँलाई चाहिँ चन्द्रमालाई विषयोग परेको छ एउटा, एउटा माङ्गलिक पर्नुभयो, अनि एउटा सूर्य तपाईँको चाहिँ अलिकति राम्रो देखिएन, त्यो भएर हो। आजभोलिको केटाकेटीको हुन्थ्यो भने त विवाह पनि बिग्रिने, दुई विवाह हुने ग्रहहरू पर्थे, होइन? अब पहिला पहिला जमानामा त्यस्तो अलि हुँदैन थियो, कम हुन्थ्यो, तर पनि तपाईँको र तपाईँको श्रीमानको ग्रह त्यति मिल्दैन, ग्रह दशाहरू मिल्दैन, विचार मिल्दैन भन्ने चाहिँ कुराहरू हो। अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, राम्रै छ। सौता त बेहोर्नु राखेन नि, ठिक छ। तपाईँको ग्रह कडा छ, माङ्गलिक हुनुहुन्छ, होइन? बुवाको भन्दा तपाईँको ग्रह कडा छ, तपाईँको कुण्डलीहरू राम्रो छ, बलियो छ, त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ। तपाईँले पानी धेरै पिउनुहोस्, मङ्गलबार र पूर्णिमाको दिन सक्नुहुन्छ व्रत बस्नु, सक्नुहुन्न भने चोखो नितो गर्नुहोस् है,
3: पूर्णिमाको दिन
0: हो, पूर्णिमाको दिन र मङ्गलबार, यति गर्नुभयो भने बुवाको स्वास्थ्य राम्रो, तपाईँको स्वास्थ्य राम्रो, मेलमिलाप राम्रो, समस्या आउँदैन, तपाईँलाई अलिक छिटो रिसाउन पनि मन लाग्दैन, अलिक छिटो रिसाउनु मन लाग्छ, तपाईँको ग्रहहरू त्यस्तो परेको छ क्या
3: है, हजुर
0: त्यति साह्रै त्यस्तो झट्टै त रिस छैन मलाई, त्यो अब आफूले आफूलाई त्यस्तो लाग्दैन क्या, तपाईँको 2012 सालको जन्म हो सम्झिनु अबदेखि है त,
3: ए त्यो 12 सालबाट अनि त्यो नीति आयो, त्यो हजुर राशि पनि त्यही आयो,
0: सबै थोक त्यही आयो, शुक्रबार पनि आयो, तुला राशि पनि आयो, सबै थोक त्यही आयो कि,
3: ए हस्
0: हस् हस् हस्। उहाँले फोन गर्नुभएको थियो, भरतपुरबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो, मैले उहाँको विषयमा हेराइ पनि सकेँ, उहाँको जन्मिति अलिक कन्फ्युज हुनुहुन्थ्यो, मैले यसो मिलाइदिएर हेर्थेँ, हेर्नु चाहिँ जन्मिति साक्कै त्यही मिलेको भए सबै थोक मिल्ने हो, नमिलेको भए मिल्दैन, होइन? त्यसमा चाहिँ आफ्नो आफ्नो लक हो, आफ्नो आफ्नो भाग्यको कुरा हो, भाग्य खेल हो, अन्य कुराहरू हो। 9845275223 र 9806575273 नम्बरमा सम्पर्क हुने गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। फोन गर्दा साल महिना गते र समयको विषयमा जानकारी, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क पनि गर्नुहोला। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने फोन गर्नुहोस्, निर्धक्क भएर समस्याको समाधान गराउने कोसिस भने अवश्य म तपाईँहरूसँग गर्नेछु भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय पनि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट पनि इसारा भने भइराखेको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रको साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी परदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मरिता मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौँ समाचारका शीर्षकहरूबाट। एमाले सचिवालय बैठक आज बस्दै निर्वाचन समीक्षा र कार्य विभाजन छलफलको एजेन्डा। 100 रुपैयाँ भन्दा बढीको सामानको भन्सार लिने व्यवस्थामा सर्वोच्चको रोक। सर्लाहीको हरिपुरमा इँटा निकाल्ने क्रममा थिचिएका 3 जनाको ज्यान गयो, 2 जना घाइते। काठमाडौँका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट 69 जना पक्राउ। आज केही स्थानमा मध्यम स्तरको वर्षादेखि हावाहुरीको सम्भावना। रोल्पा नगरपालिकाद्वारा दलित सचेतना कार्यक्रम सम्पन्न। बासना परियारको स्वामी जक्तोमा नयाँ समिति गठन। रोल्पाको हुलेरी बजार अनुगमन 1,40,000 बढी राजस्व सङ्कलन। म्याद नागेका सामग्री नष्ट। आगजनी पछि पनि रुकुम पश्चिमको डिग्रे मन्दिरमा पूजा नियमित। र इजरायल र लेबनान बीच 45 दिनको युद्ध विराममा सहमत। विश्वकप क्रिकेट लिग टूमा नेपालले आज अमेरिकासँग खेल्दै।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस्, निको हुना।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर, हाम्रा सेवाहरू।
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IME बैंक सँगै जोडिएको घरमा।
0: अब समाचार सुरु गरौँ। एमाले सचिवालय बैठक आज बस्दै निर्वाचन समीक्षा र कार्य विभाजन छलफलको एजेन्डा सम्बन्धी प्रसङ्गबाट। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। दिउँसो 1 बजे एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने बैठकमा पार्टीभित्रको कार्य विभाजनबारे छलफल हुनेछ। बैठकमा कार्य विभाजन गत निर्वाचनको समीक्षा लगायत छलफल हुन सक्ने बताएको भए पनि बैठकको एजेन्डाबारे केही जानकारी नभएको नेताहरूले बताएका छन्। तर छलफलको विषयवस्तु कार्य विभाजन र निर्वाचन समीक्षा नै हुन सक्ने नेताहरूको भनाइरहेको छ। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि काङ्ग्रेस र एमालेबीच छलफल जारी रहेको छ। सत्ता समीकरणको लागि 2 दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने एमाले नेताले बताउनु भएको छ। एमाले अध्यक्ष ओलीको गिरफ्तारी पछिको पहिलो पटक एमालेको सचिवालय बैठक बस्न लागेको हो। सर्वोच्च अदालतले सीमा नाकामा 100 रुपियाँ भन्दा बढीको सामानमा भन्सार लिने व्यवस्था कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। 100 रुपियाँ भन्दा बढीको सामानमा भन्सार उठाएको विषय अव्यवहारिक भएको भन्दै दायर रिटमा सुनाई गर्दै न्यायाधीशहरू हरिप्रसाद भुयाल र टेक प्रसाद ढुङ्गानाको इजलासले हिजो अन्तरिम आदेश जारी गरेको हो। अन्तरिम आदेश जारी भएसँगै अब सीमा पारीबाट तरकारी औषधि लत्ता कपडा लगायतका दैनिक उपभोग्य सामग्री ल्याउँदा तत्कालको लागि रोकावट नहुने भएको छ। यसअघि अर्थ मन्त्रालयले 100 रुपियाँ भन्दा मूल्य बढीका वस्तुमा भन्सार कर अनिवार्य गरेपछि तराई मधेस क्षेत्रका सीमा नाकामा कडाई हुन थालेको थियो। नेपाल इन्भेस्टमेन्ट बैंक एनआईएमबीका प्रमुख कार्यकारी अधिकृत सीईओ ज्योति प्रकाश पाण्डेलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। आवश्यक परेको समयमा उपस्थित हुन हुने शर्तसहित पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चले हिजो आदेश दिएको हो। न्यायाधीश सारङ्गा सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले पाण्डेलाई आफूले रोजेको वरिष्ठ अधिवक्ताको निगरानीमा रिहा गर्न भनेको छ। पाण्डेलाई गैर कानुनी रूपमा हिरासतमा राखिएको दावी गर्दै उहाँकी पत्नी निरु दाहालले बन्दी प्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो। ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कचरमा पाण्डेलाई गएको बुधबार प्रहरीले पक्राउ गरेको थियो। सर्लाहीको हरिपुरमा इट्टा निकाल्ने क्रममा थिचिएका 3 जनाको ज्यान गएको छ। 2 जना घाइते भएका छन्। हिजो बेलुका हरिपुर नगरपालिका 5 मर्जुवा गाउँमा रहेको कृष्ण इट्टा उद्योगमा इट्टा निकाल्ने क्रममा इट्टाको साङ्ले थिचिएर 3 जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। सर्लाहीको गोडौता नगरपालिका 7 राम वनका 50 वर्षे फिताई मनसुर, गोडैता नगरपालिका 9 का 35 वर्षे शम्भु राउत र भारतको लखिमपुरका 35 वर्षे अङ्गद कुमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभएको छ। घाइते भएका मंगलवा नगरपालिका 7 का 32 वर्षे तुलसी महत्तोको प्रादेशिक अस्पताल मंगलवामा र मंगलवा नगरपालिका 7 का 52 वर्षे सत्यनारायण महत्तोको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। प्रहरीले काठमाडौँका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट 69 जना सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो उनीहरूलाई पक्राउ गरेको हो। शैक्षिक परामर्श केन्द्रले पालना गर्नुपर्ने मापदण्ड प्रक्रिया पूरा नगरी र दर्ता तथा नवीकरण नगरी पूर्व तयारी कक्षा भाषा शिक्षण सम्बन्धी सेवा प्रदान गर्दै आएकाले उनीहरूलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको कार्यालयले जनाएको छ। प्रहरीका अनुसार उपत्यकाका 95 वटा शैक्षिक परामर्श केन्द्रमा गरिएको अनुगमनमा गैर कानुनी कार्य फेला परेको हो। ती केन्द्रहरूले सर्वोच्च शिक्षाको लागि विदेश पठाइदिन्छु भनी नेपाली नागरिकलाई ठगी गर्ने गरेको भन्ने उजुरी गुनासो निवेदन परेकाले शिक्षा ऐन 2028 शिक्षा नियमावली 2059 र शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण निर्देशिका गरिएको पाएको कार्यालयले जनाएको छ। ती परामर्श केन्द्रबाट ठगीमा परेको भए निवेदन दिन पनि प्रहरीले आग्रह गरेको छ। अब मौसम सम्बन्धी जानकारी। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशको थोरै स्थानमा लुम्बिनी र कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी हिमाली पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। विभागको भनाई अनुसार कोशी प्रदेशको केही स्थानहरूमा बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशको हिमाली पहाडी भूभाग र मधेस प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। यस्तै मधेस लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ। आज राति कोशी प्रदेश लगायत बागमती गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र हिमाली पहाडी र तराई भूभागका एक दुई स्थानमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको थोरै स्थानहरू बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम, विश्रामपछि रोल्पा नगरपालिकाद्वारा दलित सचेतना कार्यक्रम सम्पन्न। बासना परिवारको स्वामी जक्तोमा नयाँ समिति गठन। रोल्पाको होलेरी बजार अनुगमन 1,40,000 बढी राजस्व सङ्कलन। म्याद नागेका सामग्री नष्ट लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
7: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङ्गो पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
8: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
7: मेडिकलमा कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
8: लौ लौ, मेरो होनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ नभन्नु नि।
7: हजुर, हाम्रा सेवाहरू।
8: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, RVG डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, RCT दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
7: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
8: थप जानकारीका लागि डाक्टर अमिर हुसैन सम्पर्क नम्बर 98651094141 र 98162901118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
7: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
9: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जिरहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो जलजला 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। निर्माण सामग्री भएको निर्माण सामग्रीमा भएको अप्रयाशित मूल्य वृद्धि र कानुनी जटिलताका कारण निर्माण क्षेत्र धराशायी बन्दै गएको भन्दै निर्माण व्यवसायी सङ्घ रोल्पाले सरकारको ध्यान आकर्षण गराएको छ। बिहिबार सङ्घका अध्यक्ष मान बहादुर खत्रीको नेतृत्वमा गएको टोलीले जिल्ला प्रशासन कार्यालय रोल्पामा प्रशासकीय अधिकृत तुला प्रसाद कुवर मार्फत सम्माननीय प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो। निर्माण उद्योगलाई देशको भौतिक पूर्वाधार विकासको मेरुदण्डका रूपमा लिने भए तापनि वर्तमान समयमा यो क्षेत्र अत्यन्तै जर्जर परिस्थितिबाट गुज्रिरहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। विशेष गरी इन्धन जन्य सामग्रीहरू डिजेल पेट्रोल र मट्टीतेलमा भएको मूल्य वृद्धिले निर्माण लागत नियन्त्रण बाहिर पुगेको व्यवसायीहरूको गुनासो रहेको छ। ज्ञापन पत्र बुझाउने क्रममा निर्माण व्यवसायी सङ्घ रोल्पाका अध्यक्ष मानबहादुर खत्रीले वर्तमान समयका बारेमा प्रकाश पार्नु भएको थियो। उहाँले बताउनु भएको थियो अहिलेको बजार भाव र राष्ट्र बैङ्कको मूल्य सूचाङ्कन बीच ठुलो खाडल रहेको छ, जसले गर्दा व्यवसायीहरूले अपूरणीय आर्थिक क्षति बेहोर्नु परिरहेको छ। उहाँका अनुसार सरकारले तत्काल मूल्य समायोजन मार्गदर्शन 2 जारी नगरेसम्म र वैज्ञानिक ढङ्गले मूल्य समायोजन नगरेसम्म निर्माण कार्यहरू अगाडि बढाउन सकिने अवस्था छैन। यसै गरी ज्ञापन पत्रमा बिटुमिन सिमेन्ट र डन्डी जस्ता अनिवार्य सामग्रीको अभाव र मूल्य वृद्धिको मुद्दा पनि उठाएको छ। स्थानीय स्तरमा नदीजन्य सामग्री उत्खननमा देखिएको कानुनी जटिलता र मेसिन उपकरण प्रयोगमा भइरहेको अवरोधले विकास निर्माणका कार्यहरू ठप्प हुने स्थितिमा पुगेको व्यवसायीहरूको ठहर रहेको छ। अध्यक्ष खत्रीले सञ्चार माध्यम र सामाजिक सञ्जालमा निर्माण व्यवसायीहरूलाई एकतर्फी रूपमा दोषी देखाउने प्रविधिप्रति पनि आपत्ति जनाउनु भएको छ। उहाँले भन्नुभए अनुसार विभिन्न सञ्चार समूह र सामाजिक सञ्जालबाट व्यवसायहरूको सामाजिक प्रतिष्ठामा आँच पुर्याउने काम भइरहेको छ। यसलाई नियन्त्रण गरी व्यवसायी मैत्री वातावरण निर्माण गर्न हामी जोरदार माग गर्दछौँ। उहाँले भन्नुभएको छ व्यवसायहरूका अनुसार बजारमा निर्माण सामग्री र पेट्रोलियम पदार्थको पर्याप्त उपलब्धता नभएसम्म मूल्यमा स्थिरता नआएसम्म आयोजनाहरू सञ्चालन गर्न उनीहरू असमर्थ रहेका छन्। राज्यको समृद्धिको साझेदारीका रूपमा रहेको व्यवसाय आज जायज मार्गहरूलाई सरकारले तत्काल सम्बोधन नगरी विकासको गति पूर्ण रूपमा अवरुद्ध हुने चेतावनी दिए समेत दिएको छ। सो ज्ञापन पत्रको बुधार्थ रोल्पा जिल्लाका सम्पूर्ण स्थानीय तह नेपाल निर्माण व्यवसायी महासङ्घ काठमाडौँ र लुम्बिनी प्रदेश समितिलाई समेत दिएको छ। देशभरका निर्माण व्यवसायीहरूले यति बेला निर्माण कार्य ठप्प गरी आन्दोलन गरिरहेकै समयमा रोल्पा शाखाले पनि प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई दबाब दिएको हो। रोल्पाको होलेरी बजार बिहिबार हिजो यसलाई पुनः एकपटक सुन्नुहोला। रोल्पाको होलेरी बजार बिहिबार अस्थि अनुगमन गरिएको छ। रुन्डीगढी गाउँपालिकाले उपभोक्तालाई म्याद नागेका वस्तु उपभोगबाट जोगाउन दर्ता नभएका पसललाई दर्ता गराउने तथा नवीकरण नगरेका व्यवसायहरूलाई करको दायरामा ल्याउने उद्देश्यसहित अनुगमन अभियान सञ्चालन गरिएको जनाएको छ। गाउँपालिकाका उपाध्यक्ष सरिता केसीको स्वामी जक्तमा गरिएको अनुगमनमा होलेरी बजारका सबै पसलहरूको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा 86 पसल नयाँ दर्ता वा नवीकरण नभएको अवस्थामा भेटिएको थियो। त्यसमध्ये 25 पसल नयाँ दर्ता गरिएको तथा नवीकरण बाँकी रहेको 43 पसलको नवीकरण गरिएको गाउँपालिकाले जनाएको छ। यस प्रक्रियाबाट कुल 1,40,500 रुपियाँ राजस्व सङ्कलन भएको बताइएको छ। अनुगमनका क्रममा विभिन्न पसलबाट 16,020 रुपियाँ बराबरका म्याद नागेका सामग्री नष्ट गरिएको छ। नष्ट गरिएका सामग्रीहरूमा हार्पिक युरिन वास चिजबल, मसला, जुस, बिस्कुट, कुरमुरे, टमाटर, सस, प्याक गरिएको चिउरा, नमकिन, रेडबुल, स्प्राइट, कोला, कोका कोला, फेन्टा, परफ्युम, स्क्रिन पाउडर, केक, सुजी, सब्जी मसला, कीटनाशक, विषादी, फेस क्रिम, बेहेन्दी तथा रोमान्टिक पाउडर लगायतका वस्तु रहेका छन्। गाउँपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर 5 थर्पुमा रहेको प्रसिद्ध डिग्री साईकुमारी मन्दिरमा नियमित पूजापाठ नियमित रहेको छ। मुख्य मन्दिरमा बिहिबार आगजनी भएको थियो, जसका कारण मुख्य मन्दिरमा पूजापाठ बन्द भएको छ। तर मन्दिरमा अन्य पूजापाठ भने जारी रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभएको छ। मुख्य मन्दिरमा क्षति पुगेका कारण त्यही पूजापाठ बन्द भए पनि मन्दिरमा अन्य पूजापाठ भने कुनै समस्या नरहेको उहाँले बताउनु भएको छ। मन्दिरमा रहेको सिद्ध बाबा शिव महादेव भने कुनै समयमा नरहेको उहाँले बताउनु भएको छ। मन्दिरमा रहेको सिद्ध बाबा शिव महादेव, ब्राह्मण, ब्रह्मा विष्णु, महेश्वर, गणेश भगवान, सूर्यनारायण लगायतको पूजा आजामा कुनै समस्या नरहेको उहाँको भनाइरहेको छ। शुक्रबार बिहानैबाट दर्शनार्थीहरू ठुलो संख्यामा मन्दिरमा पुगिरहेको उहाँले बताउनु भएको छ। मुख्य मन्दिरमा क्षति भएका कारण मुख्य मन्दिरको पूजा रोकिए पनि अन्य पूजा आजा भने सामान्य अवस्थामा जस्तै चलिरहेको छ। मुख्य मन्दिरको पूजा आजा सुरु हुन समय लाग्ने देखिन्छ, तर मन्दिरको पूजा आजा भने प्रभावित भएका छन्। उहाँले भन्नुभएको छ बलि दिने कार्य समेत नियमित रहेको उहाँको भनाइरहेको छ। बिहिबार बेलुका 5 बजेतिर रुकुम पश्चिमको 8 बिस्कुट नगरपालिका वडा नम्बर 14 23 वर्षीय झलक पोखरेलले मन्दिरमा आगजनी गरेका थिए। मन्दिरमा कोही नभएको अवस्थामा मन्दिरको मुख्य ढोका तोडेर उनले आगो लगाएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ। नजिकै रहेको स्थानीय युवाले आगजनी भएको थाहा पाएपछि मन्दिर व्यवस्थापन समिति तथा स्थानीयलाई खबर गरेका थिए। त्यसपछि जम्मा भएका स्थानीयले आगो नियन्त्रणमा लिएका थिए, तर मुख्य मन्दिरमा रहेको पूजाको किताब चढाएको भेटी तथा बलि चढेका बोकाको टाउको बिक्रीबाट सङ्कलन भएको 3.5 लाख रकम शङ्ख, शालिग्राम, ध्वजाहरू समितिले सङ्कलन गरी पैसा राखेको बाकस चलेको र दान पेटिका तोडफोड भएको बताएको छ। आगजनी गर्ने पोखरेललाई मन्दिर व्यवस्थापन समिति र स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए। अब देश बाहिरको समाचार। अमेरिकाले इजरायल र लेबनान बीच 45 दिनको युद्ध विराममा सहमत भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले शुक्रबार वाशिङटन डिसीमा 2 दिनको वार्तापछि इजरायल र लेबनान युद्ध विराम बढाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टिमी पिगोटले भन्नुभएको छ, दुवै देशको सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे 29 पेन्टागनमा सुरु हुनेछ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले अप्रिल 16 युद्धविरामको घोषणा गरे पनि इजरायल र हेज बुल्लाह बीच गोलाबारी जारी रहेको थियो। बुधबार मात्र लेबनानी स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई आक्रमणबाट दक्षिणी क्षेत्रमा 22 जनाको मृत्यु भएको बताएको थियो, जसमा 8 बालबालिका पनि रहेका थिए। अन्त्यमा खेल समाचार। आइसिसी विश्वकप क्रिकेट लिग 2 श्रृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ। खेल बिहान 9:30 त्रिवी क्रिकेट रङ्गशाला किर्तिपुरमा सुरु हुँदैछ। नेपालमा भइरहेको लिग 2 त्रिदिवसीय श्रृङ्खलामा नेपाल, अमेरिका र स्कटल्यान्ड सहभागी रहेको छ। अङ्क तालिकामा नेपाल 25 खेलमा 18 अङ्कसहित 7 स्थानमा रहेको छ भने अमेरिका 25 खेलबाट 36 अङ्क जोडेर 2 स्थानमा रहेको छ। यो श्रृङ्खला अघि श्रेष्ठ स्थानमा रहेको अमेरिका, स्कटल्यान्डले लगातार 2 जित निकालेपछि दोस्रोमा झरेको हो। स्कटल्यान्ड 30 खेलमा 38 अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ। किर्तिपुरमा यसअघि मङ्गलबार र बिहिबार भएको खेलमा स्कटल्यान्डले नेपाल र अमेरिकालाई समान 2 रनले हराएको थियो। नेपाल र अमेरिका अहिलेसम्म एक दिवसीय खेलमा 11 पटक खेलेका छन्। नेपाल 4 खेलमा विजय हुँदा 6 खेलमा पराजित भएको छ। एउटा खेल टाई भएको थियो। नेपालले आफ्नो तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्यान्डसँग र चौथो खेलमा जेठ 8 गते अमेरिकासँग खेल्नेछ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। एमाले सचिवालय बैठक आज बस्दै निर्वाचन समीक्षा र कार्य विभाजन छलफलको एजेन्डा। 100 रुपियाँ भन्दा बढीको सामानको भन्सार लिने व्यवस्था सर्वोच्चको रोक। एनआइएमबी ब्याङ्कका सिइओ पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश। सर्लाहीको हरिपुरमा इँटा निकाल्ने क्रममा थिचिएका 3 जनाको ज्यान गयो, 2 जना घाइते। काठमाडौँका विभिन्न शैक्षिक परामर्श केन्द्रबाट 69 जना पक्राउ। आज केही स्थानमा मध्यम स्तरको वर्षादेखि हावाहुरीको सम्भावना। रोल्पा नगरपालिकाद्वारा दलित सचेतना कार्यक्रम सम्पन्न। वासना परियारको स्वामीजत्वमा नयाँ समिति गठन। रोल्पाको होलेरी बजार अनुगमन। 1,40,000 बढी राजस्व सङ्कलन। म्याद नागेका सामग्री नष्ट। आगजनीपछि पनि रुकुम पश्चिमको डिग्री मन्दिरमा पूजा नियमित। र इजरायल र लेबनान बीच 45 दिनको युद्ध विराममा सहमत। विश्वकप क्रिकेट लिग 2 नेपालले आज अमेरिकासँग खेल्दै। लुम्बिनी प्रदेश र आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभात पूरा भएको छ। 9 बजे थाहा सञ्चार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी टेकमन विष्टलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रीता मगर बिदा हुन्छु। ताजा खबर र जनपक्ष विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजरा 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घन्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 MHz।
1: नमस्ते डाक्टर साहब।
2: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? सिधा सुलिचौर बजारमा रहेको 7 हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू
8: दाँत बान्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभई

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, सिट क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन

घुम्ते मोडहरू तथा सडकमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ। अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो। ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेरसावलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापनको
6: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
7: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
6: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला, मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
7: ल तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
6: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123।

0: 98478760.
1: नेशनल बाथ रोग एंड स्किन केयर सेंटर प्राली ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
5: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
5: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण कोर्सहरू।
5: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
6: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
5: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 98490 2754 र 98479 93412।
5: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: हेलो
8: हेलो,
7: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी,
9: हजुर,
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
9: हेलो, हेलो, भन्नुहोस् त।
7: हेलो हजुर,
9: हजुर,
7: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थेँ।
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
2: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
2: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
0: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
6: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
10: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
0: वन डढेलोले विभिन्न जीव जन्तु किट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
6: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
10: वन डढेलोबाट फैलिएको आगोले वन जङ्गल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
6: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
10: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
6: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
0: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: बाजे के भयो, किन गालामा हात?
2: यहाँ दुखेको छ त, खानै दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
7: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाप रे, अब चाहिँ के हुने हो?
9: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नाति न, यस्तो त जसले नि लेखिहाल्छ नि।
8: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
8: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
8: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन, सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
10: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
11: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
1: डिभिजन वन कार्यालय रोल्पाको अपील।
4: बिना अनुमति वन जंगल प्रवेश नगरौं, वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ, वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं,
1: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं, प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं, वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं,
13: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं, वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं, वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौ,
1: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ, सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ,
4: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ, वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ,
1: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
4: वन जंगल संरक्षण गरी असल नागरिक बनौ, वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
14: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
15: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
16: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भएँ। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
17: धुमपान गर्न छोडौँ, स्वस्थ जीवन बाँचौँ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
1: विद्युतीय चुरोट भेप सहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ, इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान गरिँदै।
0: नारायणगढ मुगलिन सडक खण्डमा ट्राफिकले बढायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढी चालक कारवाहीमा।
1: गर्मी बढेपछि कञ्चनपुरका 2 स्थानीय तहले परिवर्तन गरे विद्यालय सञ्चालनको समय, बिहान 7 बजे सुरु गरी दिउँसो 1:15 बजेसम्म चलाउने।
0: इजरायल र लेबनान बीच 45 दिनका लागि युद्धविराम, मे 29 पेन्टागनमा वार्ता हुने।
1: र आइसिसी विश्वकप क्रिकेट लिग 2 नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै बाँकी सबै खेल जित्नुपर्ने दबाव।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ परेका छन्। भुटेकोसी गाउँपालिका 3 गन्जेखोलाबाट 56,70,000 मूल्य बराबरको 1,620 थान भेपसहित गैराती उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी जेसी शाहले जानकारी दिनुभयो। चिनबाट भोटेकोसी 3 बोक्सेन हुँदै अरणीको राजमार्ग 10 किलो निक्लिने क्षेत्र भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 9 बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भोटेकोसी 4 वर्ष 35 गणेश खड्का, वर्ष 46 हिमाल खड्का, 24 विकास पिक, 48 रामबहादुर बिक, 17 विशाल रकपाल, 37 मङ्गलबहादुर थामी र 12 नगरपालिका 5 कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइराखिएको प्रहरीले जनाएको छ। अब भन्सार कार्यालयको जिम्मा लगाइनेछ। नेपाल चीन सीमास्थित तातोपानी नाकाबाट पछिल्लो 1 महिना यता कुनै पनि खाद्य वस्तु ल्याउन दिइएको छैन।
1: नारायणगढ मुगलिन सडक खण्डमा पनि लिडार स्पिड गनको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकलाई कारवाही गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जङ्गल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सडक दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो। बर्खायामसँगै सडक दुर्घटनाको जोखिम बढ्दै जाने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढी सवारी साधनका चालकलाई कारवाही गरिएको छ।
0: नेकपा एमालेको सचिवालय बैठक सोमबारसम्मका लागि सरेको छ। आज दिउँसो 1 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बस्ने भनिएको बैठक पर्सिसम्मका लागि सरेको हो। बैठकमा पार्टीभित्रको कार्य विभाजनबारे छलफलको तालिका थियो। अब पर्सि बस्ने बैठकमा गत निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुन सक्ने बताइएको भए पनि बैठक एजेन्डाबारे केही जानकारी नभएको नेताहरूले बताएका छन्। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कङ्ग्रेस र एमालेबीच छलफल जारी छ। सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठकमा यस विषयमा पनि छलफल हुन सक्ने एमाले नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक ओलीकै आह्वानमा सचिवालय बैठक बस्न लागेको हो।
1: अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका 2 स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्।

0: समाचार मधेशका महोत्तरी सहितका प्राचीन मिथिला क्षेत्रमा आज विवाहित मिथिलानी वर्षाइत पर्व मनाउँदैछन्। जेठको औंसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ। वट सावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी मिथिलाका महिला आफ्ना बस्तीका वट वृक्ष वरको रूख नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन्। नयाँ नयाँ लुगा लगाइएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रूपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन्। यस अवसरमा सावित्रीको कथा सुन्ने गरिन्छ। सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले जेठको औंसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा मिथिलानी यसै कामनाका साथ यो पर्व मनाउँछन्। जेठ कृष्ण चतुर्दशीका दिन चोको नितो भएर व्रत संकल्प गरेपछि औंसीका दिन निराहार व्रत बसी आफ्नो बस्ती नजिकको वट वृक्षको फेदमा व्रतालु मिथिलानीले सामूहिक रूपमा सावित्रीलाई सम्झदै ब्रह्मा विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्छन्।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इजरायल र लेबनान बीच 45 दिनको युद्ध विराममा सहमति भएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयको वाशिङटन डीसीमा दुई दिनको वार्तापछि इजरायल र लेबनान युद्ध विराम बढ़ाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मई 29 पेन्टागनमा शुरू हुने बताउनुभयो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले अप्रेल 16 युद्ध विरामको घोषणा गरे पनि इजरायल र हिजबुल्ला बीच गोलाबारी जारी रह्यो। बुधबार मात्रै लेबनानी स्वास्थ्य मन्त्रालयले इजरायलको हवाई आक्रमणबाट दक्षिणी क्षेत्रमा 22 जनाको मृत्यु भएको बताएको थियो, जसमा 8 बालबालिका पनि थिए।
0: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज नेपाल र अमेरिका बीच खेल हुँदैछ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा हुने खेल बिहान 9:30 बजे शुरू हुनेछ। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृंखलामा हालसम्म दुई खेल सकिएका छन्। दुवै खेलमा स्कटल्याण्ड विजयी भएको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा 2 रनले पराजित गरेको थियो भने दोस्रो खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा 2 रनले नै पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टूको अङ्क तालिकामा नेपाल 7 स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा 6 नौट हुन अब बाँकी सबै 11 खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि महत्वपूर्ण छ। नेपाल अहिले 25 खेलपछि 8 जीत 15 हार र 2 खेलमा अनिर्णित रहँदै 18 अंकका साथ तालिकाको 7 स्थानमा छ। साथै अमेरिका 25 खेलबाट 18 जीत 7 हारसँगै 36 अंकका साथ दोस्रो स्थानमा रहँदा स्कटल्याण्ड पहिलो स्थानमा छ। स्कटल्याण्डले 30 खेलमध्ये 16 जीत 8 हार र 6 खेल अनिर्णित रहँदा कुल 38 अंक जोड़ेको छ।
1: अब मौसम। हाल नेपालमा पश्चिमी न्यूनचाप, पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानमा, लुम्बिनी र कोशी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली पहाड़ी र तराई भूभागमा आंशिक बादल लाग्ने विभागको भनाइ छ। कोशी प्रदेशका केही स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थान तथा सुदूरपश्चिम प्रदेशका हिमाली पहाड़ी भूभागका र मध्य प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हुरीको पनि सम्भावना छ। आज राति कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाड़ी र तराई भूभागमा आंशिक बदली हुनेछ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: विद्युतीय चुरोट भेप सहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ, इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान गरिँदै।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
0: गर्मी बढ़ेपछि कञ्चनपुरका 2 स्थानीय तहले परिवर्तन गरे विद्यालय सञ्चालनको समय, बिहान 7 बजे शुरू गरेर दिउँसो 1:15 बजेसम्म चलाउने।
1: इजरायल र लेबनान बीच 45 दिनका लागि युद्ध विराम, मे 29 पेन्टागनमा वार्ता हुने।
0: र आईसीसी विश्वकप लीग टूमा नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दै बाँकी सबै खेल जित्नुपर्ने दबाव।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाह संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्छन मन्छन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्छन मन्छन गरिरहनु भएको? अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक दाँत गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: हो र, मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
3: पहिला कसैले भनेन?
4: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ बेला खेमरिजे गरम ओबोतिरी जेउ बेला सोनो फुरी गदास ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउए गिमे प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षम नाभे वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सोनो नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख
7: पिकनिक
6: वन जङ्गल ओछो छाम्ने दाइके बारीको चुरोत विधि ओरेको नै कोबाजे उनके माथि
7: नान्थर नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने हालले च अनुगमन दुने व्यवस्था चौसर गिलुए
6: गेसो छामेला खोरेल चाउसी फोरिए होलिदे तरिम गाई गेजो मेके लैजु अब नजिरे बनाए गेन एल गेजो मेके नलाए औले लायो के नाइए
7: वन जंगल सजुडिसियो घेन बारी ल बाली नाली चिउला चिउली यात्रा र सताउसो छिमी ने चाउसो सैले के खेले
6: वन जंगल मेला के माइए मेला दिखिनी पाँच जना खरना नार मिली देखो नहीं सानो जो मेह के सही
7: बतास उचली जो मेला को हिजिन के कोटल मेह के सतांगी ने हेन ओके मछिनी ने चाउसो के सही
6: मेला की ने निताई गे मने के बचिए सुनो अरुले मने के बचिए
7: के चो थामला पोया ला मेला की उकी संकी ने गे छोटा ओडा कार्यालय परहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
8: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
9: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
10: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
9: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ
8: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ
9: के यस विपत्तिको कुनै समाधान छैन त
8: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास
9: खाली जमिनमा बिरुवा रोपौ रोपेका बिरुवा हुर्काउ वन जंगलको संरक्षण गरौ
10: आफू बाँचौ र अरूलाई पनि बचाउ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
11: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमुर बुझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
12: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
11: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
12: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
11: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
9: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा
13: ए लौ न लौ लौ चटाङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेरमा बसौ
14: हुन्न हुन्न चटाङ गर्दा रुखको फेरमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
15: हो र
14: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
15: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
14: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
15: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
14: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
16: नेपाल सरकार विज्ञापन बोर्ड
17: दिन दिनै एउटै कुरा यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने बच्चाहरू पनि ठुला हुँदै गइसके अब त कतिलो घर चाहियो नि
18: मैले प्रयास नगरेको कहाँ हो र हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन
17: तपाईँको प्रयास नै कमजोर छ नत्र त अहिलेसम्म घर भइसक्थ्यो
18: ल अब तैले नै हेर म त घर खोज्दा खोज्दै दिक्क भइसके
19: होइन रात दिन खस के को झगडा हो यो
18: हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ म त हेरेको हेरै छु राम्रो घर पाइने होइन
19: ए रामे त्यसो भए सुन हाम्रै लमै नगरपालिका वडा नम्बर 3 गाउँ टोलमा 7 दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि नजिकै वडा कार्यालय खेल मैदान स्वास्थ्य संस्था र स्कुल पनि एक किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
17: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
18: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
19: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197719 मा जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
18: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
21: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
21: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
21: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
24: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
23: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
24: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
23: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
24: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
23: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
24: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
23: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9558-22-275, रेणुका रुगा 9481-68-697।
24: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9585-22-275।
23: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
25: ओहो,
0: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
25: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
24: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
25: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
25: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्? उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
24: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
25: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
25: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
24: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट सहित गेट, खुमेल सहित गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
25: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै अपराधिक गतिविधि गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
23: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडापत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
25: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
24: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
4: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै थिए, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा

0: रोग उपचार तथा परामर्श
1: अनुहारको चाय पोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
0: सेतो पानी बग्ने यौनी चिलाउने गन्दाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसादी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
0: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
1: सम्पर्क मोबाइल 98578211105
0: 98479802
1: 98095826005
0: र 98103940।
2: आदरणीय रोल्पा बासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, मलाई बाटो काटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
9: होइन, के भाषा र तपाईँलाई
8: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि। हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
8: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुगा खोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
9: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दान सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
10: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
9: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: लौ उसो भए, म सामान लिन गइहाले।
9: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन,
11: डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
8: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
11: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
8: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
12: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
13: लो, किन नि? के भयो, सन्चो भएन?
12: होइन, यतिकै जानै मन लागेन।
13: यतिकै पनि हुन्छ?
12: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
13: ए, कुरा त्यस्तो पो। ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
14: नमस्ते। कति कामले पाल्नु भयो?
13: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
14: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
12: हस् म्याडम।
15: नेपाल सरकार विज्ञापन बोर्ड।

0: সেই ডায়লগ হলা দানা হাল দেও নানি
1: কইলেদেখি ভন্ডা আছো দানা ছ না কাম বাট ল্যাউনি হবো না কি বুড়ালে তুন্নে কাম নাউন্নম বলে তো দিমাগ খারাপ
0: ওহো বুসুককে দিছিসু যাও যাও দিমাগ চুরি খেলনা জিতে রূপা স্টোর বাট দানা নিয়ে আও তো
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847505171 र 9857524171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ टुडीखेत रोल्पा।
3: के तपाईको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
4: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, थार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9858873123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
5: नमस्ते डाक्टर साहब।
6: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
8: अनि सर, हाम्रो बजे त दाँत दुखेर आया आया गर्नुहुन्छ। रात भरि सुत्नै दिनुहुन्न अनि दाँत किराले पनि खान्छ।
7: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
9: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
9: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
9: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
7: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
2: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुरचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
7: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
10: समाचार, चेतना, मनोरञ्जन र कला, यो हो सामुदायिक रेडियो चलचला चलचला चलचला।
11: चलचला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
3: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली, दिलोतमा 5 मणिग्राम रूपन्देही।
12: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मुठोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 9645 78 232।

0: बिहान 10 बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ परेका छन्। भोटेकोशी गाउँपालिका 3 गन्जे खोलाबाट 56,70,000 बराबरको 1,620 थान भेपसहित गएराती उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले बताउनुभयो। चीनबाट भोटेकोशी गाउँपालिका 3 बोकचेन हुँदै अरणीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 9 वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा उनीहरूलाई फेला पारिएको छ। पक्राउ पर्नेमा भोटेकोशी 4 का 35 वर्षीय गणेश खड्का, वर्ष 46 का हिमाल खड्का, वर्ष 24 का विकास विक, 48 वर्षीय रामबहादुर विक, 17 वर्षीय विशाल रगपाल र 37 वर्षीय मंगलबहादुर साई तथा 12 विषय नगरपालिका 5 का 42 वर्षीय कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइ राखिएको छ। अब भन्सार कार्यालयको जिम्मा लगाइनेछ। नेपाल चीन सीमा स्थित तातोपानी नाकाबाट पछिल्लो 1 महिना यता कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन। नारायणगढ मुगलिन सड़क खण्डमा पनि लिडार स्पीड गनको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकलाई कार्यवाही गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले बताउनुभयो। सँगै सड़क दुर्घटनाको जोखिम बढ़ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढ़ी सवारी चालकलाई कार्यवाही गरिएको छ। अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरका 2 स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर नगरपालिका र शुक्लाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगर कार्यपालिकाको बैठकले विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले बताउनुभयो। यस्तै शुक्लाफाटा नगरपालिकामा पनि जेठ 4 देखि वर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय भएको छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजे शुरू भई दिउँसो 1 बजेर 15 मिनटसम्म सञ्चालन हुनेछन्। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने जस्ता समस्या देखिन थालेका छन्। र बागलुङको बडीघाट गाउँपालिकामा नेपालकै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको जनाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ। त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहयोगमा परियोजना सञ्चालन गरिएको छ। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्दरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्र निकालेर सिलिण्डरमा भर्ने र आवश्यकता अनुसार ग्यास प्रयोग गर्न सकिने प्रविधि प्रयोग गरिएको छ। बिहान 10 बजेको थाहा अपडेट सकियो। धर्मराज बिदा हुन्छु। नमस्कार।
1: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar। विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सीधा तपाईसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा संचार 99.4 सहित थाहा संचार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 बजे निष्पक्ष सक्रियताको अभ्यास।
2: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र,
3: हो नि चट्याङ पर्दा रुखमुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सारङ्गीको तारदेखि टुङ्गाको धुनसम्म हात पारे र पालनदेखि देउरा र टप्पासम्म
6: कार्यक्रम सुसेली
7: सुसेली
5: लोकगीत लोक साहित्य र लोक संस्कृतिको संगम
7: कार्यक्रम सुसेली
5: बिहान 10 बजेको समाचारपछि 11 बजेसम्म
7: कार्यक्रम सुसेली
8: सुसेली
7: सुसेली
1: अर्थ समाचार
9: आर्थिक विश्लेषण
1: व्यावसायिक शिप र अवसर
9: उत्पादन उपभोक्ता र बजार
1: अर्थ जगतको प्रष्ट चित्र
9: इकोनोमिक टाइम थाहा संचार नेटवर्कमा
1: काठमाडौँमा 99.4 FM र थाहा संचार .com मार्फत तपाईँको अनुकूल समयमा
9: आइतबारदेखि शुक्रबारसम्म बिहान 7:30 बजे
1: इकोनोमिक टाइम्स पैसा मात्र होइन सफल व्यवसायका लागि सही सूचना जरुरी छ।
5: सयौं समुदायका हजारौं समस्या लाखौं गुनासा
10: करोडौं नेपालीका आआफ्नै दृष्टि
11: तर उन्नतिका लागि हाम्रो प्रयास
12: वास्तविकताको एउटै सम्बोधन
10: कार्यक्रम आवाज आवाज
11: आवाज
12: आवाज
5: साँझ 6 बजेको समाचार पछि 7 बजेसम्म
10: अब तपाईँ आफै बोल्नुहोस्
12: तपाईँको रेडियोमा तपाईँकै आवाज

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज समानताको आवाज निष्पक्ष सक्रियताको अभियान
1: उकाली ओराली गाउँबीसी हाम्रो धरा हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा
2: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका
1: कार्यक्रम हाम्रो भाका

नमस्कार, स्वागत गरे हाम्रो भाकामा। आज पनि तपाईँको माझमा आइसकेकी छु म सरिता। तपाईँको माझमा रेडियो थाहा संसारको नेटवर्क मार्फत आउने कार्यक्रम हो हाम्रो भाका। अनि यति बेला म तपाईँको माझमा रेडियो थाहा संसारको काठमाडौँको स्टुडियोबाट बोलिरहेको छु। सँगसँगै थाहा संसारको नेटवर्कमा आबद्ध तपाईँको घरै छेउको रेडियोबाट पनि तपाईँले कार्यक्रम हाम्रो भाकालाई सुन्दै हुनुहुन्छ। यसका अलावा अनलाइनमा थाहा संसार .com थाहा खबर .com सुनिरहनु भएको रेडियो अनलाइन प्रसारण हाम्रो पात्रो र नेपाली पात्रोबाट पनि तपाईँले कार्यक्रम हाम्रो भाकालाई सुन्न सक्नुहुनेछ अनि सुन्दै हुनुहुन्छ। हाम्रो भाकामा समय सान्दर्भिक विभिन्न समस्या समसामयिक हाम्रै दुःख सुख माया प्रेम समेटिएका गीत संगीतहरूलाई म प्रस्तुत गर्ने गर्दछु र यस्ता गीत संगीतहरू म कार्यक्रममा लिएर आउने गर्दछु। हरेक शनिबार बिहान 10 बजेपछि तपाईँलाई भेट्न हाम्रो भाका पनि लिएर आउने गर्दछु। अबको लगभग 11 बजेसम्म तपाईँ सँगै बस्नेछु म, तपाईँ पनि म सँगै बस्नुहोला। कार्यक्रम छोडेर कतै नजानुहोला। तपाईँलाई मनपर्ने गीत संगीत र तपाईँलाई मनपर्ने भलाकुसारी दुःख सुखका कुराकानीलाई म यस कार्यक्रममा पक्कै पनि जोड्ने नै छु। मैले पनि तपाईँलाई मनपर्ने गीतहरू आजको बसाईमा पनि लिएर आएकी छु। हाम्रा यस्ता भाकाहरू जुन भाकाहरूले हाम्रो मन मस्तिष्कलाई हाम्रो विभिन्न परिवेशहरूलाई छोएको हुन्छ, समावेश गरेको हुन्छ। सामाजिक परिवेश र वातावरणका उपज यस्ता गीत संगीतहरू समाजका हाम्रा दुःख सुखलाई स्वस्फूर्त रूपमा अभिव्यक्त गरेका गीत संगीतहरूलाई आजको बसाईमा पनि म पक्कै पनि जोड्ने नै छु। हामी मानव जीवनको एउटा हाँसो खुशी काम कर्तव्य मेहनत परिश्रम माया प्रेम मिलन विछोड हरेक भावनाहरू यस्ता गीत संगीतहरूले जोडेको हुन्छ, समावेश गरेको हुन्छ। यस्ता गीत संगीतहरूले हाम्रा विभिन्न उतार चढ़ाव दुःख सुख आरोह अवरोह विभिन्न गतिविधिका भावहरूलाई समेटेको हुन्छ, हाम्रो मन मस्तिष्कमा बसेको हुन्छ र हामी बेला बखत यस्ता गीत संगीतहरू सुन्ने हेर्ने खोज्ने रमाउने गर्दछौ। र आजको पनि बसाईको शुरूआतमा तपाईँले मन पराउनु भएको हामी सबैले मन पराएको गीत तपाईँका लागि म राख्न चाहन्छु। गुन भुल्यौ पित्तलको सुन पायौ होला यो गीत तपाईँको माझमा राख्न चाहन्छु। सारिका केसीले आवाज दिनुभएको छ अनि लय र शब्दलाई पनि संयोजन गर्नुभएको छ। सारिका केसीले नै यो निकै मिठो गीत तपाईँको लागि है त यति बेला कार्यक्रमको शुरूआतमा

हत्केलाको यो रेखा साइलादाई मिल्ने भए मै के रिमेटाउँथे निकै मिठो शब्द संयोजन रहेको थियो सारिका केसीको अनि उहाँकै आवाजमा सजिएको यो निकै मिठो निकै मार्मिक गीत हामीले कार्यक्रम हाम्रो भाकाको व्यवसायमा सुन्यौं। निकै मिठो अनि निकै मार्मिक भाव शब्द पनि उत्तिकै गहकिलो मिठो मायामा समय र भाग्यले दरार पैदा गरिदिएपछि कसको के लाग्छ र यस्तै यस्तै शब्दहरू नै गीतमा समावेश गरिएको थियो। कहिले मिलन कहिले बिछोड कहिले खुशी कहिले दुःख यही त यस्ता गतिविधिहरू नै जीवनका आधार हुन् जीवनका आरोह अवरोह हुन् कहिले राम्रा कुरा कहिले नराम्रा कुरा कहिले सुखका कुरा कहिले दुःखका कुरा यस्तै यस्तै विभिन्न प्रसंग विभिन्न परिवेश विभिन्न उतार चढ़ाव विभिन्न राम्रा नराम्रा दुःख सुखले नै हाम्रो जीवनलाई सुसज्जित बनाएको हुन्छ अनि गीतलाई पनि हामी जीवन ठान्ने गर्दछौ। यस्तै शब्दहरू यस्तै भावहरू यस्तै लयहरू समावेश गरिएका विभिन्न गीत संगीतहरूले हाम्रो मनमुटु हाम्रो मन मस्तिष्कलाई छोएको हुन्छ र विभिन्न परिस्थिति विभिन्न अवस्था विभिन्न समयमा पनि हामी गीत संगीतको सहारा लिने गर्दछौ साथी बनाउने गर्दछौ। गीतलाई हामी दुःख सुखको नजिकको साथी बनाउने गर्दछौ हाम्रो बाचुन्जेलको एउटा सहारा ठान्ने गर्दछौ अनि मायाले विश्वासले जितेको सम्बन्ध बनाइएको सम्बन्धले जीवनमा धेरै खुशी दिएका कुराहरूलाई पनि गीत संगीतहरूमा समावेश गरिएको हुन्छ अनि धोकाले दिएका विभिन्न प्रसंगहरू विभिन्न पीड़ाका कुराहरू विभिन्न दुःखका कुराहरू बिछोड़का कुराहरूलाई पनि गीत संगीतहरूले समेटि नै रहेका हुन्छन् अनि यिनै समेटेका गीत संगीतहरूलाई प्रसंग अनुसार समय अनुसार हामीले बेला बखत समय समयमा सुन्दै दुःख सुख आफ्ना पनि व्यक्त गर्दै आरोह अवरोहहरूलाई पनि यिनै गीत गीतहरूमा समावेश गर्दै आइरहेका छौ अनि यस्तै किसिमको गीत संगीत हामीले कार्यक्रममा सुन्दै पनि आइरहेका छौ। फेरि पनि तपाईँका लागि अर्को एउटा रमाइलो गीत राख्न चाहन्छु। यो पनि भर्खर भर्खर बजारमा आएको गीत रहेको छ सबैले मन पराउनु भएको गीत सबैले रुचाउनु भएको गीत र सबैले सुन्नु पनि भएको गीत बद्री पंगेनी र ज्योति मगरले आवाज दिनुभएको छ। नारायण गेवालीको शब्द संयोजन र बद्री पंगेनीकै लय संयोजनमा रहेको यो निकै रमाइलो गीत एकैछिन कार्यक्रम हाम्रो भाकामा सुनौ है त यति बेला

बद्री पंगिनी र ज्योति मगरले आवाज दिनुभएको गीत झ्याप्पै कार्यक्रममा हाम्रो भाकामा सुन्यो, निकै रमाइलो थियो। सबैले मन पराउनु भएको गीत थियो। नारायण गेवालीको शब्द संयोजन र बद्री पंगिनी केही लय संयोजनमा रहेको यो निकै मिठो रमाइलो गीत हामीले कार्यक्रम हाम्रो भाकाको बसाईमा सुन्यौं। यस्ता गीत संगीतहरू हामी मानव जीवनका प्रक्रिया जन्मेदेखि नै मृत्युसम्मका विभिन्न विभिन्न अवस्थालाई शब्द र लय मार्फत रचनाकारले रचना गरेर लय भरेर त्यसलाई मिठो आवाजमा हामी समक्ष प्रस्तुत गरेका हुन्छन्, हामी समक्ष ल्याएका हुन्छन्। अनि हामीले छानी छानी यस्ता गीत संगीतहरूलाई मनपर्ने गीत संगीतहरू छानी छानी सुन्ने हेर्ने देख्ने गर्ने गर्दछौ अनि प्रस्तुत गर्ने गर्दछन् यिनै गीत संगीतहरूलाई। र समय सान्दर्भिक समयका कुराहरू, विभिन्न अवस्थाका कुरा, परिवेशका कुरा, संस्कृतिका कुरा, धर्मका कुरा, चाडपर्वका कुराहरूलाई पनि गीत संगीतमा समावेश गरिएका हुन्छन् अनि हामीले बेला बखत खोजी खोजी हामी सुन्ने गर्दछौ। अनि सँगसँगै यस्ता गीत संगीतहरूमा दुःखका समयका, सुखका भाव, सुखको समयका विभिन्न सुख दुःखका भावहरूलाई पनि समावेश गरिएको हुन्छ, जीवन्त राखिएको हुन्छ, जीवन्तसँग प्रस्तुत गरिएको हुन्छ अनि तिनै प्रस्तुतिहरूले चाहिँ हाम्रो मन मस्तिष्क कटक्क छोएको हुन्छ। जीवन पर्यन्त हरेक अवस्था, हरेक समय, हरेक परिस्थितिलाई पनि गीतमा समावेश गरिने गरिन्छ। हाम्रा लोक जीवनका जीवनमा हामीले प्राप्त गरेका ज्ञान, सीप, कला, माया, घृणा, दुःख सुख नै लोकगीत हुन् हामीले भन्दै आइरहेका छौं। गीत संगीतभित्र समावेश हुने विषयवस्तु, प्रसंग, शब्द पनि यिनीहरूबाट नै उब्जिएका हुन्छन् अनि प्रस्तुत भएका हुन्छन्। अनि त्यस सँगसँगै लोकगीतद्वारा हाम्रो समाजको चित्र, अवस्था, परिचय त हामीले पक्कै पनि पाउनेछौ नै, साथसाथै त्यस समाजको, हाम्रो समाजको मौलिकता, परम्परा विशेष किसिमले झल्किएको पनि हामीले पाउने गर्दछौ। हामी आफ्नै दृष्टिले हेर्दा आफ्नै प्राकृतिकता, सामाजिकता र हाम्रै आचरणमा लोकगीत आधारित भएको पाउने गर्दछौ। हामी नेपालीहरूको सबैभन्दा एकदमै मिठो, नजदिकी, चोखो भनेको यस्तै गीत संगीत नै हो हामीले मान्दै आइरहेका छौं। जाडोको मौसममा न्यानो घाम जस्तै अनि सुन्दर लोकगीतलाई हामी मान्दै ठान्दै आइरहेका छौं। अनि गीत संगीतहरूमा धेरै राम्रा पक्षहरू छन् भने हिजो आज केही नराम्रा पक्षहरू अथवा कहीँ कतै कलाकारहरूले लोकगीतमा केही विकृतिहरू पनि भित्र्याएको हामीले देखिरहेका छौं। यो विषयमा हामीले राम्रोसँग विचार गरेर राम्रा मौलिक गीतहरूलाई हाम्रो मन मस्तिष्कमा अथवा जुनसुकै पनि ठाउँमा प्राथमिकता दिने र त्यस्ता विकृति अलिकति समाजलाई नराम्रो देखिने अथवा नराम्रो सुनिने खालका विकृति झल्किने खालका गीत संगीतहरूलाई चाहिँ हामीले हाम्रो विभिन्न विषयवस्तु, अवस्था, परिवेशहरूमा चाहिँ स्थान नदिएकै राम्रो हुन्छ मलाई लाग्छ। तपाईँलाई कस्तो लाग्छ? फेरि पनि हामी यो कुराकानीलाई एकैछिन रोक्छौं र अर्को एउटा गीत सुन्छौं। गीत रहेको छ शिरशिर बतास, गोविन्द पौडेल अनि शान्ति श्री परियारले आवाज दिनुभएको यो निकै मिठो रमाइलो भाका कार्यक्रम हाम्रो भाकामा आइत यति बेला।

0: 21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समय सम्म कड़ा औषधि को सेवन ले पेट र मृगौला में खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हार जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोलिक्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ रत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट मीन भवन नयाँ बानेश्वर।
2: भाई भाई भाई सामान पुराने अनि आइहाले अरु सामान पुराउनु छ।
3: मार्बल को पाइप जलन गए घर के भन्नुपर्छ? एकदम ठीक है, कुरा मिला।
2: नमस्कार।
3: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
2: यो त साइड जब दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप दिन आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है,
3: सुरक्षा घरको
2: साँच्ची बन्द।

जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
1: उकाली ओराली गाउँबेसी हाम्रो धरा, हाम्रो संस्कृति र हाम्रो आफ्नै परम्परा।
2: कार्यक्रम हाम्रो भाका मनदेखि मनसम्मको अविच्छिन्न सम्बोधन सदाबहार लोक दोहोरी भाका।
1: कार्यक्रम हाम्रो भाका कार्यक्रम हाम्रो भाकाको बसाईमा छु। फेरि पनि तपाईँलाई म स्वागत गर्न चाहन्छु। यति बेला तपाईँको माझमा म छु सरिता। तपाईँसँग बसेर मिठा मिठा गीत संगीत र कुराकानी गर्ने यो जमर्कोलाई म अझै पनि अगाडि बढ़ाउन चाहन्छु। अझै पनि हामीसँग निकै मिठा मिठा गीत संगीतहरू बाँकी नै छन् अनि गीत संगीतका विषयमा कुराकानी गर्न पनि अझै पनि बाँकी नै छन्। लोकगीतले समाजका सत्य घटना भोगाई लोक जनजीवनका हर दुःख सुख यथार्थ तथा केही मनोरम कल्पनालाई पनि अभिव्यक्त गरेका हुन्छन् अनि समाजका कथा व्यथा व्यङ्ग्य जस्ता कुरालाई पनि टटकारो रूपमा प्रस्तुत गरिएको हुन्छ गीत संगीतमा। यसमा अभिव्यक्त गरिएका प्रस्तुत गरिएका शैली प्रस्तुतिकरण सरल सहज पनि हुन्छन्। हामीले नजिकबाट सुन्न बुझ्न जुनसुकै स्तरका मानिसले पनि बुझ्न सक्ने त्यसलाई मन मस्तिष्कमा सजाउन सक्ने फुलाउन सक्ने फक्राउन सक्ने खालका गीत संगीतहरू बनेका हुन्छन्। यस्ता गीत संगीतहरूलाई बुझ्नका लागि हामीले धेरै निकै ठूलो कोशिश मेहनत गरिरहन पनि पर्दैन। सबैले सहजै रूपमा बुझ्न सक्ने हामीले गीत संगीतहरू बजारमा ल्याएका हुन्छन् श्रष्टा सर्जकहरूले। अनि हरेकको मन छुने, हरेकको आँखा रसाउने, हरेकको जीवनसँग मेल खाने शब्द संगीतलाई नै लोकगीत हामीले भन्दै आइरहेका छौं। कुनै विशेष साधना विशेष निरन्तरताको प्रयास बिना नै लोकगीतहरू सिर्जना हुन्छन्, जन्मिने हुन्छन्, बन्ने गरेका छन्। कहीँ कतै विभिन्न चाडपर्व मा होस्, विवाह व्रतबन्ध कुनै समारोहमा लोकगीतकै माध्यमबाट रमाइलो गरिरहेको हामीले देख्न पाउँछौ। हामी आफै पनि गर्दै आइरहेका छौं। गीत संगीतहरू सदियौंदेखि आजसम्म गतिशील रहेका छन् भन्नुपर्छ, किनभने यिनै र यस्तै भाव हामीलाई सदैव मनपर्ने गर्छ, हाम्रो मन मस्तिष्कमा बस्ने गर्ने गर्दछन् यस्ता गीत संगीतहरू। विभिन्न विद्वानहरूले पनि आफ्नै तरिकाले गीत संगीतहरूलाई परिभाषित गर्दै निर्क्योल गर्दै हाम्रो समाजमा रहनु भएको छ। आजको दिनसम्म एकैछिन यो प्रसंगलाई म फेरि रोके र कार्यक्रमलाई संगीतमय बनाउन चाहे। यति बेला यो गीत पनि निकै रमाइलो छ, एकदमै मिठो मेलोडी रहेको छ। प्रकाश दूतराजको आवाज अनि लय र शब्द सृजना चाहिँ प्रकाश दूतराजकै रहेको। बहिनी झ्यालेमा यो निकै मिठो साध्यै मेलोडी मिठो भएको गीत अबको कार्यक्रमको हाम्रो भाकाको क्रममा तपाईँका लागि राखे है त।

के मिठो गीत थियो कार्यक्रम हाम्रो भाकामा राखे मैले बहिनी झ्यालैमा प्रकाश दत्तराजले गाउनु भएको यो गीत थियो लय र शब्द संयोजन पनि उहाँकै रहेको निकै मिठो गीत कार्यक्रम हाम्रो भाकामा मैले राखे यो गीतमा पनि माया प्रेम मिलन बिछोडका भावहरूले ओतप्रोत प्रसंगलाई जोडिएको थियो हरेकका दुःख पीड़ा मात्र होइन हरेकका जीवनमा संचित लामो अनुभव मर्मको सन्देश पनि गीत संगीतहरूले बोकेको हुन्छ र त हामी यस्ता गीत संगीतहरूलाई बेला बखत मौका छोपेर गाउने सुन्ने गर्दछौ यसबाट के छर्लङ्ग हुन्छ भने नेपाली लोकगीतको पिलाउँदो बालकदेखि फक्रिँदो यौवनमा मात्र होइन उमेर ढल्काउँदै गएका बुढ्यौलीले छोएकालाई पनि समेत यस्ता गीत संगीतहरूले तरंगित झंकृत पार्ने गर्दछन् गीतको भाव स्वरूपमा नयाँपन थप्दै लयलाई मधुर एवं मीठो झंकृत बनाउने काम पनि शब्दहरूको निकै जोरदार तालमेल रहेको हुन्छ शब्दको तालमेल भावको तालमेल भएपछि मात्रै गीत संगीतहरू राम्रा उब्जिने गर्दछन् बन्ने गर्दछन् सिर्जित हुने गर्दछन् यसै किसिमका गीतले मनको मानिसको जीवन चक्रहरूलाई साथ सपोर्ट गरिरहेका हुन्छन् मानिसले आफ्नो मनोभाव प्रस्तुत गर्न पनि यस्ता गीत संगीतको सहारा लिने गर्दछन् यिनै गीत संगीतहरूले हाम्रो मनोभावहरूलाई समाज समक्ष अथवा कुनै व्यक्ति समक्ष अर्को मन समक्ष प्रस्तुत गर्नलाई सहज पनि हुने गर्दछ खास भनौ जीवन चलाउन बाँच्न संगीतको सहारा निकै ठूलो रहेको छ हाम्रो आफ्नै जीवन भोगाई विभिन्न चर्चा परिचर्चा यथार्थ कुरा यिनै कुराहरूलाई नै गीत संगीतहरूमा प्रस्तुत गरिएको हुन्छ सँगसँगै प्राकृतिकता पनि छर्लङ्ग रूपमा प्रस्तुत गरिएको हुन्छ विभिन्न प्राकृतिक विषयवस्तु विभिन्न ठाउँ विभिन्न परिवेश विभिन्न लोक संस्कृति परम्परा चाडबाड सबै कुराहरूलाई पनि गीत संगीतमा छर्लङ्ग स्पष्ट रूपमा राखिएको हुन्छ अनि हामी खोजेर सोचेर मनन गरेर यस्ता गीत संगीतहरूलाई खोजी खोजी सुन्ने हेर्ने गर्दछौ कार्यक्रम हाम्रो भाकाको साईमा कुराकानीलाई फेरि पनि एकैछिन रोक्छु र अर्को एउटा गीत राख्न चाहन्छु यो गीत पनि निकै रमाइलो गीत रहेको छ सुखदेव अधिकारी र मेलिना राईले आवाज दिनुभएको गीत रहेको छ कल्ले बोलायो रुद्र विषीको लय र शब्द संयोजनमा सजिएको यो गीत एकैछिन सुनाउँ है त

बोलायो सुखदेव अधिकारी र मेलिना राईले आवाज दिनुभएको निकै रमाइलो गीत मैले तपाईँको माझमा राखे। माया र पिरतीकै कुरा थिए गीत संगीतमा, सम्बन्धका कुरा थिए, गाउँका कुरा थिए, परिवेशका कुरा थिए, माया बसेका कुरा, माया छुटेका कुरा, रमाइला सुख र दुःखका कुराहरू गीत संगीतमा समावेश गरिएको थियो। हरेक सम्बन्धले एउटाले अर्कोलाई दिलाइएको विश्वास, दिलाइएको मायाले नै सम्बन्धलाई बलियो बनाउने गर्दछ। यो प्रसंगलाई पनि गीत संगीतहरूमा राम्रोसँग प्रस्तुत गरिएको थियो। कार्यक्रम हाम्रो भाकामा बसेर तपाईँसँग मिठा मिठा गीत संगीत सुन्ने र गीत संगीतकै विषयमा भलागुसारी गर्ने यो समय पनि लगभग सकिन लागिसकेको छ। अब भने मैले तपाईँ समक्षबाट विदा माग्नुपर्ने हुन्छ। तपाईँले तीनजेल कार्यक्रम सुनेर मलाई साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यी तीनजेलसम्म कार्यक्रमभरि बजाइएका सम्पूर्ण गीतका स्रष्टा अनि सर्जकहरूलाई पनि हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। र यो तीनजेलसम्म प्रविधि कक्षमा बसेर मलाई प्राविधिक रूपमा साथ दिनुहुने साथी भुवनलाई पनि धेरै धेरै धन्यवाद दिँदै र विशेष धन्यवाद तपाईँलाई दिँदै र अर्को हप्ता पक्कै पनि आउने वाचासहित यो हप्ताबाट तपाईँसँगबाट म छुट्टिन चाहन्छु। तपाईँको दिन निकै रमाइलोसँग बितोस्, सुखसँग बितोस्। जहाँ हुनुहुन्छ सुख शान्ति समृद्धिले बाँच्नुहोला। अर्को हप्ता पक्कै पनि भेट्ने वाचासहित अहिले भने छुट्टे। नमस्ते, तपाईँको दिन शुभ रहोस्।

0: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: शहीद सिन्धुपाल्चोकबाट 7 पक्राउ परेका छन्। भोटेकोशी गाउँपालिका 3 गन्जे खोलाबाट 56,70,000 मूल्य बराबरको 1,620 थान भेप सहित गैराती उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले जानकारी दिनुभयो। चीनबाट भोटेकोशी 3 बोक्सेन हुँदै अरणीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 9 बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइ राखिएको छ। अब भन्सार कार्यालयको जिम्मा लगाइनेछ। नेपाल चीन सीमा स्थित तातोपानी नाकाबाट पछिल्लो 1 महिना यता कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि लिडार स्पीड गनको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई कार्यवाही गर्न थालेको हो। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको छ। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो। वर्खायामसँगै सड़क दुर्घटनाको जोखिम बढ़ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढ़ी सवारी साधनका चालकलाई कार्यवाही गरिएको छ। अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरका 2 स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर शुक्लाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगर कार्यपालिकाको बैठकले विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो। यस्तै शुक्लाफाटा नगरपालिकामा पनि जेठ 4 गतेदेखि बर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरिएको छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजे शुरू भई दिउँसो 1:15 सञ्चालन गरिनेछ। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको जनाइएको छ। परियोजना अन्तर्गत उत्पादन गरिएको ग्यासबाट चूलो बालेर सजिलै खाना पकाउन सकिने देखिएको छ। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकारीमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। नेपाल इनर्जी फाउण्डेशनका अध्यक्ष मोहनदास मानन्दरका अनुसार पानीमा रहेको अक्सिजन अलग गरी हाइड्रोजन मात्रै निकालेर सिलिण्डरमा भर्ने र आवश्यकता अनुसार ग्यास प्रयोग गर्न सकिने प्रविधि प्रयोग गरिएको हो। र काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरू गरेको छ। कृतिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकाले माध्यमिक शिक्षा परीक्षा एसईई सम्मको पूर्ण आवश्यक छात्रवृत्ति प्राप्त गर्ने भएका हुन्। शिक्षा अधिकृत केशव गेवालीका अनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढ़ाइएको हो। सम्झौता अनुसार छनौट भएका बालबालिकाको पठन पाठन आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले बेहोर्नेछन्। हाल होल्डिङ सेन्टरमा रहेका करिब 300 परिवार मध्ये पहिलो चरणमा स्क्रीनिङ गरिएका 50 बालबालिका मध्ये 41 जनालाई बल्कु स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी मध्ये 10 वर्षभन्दा माथिका 20 बालबालिकालाई आवश्यक सुविधासहित निजी विद्यालयमा पढ़ाउने सहमति भएको छ, जसमध्ये 13 जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ। बिहान 11 बजेको थाहा अपडेट सकियो। रविन्द्र बिदा हुन्छु, नमस्कार।
4: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्याण्डल हो @thahakhabar।

0: बाजे के भो किन जलामा हात
1: यहाँ दुखेको छ त खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बाजे
0: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
2: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
0: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
0: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने
4: नदुखाई दाँत निकाल्ने
0: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
0: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
0: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
0: 9805614652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा
5: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना

0: यस सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सिद सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट गर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867-0067-467। एक पटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरचौर बजार, रोल्पा, युनिसा सुनसादी पसलको छेउमा।
6: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
8: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
9: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
8: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
9: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
8: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
9: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रासव शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
8: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
9: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम,
8: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
9: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20754 र 9849-93412।
8: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
10: आया मम्मी, दाँत दुख्यो, म त खाना खान नि सक्दिन।
11: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
11: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
11: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
11: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिरी जेउ बेला सुनो, फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए। आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नादे, वातावरण मिलेने ल खेप्ता असर केने, रि उमुल र थाउने, भुछे ताने, वायुमण्डल ल कार्बन मस्त ज तानादे भने, जलवायु परिवर्तन ल असर सकेने सुनो, नाखार नामे ल भे लागिने सज, जिनी गिनी लापरवाही सुनो, चाउसो खेलगेमा दुख, जिन्दगीको ठेल मेला गिनाते, जन धनी नै खेप्ता छिपी ताउजुगो खोकाई। वन जङ्गल सर मेरो आयुर्वेदी बानी एमएल एमए छानेला दिउँसोको पोटोरालाई पार जगे रहे
13: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई हिजा बाङ्जा र यामाने पोल गेने यहाँ किचौ चिज्र रहे वन जङ्गल याल के भए
12: पिकनिक वन भोज बाको मे सचाउँछु छिम्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओछो छाम्ने दाइके बारीको चुरो विधि ओरेको नै
13: नानथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने हाल अनुगमन दिने व्यवस्था चाउसिए
12: गेसो छामेला खोलेर चाउसी पोलिए हैरिदे तरिम गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे अरूले लायो के लागे
13: वन जङ्गल जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी ने चाउसो सहिदेखि खेले
12: वन जङ्गल मेला जुके माइए लागि किने पार्को नखरनामाहरू मिलिदिएको नै सानो त मे के सहे
13: बतासु चिलिजु बेलाको हिजिन्केको टल मे के सताङ्किने हेन अखेम छिन्ने मे चाउसो के सहे
12: मे लागि निताई गे मने के बचिए सुनो अरूले मने के बच्छ या
13: के छ थाम्ला पोयाल मे लागि कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
12: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: 人。
1: 我家了，俺的大姐夫，俺的大姐夫，俺的，你哪来的？哪来？我的，你咋在那穿那白衣呢？你咋办？
2: मेरो कपाल पनि झरिराखेको छ, लामो समय देखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
3: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
2: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
3: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
2: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हाजी किएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर, सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
2: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
4: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
5: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
6: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
7: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
6: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
5: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुण, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
6: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
7: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
6: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
7: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
6: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
5: आफू बाँच्न, प्रकृति बचाउ। डिभिजन वन कार्यालय, लिबाङ, रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
7: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाथ्रा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
6: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
5: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौ। वन क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
6: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
7: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
0: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
7: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुस्तहान गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
6: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
5: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
6: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
7: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
0: के यस विपत्तिको कुनै समाधान छैन त?
7: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
6: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काउ, वन जंगलको संरक्षण गरौ।
5: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसहरी गाउँपालिका पाँच नारबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ धुम्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
3: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
2: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
3: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
4: होइन, रात दिन खोज के को झगडा हो यो?
3: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
4: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
3: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भने सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
4: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847197719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
5: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
6: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
7: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
6: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
7: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
6: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
7: अनुहारको चाहे फोटो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
8: सेतो पानी बग्ने यौनी चिलाउने गन्नाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
7: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनचाँदी पसलसँग सचेको घरमा तुलसीपुर दाङ
8: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
7: सम्पर्क मोबाइल 98578211105
8: 98479802
7: 98095826005
8: र 98103940
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
2: होइन के भाषा र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि। हो यदि तपाईँलाई पनि समस्या छ
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
2: होइन के भाषा र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने

0: केशव नेउपाले द्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खारसूत्र विधि द्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु खलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पित बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनाश दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
0: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुति चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
0: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
1: होइन यो बुढीले के गनगन गनगन गर्छ अब यतिका सामान म कहाँ गएर ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
0: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
1: ल उसो भए म सामान लिन गइहाले
0: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 98-578-30-504
0: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ
2: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध
3: आफ्नो घर वरपर सधैँ सफा राखौ तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्
3: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्
5: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्
3: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागु औषध दुर्व्यसनीमा फसेका त छैनन् उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने सम्झाउने बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस् यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर व्यापारी कर जग्गा तथा घरको कर फोहोरको शुल्क पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्
3: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस् यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस् यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्
3: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान

0: पर्यटकीय तथा धार्मिक क्षेत्रहरू जनयुद्ध स्मृति भ्यू टावर रक गार्डन काली पोखरी गुरुङ गाउँ संग्रहालय तथा होमस्टे मगर संग्रहालय जंकोट जलजला पदयात्रा स्याकाई र ओखरेनी छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
0: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कार्यालय।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिने थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अपस्टेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि।
0: यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबङ्गी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अपडेट प्रेस।

0: के तपाईको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पैताला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
1: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, थार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम, उकालो जाने बाटो निर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 98478076770, 98578143123। समयमै उपचार गरौ, स्वस्थ जीवन बाँचौ। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम, उकालो जाने बाटो लिएर घोराही दाङ। सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: प्रसिद्ध सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ च्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पठिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै, अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा। स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
2: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
2: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: जजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याह्नको 12 बज्यो। यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
1: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: विद्युतीय चुरोट भेप सहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ, इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान गरिँदै।
0: काठमाडौँ महानगरले सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्दै गर्मी बढेपछि कञ्चनपुरका स्थानीय तहमा विद्यालय सञ्चालनको समय परिवर्तन।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
0: अमेरिकी सेनाको कार्यवाहीमा नाइजेरियामा सक्रिय आईएसआईएसका प्रमुख मारिए, इजरायल र लेबनान बीच 45 दिनका लागि युद्ध विराम।
1: र आईसीसी विश्वकप लीग टूमा नेपाल र अमेरिका बीचको खेल जारी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राख्नुहोस् है।
2: सुरक्षा घरको
3: साँच्ची भन्दा
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट 7 जना पक्राउ परेका छन्। भोटेबुसी गाउँपालिका 3 गन्जे खोलाबाट 56,70,000 बराबरको 1,620 थान भेपसहित गैराती उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी जेसी शाहले जानकारी दिनुभयो। चीनबाट भोटेकोशी 3 बोक्सेन हुँदै अरणीको राजमार्ग 10 किलो निक्लिने भित्री बाटोबाट लुकाएर ल्याउँदै गरेको भेप फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। 9 वटा बोराले छोपेको कार्टुनभित्र लुकाएर भेप ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो। पक्राउ पर्नेमा भोटेकोशी 4 का 35 वर्षीय गणेश खड्का, 46 वर्षीय हिमाल खड्का, 24 वर्षीय विकास विक, 48 वर्षीय रामबहादुर विक, 17 वर्षीय विशाल राखपाल, 37 वर्षका मंगलबहादुर थामी र 12 विषय नगरपालिका 5 का 42 वर्षका कान्छा तामाङ छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कोदारीमा ल्याइ राखिएको प्रहरीले जनाएको छ। अब भन्सार कार्यालयको जिम्मा लगाइनेछ। नेपाल चीन सीमा स्थित तातोपानी नाकाबाट पछिल्लो 1 महिना यता कुनै पनि खाद्य सामग्री ल्याउन दिइएको छैन।
1: काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरू गरेको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकाको माध्यमिक शिक्षा परीक्षा एसटीको सम्पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका छन्। शिक्षा अधिकृत केशव गेमालीका अनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यो कार्यक्रम अगाडि बढ़ाइएको हो। सम्झौता अनुसार छनौट भएका बालबालिकाको पठन पाठन, आवास र छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले बेहोर्ने भएका छन्। हाल होल्डिङ सेन्टरमा रहेका करिब 300 परिवार मध्ये पहिलो चरणमा स्क्रीनिङ गरिएका 50 बालबालिका मध्ये 41 जनालाई बल्कु स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी मध्ये 10 वर्षभन्दा माथिका 20 बालबालिकालाई आवासीय सुविधा सहित निजी विद्यालयमा पढ़ाउने सहमति भएको छ। मध्ये 13 जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ।
0: अत्यधिक गर्मी बढ़ेपछि कञ्चनपुरका 2 वटा स्थानीय तहले विद्यालय सञ्चालनको समय परिवर्तन गरेका छन्। कृष्णपुर र शुक्लाफाटा नगरपालिकाले स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सामुदायिक तथा संस्थागत विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेका हुन्। कृष्णपुर नगर कार्यपालिकाको बैठकले विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरेको नगर प्रमुख हेमराज ओझाले जानकारी दिनुभयो। यस्तै शुक्लाफाटा नगरपालिकामा पनि जेठ 4 गतेदेखि बर्खे विदासम्म विद्यालय बिहानी सत्रमा सञ्चालन गर्ने निर्णय गरिएको छ। यसअघि बिहान 10 बजेदेखि सञ्चालन हुँदै आएका विद्यालय अब बिहान 7 बजे शुरू भई दिउँसो 1 बजेसम्म चल्नेछन्। नगरपालिकाका शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टका अनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीमा थकान, टाउको दुख्ने तथा ध्यान केन्द्रित गर्न कठिनाई हुने समस्या देखिएका छन्।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि लिडार स्पीड गनको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्ने उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकलाई कार्यवाही गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले बताउनुभयो। बर्खायामसँगै सड़क दुर्घटनाको जोखिम बढ़ने भएकाले यो प्रणाली प्रभावकारी हुने अपेक्षा गरिएको छ। पहिलो दिनमै मापदण्ड विपरीत तीव्र गतिमा सवारी साधन चलाउने 60 भन्दा बढ़ी सवारी चालकलाई कार्यवाही गरिएको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै सेन्ट्रल रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेकपा एमालेको सचिवालय बैठक सोमबारका लागि सरेको छ। आज दिउँसो 1 बजे अध्यक्ष केपी शर्मा ओलीको निवास कुण्डुमा बस्ने भनिएको बैठक पर्सीसम्मका लागि सारिएको हो। बैठकमा पार्टीभित्रको कार्य विभाजनबारे छलफल गर्ने तालिका थियो। अब पर्सी बस्ने बैठकमा गत निर्वाचनको समीक्षा लगायतका विषयमा छलफल हुन सक्ने बताइएको छ। यद्यपि बैठकका एजेण्डाबारे आधिकारिक जानकारी पनि दिइएको छैन। पछिल्लो समय प्रदेश सरकारको समीकरण हेरफेरका बारेमा पनि कंग्रेस र एमाले बीच छलफल जारी छ। यता सत्ता समीकरणका लागि दुई दलबीचको सहमति कार्यान्वयनका लागि प्रदेश सरकारको नेतृत्व हेरफेर गर्ने तयारी भइरहँदा सचिवालय बैठक यस विषयमा पनि छलफल हुन सक्ने नेताहरूले बताएका छन्। एमाले अध्यक्ष ओलीको गिरफ्तारीपछि पहिलोपटक ओलीकै आह्वानमा सचिवालय बैठक बस्न लागेको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाको कार्यवाहीमा नाइजेरियामा आईएससँग जोड़िएको आतंकवादीका प्रमुख मारिएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियाको सेनासँग मिलेर संसारकै सबैभन्दा बढ़ी सक्रिय आतंकवादी संगठनका प्रमुखलाई मारिदिएको जानकारी दिनुभएको छ। ट्रम्पले आफ्नो आदेशमा अमेरिकी सेनाले नाइजेरियामा सबैभन्दा कठिन मिशन सम्पन्न गरेको दावी गर्नुभएको छ। उहाँका अनुसार विश्वस्तरको दोस्रो सबैभन्दा ठूलो आतंकवादी अधिकारी अबु बिलाल अल मिनुकी मारिएका हुन्। उनी अफ्रिकामा लुकेर बसेको र अमेरिका विरूद्ध आक्रमणको तयारी गरिरहेको अवस्थामा मारिएको ट्रम्पको दावी छ। अल मिनुकी मारिएसँगै आईएसआईएसको शक्ति कमजोर भएको ट्रम्पको दावी छ। यसैबीच अमेरिकाले इजरायल र लेबनानबीच 45 दिनको युद्ध विराममा सहमति जनाएको घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले वाशिङटन डीसीमा 2 दिनको वार्तापछि इजरायल र लेबनान युद्ध विराम बढ़ाउन सहमत भएको घोषणा गरेको हो। अमेरिकाको विदेश मन्त्रालयका प्रवक्ता टमी पिगोटले दुवै देशका सैन्य टोली सम्मिलित सुरक्षा वार्ता मे 29 पेन्टागनमा शुरू हुने बताउनुभयो।
1: अब खेल समाचार। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत आज नेपाल र अमेरिका बीच प्रतिस्पर्धा भइरहेको छ। किर्तिपुर स्थित त्रिवी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर नेपालले पहिले फिल्डिङ गरिरहेको छ। अहिले ब्याटिङमा आएको अमेरिकाले 36.1 ओभरमा 6 विकेट गुमाएर 172 रन बनाएर खेलिरहेको छ। नेपालका लागि सोमपाल कामीले 2, सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले 1-1 विकेट लिएका छन्। नेपाल अमेरिका र स्कटल्याण्ड बीचको जारी श्रृंखलामा हालसम्म 2 खेल सकिएका छन्। दुवै खेलमा स्कटल्याण्ड विजय भएको छ। पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ लुइस नियमका आधारमा 2 रनले पराजित गरेको थियो भने अर्को खेलमा पनि स्कटल्याण्डले अमेरिकालाई सोही नियमका आधारमा 2 रनले पराजित गरेको थियो। आईसीसी क्रिकेट विश्वकप लीग टूको अंक तालिकामा नेपाल 7 स्थानमा छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा 6 हुन बाँकी सबै 11 खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि महत्वपूर्ण छ। नेपाल अहिले 25 खेल पछि 8 जीत 15 हार र 2 खेलमा अनिर्णित हुँदै 18 अंकका साथ तालिकाको 7 स्थानमा छ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: विद्युतीय चुरोट भेपसहित सिन्धुपाल्चोकबाट 7 पक्राउ। इलाका प्रहरी कार्यालय कोदारीमा राखेर अनुसन्धान हुँदै।
0: काठमाडौँ महानगर काठमाडौँ महानगरले सुकुम्बासी परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्दै गर्मी बढेपछि कञ्चनपुरका दुई स्थानीय तहमा विद्यालय सञ्चालनको समय परिवर्तन।
1: नारायणगढ़ मुगलिन सड़क खण्डमा ट्राफिकले बढ़ायो निगरानी, तीव्र गतिमा सवारी चलाउने 60 भन्दा बढ़ी चालक कार्यवाहीमा।
0: अमेरिकी सेनाको कार्यवाहीमा नाइजेरियामा सक्रिय आईएसआईएस का प्रमुख मारिए, इजरायल र लेबनान बीच 45 दिनका लागि युद्ध विराम।
1: र आईसीसी विश्वकप लीग टूमा नेपाल र अमेरिका बीचको खेल जारी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
5: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: नमस्कार सेन्सेविका दिदी।
2: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
1: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: बाजे, के भयो, किन जालामा हात?
6: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
5: ल, अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
7: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुली चौर रोल्पामा जानुहोस् निको हुन।
8: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
5: हजुर, आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
7: हजुर, हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
9: नदुखाई दाँत निकाल्ने,
5: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
9: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
9: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
9: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741
5: 98095 14652।
8: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा, ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
10: ए भागु, अँध्यारो छ, टर्च बालेर जाऊ।
11: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
11: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा कम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
11: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिल्यै निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु? यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
3: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँझा फाट्ने वा पहिल्यै फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
4: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
3: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
3: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
3: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बो।
6: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तज जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओबोतिरी जेऊ बेला सुनो, भुरी कता ओचुरी जेऊ आऊ बेला क वन जङ्गल ल भे लागिने मस्तज सम्भावना ताए आऊ। ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने ल ख्याप्पा असर किने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख
7: वन
6: जङ्गल सज मेरा आयुर्वेदी बानी एमएल एमए सोछा मेला लिउसोतर पोतरालाई पार जगेर हटे
7: सलाई लाइटर स्याउला मे सचाउने चिजरालाई जा बाङ्जा र यामा ढेने पोल घेने या इतौ चिजर हराइदे वन जङ्गल याल के भए
6: पिकनिक वनभोज बाटो मे सचाउँछु छिम्नी मेले चाउसो सहीदेखि खेनाले वन जङ्गल ओसो छाम्ने बारीको चुरो विधि ओरेको नै कोबाजे हुन्छ माथि
7: नाङथाङ नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चौसङ्गी दिए
6: गेसो छामेला खोरेल चाउसी खोलिए हैरिदे तरिम गाई गेसो मेके लैजु अब नजिले बनाए गेम एल गेसो मेके मालाए अरूले गायो के लाइदिए
7: वन जङ्गल छ जुडिसियो घेम बारी ल बाली नाली चिउला चिउली यात्रा सताउँछु छिमी ने चाउसो सैले के खेले यहाँ
6: वन जङ्गल मेला दिके माइए मेला दिकी नि पार जना खरना नार मिली दिको नै सानो छ मे के छ ये
7: बता सुचली जु बेला त घिजिम के कोटल मे के सताङ्गी नि हेन खेम छिन्नि ने चाउसो के छ या
6: मेला दिने नि दाइ के मने के पछि ए सोनो अरुले मने के बच्छ या
7: के छ थामला पोया ल मेला कि सन्ति नि के छ त ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर दिए
6: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
8: मानसिक समस्याबाट बस्ने उपायहरू
5: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं
8: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं
5: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं
8: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ
5: असल साथीहरूसँग मात्रै संगत गरौं
8: मादक पदार्थ र लागू औषध सेवन नगरौं
5: नियमित स्वास्थ्य परीक्षण गरौं मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं
8: स्वस्थ रहौं अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
9: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
10: ए नानी यता सुन त तिमीलाई बाथ रोग भएको हुन सक्छ यो सबै त बाथ रोगको लक्षणहरू हो नि
9: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
10: ल तिमीलाई यति पनि थाहा छैन बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि त्यहाँ त बाथ रोगको उपचार हुन्छ बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
9: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
10: हजुर हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भए बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भए कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटीमा जोर्नीको दुखाई ढाड कम्बर दुखीमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98578-43123 98478-07
1: 70।
0: नेशनल बाघ रोग एन्ड स्किन केयर सेन्टर काली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।

0: पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
2: वन डढेलोले हाम्रा आवश्यकताका घाँस, स्याउला, सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति, जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु, कीट पतङ्ग, चराचुरुङ्गी र तिनका गुँड, घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
2: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
2: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
5: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
6: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
5: अब के गर्ने रे? सिधा सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
7: हजुर, हाम्रा सेवाहरू
8: दाँत बाँध्ने,
7: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
7: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
7: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
9: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
10: सम्पर्क नम्बर 98760-67-467।
11: एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
12: साथै तार बाँध्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
13: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
14: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
13: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
14: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
13: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
14: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
15: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना

0: छ महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
1: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
4: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
3: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू।
4: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
3: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
4: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
3: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
4: सफल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू। आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम।
3: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9894204754 र 9894793412।
3: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौ। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौ।
6: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौ। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौ। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौ।
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौ। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात्र गर्ने कार्य नगरौ। क्षेत्रबाट ढुङ्गा, टिट्टी, बालुवा वा माटो ननिकालौ।
6: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगराउ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
6: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
8: के तपाईँको हातको औलाहरू दुख्ने र सुन्निने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड, कम्बर वा घुँडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
9: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हाड जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड, जोर्नी जाम भएको, हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
8: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेसनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 0825916770, 9848076770, 9558743123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेसनल नेशनल बाथ रोग एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर हो राहिदाङ।
5: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध, अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात अक्सिजन संकटमा छ, त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
6: अतिवृष्टि, अनावृष्टि, बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
7: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
6: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
6: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
6: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौं।
7: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
11: 3 दिन भयो।
10: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
11: केही हुन्न नुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
10: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
11: नुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
12: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक यो जन्ले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
10: भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
2: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटनाबाट आफू बचौ अरूलाई पनि बचाऊ, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारी साधन नचलाऊ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरौ, झुन्डिएर तथा छतमा बसी यात्रा नगरौ, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरौ, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाऊ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, यथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरौ, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: डालोमा होला दाना हाल्देऊ नानी
1: खै यो त दादा छ छैन
2: कहिले देखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने
0: रुपा दाना लिएर आऊ त
1: बुनु दाना लिनु
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894705571 र 9855724171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ थुडीखेल रोल्पा
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ हात धुने साबुन पनि छैन टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो होइन यी बुढालाई कति भन्नु जति भने पनि कहिले सुन्ने होइन
5: होइन यो बुढीले के गनगन गनगन गर्छे अब यतिका सामान म कहाँ गरे ल्याऊ एकै ठाउँमा पाइनु पर्यो नि
4: ल बुढा तपाईँलाई यति पनि थाहा छैन हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि त्यहीबाट गएर ल्याउनु न
5: ल उसो भए म सामान लिन गइहाले
4: हजुर हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर कालो फिनाइल सेतो फिनाइल भाँडा माझ्ने साबुन हात धुने साबुन लुगा धुने साबुन नुहाउने साबुन डिटर्जेन्ट पाउडर ग्लास क्लिनर टाइल तथा मार्बल क्लिनर ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ
5: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ सम्पर्क मोबाइल नम्बर 9858730504
4: श्री स्वर्गदारी महाप्रभुको जय दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ मूल्य आधा कम छ
5: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस् प्रभु लघु उद्योग घोराही 15 दाङ

दिउँसो एक बजेको थाहा अपडेटमा धर्मराजको नमस्कार। परराष्ट्र मन्त्री श्री शिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरीबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा भएको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै

राष्ट्रपति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ़ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्यको समान हिस्सेदारी रहेको समेत बताउनु भएको छ। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र नभई सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनु भएको छ। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको पनि उहाँले बताउनुभयो।

0: ए पटेलले
1: एकीय पारी खेले सेहन जय सूर्याले 50 रन बनाउँदै टोलीको निम्ति दोस्रो अर्धशतक पार गरे। मिलिन्द कुमारले 28 रन बनाउँदा अभिजित रहेका हरमित सिंहले 14 रन बनाए। यसबाहेक कुनै पनि खेलाड़ीले दोहोरो अंकमा रन जोड्न सकेनन्। नेपालका दिपेन्द्र सिंह ऐरीले 4 विकेट लिए। 7.3 ओभर बोलिङ गरेका ऐरीले 24 रन खर्चिएका थिए। सोमपाल कामीले 2 विकेट लिँदा सन्दीप लामिछाने र गुलशन झाले 1-1 विकेट लिए। अहिले नेपालले ब्याटिङ शुरू गरेको छ। नेपाल विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुन अब बाँकी रहेका 11 खेल जित्नुपर्छ भने एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 स्थानमा रहनु आवश्यक छ। त्यसैले आजको खेल नेपालका लागि
2: बाजे के भयो किन
3: दुखेको छ त खानै दिन्न भात दुखेको दुखी गर्छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात
2: ल अब चिन्ता गर्नु पर्दैन रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ
4: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन
5: हजुर हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ
2: हजुर आउनुहोस् 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ
4: हजुर हाम्रा सेवाहरू
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सिधा बनाउने
6: नदुखाइ दाँत निकाल्ने
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने
6: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
2: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840-7340-318 98095-14652
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्
7: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ
2: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ
2: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ
7: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त
2: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ
2: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ
5: वन डढेलोबाट निस्किएको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ
2: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ
7: आफू बाँच्न प्रकृति बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविदीद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी किएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
3: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ? अनि अरू के गर्नु पर्छ?
7: अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नु, रात भरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
6: अब के गर्ने रे? सिधा सुलिचोर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर, हाम्रा सेवाहरू:
8: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
8: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
8: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने,
9: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
10: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
11: सम्पर्क नम्बर 9867-0067-467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
9: साथै तार मान्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
12: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
13: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
12: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
13: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
12: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
13: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
12: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
13: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
12: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
13: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849-20-754 र 9849-93-412।
12: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
3: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
14: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
15: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
14: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
14: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
15: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
14: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
3: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
5: नेपाल सरकार विज्ञापन बोर्ड। डिभिजन वन कार्यालय रोल्पाको अपील।
16: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट, सलाई, लाइटर नलैजाऊ। वनमा रहेका रुख, बिरुवा, लाछा, पोथ्रा काट्ने, हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
17: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
18: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवाज गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा, किट्टी, बालुवा वा माटो ननिकालौ।
17: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा, माटो, बालुवा, चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
16: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
17: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
16: वन जंगल संरक्षण गरी असल नागरिक बनौ, वन अपराधलाई दुरुस्ताहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
14: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
19: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
14: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
19: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
14: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
19: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
20: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
21: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकी भन्या। जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाम।
2: मानसिक समस्याबाट बच्ने उपायहरू,
3: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं,
2: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं,
3: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं,
2: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ,
3: असल साथीहरूसँग मात्रै संगत गरौं,
2: मादक पदार्थ र लागू औषध सेवन नगरौं,
3: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
2: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
5: ए बाबु, अँध्यारो छ, चर्च बालेर जाऊ।
6: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गम बुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि मिसले, त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ। सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनाऊ।
3: नेपाल सरकार विज्ञापन हो।
7: मेलायु माइलका लागि त सुनसरी गाउँपालिका यो मस्तज जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओबोतिरी जेऊ बेला सुनो फुरी कदास ओचुदुरी जेऊ आउ बेला क वन जंगल ल मे लागिने मस्तज सम्भावना ताई आउ ये गुनी प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम नारी वातावरण मिलेने लख्यापा असर केने री उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तज तानागे भने जलवायु परिवर्तन ल असर सकेने सुनो नाखार नामे ल मे लागिने सज जिमी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख
8: वन
7: जंगल सर मेरा आयुरी बानी एमएल सोतर पोतर पारे
8: सलाई लाइटर सियाउला चिस्रालाई जुजा बाङजा र यामारेने पोल घेने इतौ चिज्र रहे वन जंगल
7: पिकनिक वनभोज बाटो छिन्नी मेले चाउसो सैदेखि खेनाले वन जंगल ओसो छाम्ने दैके बारीको चुरो विधि ओरेको नै खोबाजेनके माथि
8: नाङथार नाम लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसो गिरुए
7: गेछो छामेला खोरेल चाउसी पोलिए हरिदे तरिन गाई गेजो मेकेलाई जु अब नजिरे बनाए गेम एल गेजो मेकेमा लागे औलेम लायो के लागे
8: वन जंगल स जुडिसियो घेङबारी ल बाली नाली कुचिउला चिउली झ्याक्रा र सताउँछु छिमी मे चाउसो सहिले कि खेले
7: वन जंगल मेलाइ घेमाइए मे ओला दिकिनी पार्सोना खरनामदार मिलिदे बनाइ चानो जन मे घेसे
8: बतास उचुली जु बेला त हिजिमके कोटल मे के सताङ्किने हेनोखेम छिन्नी मे चाउसो घेसे
7: मे लागिने निताए गे मने गे बचिए सुनो अरूले मने गे बचैया
8: के छ छामला पोयाल मे लागि कि सन्किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
7: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौ कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
10: डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ
11: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्
12: पानीका मुहानहरू सुक्दैछन् खाने पानीको हाहाकार हुँदैछ खेतहरू बगर बन्दैछन्
11: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ
10: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ
11: के यस विपत्तिको कुनै समाधान छैन त
10: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास
11: खाली जमिनमा बिरुवा रोपौं रोपेका बिरुवा हुर्काउ वन जंगलको संरक्षण गरौ
12: आफू बाँचौ र अरूलाई पनि बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
13: ए श्याम भाइ त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ किन हो तिमीलाई केही थाहा छ
14: खोइ दिदी ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे के भएको हो पुन्नी
13: त्यसो हो भने यसो गर्नु पर्ला भाइ उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ
14: ए दिदीले सही भन्नुभयो उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न
12: आफू बाँचौ र अरूलाई पनि बचाऊ डिभिजन वन कार्यालय लिबाङ रोल्पा
13: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए।

0: रोकिएको रहेछ, बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी? उप प्रमुखलाई देख्छ। नमस्कार उप प्रमुख ज्यू।
0: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त। ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उप प्रमुख ज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
0: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलिक हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
5: नेपाल सरकार विज्ञापन हो।
6: दिन दिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु, तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, न त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन रात दिन खत खत के को झगडा हो यो?
7: हेर न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउ टोलमा सात दूर जग्गामा बनेको 2 तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो साँच्चै यस्तो घर पाइन्छ र भन्या, सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर्न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
6: ए दाई पक्नुहोस् त पक्नुहोस्, के गर्नुभएको?
10: देख्नु भएन, औषधी हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन हो।
12: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा

0: ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोरहाईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोरहाई दाङ।
1: सम्पर्क मोबाइल 98578121105,
0: 98479802,
1: 98095268,
0: र 98103949040।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष खटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
4: होइन, के भएको छ र तपाईँलाई?
3: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भने? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
5: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
6: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्जिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-03, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नि र।
7: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
8: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
7: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
3: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याउ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
3: लौ उसो भए, म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
6: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 3 5 6 4
4: श्री स्वर्गोदारी महापर्वको जय। गाउँको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
6: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। पर्बु लघु उद्योग घोराही 15 दाङ।
0: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: दिउँसो 2 बजेको थाहा अपडेटमा अप्सराको नमस्कार। परराष्ट्र मन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गरीबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा गरेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले आपसी मतभेदहरू समाधान गर्न विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सह अस्तित्व सुनिश्चित गर्न कूटनीतिक संवादको अपरिहार्यता रहेको बताउनु भएको हो। सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनीतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्ता अल्प विकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो। उत्थानशील पूर्वाधार नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढ़ाउनुपर्ने तथा प्रविधि र प्राविधिक नवप्रवर्तनमा पहुँच पुर्याउनुपर्नेमा जोड़ दिनुभयो। काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल शुरू गरेको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकाले माध्यमिक शिक्षा परीक्षा एसईसम्मको पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्ने भएका हुन्। शिक्षा अधिकृत केशव बज्ञवालीका अनुसार विस्थापित परिवारका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन सो कार्यक्रम अगाडि बढ़ाइएको हो। सम्झौता अनुसार छोट भएका बालबालिकाको पठन पाठन आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले बेहोर्नेछन्। हाल होल्डिङ सेन्टरमा रहेका करिब 300 परिवार मध्ये पहिलो चरणमा स्क्रीनिङ गरिएका 50 बालबालिका मध्ये 41 जनालाई बर्खु स्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी मध्ये 10 वर्षभन्दा माथिका 20 बालबालिकालाई आवासीय सुविधा सहित निजी विद्यालयमा पढ़ाउने सहमति भएको छ, जसमध्ये 13 जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा हस्तान्तरण गरिएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ़ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको उहाँले बताउनु भएको छ। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनु भएको छ। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो। नारायणगढ़ मुगलिन सड़क खण्डमा पनि लिडार स्पीड गर्नको प्रयोग हुन थालेको छ। दुर्घटना कम गर्न उद्देश्यले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले गनको सहायतामा तीव्र गतिमा सवारी चलाउने चालकहरूलाई कार्यवाही गर्न थालेको छ। जोखिमपूर्ण मानिएको रामनगर जुगेडी क्षेत्रको जंगल आसपासमा दैनिक रूपमा जाँच अभियान सञ्चालन गर्दै ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी चलाउने चालकलाई नियन्त्रणमा लिन थालेको हो। अधिकांश सड़क दुर्घटना तीव्र गतिका कारण हुने गरेको पाइएपछि आधुनिक प्रविधिको प्रयोग बढ़ाइएको कार्यालय प्रमुख दिल्ली नारायण पाण्डेले बताउनु भएको छ। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। अप्सरा विदा हुन्छु। नमस्कार।
1: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी 2 प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
3: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
4: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
3: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
4: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
3: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
3: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
5: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनै?
6: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
5: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
6: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। यी सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
5: ए,
6: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
5: ए हो र बाबु?
6: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
5: ए,
6: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
5: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: किन आँखा मिचेको मिचेको गरेको
1: हेर्न अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाएपछि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ
0: ओहो यो त सेलफोन अन्धोपन हो जस्तो छ राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे
1: ए त्यसो भए जोगिन के गर्ने त
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन् पहिलो कुरा सकेसम्म मोबाइल कम हेर्ने हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने बत्ती बालेर हेर्ने मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने हरेक 20 मिनटमा फोन हेर्न छोड्ने कम्तीमा 20 सेकेन्ड अनि पर पर हेर्ने टाढा 20 फिट जति बुझिस्
1: बुझे
0: यसलाई 20-20-20 को नियम भन्छ मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने फोन करिब 18 इन्च टाढाबाट हेर्ने दुवै आँखा प्रयोग गर्ने नियमित आँखा जाँच गरिरहने घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ
2: मोबाइल हेर्दा ध्यान दिउँ आँखालाई बचाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: ए निकेश हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो हाम्रो समूहको बचत पासबुक विद्यालयको खाताहरू कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो कहाँ जाने होला तलाई थाहा छ भने भन् त
5: होइन यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ यो काम त रोल्पा समाचार साप्ताहिक रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि थाहा पाएस
4: साँच्चै भन्छस् कि के हो यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि
5: हो नि सुलभ मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो समाचार प्रकाशन छपाईका सम्पूर्ण काम स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको
4: ओहो यस्तो कुरा त मलाई थाहा नै थिएन त ल निकेश तलाई धेरै धेरै धन्यवाद है हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न यदि

0: नमस्कार, म गायक तथा संगीतकार युनिक भोजराज मित्र। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो जौजला 96.4 मेगाहर्ज।
1: हेलो,
2: यो हो कार्यक्रम हेलो जलजला।
3: प्रत्येक दिन दिउँसो 2:15 to 3 PM
2: तपाईँको प्रिय रेडियो स्टेशन रेडियो जलजला
4: 96.4 मेगाहर्ज मा सुन्न नभुल्नुहोला
2: कार्यक्रम हेलो जलजला।

हजुर नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम हेलो जलजलामा स्टुडियो प्राविधिक मित्रसँगै आवाजमा उपस्थित भइसकेको छु म तपाईँकै कार्यक्रम सञ्चालिका प्रिया मगर हजुर आदरणीय श्रोता तपाईँदेखिको समयमा कहानी के गर्दै कस्तो अवस्थामा रहनु भएको छ यो दिवसको समय छ आफ्नै कामकाजमा तल्लीन बिजुली व्यस्त सुस्त रहनु भएको छ होला उकाली ओह्राली भन्ज्याङ चौतारी गर्दै हुनुहुन्छ र तपाईँ साथीहरूले प्रोग्राम हेलो जलजला कतिखेर आउँछ सहभागिता जनाउन पाइन्छ भन्ने प्रतीक्षा गरी बस्नु भएको थियो होला ती तपाईँको प्रतीक्षाको गतिलाई एकैसार समाप्त पार्दै आज पनि उपस्थित भइसकेको छु तपाईँहरू भने जहाँ अनि जे जस्तो अवस्थामा रहे तापनि कार्यक्रमलाई शुरूदेखि अन्तिमसम्म सुनेर सार सपोत प्रदान गर्नुहुनेछ भन्ने पूर्ण आशा अनि अपेक्षा यो बन्धै संघालेको छु हजुर आदरणीय श्रोता यो प्रोग्राम सुन्न सक्नुहुनेछ मात्र तपाईँकै मनको आवाज समुदायको लागि सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा जलजला प्रेस .com हाम्रो पात्रो नेपाली पात्रो जस्ता विभिन्न एप्सबाट हामीलाई जुनसुकै कुना अनि कन्देरामा पनि सुन्न सक्नुहुनेछ साथसाथै रेडियो जलजलाको फेसबुक लाइभमा आज हामी आएका छैनौ होइन हामीलाई सुन्न सक्नुहुनेछ टिकटक लाइभमा आएका छौं आज पनि हामी सदाको भरि आउने गर्दछौ सदा जय आज पनि आइसकेका छौ टिकटक लाइभमा तपाईँले तेजेन्द्र दत्त प्रिया सर्च गर्नुभयो भने त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ हजुर हामी आउने गर्दछौ हरेक हप्ताको सातैबार फरक श्रृंखला फरक बारका साथमा उपस्थित हुँदै गर्दा आज हामी शनिबारी श्रृंखलामा छौ शनिबारी श्रृंखलामा आज त एकदमै मलाई जहाँसम्म लाग्छ होइन विद्यार्थी साथीहरू पनि आज त फुर्सदिलो समयमा हुनुहुन्छ आज त सरसफाई गर्ने दिन पनि हो होइन आज फुर्सदिलो समयमा हुनुहुन्छ होला जो कोही साथीहरू पनि होइन आज हामी शनिबारी श्रृंखलामा छौ के गर्नुपर्छ कस्तो गर्नुपर्छ भन्ने त नियमित सुन्ने नियमित सहभागिता जनाउने श्रोतालाई जानकारी नै छ होला यदि नयाँ साथीलाई जानकारी छैन भने म तपाईँलाई जानकारी गराउँछु आजको बसाई हामी जुनसुकै प्रतिभा पनि सुनाउन सक्छौ तपाईँमा रहेका क्यारिकेचर होइन अभिनय तपाईँमा रहेका भावना मुक्तक शायरी गीत गजल जस्ता विभिन्न प्रतिभा सुनाउन सक्नुहुनेछ यो त भयो कार्यक्रमको बारेमा जानकारी अब भने आउनुहोस् जसको लागि फोन नम्बर रहेको छ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउँदै गर्नुहोला म भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छु त्यसपछि पुनः उपस्थित हुने नै छु तपाईँ भने फोन डायल गर्दै गर्नुहोला

0: हजुर, किताहरूलाई यस्तै खाले मनपर्ने रहेछ, यो मेरो बैचा गीतबाजी तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। अब भने तपाईँको पालो रहनेछ 97 45 89 36 20, 97 45 89 36 20 को लाइन भएर सहभागी जनाउनु होला। यतिखेरको समयमा पहिलो सहभागी आउनु भएको छ, स्वागत गर्छु। कहाँबाट को हुनुहुन्छ? नमस्कार हजुर।
1: नमस्ते,
0: कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम। त्रिवेणी एक हुनुङबाट, पार्वती बिसी होइन? के छ पार्वतीको हाल खबर? हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो हाम्रो पार्वतीजीले? गोठालोतिर जानु भएको छ। के को गोठालो हो?
1: बाख्राको।
0: ए, बाख्राको?
1: हजुर।
0: मतलब कि बिरालोको गोठालो जानु भएको छ भने के? बिरालो पनि लगेर जानु पर्थ्यो नि पार्वतीजी। ए ल, ठिक छ। अनि के छ, खाजा नास्ता खानुभयो कि भएन? मेरो भएको छैन, अब कार्यक्रम सके लगतै हुन्छ क्या अरे। अनि आज सहभागी जनाउनु भएको छ, के गर्नुपर्छ जानकारी छ? सायरी प्रयास गर्नुहुन्छ? सायरी प्रयास गर्नुहुन्छ भने ल, हुन्छ, तपाईँको सायरी सुरु गर्न सक्नुहुनेछ। 1 2 3 गो।
1: फुलको जुनी मान्छेको जुनी भएर फुल हो, जुनी भए मान्छेको फुल्न सकेन, बिछोड भए भोलि हो, बिछोडे आफ्नो मान्छे भएर भुल्न रेचिन।
0: तपाईँले सायरी त सुनाउनु भयो, तर तपाईँको नेटवर्कमा अलिकति समस्या भइदियो, आधी आवाज आयो आधी आवाज कति हो होइन? ल, हुन्छ, कार्यक्रममा आउनुभयो, खुसी लाग्यो, आगामी दिनमा पनि आउँदै गर्नु होला। अहिलेको लागि कसलाई सम्झिनुहुन्छ? नमस्ते। यतिखेरको समयमा साथी आउनु भएको थियो, पार्वती बिसी भन्दै हुनुहुन्थ्यो, उहाँसँग हामी कुराकानी गरिसकेका छौ। पालो तपाईँको रहनेछ, आजको विषयमा तपाईँले जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ। हामी आज शनिबार श्रृङ्खलामा छौ, विद्यार्थी साथीहरू पनि आज त एकदमै फुर्सदिलो समयमा हुनुहुन्छ होला भन्ने मलाई आशा लागिराखेको छ। आज त धेरैजना साथीहरूसँग कुराकानी गर्नुपर्छ, सहभागी जनाउनु होला। यतिखेरको समय साथी, नमस्कार हजुर। नमस्ते, कुण्ठाबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम। सुनसहरी गाउँपालिकाबाट शर्मिला मगर, के छ शर्मिलाको हाल खबर?
2: एकदम ठिक छ।
0: हाम्रो पनि ठिकै छ। अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो? बसेर कार्यक्रम सुन्दै हुनुहुन्छ। अनि आज खाजा नास्ता खानु भयो कि भएन? भएको छैन होइन? यता लिबाङतिर आउनुहोस् कि, सँगसँगै खाउला है।
2: हुन्छ
0: ल, हुन्छ, कार्यक्रममा आउनु भएको छ। अनि आज के सुनाउनुहुन्छ? गीत सुनाउनुहुन्छ?
2: हजुर
0: ल, हुन्छ, सुरु गर्नुहोस्।
2: हुन्छ।

0: పాపమానాలు పిల్లని కొన్నాడు
1: हम एक अर्का को होइन हुन्छ कार्यक्रम आउनु भयो खुशी लाग्यो आगामी दिन में पनि आउनु होला अहिलेको लागि कसलाई सम्झिनुहुन्छ नमस्कार यतिखेरको समयमा सुनछरी गाउँपालिकाबाट आउनु भएको थियो उहाँले साथी बनेर गीत गाएर पनि गइसक्नु भएको छ हैन सहभागी जनाउनु होला अर्को साथी नमस्कार हजुर
2: नमस्ते
1: नमस्ते कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ सुनछरी गाउँपालिकाबाट शर्मिला छेत्री मेरो आवाज यतै फर्केर आयो लौ त अब लाउड स्पिकरलाई अफ गर्नु पर्यो कि त लाउड स्पिकर गर्नु भएको छ कि त रेडियो बजाइराख्नु भएको छ आवाज एकदमै फर्केर आइरहेछ है खै खै के भाउ भाउ होइन अहिले चाहिँ एकदम ठिक छ अनि के छ शर्मिलाको हालखबर
2: मेरो हालखबर एकदम ठिक छ भन्नुपर्छ
1: हाम्रो पनि ठिकै छ समग्रमा भन्नुपर्दा अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो शर्मिलाजीले
2: म चाहिँ गोठाला गएको छु भन्नुपर्छ
1: गोठालो जानु भएको छ अनि खाजा नास्ता खानु भयो कि भएन शर्मिलाले हामी त खाएका छैनौ शर्मिलाले पठाइदिनु हुन्छ कि भनेर प्रतीक्षा गरी बसिराखेका
2: छौ
1: अस्ति नै पठाउनु भएको भए त यतिखेर आइसक्नु पर्ने हो अझै आएको छैन भने खै अब त्यसको खुट्टा नै कता कता भाङ्गे भाङ्गे भइहाल्यो होला होइन ल त हुन्छ कार्यक्रममा आउनु भएको छ अनि आज के सुनाउनुहुन्छ शर्मिलाले लौ त हुन्छ सुरु गर्नुहोस्

0: ですね。
1: ナオバウネマヤキバシュディルマナマイナ。लौ त हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि ककसलाई सम्झिनुहुन्छ
0: हासिन सर्वत मजुलाई प्राविधिक मित्रम बस्नु भएको मित्रलाई साथी शर्मिला मगर सीमा मगर वर्षा घरती क्षेत्री राधिका मगर मनिषा मगर सुनिया मगर वर्षा घरती क्षेत्रीलाई सम्झिन चाहन्छु म भन्दा याद आउने पछाडि आउने साथीले अन्तिममा भए तापनि दिदी
1: नमस्ते यतिखेरको समयमा सुनसहरी गाउँपालिकाबाट आउनु भएको थियो साथी शर्मिला छेत्री उहाँसँग हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ 97 45 96 36 20 आज त विद्यार्थी साथीहरू पनि फुर्सदिलो समयमा हुनुहुन्छ त्यसै कारणले गर्दा फटाफट फोन डायल गर्नु होला यतिखेरको समयमा साथी नमस्कार हजुर
2: हजुर नमस्कार
1: नमस्कार कुन ठाउँबाटको बोल्दै हुनुहुन्छ
2: म कपुरको झोडा नम्बर 6 बाट टिकम बुढा मगर बोल्दै
1: टिकम बुढा मगर अनि के छ टिकमको हाल खबर
2: हजुर एकदम
1: हाम्रो पनि ठिकै छ सन्चै छौ अहिलेसम्म समग्रमा भन्नुपर्दा अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो
2: हजुर म त गोठालो आएको
1: गोठालो जानुभएको छ के को गोठालो हो
2: हजुर बाख्रा गोठालो
1: बाख्रा गोठालो
2: हजुर
1: अनि के छ खाजा नास्ता खानु भयो कि भएन
2: हजुर
1: खाना खाएरै जानुभएको होइन
2: हजुर
1: ल त हुन्छ कार्यक्रममा आउनु भएको छ के सुनाउनुहुन्छ तिगमजीले
2: सायरी
1: सुनाउनुहुन्छ
2: हजुर
1: कस्तो खाने सायरी हो
2: सायरी हाँसो लाग्दैछ
1: हाँसो लाग्ने होइन
2: हजुर
1: ल हुन्छ सुरु गर्नुहोस् है त 1 2 3 गो
2: तिमीलाई देख्दा मेरो धर्चन रोकियो भैँसीले पार्यो कुखुरा पार्यो हजुर यति
1: यति हो
2: हजुर
1: यति त नहुनुपर्ने एक लाइन मात्र भएन
2: एक लाइन हो
1: दुई लाइन हुन्छ नि
2: हुन्छ दुई लाइन हुन्छ अब ज्यादा
1: ल हुन्छ कार्यक्रममा आउनुभयो फेरि फेरिका बसाइमा आउँदाखेरि अझै राम्रोसँग अझै राम्रो भन्छु भन्ने तरिकाले आउनु होला कि अरे अहिलेको लागि कसलाई सम्झिनुहुन्छ
2: हजुर सर्वप्रथम भक्तलाई अनि प्राविधिक मित्रलाई अनि यति बेला सुनेर बसिरहँदैछु नमस्कार
1: नमस्कार यतिखेरको समयमा तिगम बुढा मगर आउनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ अब भने म एउटा गीत राख्छु त्यसपछि फेरि पनि पुनः उपस्थित हुनेछु

0: हजुर, यो गीतमा चाहिँ तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। आँखा नलाऊ काली दाई आँखा नलाऊ, यो गीतमा चाहिँ सबैजनालाई फेरि पनि स्वागत छ होइन। अब भने पालो तपाईँको रहनेछ, चारजना साथीसँग कुराकानी गरिसकेको छु, पालो तपाईँको रहनेछ। हाम्रो स्टुडियोको घडीमा यतिखेरको समयमा 2:35 गइसकेको छ। अब हामी करिब करिब कति रहन्छौँ, हामी 20-35 मिनट जति नभएर 25 मिनटसम्म रहन्छौँ है त। अब भने 97-45-89-36-20 को लाइन भएर सहभागिता जनाउनु होला, सहभागी जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढ्नेछौँ है त। आजको बसाईमा तपाईँले जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ। तपाईँमा रहेका क्यारिकेचर होइन, गजल, मुक्तक, भावना, गीत लगायत विभिन्न प्रतिभा सुनाउन सक्नुहुनेछ, लगायतका प्रतिभा सुनाउन सक्नुहुनेछ। 97-45-89-36-20 को लाइन भएर सहभागिता जनाउनु होला है त। आउनुभयो भने हामी तपाईँसँगै कुराकानी गर्दै अगाडि बढ्नेछौँ। खै त साथीहरू कहाँ हराउनु भयो, किन हराउनु भयो यसरी होइन। 97-45-89-36-20 को लाइन भएर सहभागिता जनाउनु होला आजको बसाईमा है त। 97-45-89-36-20 को लाइन भएर सहभागिता जनाउनु भयो भने हामी तपाईँसँग कुराकानी गर्नेछौँ। मैले तपाईँलाई जानकारी गराइसकेको छु, नम्बर तपाईँलाई फेरि पनि एकचोटि जानकारी गराउँछु। 97-45-89-36-20 को लाइन भएर आउनुहोला यतिखेरको समयमा। साथी नमस्कार, हजुर
1: नमस्ते।
0: नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? शुभ नाम सुनसहरीबाट उर्मिला मगर।
1: पूर्णिमा मगर,
0: पूर्णिमा मगर,
1: हजुर।
0: के छ पूर्णिमाको हाल खबर?
1: एकदमै ठिकै छ,
0: हाम्रो पनि ठिकै छ। अनि के छ सुनसहरीतिरको मौसम बताउनुहोस्।
1: कतिखेर घाम लाग्छ, कतिखेर बादल लाग्छ, यस्तै त भन्नुपर्छ।
0: कतिखेर घाम लाग्छ, कतिखेर बादल लाग्छ होइन।
1: हजुर,
0: ल त हुन्छ, कार्यक्रममा आउनु भएको छ अनि आज सहभागी जनाउनु भएको छ। कुन गीत नभएर आज के सुनाउनुहुन्छ? ल हुन्छ, सुरु
1: गर्नुहोस्। लाग्दछ बादल भित्र जुनै हो कि लुकेको, जुन मलाई भन्छौ भनी आउँछु।
0: ल हुन्छ, सुरु गर्नुहोस्।
1: हुन्छ, मखमली पछुरी तानु मुहार।

0: 都爱你，可以进出几度有一年。
1: Hello, the Hansa Karakaram Mount of Oil. If the women are under the gown of oil, Kusilagi, Agamidin Mavani Aunola, I like Lagi, Kavasla, something on her.
2: This is got all life, Rabbit in the life. I have a wonderful account on his family, Mr. Kosmashima, Montumuna, Rina Sangita, Jessona, Kamala, Mata Muna, Ganga. I come to the support of life. It is like I come to the support of some disaster.
1: नमस्ते देखिरको समयमा सुनसहरी गाउँपालिकाबाट पूर्णिमा मगर आउनु भएको थियो उहाँसँग हामी कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ अर्को साथी आउनु भएको छ नमस्कार हजुर
3: नानी हजुर नमस्ते नमस्कार एवं आरामको कामना तनहुबाट
1: नमस्कार टेकु छेत्री तनहुबाट
3: हजुर धन्यवाद हजुरलाई
1: अनि के छ टेकुजीको हाल खबर सन्चै हुनुहुन्छ
3: हजुर अनि सन्चै सबै ठिक ठाक छ भन्छु र रेडियो होली मिल्न पनि सन्चै र स्वस्थ व्यस्त भन्न चाहन्छु
1: एकदमै पनि हामीलाई पनि ठिकै छ अहिलेसम्म बाँचेकै छौ आरामै छौ अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो
3: अब आज त चर्को घाम लागेको अवस्था छ थारीमा बस्दै प्रधान सुन्दै भाषा जानकारी गराएर जानेलाई
1: चर्को घाम लागिराखेको छ होइन
3: हजुर
1: अनि खाजा जस्तो खानु भयो कि भएन
3: होइन अनि कार्यक्रम सकाएर अब केही क्षणमा सँगै खाउँला भन्न चाहन्छु
1: ल हुन्छ सँगै खाउँला क्या अरे अनि यता रोल्पातिर आउनुहोस् न बरु सँगसँगै बसेर खाउँला होइन
3: ल ल हुन्छ उता मिले उता यता मिले यता जता हुन्छ त्यतै खाउँला
1: हुन्छ अनि आज सहभागी जनाउनु भएको छ के सुनाउनु हुन्छ हाम्रो टेकुजीले
3: एउटा छोटो प्रस्तुति पर्दैन अब चर्दम जुटाउन है त
1: ल हुन्छ सुरु गर्नुहोस्
3: आज भोलि सेवा छ कुन त तिमलाई माया भुलाउनु मन त आज भोलि सेवा छ कुन त तिमलाई माया भुलाउनु मन त पर्दैन भो सरदम जुटाउन सम्झी सम्झी रहिरहन भन्दा त त्यसो लान्त माया छुटाउन त्यसो लान्त माया छुटाउन कलमा बोले जसरी बोलेर रोको फेरि बसाउन भेटौँ रोएर कलमा बोले जसरी बोलेर रोको फेरि बसाउन भेटौँ रोएर पर्दैन अब सरीदम जुटाउन सम्झी सम्झी रोइरहनु भन्दा त त्यसो लान्त माया छुटाउन आशै आत्मा रहिगयो आशानी कहिले होला मुखमु हेरेर हाँसनी आशै आत्मा रहिगयो आशानी कहिले होला मुखमु हेरेर हाँसनी पर्दैन म सरीदम जुटाउन सम्झी सम्झी रोइरहनु भन्दा त त्यसो लान्त माया छुटाउन पर्दैन म सरीदम जुटाउन सम्झी सम्झी रोइरहनु भन्दा त त्यसो लान्त माया छुटाउन त्यसो लान्त माया छुटाउन हजुर नानी
1: एकदमै पनि राम्रो गीत गाउनुभयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है
3: हुन्छ फर्स्टमा स्पेसली रूपमा हजुरलाई
1: धन्यवाद
3: साथै वीरेन्द्र गिरी सरलाई र रेडियो होलीलाई
1: हुन्छ
3: सहभागी जनाउने सम्पूर्ण साथीहरूलाई र जहाँ जुन माध्यमबाट भए पनि हाम्रो यो ठाउँ ठाउँको रेडियोबाट पनि सुन्ने साथीहरू सम्झाउँदैछु थ्याङ्क्यु नमस्कार बाई हाव अ गुड डे
1: नमस्ते यतिखेरको समयमा टेकु छेत्री आउनु भएको थियो हेर्नुहोस् न तपाईँहरू पनि यस्तो गीत गाउनको लागि आइहाल्नुहोस् होइन फटाफट फोन डायल गरिहाल्नुहोस् उठाउनुहोस् मोबाइल होइन अनि त्यसमा चाहिँ फोन डायल पनि गरिहाल्नुहोस् आजको बसाइमा एकदमै पनि रमाइलो गर्नुपर्छ आज जुनसुकै प्रतिभा पनि सुनाउन पाउनुहुनेछ यो बसाई फेरि फर्केर आउँदैन होइन शनिबार बसाइमा मात्र हो यतिखेरको समयमा साथी हुनुहुन्छ नमस्कार हजुर
4: नमस्ते
1: नमस्कार कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ
4: म चाहिँ यता गङ्गादेवको एक मगर गाउँबाट हो करिश्मा मगर
1: करिश्मा मगर गङ्गादेवको कुन ठाउँबाट भन्नुभयो
4: मगर गाउँबाट हो भन्नुपर्छ
1: मगर गाउँबाट
4: हजुर हजुर

0: मगर अनि मगर गाउँबाटै हैन
1: हजुर हजुर
0: अनि के छ मगर निकाल खबर
1: मेरो त एकदम ठिक छ अनि हजुरको सुनाउनु
0: हाम्रो पनि ठिकै छ मेरो पनि सन्चै आरामै छु अहिलेसम्म ठिकै छ मेरो पनि अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो
1: म चाहिँ यतिकै बसेर कार्यक्रम सुन्दै फोन ट्राई गर्दै गरेको भन्नुपर्छ
0: कार्यक्रम सुन्दै फोन ट्राई गर्दै हुनुहुन्थ्यो होइन
1: हजुर
0: अनि खाजा नास्ता खाइसक्यो कि नै
1: मेरो चाहिँ भर्खरै भयो है अनि हजुरको नि
0: मेरो त भएको छैन नि अब हजुरले पठाइदिनु भयो भने खानेकुरा चाहिँ थियो पठाउनुहुन्छ कि पठाइदिनुहुन्छ
1: हजुर हजुर
0: ल हुन्छ के पठाउनुहुन्छ हुन्छ मलाई इनबक्स गर्नु होला म तपाईँलाई मलाई यस्तो खानेकुरा मनपर्छ भनिहाल्छु है त हुन्छ कार्यक्रममा आउनु भएको छ अनि के सुनाउनुहुन्छ हाम्रो करिश्मा जीले
1: म चाहिँ एउटा गीत सुनाउँछु है
0: गीत सुनाउनुहुन्छ
1: हजुर हजुर
0: मान्छेको नामै छ करिश्मा होइन आवाज झन् कति मिठो होला होइन ल हुन्छ ट्राई
1: गरिहाल्नुहोस्

0: आकाश में भंगी रखे रोकला
1: रोक्न सक्दैनन् हामीलाई एक हुन हैन
0: हजुर हजुर सक्दैन नि कसैले
1: कोसँग हो त्यस्तो फेरि
0: कोही न कोही सँग त होला नि
1: कोही न कोही त हुन सक्छ होइन
0: ल
1: हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस् है
0: हुन्छ सर प्रसन्त हजुरलाई अनि प्राविधिकमा साटिएर बस्नुभएको साथीलाई अनि मेरो साथीहरू भन्नुभएको छ प्रतीक मगर करुणा मगर तीर्थ मगर र प्रमिला मगरलाई सम्झिँदै बिदा हुन्छु
1: नमस्ते यतिखेरको समयमा करिश्मा मगर आउनु भएको थियो उहाँले हाय जाउलन आकाशमा घाम झुन भन्ने गीत गाएर गइसक्नु भएको छ होइन भन्नु तपाईँको रहनेछ 97 45 89 36 20 यतिखेरको समयमा साथी हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर
2: नमस्कार हजुर
1: नमस्कार कुन्ठाबाट बोल्दै हुनुहुन्छ आकाश खड्का स्वर्गद्वारी नगरपालिका 9 बाट आकाश खड्का अनि के छ आकाशको हाल खबर
2: मेरो त सब ठिकै छ नि हजुरको सुनाउनुहोस्
1: मेरो पनि ठिकै छ अनि यतिखेरको समयमा के गर्दै हुनुहुन्थ्यो आकाशजीले
2: बाख्रा चराउँदै कार्यक्रम सुन्दै बसिरहेको
1: बाख्रा चराउँदै हुनुहुन्छ ध्यान यतातिर दिनु होला उतातिर होइन है ल अलि एक ठाउँमा बसेर बोलिदिनुहोस् न है तपाईँ त हिँडिराख्नु भएको छ एकदमै हावा पनि चलिराखेको छ कि क्या हो
2: हावा चलिरहेको छ नि पानी पर्न लाग्यो पानी पर्ला पर्ला
1: पानी पर्ला पर्ला जस्तो छ अलि एक ठाउँमा शान्त ठाउँमा गएर बोलिदिनुहोस् न है ल हुन्छ कार्यक्रममा आउनु भएको छ तपाईँको आवाज सुन्न एकदमै गाह्रो भएको छ अनि के सुनाउनुहुन्छ आज ल हुन्छ सुरु गर्नुहोस्
2: दुई तिन वर्ष भो सानु म विदेश आएको दुई दिन देखि छु सानु रुदै भात खाएको सौदी मलेसिया धन कमाउन सौदी मलेसिया बस्नु है पर्खी आउँछु म फर्की तिमी बिना चाहिँदैन मलाई यो दुनिया हजुर कि नै
1: तिमी बिना मलाई चाहिँदैन यो दुनिया होइन
2: हजुर
1: ल हुन्छ कार्यक्रममा आउनु भयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनु
2: विशेष गरेर हजुरको लागि अनि प्रणाम मित्रमा कोको लागि अनि मेरो बहिनीका लागि अनि मेरो भाइका लागि अनि जसले कार्यक्रम मेरो बसिरहनु सम्पूर्णले सम्झिँदै बिदा हुन्छ नमस्ते
1: नमस्ते यतिखेरको समयमा साथी आउनु भएको थियो प्युठानबाट आकाश खड्का भन्दै हुनुहुन्थ्यो उहाँसँग कुराकानी गरिसकेका छौँ पालो तपाईँको रहनेछ 97 45 89 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला अब भने म छोटोमा एउटा गीत राख्छु त्यसपछि अन्तिममा तीनजना नभए चारजना साथीसँग कुराकानी गर्ने गरेर आउँछु यो गीत तपाईँको लागि

0: हजुर के दिन चुन मायालाई रुमाल दिन कि टोपी के दिन चुन मायालाई टिकी दिन कि भन्दै थियो होइन लाली दिन कि टिकी दिन भन्दै थियो क्यारे गीतले होइन भन्दैछ अहिले पनि ब्याकग्राउन्डमा बजिराखेको छ पालो तपाईँको रहनेछ 97 45 99 36 20 को लाइन भएर सहभागिता जनाउनुहोला हामीलाई टिकटक लाइभमा धेरैजना साथीहरूले कुन एफएम हो भनेर प्रश्न गरिराख्नु भएको छ म तपाईँलाई प्रश्नको जवाफ दिइहाल्छु होइन नदिउँ भने पनि फेरि साथीहरू रिसाउन सक्नुहुन्छ यो एफएम चाहिँ रोल्पामा रहेको होइन रोल्पाको सदरमुकाम लिबाङमा रहेको समुदायको लागि सामुदायिक रेडियो जलजला होइन तपाईँलाई जानकारी गराइहाले 96.4 मेगाहर्ज तपाईँले सुन्न सक्नुहुनेछ 97 45 99 36 20 को लाइन भएर अब हामी साथीहरूसँग कुराकानी गर्छौँ आउनु भएन भने हामी अन्तिममा छुट्टिएर जानुपर्ने हुन्छ 97 45 99 36 20 को लाइन भएर आजको बसाईमा तपाईँले जुनसुकै प्रतिभा पनि सुनाउन सक्नुहुनेछ तपाईँमा रहेका क्यारिकेचर भावना गजल मुक्तक शायरी होइन यतिखेरको समयमा साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार हजुर
1: नमस्कार
0: कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ
1: तपाईँको
0: दिमागमै खुपिल्दै खुपिल्दै भइसकेका छन् रे होइन
1: के फोन कलमा आउँदा आउँदै वास्तैभरि धेरै खुपिल्दै खुपिल्दा
0: गाह्रो भएछ हाम्रो खुपिल्दैजीलाई होइन
1: हजुर हजुर
0: अनि के चाहिँ खाजा नास्ता खानु भयो कि होइन
1: खाजा नास्ता त त्यस्तै हो हिजो आज त यता काफल खाने झुन्डिने कारण भएको छ
0: काफल यतातिर पठाइदिनुहोस् भन्दाखेरि मान्नुहुन्न अब यतातिर त काफल असिनाले लगिसक्यो भन्ने कुरा चाहिँ मैले सुनेको थिएँ
1: हुन त लिबाङ र यता ठ्याक्की वारी पारी हो तर तल तल झरे माथि धेरै तारा हो
0: अनि अब तपाईँ यति नजिक भएर पनि ल्याइदिन सक्नुहुन्न अझै धेरै तारा हुनुभयो भने त गाह्रो छ खुपुलतेजीसँग सकिँदैन
1: सम्भव भएन कहिले काहीँ ल्याइदिएला अझै छ धेरै समय जस्तै नसकिएला
0: ल हुन्छ ल्याइदिनु होला ग्यारे मैले भनिहालेँ होइन खुपुलतेजीले हामीलाई ल्याइदिनुहुन्छ भन्ने आशा चाहिँ पक्का छ होइन ल हुन्छ कार्यक्रममा आउनु भएको छ हामी कार्यक्रमको अन्तिम अन्तिम आइसकेका छौँ आज के सुनाउनुहुन्छ ल हुन्छ सुरु गरिहाल्नुहोस्
1: जति हेर्यो झन राम्रे देखिने झन राम्रे देखिने पूर्णिमाको जुन पनि छ किने तर रबाट चाहिँ चलाउने कस्तो रूप लिएर आछे नि मायाले दुनिया जलाउने कस्तो रूप लिएर आछे नि मायाले दुनिया जलाउने
0: कस्तो रूप लिएर आयो मायाले के भन्दै हुनुहुन्थ्यो गीत फेरि पनि मैले झ्याप्पी बिर्सिहालेँ होइन दुनियाँ जलाउने होइन ल हुन्छ कार्यक्रममा आउनुभयो त्यस्तो दुनियाँ जलाउने मान्छे चाहिँ नल्याउनु होला अलिक गाह्रो पर्ला फेरि खुपुल्तेजीलाई झन् तपाईँको दिमागमा पुरै खुपुल्तै खुपुल्ते होइन तपाईँको शरीरभरि पुरै खुपुल्तै खुपुल्ते छ अरे त्यही भएर त्यस्तो मान्छे नल्याउनु होला मान्छेको सङ्कटमा पनि नपर्नु होला होइन ल हुन्छ कार्यक्रममा आउनुभयो खुसी लाग्यो आगामी दिनमा पनि आउँदै गर्नु होला माया चाहिँ नमार्नु होला अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्
1: हुन्छ यति बेला कार्यक्रम सुनेर बस्नुभएका सबै रेडियोलाई माया गर्ने रेडियो प्रेमी साथीहरू सँगै मलाई खुपिल्दै खुपिल्दा भने ठिक सबै साथीलाई सम्झिँदै कार्यक्रमबाट नमस्ते
0: यतिखेरको समयमा खुपुल्दै खुपुल्दै भएको मान्छे आउनुभएको थियो होइन केले गरिदियो फेरि त्यसरी खुपुल्दा खुपुल्दा पार्ने होइन उहाँ आउनुभएको थियो एकदमै पनि राम्रो गीत गाएर गइसक्नु भएको छ होइन सहभागिता जनाउनु होला भन्दैन अब भने पचपन्न मिनट गइसकेको छ 2 बजेर अब भने म कसैलाई पनि भित्राउन सक्दैन। एथेन्जेलसम्म कार्यक्रम सुन्ने सुन्न प्रयास गर्ने सहभागिता जनाउने सहभागिता जनाउन प्रयास गर्ने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन्छु। र हामीलाई इन्टरनेट अनलाइन पनि अनलाइनमा पनि सुनिदिनु भयो, टिकटक लाइभमा पनि सुनिदिनु भयो, कमेन्ट छोडिदिनु भयो, तपाईँ सम्पूर्णलाई धन्यवाद दिँदै आजको लागि कार्यक्रम सञ्चालिका प्रिया म गर्छु तिन छु। नमस्कार।

0: जजला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बजे
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको प्यारालाइसिस मुख बाङ्गिने एलर्जी छाला रोगका समस्या पुराना रुगा खोकी टन्सिलाइटिस अनिद्रा माइग्रेन डिप्रेसन मानसिक तनाव हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने हड्डी खिएर हाट जोड्ने मांसपेशी वा बाँसको दुखाई युरिक एसिड बढेको महिनावारीको दुखाई यौन समस्या बाँझोपन मोटोपन अरुचि मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही फोन नम्बर 071-562-459 र 98-645-78-232।
3: बद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
4: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
3: वडा सचिवलाई धम्की दिनेमाथि कार्यवाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। सुशासन विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न निगरानी बढ़ाइयो।
4: नारायणघाट बुटवल सड़कको काम 91% सकियो। मोगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौलीमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84%।
3: देउबा समूहको भेला वीरेन्द्रनगरमा शुरू। कांग्रेस सभापति थापाको अभिव्यक्तिप्रति नेता खड्काका आपत्ति।
4: इरान विरूद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी। विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात।
3: र विश्वकप लीग टू क्रिकेटमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
5: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो संचार नेटवर्क समयको आवाज। समयको आवाज
4: समाचार। अब विस्तारमा दैलेखको तुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई धम्की दिने जेएनजी अभियन्ता बताउने प्रकाश खड्कामाथि कार्यवाही गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले विज्ञप्ति जारी गर्दै वडा सचिवलाई धम्क्याउने प्रकाश खड्कालाई कार्यवाही गर्न सुरक्षा एवं अनुसन्धान निकायलाई निर्देशन दिनुभएको हो। खड्काले सचिव भण्डारीले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम दुरूपयोग गर्दै फोन मार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएका थिए। खड्काले सचिव भण्डारीलाई धम्की दिएको अडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले त्यस घटनाबारे चासो राखेको हो। कर्मचारीको मनोबल उच्च राख्नु तथा सुरक्षित कार्य वातावरण सुनिश्चित गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै सुशासन विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न यस्ता गतिविधिमाथि कड़ा निगरानी आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ।
3: पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटवल सड़क खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। लामो समय निर्माण अलपत्र परेको यो आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। नारायणघाट नौबिसे तथा नारायणघाट बुटवल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल फिनिशिङ ट्राफिक सेफ्टी सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माणका मात्र काम बाँकी रहेका छन्। महानिर्देशक जैशीले अब दाउने क्षेत्रमा विगतका वर्षमा झै यातायात अवरूद्ध हुने समस्या झेल्नु नपर्ने बताउनुभयो।
6: अब यो बर्खामा यो यस्तो सहर हुँदैन धेरै जस्तो चाहिँ यो एकदम खुसीको साथ भन्नुपर्छ। हामीले धेरै जसो कामहरू सम्पन्न गरिसकेका छौँ। करिब करिब एकतर्फको मोटामोटी 2 लेन जतिको रिपेयरमेन्ट सकिसक्यो। अब तेस्रो लेनको रिपेयरमेन्ट काम अहिले भइरहेको छ। एक ठाउँमा दुई ठाउँ मात्रै पुलको क्रस ड्रेनेजको काम भएको कारणले अलिकति आजभोलि पनि एक हप्ता जति डिस्टर्ब हुन सक्छ। साथीहरूसँग कुरा अहिले हुँदाखेरि जेठ पन्ध्रको रेन्जमा चाहिँ धेरै काम मुख्यतया कामहरू सकिन्छ र धेरै पछि नेपाली जनताहरूले अब यो दाउनेको कर सहन पर्दैन।
4: मुगलिङ पोखरा सड़क खण्ड अन्तर्गत तमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति 84% पुगेको छ। ब्यास नगरपालिका चार र पाँच मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक तर्फ 81.2% प्रगति भएको हो। उक्त खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताउनुभयो। वहाँका अनुसार 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकोमा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विक्रम सम्बत 2079 साउनमा सम्झौता भएको थियो। 315 मिटर लामो पुलमा 6 वटा स्पान रहनेछन्। पुलको वरिपरि 2-2 प्री स्टेटस बक्स गडर स्पान सम्पन्न भइसकेका छन्। उहाँका अनुसार फाउण्डेशनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ। इन्जिनियर पाण्डेका अनुसार 1,21 करोड़ रूपियाँ भ्याट सहित लागतमा निर्माण भइरहेको पुल 23 मिटर चौड़ाको एउटै मोनोलिथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल हो।
3: नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा समूहको भेला वीरेन्द्रनगरमा शुरू भएको छ। निवर्तमान कार्यवाहक सभापति गुणबहादुर खड्काको प्रमुख आतिथ्यतामा भेला शुरू भएको हो। भेलालाई सम्बोधन गर्दै कांग्रेस नेता पूर्णबहादुर खड्काले सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सभापति थापाले गण्डकी प्रदेश स्तरीय भेलामा वडा सभापतिले सदस्यता अध्यावधिकको काम नगरे अर्कोलाई जिम्मा दिने चेतावनी दिएको प्रति नेता खड्काले आपत्ति जनाउनु भएको हो। उहाँले थापाले आफ्नो गल्ती अझै नस्वीकारेको भन्दै असन्तोष जनाउनुभयो। नेता खड्काले आफूबाट भएको गल्ती स्वीकार्न तयार भएको बताउनु भएको छ। उहाँले विशेष महाधिवेशनकै कारणले कांग्रेस 38 सीटमा खुम्चिए र रासोपाले 2/3 मत पाएको दावी गर्नुभयो। नेपाली कांग्रेस कर्णाली प्रदेशको आयोजनामा नेपाली कांग्रेस वृहत्तर एकता र भावी कार्यदिशा विषयक विचार गोष्ठी केन्द्रित छ। गोष्ठी भोलिसम्म सञ्चालन हुने जनाइएको छ।
4: वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अदालत संविधानको स्प्रिट अनुसार चल्न सक्ने अवस्थामा नरहेको टिप्पणी गर्नुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा हालै भएको प्रधान न्यायाधीश सिफारिश प्रकरणतर्फ लक्षित गर्दै उहाँले अदालत भय र त्रासको अवस्थामा रहेको सुनाउनुभयो।
7: अहिले हाम्रो अदालतको त्यो हिम्मत छ भन्ने मलाई फिल हुन छोडेको छ। तिनहुँ कालो कोट लाएर बहस गर्न अदालतमा जाने मान्छे मलाई यसो भन्दाखेरि म दुखी पनि छु, तर अहिले हाम्रो अदालत पनि संविधानको स्प्रिट अनुसार चल्न नसक्ने अवस्थामा पुगेको छ र पछिल्लो घटनाको कारणले गर्दाखेरि झनै हाम्रो अदालत भय र त्रासको भरमा टिकेको छ। त्यसैले आगामी दिनहरू झन चुनौतीपूर्ण छन्।
4: फागुन 21 भएको निर्वाचनबाट चुनिएको 2/3 सरकारको विपक्षमा बोल्न सक्ने तागत समेत अरू दलमा नदेखिएको उहाँको दावी छ। सरकार एकलौटी हिसाबले चल्दा समेत विपक्षी दल बोल्न नसक्नुको कारण उहाँले खोल्नु भएको छ। भट्टराईले राजनैतिक दलहरूको आन्तरिक लोकतन्त्र समाप्त हुँदा नागरिक स्वतन्त्रतामा ठूलो धक्का लागेको उल्लेख गर्नुभयो।
7: नागरिक स्वतन्त्रताको कुरा गर्दा जब राजनीतिक दलहरूमा आन्तरिक लोकतन्त्र एकदमै खतरामा पर्छ, त्यो सबभन्दा ठूलो चाहिँ नागरिक स्वतन्त्रतामा असर चाहिँ त्यहीँनिर हुन्छ। आज राजनीतिक दलहरू सामूहिक रूपमा चलेका छैनन्, विचारको आधारमा चलेका छैनन्, उनीहरूको सामूहिक निर्णयका आधारमा चलेका छैनन्। यो संविधान स्थापना गर्ने र जन्माउने राजनीतिक दलहरू प्राली जस्ता भएका छन्, प्राइभेट लिमिटेड कम्पनी जस्ता भएका छन्। तिनलाई प्रतिरोध गर्ने क्षमता कसैको पनि छैन।
4: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्वत
9: मार्बलका सिपी सी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड
0: साथै मार्बलका यो पीवीसी प्रोडक्टहरू लिड फ्री यूवी रेसिस्टेंट र हाई इम्प्याक्ट स्ट्रेंथ भएको
10: सुरक्षा घरको साथ जीवन दर्शन।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्को
1: टेशो खुशीको कनेक्शन
2: यो हो संचार नेटवर्क समयको आवाज समयको आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गरीबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खड़ा गरेको बताउनु भएको छ। संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उहाँले आपसी मतभेदहरू समाधान गर्न विश्वव्यापी शान्ति स्थिरता तथा शान्तिपूर्ण सह अस्तित्व सुनिश्चित गर्न कूटनीतिक सम्वादको अपरिहार्यता रहेको बताउनु भएको हो। सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू राजनीतिक संकटका कारण सबैभन्दा बढ़ी जोखिममा परेका देशहरू खास गरी नेपाल जस्ता अल्प विकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न विश्व समुदायसँग आग्रह गर्नुभयो। उत्थानशील पूर्वाधार नवीकरणीय ऊर्जा र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढ़ाउनुपर्ने तथा प्रविधि र प्राविधिक नवप्रवर्तनमा पहुँच पुर्याउनुपर्नेमा जोड़ दिनुभयो।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान संगठन विस्तार र जिम्मेवारी प्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ़ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको बताउनु भएको छ। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनुभयो। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
4: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्ध फेरि हमला गर्ने तयारी गरेको छ। अमेरिकाले अर्को हप्ता इरान विरूद्ध सैन्य हमला गर्ने गरी तयारी गरिरहेको न्यूयर्क टाइम्सले उल्लेख गरेको छ। पेन्टागनले आक्रमणको लागि धेरै विकल्पहरू तयार पारेको र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा रहेको अधिकारीहरूले बताएका छन्। अमेरिकी रक्षा सचिव पीट हेगसेथले आवश्यक परेमा सैन्य कार्यवाही बढ़ाउने योजना तयार रहेको बताउनुभयो। अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणको विकल्पहरूमा इरानी सैन्य र पूर्वाधार लक्ष्यहरू विरूद्ध ठूला हवाई हमलाहरू समावेश छन्। अमेरिकाले विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात गरेको छ। यसको अतिरिक्त दुई विमान वाहक एक दर्जन भन्दा बढ़ी नौसेना विनाशक र ठूलो संख्यामा लड़ाकू विमानहरू पनि यस क्षेत्रमा उपस्थित छन्। इरान र अमेरिका बीच पाकिस्तानमा वार्ता भए पनि सहमत नभएपछि पुनः दोस्रो चरण संवादका लागि कोशिश भइरहेको छ।
3: अब खेल समाचार। आईसीसी विश्वकप लीग दुई क्रिकेट अन्तर्गत नेपालले अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको छ। टीम मैदानमा जारी खेलमा घरेलु टोली नेपालले बलिङ र ब्याटिङ दुवैमा अमेरिका विरूद्ध उत्कृष्ट प्रदर्शन गरेको छ। अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा 35 ओभरको खेल चलिरहँदा एक विकेट गुमाएर 177 रन बनाएर खेलिरहेको छ। नेपालका एकमात्र ब्याटर आरिफ शेख 58 रन बनाएर नेपालका लागि ओपनर आसिफ शेख 58 रन बनाएर आउट भएका छन् भने कुशल भुर्तेलले 107 रनको शतकीय इनिङ खेलेर क्रिजमा डटिरहेका छन्। यसअघि टसजितेर पहिले ब्याटिङ थालेको अमेरिकाले 43 ओभर 3 बलमा सबै विकेट गुमाउँदै 195 रन बनाएको थियो। उसका लागि सस्मित पटेलले सर्वाधिक 83 रनको योगदान गरेका थिए। सेहनान जयसूर्याले 50 रन थपेका थिए। अमेरिकालाई सस्तमै समेट्ने क्रममा नेपालका अलराउण्डर दिपेन्द्र सिंहरीले घातक बोलिङ गर्दै महत्वपूर्ण 4 विकेट लिएका थिए। सोमपाल कामीले 2 विकेट लिए भने सन्दीप लामिछाने र गुलशन झाले समान 1-1 विकेट हात पारेका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: वडा सचिवलाई धम्की दिनेमाथि कार्यवाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन। सुशासन विधिको शासन र प्रशासनिक अनुशासन कायम गर्न निगरानी बढ़ाइयो।
3: नारायण घाट बुटवल सड़कको काम 91% सकियो। मगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौलीमा निर्माणाधीन 4 लेनको पुलको भौतिक प्रगति 84%।
4: देउगा समूहको भेला वीरेन्द्रनगरमा शुरू। कांग्रेस सभापति थापाको अभिव्यक्तिप्रति नेता खड्काको आपत्ति।
3: इरान विरूद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी। विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात।
4: र विश्वकप लीग टू क्रिकेटमा नेपाल अमेरिकाले दिएको 196 रनको लक्ष्य पछ्याउँदै।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश विदा हुन्छौ। नमस्कार।

0: सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ट्ज।
1: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: सुनसरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका पूर्वमा माबाङ र जयमाको सिमाना उत्तरमा सुनसरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना पश्चिममा सुनसरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न जडीबुटी संकलन गर्न पात पटिङ्गर खर घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: बाजे के भयो, किन गालामा हात?
3: यहाँ दुखेको छ त, खाने दिन्न भा, दुखेको दुखेको छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: ओ, दात का संपूर्ण रोगी अब पर्दैन चिंता लिन, रोल्पाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुलीचौर रोल्पा में जानुहोस् निको हुना।
5: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, चौबीसै घंटा तपाईकै सेवामा तत्पर छौ।
4: हजुर हाम्रा सेवाहरू,
2: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
2: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
2: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
2: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805914652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति गाउँपालिका चार सुलीचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
7: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नु पर्छ, अनि अरू के गर्नु पर्छ,
8: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ,
7: अब के गर्ने रे, सिधा सुलीचौर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
1: हजुर हाम्रा सेवाहरू,
2: दाँत बाँध्ने,
1: दाँत सफा गर्ने,
2: दाँतमा सिमेन्ट भर्ने,
1: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
2: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
1: फिक्स दाँत लगाउने,
6: यति मात्र कहाँ हो र, हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
2: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 9867067467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुरचौर बजार रोल्पा युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार बाँध्ने बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
9: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना,
2: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
9: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
2: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
9: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
2: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राशो शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
9: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
2: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
9: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
2: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9894902754 र 9894793412।
9: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: मम्मी दादु क्यो म त खाना खान नि सक्दिन।
10: होइन, यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
11: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
10: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
11: ए के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
10: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
11: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
10: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903050 र मोबाइल नम्बर 9858743122 र 9858743123।
11: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
12: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्तक जरुरी सूचना। झुङ्गो बेला खेम्रिदे, गरम ओबोत्री जेउ बेला सुनो, फुनी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना पाए। आउए गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नाले वातावरण मिलेने लखेप्ता असर किने री उमुल र थाउने भुछे तामे वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो, नाखा नामे ल भे लागिने सज जिने गिने लापरवाही सुनो, चाउस खेलगेमा दुख हिन्दे गोठैलाई भेला किनाथे जन धनी नि खेप्पा छेती ताउजु हो खोकाई
13: ले
12: ओछो छाम्ने त इके बानीको चुरो विधि ओरेको नै
13: नाङथाङ नाम्रो अलिजाउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि हाल्ने छ अनुगमन दुले व्यवस्था चौसर्गी दुए
14: गेछो छानेला खोलेर चाउसी पोलिए होलिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेम गेल गेज मेके मालाए औले लायो के लाइजे
13: वन जङ्गल छ जुलिसियो घेम बारी ल बाली नाली कुचिउला चिउली यात्रा रस चाउसो छिनी ने चाउसो सैलेकी खेले यहाँ
14: वन जङ्गल नेलाई दिमाइए नेला दिकिनी पाँच जना खरना मारो निकी दिएको नै सानो जन नै गेस
13: बतास उचली जु बेलाको घिजिमकी कोटल नेकी सताङ्कीले हेनोखेम छिन्ने ने चाउसो गेस
14: ने लागि निताई गे मने के पछि सुन अरूले भने के गर्छ या
13: के छ छामला पोयाल ने लागि किसनकीले गे छोटा वडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर दिए
14: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झडिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हजिकिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फटक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्मर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-07-670।
0: नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: बद्दी मेरो त दादुखिलो, के गर्ने होला अब?
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुच्छा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ, मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झनुहोस्।
5: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराही दाङ। थप जानकारी का लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापन का साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारी का लागि उक्त शाखा को नम्बर 0825908769 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
6: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
7: के तपाईलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
8: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
9: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
8: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
7: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
8: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
9: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
8: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
9: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
8: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ। त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
7: आफू बाँच्न प्रकृति बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
8: डिभिजन वन कार्यालय रोल्पाको अपील।
9: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाछा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा जित्ने कार्य नगरौं।
8: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
7: जंगली जीव जन्तु र पशु पन्छीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा टिट्टी बालुवा वा माटो ननिकालौ।
8: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौ। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रुख काट्ने घर छाप्रो बनाउने खोरिया फडानी गर्ने ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौ।
9: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौ। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौ।
8: यी सबै कार्य वन ऐन 2006 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौ।
9: वन जंगल संरक्षण गरी असल नागरिक बनौ। वन अपराधलाई दुरुत्साहन गरौ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राणवायु अर्थात् अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
8: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
7: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
8: खोला नदीको फैलावट बढ्दैछ र खेती योग्य जमिन मरूभूमिमा परिणत हुँदैछ।
9: पृथ्वीको तापक्रम निरन्तर बढिरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
8: के यस विपत्तिको कुनै समाधान छैन त?
9: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
8: खाली जमिनमा बिरुवा रोपौ। रोपेका बिरुवा हुर्काऊ। वन जंगलको संरक्षण गरौ।
7: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
10: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कति रोबर चाहियो नि।
11: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
10: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
11: ल अब तैले नै हेर, म त
10: वन जङ्गलको संरक्षण गरौ।
7: आफू बाँचौ र अरूलाई पनि बचाउ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।

0: यो हेर्न बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
1: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
2: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
0: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन त भन।
1: ल सिधै फोन गर्न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम 3 रुनीबाङ बजार र उदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
5: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
5: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
6: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
5: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
6: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
5: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
6: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
5: र खोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराई दाङ।
6: सम्पर्क मोबाइल 98578121105,
5: 98479702,
6: 98095826605
5: र 98103940।
0: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
2: होइन, के भाछ र तपाईँलाई
0: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
2: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
7: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
0: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि

0: खटी लाउने, पिक बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघा खोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने, जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
1: त्यति मात्र कहाँ हो र हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
0: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
1: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर। घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: ल उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
0: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98-578-30-504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
0: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जंकोट, जजला पदयात्रा, स्याकाई र ओखेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा

0: अधै चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाई आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
0: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पावासी आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दियौ। रोल्पा नगरपालिकाको कारणले

0: सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्र भित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्र भित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: यो निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यस्तो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 44 238,
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोका 9481 68 697,
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857 22 275।
2: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डाँडामा होला दाना हालिदेऊ नानी
1: खै यो त दाना छैन कहिलेदेखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर चिबुराले सुन्ने काम नहुन्न भने
2: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894850571 र 9855724171 रूपा स्टोर रोल्पा नगर पालिका 4 दिवान चुडीखेत रोल्पा
3: के तपाईँको हातको औँलाहरू दुख्ने र सुन्निने गर्दछन् बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने जोड्ने दुख्ने ढाड कम्बर वा घुँडाको समस्याले सताएको छ चिसोमा काम गर्दा हात खुट्टा निलो हुने पैतला पोल्ने समस्या छ अब चिन्ता नलिनुहोस् सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर घोराही दाङमा आउनुहोस्
4: हजुर हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार हार जोड्नी तथा नसा च्यापिएको समस्याको परामर्श युरिक एसिड जोड्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार छालामा चाउरी पर्ने छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै थप जानकारीका लागि सम्पर्क 0825

0: समुदाय को लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोकसांगीतिक अभिवादन टक्राउँछौ तपाई सम्पूर्ण लोकपारखी मित्रहरूलाई यति बेला कार्यक्रम लोक सारथीमा सुदैव मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोकसारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला तपाईँको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोकसारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं मलाई पारीबाट प्रिया मगरको साथ मिलिराखेको छ आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी हामी यति बेला सामुदायिक रेडियो जलझला एफएम 96.4 मेगाहर्जको स्टुडियोबाट बोलिरहेका छौं तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलझलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ भने सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोकसारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ सुन्दै हुनुहुन्छ विभिन्न साझेदार रेडियोहरूबाट कार्यक्रम प्रसारण हुने गर्छ अब म सरसर्ती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउँछु सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजवार प्युठानबाट यमुना धामी रेडियो पाडिनी 99.1 मेगाहर्ज अगखाचीबाट प्रकाश प्युठानी रेडियो मालारानी 95.7 मेगाहर्ज रेडियो निरसिम्मा 107.1 मेगाहर्ज अर्घखाचीबाट कुपिला आचार्य सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गोल्मीबाट सुषमा मल्ल सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज पौधी अमराई गोल्मीबाट प्रकाश आचार्य रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट तिलक मगर रेडियो मोती 88.4 मेगाहर्ज छापस्याङ्जाबाट कृष्ण बस्याल रेडियो मलमला 88.6 मेगाहर्ज सैना मैना दिकालिका चुक्रपन्देबाट प्रेम बुढाथुकी सामुदायिक रेडियो कपिल वस्तु 104.2 मेगाहर्ज कपिल वस्तुबाट गुडियाभर सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुबाट हामीलाई साथ मिलिराखेको छ मीना गुरूङको भने दमौली एफएम 94.2 मेगाहर्ज दमौली तनहुबाट सन्देश श्रेडाई रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कोहलपुर बाँकेबाट सुदीप कुमार थारू रेडियो बन्दीपुर 88.8 मेगाहर्ज बन्दीपुर तनहुबाट प्रतीक गुरूङ रेडियो भोटेउटा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लान्चोक कोशीपारीबाट नक्कुल घरती रेडियो मौराखारा 106.5 मेगाहर्ज कम्पस्किमबाट ज्ञानी खड्का रेडियो आफ्नै एफएम 90.4 मेगाहर्ज चौरजहारी रूकुम पश्चिमबाट यति बेला मनिषा डागीले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम देदोष केसी रेडियो लाली गुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी रेडियो मन सरोवर 92.5 रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट हुम्ला सिमीकोटबाट यति बेला धनबहादुर भण्डारी रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री रेडियो मध्यपहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागीले साथ दिइरहनु भएको छ यसै क्रममा रेडियो भरोसा 104.9 मेगाहर्ज दाङगुराईबाट हामीलाई दीपक पुन नबिना सुनाते साथ दिइरहनु भएको छ रेडियो भरोसाबाट भने रेडियो मुर्की चुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा रेडियो डोल्पा 101.4 मेगाहर्ज डोल्पाबाट मेनुका बुढाले साथ दिइरहनु भएको छ कार्यक्रम लोकसारथी तपाई सुन्दै हुनुहुन्छ हामी यति बेला कार्यक्रम लोकसारथी सँगै छौं र कार्यक्रम लोकसारथी प्रत्येक दिन साँझको 4 बजेदेखि 5 बजेसम्म प्रसारण हुने गर्छ र कार्यक्रम लोकसारथीको प्रत्येक दिन हामी आइरहँदा 4 बजेदेखि 5 बजेसम्म आइरहँदा आज हामी शनिबारीय बसाईमा छौं शनिबारीय बसाईमा रहेर
के गर्छौ कसो गर्छौ तपाईलाई जानकारी नै छ होला। यदि जानकारी पाउनु भएको छैन भने म तपाईलाई जानकारी गराउँछु। आजको बसाई भनेको तपाईको आवाजमा पुराना पुराना लोक भाकाहरू सुन्ने बसाई हो। तपाईले 2070 सालसम्मका गीतहरू गाउन पाउनुहुनेछ। 2071 सालदेखि 2082-83 सालसम्मका गीतहरू नगाइदिनु होला म तपाईँलाई आग्रह गर्छु। 9867-6040-40 को नम्बरमा फोन डायल गर्दै गर्नुहोला। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौ, एउटा लोकभाका राख्छौ। लोकभाका पछि फेरि आउँछौ। यो लोकभाका तपाईँको लागि

0: यो गीतको तपाईँलाई फेरि पनि स्वागत गर्छौ। हामी यम छेत्री र विष्णु माझीको आवाजलाई स्थान दिएका हौ। यति बेला पहिलो साथी हुनुहुन्छ 9868-6040 को नम्बरमा फोन आएको छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते। नमस्कार, को बोल्नु भएको? कहाँबाट? रूपा राई धनकुटाबाट बोल्दै हुनुहुन्छ होइन? कार्यक्रम सुन्नु भएको छ कि छैन? कुन रेडियोबाट हामीलाई सुन्नुभयो? रेडियो भोजपुरबाट सुन्नुभयो होइन? अलिक टाठो आवाजमा बोल्नु पर्यो, तपाईँको आवाज हल्का सानो आइरहेछ होइन? हुन्छ, आज कस्तो खालको गीत गाउनुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन? हुन्छ, ल पुरानो भाका गाउनुहोस्। हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरिका बसाइमा आउनुहोला। अहिलेका लागि तपाईँलाई बिदा गर्छौँ है त। नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, मैले मेरो नम्बरमा फोन नगर्नुहोस् भनिरहेको छु है। मैले तपाईँहरूलाई 9868-6040 फोन गर्नु भनिरहेको छु। यहाँ एकजना साथीले मेरो नम्बरमा फोन गरिरहनु भएको छ, कृपया मेरो नम्बरमा फोन नगरिदिनु होला है, म तपाईँलाई आग्रह गर्छु। कार्यक्रम सुनेर मात्रै फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु। 9868-6040 फोन डायल गर्नुहोला। पुराना पुराना गीत गाउन पाइन्छ आजको बसाइमा। यति बेला साथी नमस्कार हजुर। नमस्कार, को बोल्नु भयो? कहाँबाट? आर्या राई भन्नुभयो होइन? कहाँबाट भन्नुभयो?
1: उदयपुरबाट
0: बोल्दै हुनुहुन्छ होइन? आज के गर्नुपर्छ? लाउड स्पिकर बन्द गरिदिनु न है। आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन? ल, आज कुन गीत गाउनुहुन्छ? भाग्यमै छौ भन्ने टर्दैन, कति सालमा आएको गीत हो थाहा छ तपाईँलाई? थाहा छैन भने कन्फर्म गर्नुहोस् अनि फोन गर्नुहोस्। अहिलेको लागि बिदा गर्छु। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो, भाग्यमै छौ भने टर्दैन, डालीको फुल न हल्लाउ हल्ला यसी झर्छ, यो नयाँ गीतलाई कहाँ पुरानो गीत भन्न पाइन्छ होइन? पुरानो गीत कस्ता हुन्छ भन्ने कुरा सायद उहाँलाई थाहा नभएर पनि हुनसक्छ, अथवा थाहा पाइ पनि थाहा नपाएको जस्तै गर्नुभएको हुनसक्छ, किनभने उहाँ त हाम्रो नियमित मित्र आउनुहुन्छ। कुन गीत नयाँ कुन गीत पुरानो भन्ने कुरा त हामीले बारम्बार भनिराखेका हुन्छौ है। तसर्थ 9868-6040-39 नम्बर तपाईँका लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो? कहाँबाट? त्रिवेणीबाट। पार्वतीको आवाज काट्थ्यो राय, किन काट्थ्यो? अनि के छ पार्वतीजी खबर तपाईँको? हाम्रो पनि एकदम ठिक छ। कार्यक्रममा आउनु भएको छ, लाउड स्पिकर गर्नु भएको छ भने बन्द गर्नु ल। हुन्छ, कार्यक्रममा आउनु भएको छ, कुन गीत गाउनुहुन्छ? कस्तो खालको गीत गाउनुपर्छ भन्ने कुरा थाहा छ कि छैन? कुन गीत गाउनुहुन्छ भन्नुहोस् त? सुरु गर्नुहोस्।
2: इन्छु बरु काडामा टेखेर तिम्रो नाम मुटुमा लेखेर भगवानलाई झुक्ने गराउँछु। म बाट मागे माग सानो त्यसै माग्छौ पुग्ने गराउँछु।
0: म बाट मागे सानो माग जे माग्छौ पुग्ने गराउँछु होइन? हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो। फेरि फेरि आउनुहोला। अहिलेको लागि बिदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा पार्वती आउनु भएको थियो त्रिवेणी रोल्पाबाट, उहाँसँग कुराकानी गरिसकेका छौं। अब एकजना साथीलाई लिन्छौ, त्यसपछि सामाजिक सञ्जालमा आएका कमेन्टहरू वाचन गर्छौं, त्यसपछि तपाईलाई एउटा गीत बजाउनेछौ। हामीलाई कार्यक्रमलाई शेयर पनि गर्नुहोला, कार्यक्रम लोक सारथी लेख्नु भयो भने फेसबुकमा गएर त्यहाँ एउटा फेसबुक एकाउन्ट भेटाउनुहुन्छ र सोही फेसबुक एकाउन्टमा हामी अडियो लाइभमा छौ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट? अञ्जना सुनारको आवाज सानो आयो किन? अलि टाठो आवाजमा बोल्नु पर्यो। हुन्छ, कार्यक्रममा आउनु भएको छ अञ्जनाजी, कुन गीत गाउनुहुन्छ आज? कसलाई सोध्ने होला, यो कति सालमा आएको थाहा छ तपाईँलाई? पुरानो नै हो, कन्फर्म थाहा छ? ल हुन्छ, गाउनुहोस्।

0: 头了，他们日出就老死，人们日出我老死，你无力把参加的人们啊，가래기초기짐레남마떨사여두구두기다살라이소베네홀라요사에기산사르마다살라이소베네홀라잠에수조라우수은해수고라우수
1: मेरो उनी कहाँ छन् कहाँ खोज्ने होला हैन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाइमा आउनु होला अहिलेको लागि तपाईलाई बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो अब म सामाजिक सञ्जाल फेसबुकमा आएको कमेन्ट वाचन गर्छु हामीलाई यति बेला एकजना दुईजनाले मात्रै शेयर गर्नुभएको छ रिता बाठाले र बिन्दु कुवरले कार्यक्रमलाई शेयर गर्नुभएको छ हिजो 78 जना साथीहरूले शेयर गर्नुभएको थियो भने आज जम्मा दुईजनाले शेयर गर्नुभएको छ एकदमै यो त अलि भएन साथीहरूले शेयर गर्नु पर्यो कार्यक्रमलाई कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो होला त्यहाँबाट हामी प्रसारणमा छौं यो क्रममा तपाईँलाई जानकारी गराए हामीलाई यति बेला सुदेश चापागाईले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ बिन्दु कुवरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी यसै क्रममा हामीलाई सागरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी रिता बाठाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा हामीलाई मीडिया प्रेमी राई अनिशाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ लक्ष्मण मगरले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ टीकाराम सुनवारले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा सौरभ केसीले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ यसै क्रममा जानकी थापाले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ र मनिषा आरसीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै बीच हामीलाई मायाको मुटुले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ कार्यक्रमलाई शेयर गर्नुहोला कार्यक्रमलाई शेयर गर्ने साथीहरूको नाम वाचन गर्नेछौ यो क्रममा तपाईँलाई जानकारी गराए मायाको मुटुले धेरै ग्रुपहरूमा शेयर गर्नुभएको छ उहाँलाई पनि धेरै धेरै धन्यवाद ज्ञापन गर्छ मायाको मुटुलाई यसै क्रममा अब एउटा गीत राख्छौ तपाईँको लागि गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं।

0: भीमा कुमारी दुरा लगायतका साथीहरूले आवाज दिनुभएको गीत जति तर्क्यो निर्माया अब नतर्क यो गीतपछि तपाईँलाई फेरि पनि स्वागत गर्छौं। कार्यक्रम लोकसारथी सँगै छौं, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ र अब म फोन कल लिन्छु। यति बेला साथी हुनुहुन्छ, हामी सामाजिक सञ्जाल फेसबुकमा पनि छौं, नेपाली अक्षरमा कार्यक्रम लोकसारथी लेखेर सर्च गर्नुभयो भने तपाईले त्यहाँबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। यो क्रममा तपाईँलाई जानकारी गराउँछु। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। नमस्कार हजुर। नमस्कार, के बोल्नु भयो, कहाँबाट? रिता राई बोल्दै, सरिता राई बोल्दै हुनुहुन्छ होइन? के छ सरिताजी हाल खबर तपाईँको? एकदम ठिक ठाक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौँ तपाईँलाई जानकारी छ कि छैन? कुन गीत गाउनु? ए, फुलमा भमरा लगाउनुहोस्। किन आज रेडियो लाली गुराँसमा बजेको छैन? ल म त्यहाँ फोन गर्छु है, त्यहाँ जानु जीले किन बजाउनु भएन, म ग्रुपमा पनि जानकारी दिनु भएको छैन, म फोन गरेर बुझ्नु पर्ला है। र हुन्छ, गीत गाउनुहोस्।
1: दिन दिन हुने थियो

0: सौदेगर निर्मया मायानामा राइन
1: हजुर
0: फुलमा भमरा हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते हामीलाई सरिता राईले फोन गर्नु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ फुलमा भमरा भन्ने गीत सुनाएर गइसक्नु भएको छ अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु 9868 60 39 40मा फोन डायल गर्नुहोला यति बेला साथी नमस्कार हजुर
2: नमस्ते
0: कहाँदेखि को बोल्नुभयो
2: परिवर्तन दुई राङ्कीबाट
0: नाम के होला
2: कमला पाती देउती
0: कमला पाती देउती होइन
2: हजुर
0: ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन
2: जानकारी छ पुरानो गीत
0: कुन गीत गाउनुहुन्छ
2: पूर्वैमा झ्याल राखे भन्ने गीत गाउँछु
0: लगाउनुहोस्
2: पूर्वैमा झ्याल राखे झ्यालको
0: झल्को आउँदा यस्तै यस्तै गीत गाउनुभयो झल्केर आउँदा झल्को लाउँदा तिम्रो याद आउँदा झल्को लाउँदा भेट हुन मन लाउँदा मै आउँछु ख्याल राखे होइन तपाईँलाई पनि झल्को लाउँछ र भने होइन कता कता तपाईँलाई पनि झल्को लाग्छ अरे क्या होइन कसको झल्को लाग्ने हो तपाईँलाई फेरि
2: अब खै
0: थाहा भएन होइन हुन्छ राम्रो गीत गाउनु भएको छ गीतका लागि तपाईँलाई धन्यवाद अहिलेको लागि साथीहरूलाई भन्दा पनि अब विदा गर्छौँ है त नमस्ते टेलिफोन सम्पर्कमा कमला आउनु भएको थियो पाती देउती आउनु भएको थियो परिवर्तन राङ्सीबाट अब एकजना साथीसँग कुराकानी गर्छौ त्यसपछि कार्यक्रम लोकसारथी फेसबुक एकाउन्टमा आएका कमेन्टहरू र गर्नुभएका सेयर गर्नुभएका साथीहरूको नाम वाचन गर्नेछु यति बेला साथी हुनुहुन्छ अर्को साथी नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा हल्का टोन बजाउनुहोस् न है फोन आएपछि बल्ल टोन म्युट गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि हामी खुला गरेका छौँ यति बेला साथी हुनुहुन्छ म स्वागत गरे 9868 60 39 40मा फोन आएको छ नमस्कार हजुर
3: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
3: हजुर म भोजपुरबाट श्रीनारायण चौधरी
0: श्रीनारायण चौधरी भोजपुरबाट होइन कार्यक्रममा के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई जानकारी छ कि छैन श्रीनारायणजी
3: हजुर एकदम थाहा छ हजुर
0: आज कुन गीत गाउनुहुन्छ आज कुन गीत गाउनुहुन्छ
3: हजुर
0: आज कुन यो उता रेडियोमा सुन्नुहोस् न यतातिर बोल्नुहोस् मैले भनेको थिएँ होइन यदि थाहा छैन भने कार्यक्रममा फोन डाल नगरिदिनुहोस् होइन कार्यक्रम सुनेर मात्रै पनि साथ दिन सकिन्छ, फोन गर्नै पर्छ, आफ्नो नाम जानकारी गराउनै पर्छ भन्ने छैन। श्री नारायण चौधरी अस्ति नै पनि यस्तै गर्नुभएको थियो होइन, जब गीत गाउने बेला आयो, जब विषयवस्तुमा समावेश हुने बेला आयो त्यति बेला फोन काट दिनुभएको थियो। त्यस्तो त काम नगर्नु न हो, कार्यक्रमको बारेमा जानकारी छ भने मात्रै फोन डायल गर्नुहोस् क्या, जानकारी छैन कार्यक्रमको बारेमा आउँदैन भने फोन डायल नगर्नु होला, कार्यक्रम सुनेर मात्रै साथ दिनुहोला। यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर, नमस्कार हजुर, नमस्कार हजुर,
4: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट कहाँ हराउनुभयो?
4: हेलो हजुर नमस्कार,
0: को बोल्नुभयो कहाँबाट? यो कल हामी लिन सकेनौ, उहाँले एयरफोन लगाउनु भएको छ कि गर्नु भएको छ, हाम्रो आवाज उतातिर गएकै छैन होइन, एयरफोन नलगाइकन बोल्नु होला म तपाईँलाई आग्रह गर्छु, लाउड स्पिकर पनि नगरिदिनु होला, हाम्रो आवाज राम्रोसँग सुन्न पाउनुहुन्न त्यस्तो भयो भने। 9867039940 अर्का सहभागी हुनुहुन्छ, नमस्कार हजुर भन्दै थिए, फोन आएको बेला ब्याकग्राउन्ड टोन यसरी नै बजाइराख्नु होला है, फोन आयो भने म्युट गर्नुहोला त्यसपछि थाहा पाउनेछु। 9867039940 यति बेला अर्को साथी हुनुहुन्छ, नमस्कार हजुर,
5: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
5: म भोजपुरबाट जमन छु विश्वकर्मा।
0: भोजपुरबाट के विश्वकर्मा भन्नुभयो?
5: जमन सिंह विश्वकर्मा।
0: जमन सिंह विश्वकर्मा
5: हजुर,
0: के छ भोजपुरतिरको हालखबर?
5: हेलो,
0: तपाईँले एयरफोन लगाउनु भएको छ, एयरफोन निकालिदिनुहोस् न है
5: हजुर,
0: यो कल हामी लिन सक्दैन, उहाँको फोन नउठाउनु होला है, उहाँ अघि नै पनि फोन गर्नुभएको थियो अहिले पनि फोन गर्नुभएको छ, एयरफोन निकालिदिनुहोस् न भन्दाखेरि उहाँ मानिरहनु भएको छैन, अब एयरफोन लगाउनु भएको छ भन्ने कुरा उहाँको मोबाइलको पछाडिबाट क्यार आवाज आइरहेछ, त्यो त्यसले गर्दा थाहा हुन्छ उहाँले एयरफोन लगाउनु भएको छ कि छैन भन्ने कुरा। एयरफोन चाहिँ नलगाइदिनु होला, लाउड स्पिकर नगर्नु होला भन्न हामी धेरैचोटि साथीहरूलाई भन्छौँ, तर उहाँहरूले चाहिँ मान्नुहुन्न होइन, हामीले भनेको नमानेपछि अब उहाँको आवाज एक त हामीसँग हामीतिर ध्यान दिनुहुन्न, अर्कोतिर एयरफोन र लाउड स्पिकर गरिदिनुहुन्छ, त्यसले गर्दाखेरि एयरफोन लगाइदिनुहुन्छ कि त लाउड स्पिकर गराएर बोलिदिनुहुन्छ, जसले गर्दा हामीलाई आवाज सुन्न एकदमै गाह्रो हुन्छ। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर,
6: नमस्कार हजुर,
0: को बोल्नुभयो कहाँबाट?
6: खोपिल्टी
0: केसी दाङबाट। दाङको कुन ठाउँबाट?
6: दाङी त नयाँ बजारबाट हो।
0: कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
6: मैले अनलाइनको माध्यमबाट पनि सुन्दैछु, अहिले म ठ्याक्कै दाङमा छैन, यता गाउँतिर छु म, जलजलाबाट।
0: ए जलजलाबाट सुन्दै हुनुहुन्छ, ल आज कुन गीत गाउनुहुन्छ तपाईँले?
6: मैले त फुलबुट्टे चोलीमा भने धेरै पुरानो भाके गाउने कोसिस
0: गाउनुहोस्।
6: दिना दिना हुने थियो भेट लेखबाट बेसीमा झरे त फुलबुट्टे चोलीमा, फुलबुट्टे चोलीमा गोठमा लाले आँखैमा गाजनु मोहनी बोलेमा, फुलबुट्टे चोलीमा गोठमा लाले आँखैमा गाजनु मोहनी बोलेमा।
0: हुन्छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद, अहिलेको लागि विदा गर्छौ, नमस्ते। खोपिल्टे केसी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ, उहाँको नाम अस्ति नै एकचोटि बताउनु भएको थियो, वास्तविक नाम बताउनु भएको थियो, र यति बेला मगर्नी मनिषाले हेलो दादा नमस्ते सुन्दैछु म पनि गुल्मी दर्लिङबाट, मनिषा मगर भन्नुभएको छ, धेरै धेरै धन्यवाद। यसै क्रममा नानु उपाको छोरीले हजुर नमस्ते म पनि सुन्दैछु फर्स्ट टाइम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अब गीत बजाउने पालो हो है, अब गीत बजाउने पालो हो। यसै क्रममा बुद्ध सुराइमाजीले म पनि सुन्दैछु भन्नुभएको छ, मर्मी आठ जेवाबाट हो भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। यसै क्रममा दिलु यम्फु राईले म पनि सुन्दैछु मोरङबाट भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। माया सारूले नमस्ते मैले पनि सुन्दैछु है पाल्पाबाट भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र यसै क्रममा अर्को कमेन्ट छ हामीलाई पूर्ण बहादुर गुड आफ्टरनुन हजुर मेरो घर उन्टी गरी नौ मलेसियाबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ। 20 सेयर भएको छ हामीलाई पूर्ण बहादुरले पनि सेयर गर्नुभएको छ। अब गीत राख्छौ गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ यो गीत तपाईँको लागि। नमस्ते मैले पनि सुन्दैछु है पाल्पाबाट भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। र यसै क्रममा अर्को कमेन्ट छ हामीलाई पूर्ण बहादुर गुड आफ्टरनुन।

0: आउनु भएको हामीले सुनिसक्यौं तपाईहरुको माझमा राजु परियार र लक्ष्मी नेपानीको आवाजमा रहेको गीत सुनिसकेका छौं। 9868340 मा यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। के छ साथी हुनुहुन्न? 9868340 मा फोन डायल गर्नुहोला, नम्बर तपाईको लागि खुला गरेका छौं। आज पुराना पुराना लोकगीत गाउन पाइन्छ। यति बेला साथी नमस्कार हजुर। नमस्ते, को बोल्नु भएको आबाट?
1: हजुर, म भावना मगर हो, प्युठान अमिलीबाट।
0: प्युठान अमिलीबाट भावना मगर बोल्दै हुनुहुन्छ होइन?
1: हजुर।
0: के छ भावनाको हालखबर?
1: एकदमै ठिकै छ दाई, तपाईँको के छ?
0: ठिक छ। अमिलीमा कुन रेडियोबाट सुन्नुभयो हामीलाई?
1: रेडियो स्काई,
0: रेडियो स्काई एफएमबाट सुन्नुभयो। आज कस्तो खालको गीत गाउनुपर्छ थाहा छ कि छैन?
1: हजुर, पुराना पुराना होइन र?
0: ल, पुराना पुराना गीत गाउनुपर्छ। आज कुन गीत गाउनुहुन्छ?
1: म सपनीमा नआउ निर्माया भुल्ने गाना भएको बेलामा
0: ल गाउनुहोस्।
1: हुन्छ ल।

0: सपनी में नाउना निर्माया भूलने गाह्रो भएको बेलामा हैन
1: हजुर
0: कलाई हो भूलने गाह्रो भयो भावनालाई कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो मिठो गीत गाउनुभयो गीतका लागि धन्यवाद बिदा गर्छौ नमस्ते
1: नमस्ते
0: टेलिफोन सम्पर्कमा भावना मगर प्युठान एमिलीबाट आउनु भएको थियो एमिलिया भन्नु भएको थियो प्युठानको होइन आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ पालो तपाईँको हो अर्को सहभागी हुनुहुन्छ नमस्कार हजुर को बोल्नुभयो कहाँबाट झरना चन्द कहाँबाट के भन्नुभयो पहिला तपाईँले आफ्नो मोबाइललाई टावरले राम्रोसँग काम गर्ने ठाउँमा लिएर जानुहोस् अनि फोन गर्नुहोस् अहिलेको लागि बिदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको टावरले राम्रोसँग काम गरेन आवाजै राम्रोसँग बुझिएन है गाह्रो छ हामीलाई

0: तावलले राम्रोसँग काम गर्ने ठाउँमा गएर बोलिदिनु होला, फोन डायल गर्नु होला, म तपाईँलाई आग्रह गर्छु। यति बेला अर्को साथी, नमस्कार हजुर।
1: नमस्ते,
0: को बोल्नुभयो, कहाँबाट?
1: प्रेरणा चन्द।
0: प्रेरणा चन्द कहाँबाट?
1: सल्यानदेखि।
0: सल्यान कुन ठाउँबाट?
1: दमासर।
0: अनि कुन रेडियोबाट सुन्नुभयो?
1: मध्य पहाड।
0: रेडियो मध्य पहाडबाट सुन्नुभयो? ल हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज कुन गीत गाउनुहुन्छ? आउनु भएको थियो साथी, उहाँ नयाँ, यो आज पुरानो गीत हो भन्ने कुरा अब बच्चालाई त थाहा भएन भएन, होइन? सिकाउने त्यो पछाडिबाट सिकाउने अभिभावकलाई त थाहा हुनुपर्छ नि, होइन? ल ठिक छ, बच्चालाई थाहा भएन, उहाँ सानो मान्छे हुनुहुन्थ्यो, थाहा भएन, उहाँको पछाडिबाट सिकाउने अभिभावकले त थाहा हुनुपर्छ कि आज कस्तो खालको गीत गाउनुपर्छ भन्ने कुरा, होइन? अलिक सचेत बन्नु होला साथीहरू, कार्यक्रममा उपस्थित हुने बेलामा, फोन गर्ने बेलामा फोन गर्नु र सहभागिता जनाउनु मात्र ठूलो कुरा होइन है। तपाईँले तपाईँको बच्चालाई फोन लगाइदिँदै गर्दाखेरि अब कस्तो खालको गीत गाउनुपर्छ सबै कुरा जानकारी दिएर मात्रै झरना चन्दको अब बुवाले सिकाउनु भयो कि दाइले सिकाउनु भयो कि कसले सिकाउनु भयो, होइन? पछाडिबाट सिकाइरहनु भएको थियो, उहाँहरूले ख्याल गर्नु पर्ला है। उहाँहरूको त अब झरनाको त कुनै पनि गल्ती छैन, किनभने सानो मान्छे हुनुहुन्छ, अभिभावकले जे सिकायो त्यही बोल्ने हो, तर तपाईँ अभिभावकहरूले त ध्यान दिनुहोला। यति बेला साथी, नमस्कार हजुर।
2: नमस्कार,
0: को बोल्नुभयो, कहाँबाट?
2: जुनमाया
0: विश्वकर्मा बोल्दै हुनुहुन्छ, सुनसहरीबाट, होइन?
2: हजुर,
0: के छ जुनमायाजी, हाल खबर तपाईँको?
2: एकदमै
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, धेरै पछि आउनुभयो, होइन? आज कुन गीत गाउनुहुन्छ?
2: म यादै यादमा तन मन जल्छु भन्ने गीत गाउने प्रयास गर्छु नि त।
0: ल हुन्छ, गाउनुहोस्।
2: हे तिम्रो साथमा दुनिया जी दुई प्रयास गर्छ है त, मलाई कस्तो डर लागिरहेको कि आज त फेरि।
0: ल सुरु गर्नुहोस्, अलिक तयारी गरेर आउनु होला, सुरु गर्नुहोस्।
2: हे तिम्रो साथमा दुनिया जी तुझै दुनिया

走茶，哎，出自你骨肉，那个那海沙路，地里头的木竹果，有土根头根走茶，哎。

0: ናቅ ናቄ ዘልተ አሰበችኔ
1: ला ठीक छ कार्यक्रम मा आउनु भो धेरै खुशी लाग्यो राम्रो गीत गाउनु भो याद याद मा तनम नजल छ कसको याद मा हो तन्मल जनले
0: त्यसो चाहिँ होइन है यो गीत मा मात्र सीमित
1: हुन्छ कार्यक्रम मा आउनु भो धेरै खुशी लाग्यो फेरि फेरि आउनु होला अहिलेको लागि बिदा गर्छौ नमस्ते
0: नमस्कार
1: अब हामी एकजना साथी सँग कुराकानी गर्छौ त्यसपछि केही कमेन्ट वाचन गर्छौ अनि कार्यक्रम बाट बिदा हुने बेला पनि भइसक्छ 9868309940 मा फोन डायल गर्नुहोला आज पुराना गीतहरू मात्रै गाउन पाइन्छ है म तपाईँलाई आग्रह गर्छु पुराना गीतहरू मात्रै गाइदिनुहोला 2070 सालसम्मका गीतहरू मात्रै गाइदिनुहोला 2071 सालदेखि 2082-83 सालसम्मका गीतहरू नगाइदिनुहोला म तपाईँलाई आग्रह गर्छु 2070 सालसम्मका गीतहरू मात्रै गाउनु भयो भने हामी तपाईँको गीतलाई मान्यता दिनेछौ यो कुरा म तपाईँलाई जानकारी गराए 9868309940 को नम्बर तपाईका लागि खुला गरेका छौ फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ यो नम्बर तपाईका लागि हामी खुला गरेका छौ तपाई कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा रहनु भएको छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु राजा पुराना गीतहरू तपाईलाई हामी सुनाई पनि राखेका छौं तपाईले गाउनु पनि पर्ने हुन्छ यो कुरा म तपाईलाई जानकारी गराए अब हामी अन्तिम साथीलाई स्वागत गर्ने तयारीमा छौं र 49 मिनट गइसकेको छ यति बेला साथी नमस्कार हजुर
2: नमस्कार हजुर
1: को बोल्नुभयो कहाँबाट
2: म बानुदेवी सागर छेत्री
1: बागलुङ कुन ठाउँबाट छ बडीघाट कुन रेडियोबाट सुन्नुभयो
2: स्काईबाट
1: सुन्नुभयो है
2: हजुर
1: आज कुन गीत गाउनुहुन्छ
2: म पुरानै गीत गाउँछु
1: त्यही त कुन गीत गाउनुहुन्छ भन्नुहोस् त
2: ठुलो भमरा भन्ने गीत गाउँछु
1: ल गाउनुहोस्
2: ए दिन दिन हुनी त्यो बेटा हुनी त्यो बेटा लेखा बाटा बेसी मजारेका फुलमा भमरा आउँदै गरे निर माया माया न माया न मार यति
1: हुन्छ सागरजी कार्यक्रममा आउनुभयो धेरै खुशी लाग्यो फेरि फेरिका बसाईमा आउनुहोला अहिलेको लागि तपाईँलाई विदा गर्छौ नमस्ते
2: नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा सागर छेत्री उहाँसँग कुराकानी गरिसकेका छ अब म केही कमेन्टहरू वाचन गर्छु त्यसपछि कार्यक्रमबाट विदा भएर जानेछु अस्मिता बस्नेतले लेख्नुहुन्छ नमस्कार मिस यु अल भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अस्मिता बस्नेतलाई यसै क्रममा हामीलाई तुलसी केसी लुरीले हेलो हजुर के छ खबर म एसकेटीबाट सबैमा सम्झना छ ल भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा हामीलाई अर्को कमेन्ट छ अंकित सिंहले लेख्नुहुन्छ हेलो हाई दर्शन नमस्ते दाजु म पनि सुनिराखेको छु गुल्मी दुर्गोटबाट अंकित भनेर चिन्ने नचिन्ने सबैलाई चिन्ने नचिन्ने सम्पूर्णलाई धेरै धेरै सम्झेको छु भन्नुभएको छ अब हामी फोन कल लिँदैनौ अब हामी कमेन्ट मात्रै वाचन गर्नेछौ त्यसपछि हामी कार्यक्रमबाट विदा हुनेछौ मुस्कान केसीले लेख्नुहुन्छ मिस यु अल फ्रेन्ड भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ मुस्कानलाई यसै क्रममा हामीलाई खिम रबिनले म पनि सुन्दैछु दादा काठमाडौँबाट घर रोल्पा हो भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यकेन्द्र बहादुर भण्डारीले नम्बर छोड्नु भएको छ मैले कतिचोटि भन्ने यकेन्द्र बहादुर भण्डारीजी यो नम्बर छोड्ने ठाउँ होइन है अब तपाईँलाई यत्तिकै साथी बन्न मन लागेको छ भने बरु फेसबुकमा आफ्नो नम्बर लेखेर पोस्ट गर्नुहोस् तर यहाँ कमेन्टमा नम्बर छोड्ने काम चाहिँ नगर्नुहोला म तपाईँलाई आग्रह गर्छु यो एकेन्द्रजीको कामै आएर कार्यक्रमहरूको कमेन्टमा नम्बर छोड्ने उहाँको कामै यही हो कि जस्तो लागिरहेछ मलाई होइन तर नम्बर छोड्न मिल्दैन यो कार्यक्रममा हामीले नम्बर वाचन गर्नै मिल्दैन यो कुरा म तपाईलाई जानकारी गराउँछु हामीलाई 52 मिनट गइसकेको छ अझै दुईवटा कमेन्ट पढ्न बाँकी छ आर्यन आलीले लेख्नुहुन्छ नमस्ते नमस्कार म सिन्धुलीबाट सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु यसै क्रममा हामीलाई बुद्धिज राईमाझीले भन्नुभएको छ मर्मीको अजीवाबाट हो भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ तपाईलाई पनि र अझै पनि तपाईँको कमेन्टहरू म खोजिराखेको छु यदि कुनै छुटेको छ भने म वाचन गर्नेछु भन्दा भन्दै समय सकिन आँटेको छ अब हामी कार्यक्रमबाट विदा भएर जानुपर्ने हुन्छ हामीलाई यति बेला ढकाल धर्मराजले पनि मिस यु अल भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छौ कार्यक्रमप्रति तपाईँका कुनै सुझाव सल्लाह वा प्रतिक्रिया छ तपाईँलाई कार्यक्रम मनपर्छ तपाईँ कहाँ कहाँबाट सुन्नुहुन्छ कार्यक्रमलाई मलाई जानकारी गराउनुहोला जसका लागि मोबाइल नम्बर हो मेरो टिप्नुहोला 98644 फोन गरेर मलाई कार्यक्रमको बारेमा जानकारी गराउन सक्नुहुन्छ कहाँ कहाँबाट सुन्नुहुन्छ जानकारी गराउन सक्नुहुन्छ कुन कुन ठाउँबाट सुन्नुहुन्छ होइन कुन कुन रेडियोबाट सुन्नुहुन्छ कतिको राम्रो लाग्छ कतिको रमाइलो लाग्छ सबै कुरा जानकारी गराउनुहोला यदि कुनै कमी कमजोरी छ भने त्यसको बारेमा पनि जानकारी गराउनुहोला म तपाईँलाई आग्रह गर्छु र यति बेला आजको लागि प्राविधिक संयोजनका सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दै म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी पल शुभ रहोस् नमस्कार रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 5 बजे।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हात जोड्ने, मांसपेशी वा बाँझको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 59 र 98645 78232।

0: बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहको नाम लिएर वडा सचिवलाई धम्क्याउने युवक पक्राउ परेका छन्। दैलेखको दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई धम्क्याएका स्थानीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। खड्काले वडा सचिव भण्डारीलाई फोनबाट धम्काएका थिए। उनले आफू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको र सिफारिश गर्न धाक धम्की दिएका थिए। उनले धम्काएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उनलाई कार्यवाही गर्न निर्देशन दिएको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। वडा सचिवलाई धम्क्याउने खड्का दुल्लु नगरपालिका 13 कै बासिन्दा हुन्। उनी काठमाडौँ बस्दै आएका छन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। त्यस क्रममा मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी लिनुभएको छ। उहाँले निर्माणलाई तीव्रता दिन निर्देशन समेत दिनुभयो। निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयलाई जानकारी गराउन उहाँले आग्रह गर्नुभएको छ। मन्त्री लम्सालले मन्त्रालयका कर्मचारी तथा सड़क विभागका महानिर्देशक सहित सुरुङ मार्गको स्थलगत अनुगमनका लागि पुग्नु भएको हो। सिद्धार्थ राजमार्ग निर्माणाधीन सुरुङ मार्ग सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढ़ाएको छ। चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले 2083 चैत्रभित्र निर्माण सक्ने गरी सुरुङ मार्गको काम गरिरहेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणघाट बुटवल सड़क खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको छ। लामो समय निर्माण अल्पत्र परेको यो आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जैशीले जानकारी दिनुभयो। नागढुङ्गा 9 बिसे तथा नारायणघाट बुटवल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले आयोजनाका अधिकांश मुख्य काम सम्पन्न भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल फिनिशिङ, ट्राफिक सेफ्टी सर्भिस लेन तथा केही सहायक संरचनाका निर्माण मात्र काम बाँकी रहेका छन्। महानिर्देशक जैशीले अब दाउने क्षेत्रमा विगतका वर्षमा झै यातायात अवरूद्ध हुने समस्या झेल्न नपर्ने बताउनुभयो। र काठमाडौँ महानगरपालिकाले राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका 14 जना बालबालिकालाई आवासीय होस्टेल सुविधासहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। यसका लागि महानगरले विभिन्न विद्यालय तथा अभिभावक बीच सम्झौता गरी बालबालिकालाई कक्षा 10 सम्म निशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको हो। विद्यार्थीहरूको निशुल्क आवासीय अध्ययनका विषयमा विभिन्न 4 प्रस्तावमा निर्णय गरिएको र विद्यार्थीहरू भोलिदेखि नियमित विद्यालय जाने महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिनुभयो। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन जिल्ला कार्य समितिका अध्यक्ष गगन सिंह एरले बालबालिकाले देखेको सपना पूरा गर्न आफूहरूले सहयोग गरेको बताउनुभयो। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन एण्ड प्याप्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डेले महानगरको समन्वयमा बालबालिकालाई उच्चस्तरीय शैक्षिक कार्यक्रम उपलब्ध गराउने सहमति भएको जानकारी दिनुभएको छ। उक्त होल्डिङ सेन्टरमा 61 जना बालबालिकाको नाम दर्ता भएको थियो। बेलुकी 5 बजेको थाहा अपडेट सकियो। दिनेश बिदा हुन्छु। नमस्कार।
1: बाजे के भयो? किन जालामा हात
2: यहाँ दुखेको छ त? खाने दिन्न भात दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाइ दाँत निकाल्ने,
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, साथ गनाउने समस्याको सफल उपचार।
6: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
6: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840 7143 98095 14652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
3: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पठिङ्गर, खर, घुर्रो लगायतका वन जन्ने सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरू पुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: ल बाबु नानी हो, सुन है, स्वस्थ हुन के गर्नु पर्छ अनि अरू के गर्नु पर्छ?
3: हो अनि सर, हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
2: अब के गर्ने रे? सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
4: हजुर, हाम्रा सेवाहरू
5: दाँत बाँध्ने,
4: दाँत सफा गर्ने,
5: दाँतमा सिमेन्ट भर्ने,
4: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
5: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
4: फिक्स दाँत लगाउने।
6: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सकद्वारा गरिन्छ।
7: थप जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
1: सम्पर्क नम्बर 98760 67 467। एकपटक सम्झिने पर्ने ठाउँ, सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका चार, सुरुचोर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
6: साथै तार मान्ने, बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।

0: निशुल्क पढ़ाई होने बारे अत्यंत जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटरतर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवातर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकायतर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत ग्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अक्याडमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अक्याडमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडमी घोराही दाङ।
2: आया मम्मी दाजु, क्यों म त खाना खान नि सक्दिन।
3: हैन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चाहिँ हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9858043122 र 9858043123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
6: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
7: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
6: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
7: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
6: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँत घरमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
7: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौँ। प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौँ। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
8: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना। झुङ बेला खेम्रिदे गरम ओगोतिरी जेउ बेला सुनो फुरी कता ओचुगुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप्त जस खेम्नादे वातावरण मिलेने लख्यता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानादे भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगी को ठेल भेला कि नाते जन धनी में खेता छेती ताऊ दुबो फोकाई
9: गेचो छानेला बल्ल मेला किने पुरो रङ्गे नौ पुराले चौसो ख्याल गिरे
8: वन जङ्गल सर मेरा आयुरी बाली एमएल एमए ओ छानेला लिउ सोतर पोतर राले पार जगे रहते
9: सलाई लाइटर सियाला मे सचाउने चीज राले जबाङजा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जङ्गल याल के भबा या
8: पिकनिक वन भोज बाक मे सचाउसु छिनि मे नै चौसो सैदे कि खनाले वन जङ्गल ओ छ छामि दै के बारी को चुरोद विधि ओरे बनै को
9: लाङथार नाम्लो लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरुए
8: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज मेकेलाई जु अब नजिरे बनाए गेम एल गेज मेकेमा लागे औले लायो के लागे
9: वन जङ्गल छ जुडिसियो घेङ बारी ल बाली नाली कुचिउला चिउली झ्याप्रा र सताउँछु छिने ने चाउसो सैले के खेले यहाँ
8: वन जङ्गल मेला दुगेमाइए
9: ओडा कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर दिए
8: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यो त सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 0825916070, 98578443123, 98478407670।
0: नेसनल बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही दाङ।
2: डिभिजन वन कार्यालय रोल्पाको सचेतनामूलक सन्देश सुन्नुहोस्।
3: के तपाईँलाई वन डढेलोबाट हुने क्षतिको बारेमा थाहा छ?
4: वन डढेलोले हाम्रो प्राणवायु अक्सिजनको स्रोत रुख बिरुवा नष्ट गर्दछ।
5: वन डढेलोले हाम्रा आवश्यकताका घाँस स्याउला सोत्तर र काठ दाउरा विनाश गरी कृषि उत्पादनमा नकारात्मक प्रभाव पार्दछ।
4: वन डढेलोले दुर्लभ तथा औषधीय गुण भएका वन वनस्पति जडीबुटी र तिनका बिउ समेत नष्ट गरी जैविक विविधतामा क्षति पुर्याउँछ।
3: वन डढेलोले विभिन्न जीव जन्तु कीट पतङ्ग चराचुरुङ्गी र तिनका गुँड घोसला तथा बासस्थान ध्वस्त पार्दछ।
4: वन डढेलोले माटोलाई बाँधेर राख्ने वन वनस्पति नष्ट गरी भूस्खलन र बाढी पहिरोको प्रकोप निम्त्याउँछ।
5: वन डढेलोबाट फैलिएको आगोले वन जंगल नजिकैका गाउँ बस्ती जोखिममा पार्दछ।
4: वन डढेलोले वायुमण्डलको तापक्रम बढाउँछ र जलवायु परिवर्तनमा सहयोग पुर्याई हाम्रो जीवन प्रणालीमा नकारात्मक प्रभाव पार्दछ।
5: वन डढेलोबाट निस्केको प्रदूषित धुवाले सम्पूर्ण प्राणीको श्वास प्रश्वास प्रक्रियामा नकारात्मक असर पार्दछ र यस सम्बन्धी रोगको प्रकोप बढाउँछ।
4: वन डढेलो मानव र सम्पूर्ण प्राणी जगतका लागि हानिकारक छ, त्यसैले वन डढेलो लाग्न नदिऊ र लागिहालेमा सबै मिली निभाऊ।
3: आफू बाँच्न प्रकृति बचाउ। डिभिजन वन कार्यालय, लिबाङ रोल्पा।
0: डिभिजन वन कार्यालय रोल्पाको अपील।
5: बिना अनुमति वन जंगल प्रवेश नगरौं। वन क्षेत्रमा चुरोट सलाई लाइटर नलैजाऊ। वनमा रहेका रुख बिरुवा लाथ्रा पोथ्रा काट्ने हाँगाबिङ्गा छिमल्ने वा बोक्रा झिक्ने कार्य नगरौं।
4: सूर्यास्त पछि र सूर्योदय अगाडि वन प्रवेश नगरौं। प्रतिबन्धित जडीबुटीहरूको संकलन तथा ओसार पसार नगरौं। वनमा डढेलो नलगाऊ र गोल पोल्ने कार्य नगरौं।
3: जंगली जीव जन्तु र पशु पक्षीको शिकार नगरौं। वन क्षेत्र दर्ता गर्ने वा खनजोत आवात गर्ने कार्य नगरौं। वन क्षेत्रबाट ढुङ्गा किट्टी बालुवा वा माटो ननिकालौं।
4: नर्सरी वा वृक्षारोपण क्षेत्रको तारबार अथवा बिरुवा नोक्सान नगरौं। सामुदायिक वनभित्र विधान र कार्ययोजना विपरीत रूख काट्ने, घर छाप्रो बनाउने, खोरिया फडानी गर्ने, ढुङ्गा माटो बालुवा चट्टान निकाल्ने वा अन्य कुनै व्यवसायिक कार्य नगरौं।
5: वन क्षेत्रमा खुल्ला चरिचरण नगरौं। वन क्षेत्र घट्न नदिनका लागि वन क्षेत्रको जग्गा अन्य काममा प्रयोग नगरौं।
4: यी सबै कार्य वन ऐन 2076 बमोजिम दण्डनीय भएकाले कोही कसैले यस्तो कार्य गरेको देखेमा वा फेला पारेमा नजिकैको प्रहरी वा वन कार्यालयमा खबर गरौं।
5: वन जंगल संरक्षण गरी असल नागरिक बनौं। वन अपराधलाई दुरुत्साहन गरौं। डिभिजन वन कार्यालय लिबाङ रोल्पा। डिभिजन वन कार्यालय रोल्पाको सार्वजनिक अनुरोध। अत्याधिक इन्धनको प्रयोगका कारण निस्केको धुवाले वायु प्रदूषित हुँदैछ र हामीले फेर्ने प्राण वायु अर्थात अक्सिजन संकटमा छ। त्यसैले हाम्रो जीवन र हाम्रो भविष्य पनि संकटमा छ।
4: अतिवृष्टि अनावृष्टि बाढी पहिरोको प्रकोप निरन्तर बढ़िरहेको छ। हाम्रा गाउँ बस्ती असुरक्षित बन्दैछन्।
3: पानीका मुहानहरू सुक्दैछन्। खाने पानीको हाहाकार हुँदैछ। खेतहरू बगर बन्दैछन्।
4: खोला नदीको फैलावट बढ्दैछ र खेती जमिन मरूभूमिमा परिणत हुँदैछ।
5: पृथ्वीको तापक्रम निरन्तर बढ़िरहेको छ र हामी नयाँ नयाँ रोगको प्रकोपमा परिरहेका छौँ।
4: के यस विपत्तिको कुनै समाधान छैन त?
5: यसको एकमात्र समाधानको उपाय हो वन जंगलको संरक्षण र विकास।
4: खाली जमिनमा बिरुवा रोपौं, रोपेका बिरुवा हुर्काऊ, वन जंगलको संरक्षण गरौं।
3: आफू बाँचौं र अरूलाई पनि बचाऊ। डिभिजन वन कार्यालय लिबाङ रोल्पा।
6: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि।
7: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
6: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्थ्यो।
7: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
8: होइन, रात दिन खतखत के को झगडा हो यो?
7: हेर्न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ। म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
8: ए रामे, त्यसो भए सुन, हाम्रै लमै नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
6: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
7: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
8: ल सिधै फोन गर न, मोबाइल नम्बर 9847719719 जग्गा धनी किरण अधिकारीलाई अहिलै फोन गर, नत्र फेरि छुट्ला।
9: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर सुरुवात। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
10: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार मंगलबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
11: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: एक सुनसहरी गाउँ पालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जैमाको सिमाना, उत्तरमा सुनसहरी गाउँ पालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँ पालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न, नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गनाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 98578211105,
2: 98479802,
3: 98095826005
2: र 98103940।
4: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
5: होइन, के भएको छ र तपाईँलाई?
4: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिएछ।
5: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या? अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
6: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
4: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनाश, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, डन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
5: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
7: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ शहीद गेट बाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
8: होइन, यो बुढीले के गनगन गनगन गर्छ, अब यतिका सामान म कहाँ गएर ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
7: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
8: ल उसो भए म सामान लिन गइहाले।
7: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
4: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
7: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
4: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग घोराही 15 दाङ।

0: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
1: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाड़ी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
1: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
0: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
1: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध, दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
2: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
1: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
0: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होम स्टे, मगर संग्रहालय जंकोट, जलजला पदयात्रा

0: काई र ओखेली छेडा होमस्टे गुरिल्ला मार्ग तथा बंकरहरू दारबोट शहीद गेट खुमेल शहीद गेट लिबाङ टुडीखेल माडीचौर रंगशाला विभिन्न मन्दिरहरूको संरक्षण प्रवर्धन र विकासमा सधैं चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौ।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
0: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
1: आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन घर अगाडिको बाटो नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौ। याद राखौ, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: यदि केस हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यस्तो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238,
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9841-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर, सम्पर्क नम्बर 9857-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै यो माता दादा चाहिँ छैन, कहिलेदेखि भन्दा छु दाना छैन कहाँबाट ल्याउने हो भनेर, यी बुढाले सुन्ने काम नहुन्न भने
2: बुनु दाना लिनु।
3: हजुर, यदि तपाईँ पनि पशु पन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9847 50571 र 9857 24171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ थुडीखेत रोल्पा।
4: सार्वजनिक वनमा प्रवेश निषेध गरिएको सम्बन्धी अत्यन्त जरुरी सूचना।

0: यस सुनसहरी गाउँपालिका पाँच नाराबाङ क्षेत्र भित्र रहेका, पूर्वमा माबाङ र जयमाको सिमाना, उत्तरमा सुनसहरी गाउँपालिका सात जेलबाङ खिबाङ स्यारीको सिमाना, पश्चिममा सुनसहरी गाउँपालिका छ ढुङ्सीको सिमाना र दक्षिणमा हाम्जा च्यानधारा क्षेत्र भित्र पर्ने यी चार किल्ला अन्तर्गतका सार्वजनिक वनहरू भित्र घाँस दाउरा गर्न, जडीबुटी संकलन गर्न, पात पटिङ्गर, खर, घुर्रो लगायतका वन जन्य सामग्री संकलन नगर्न नगराउनु हुन हार्दिक अनुरोध गर्दै अर्को सूचना नआउन्जेलसम्म वन क्षेत्रभित्र प्रवेश निषेध गरिएको सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ। यदि यो सूचनालाई व्यवस्था गरी वन क्षेत्रभित्र प्रवेश गरेको पाइएमा प्रचलित वन ऐन अनुसार कार्यवाही गरिने कुरा सबैमा जानकारी गराउँछौ।
1: अध्यक्ष पूर्ण घरती मगर अर्जुन, उपाध्यक्ष स्मृति थापा, सचिव नरूपुन मगर, कोषाध्यक्ष देविका बुढा मगर एवं सम्पूर्ण टोल विकास समिति सुनसहरी गाउँपालिका पाँच नारबाङ रोल्पा।
2: के तपाईँको हातको औलाहरू दुख्ने र सुनिने गर्दछन्? बिहान उठ्ने बेलामा हात खुट्टा अप्ठ्यारो हुने, जोड्ने दुख्ने, ढाड कम्बर वा घोडाको समस्याले सताएको छ? चिसोमा काम गर्दा हात खुट्टा निलो हुने, पाइतला पोल्ने समस्या छ? अब चिन्ता नलिनुहोस्। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, घोराही दाङमा आउनुहोस्।
3: हजुर, हामी कहाँ बाथ रोगको पहिचान र आधुनिक उपचार, हार जोर्नी तथा नसा च्यापिएको समस्याको परामर्श, युरिक एसिड जोर्नी जाम भएको हड्डी खिएको समस्याको विशेष उपचार, साथै छाला सम्बन्धी सम्पूर्ण समस्याको उपचार, छालामा चाउरी पर्ने, छालामा डाबर आउने वा निको नहुने घाउहरूको उपचार सेवा प्रदान गरिन्छ। समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: थप जानकारीका लागि सम्पर्क सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ बुद्ध हस्पिटलको नजिकै। थप जानकारीका लागि सम्पर्क 082-591-670, 98-478-076, 98-578-4123। समयमै उपचार गरौं, स्वस्थ जीवन बाँचौं। सुपरिजित फार्मेसी, नेशनल बाथरूम एन्ड स्क्रिन केयर सेन्टर, ट्राफिक चोक भन्दा 100 मिटर पश्चिम उकालो जाने बाटो लिएर घोराही दाङ।
1: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमोर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं।
1: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ।
1: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौं। बाहिरको पात बोक्रा फ्याँकेर मात्र खाने गरौं।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: म्युजिक नेपाल।

0: साइकोलॉजी सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: तथा आसपास का क्षेत्र में एफएम बैंड 96.4 मेगाहर्ट्ज राम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसार भरेकै साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना गर्दीको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा शुरू गरौं समाचारका शीर्षकहरूबाट। अब नेपालमै विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा एआई र डेटा साइन्सका पाठ्यक्रम पढ्न पाउने प्रधानमन्त्री कार्यालयबाट फोन गरेको भन्दै दुल्लुका सचिव धम्काउने पक्राउ। काठमाडौँ महानगरले सुकुम्बासी बस्तीका 14 जना बालबालिकालाई होस्टेल पठायो। फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर। त्रिवेणी गाउँपालिकालाई पूर्ण कोपोषण चितता तथा दिगोपना पालिका घोषणा। रोल्पामा दुर्लभ रेड पाण्डा फेला। पर्यटन प्रवर्धनका लागि रूकुम र पोखराका होटेल व्यवसाय बीच भेट। लुम्बिनीमा मौसम मन्थन सम्बन्धी कार्यक्रम। र रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक। साफ महिला च्याम्पियनशीप खेल्ने नेपालीको टोली घोषणा।
1: यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिनको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त, म कहाँ जाने होला मेरो दाँतको उपचार गर्नका लागि। मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए, अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है, त्यसपछि नाइन भन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, न दुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किरा खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गा र दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 98651-0941 र 98162-90118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
0: अब समाचार शुरू गरौं। अब नेपालमै विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा एआई र डेटा साइन्सका पाठ्यक्रम पढ्न पाउने सम्बन्धी प्रसंगबाट। नेपालको सूचना प्रविधि अर्थात आईटी क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै टेका पाइला इनोभेसनले विश्व विख्यात एनसीसी एजुकेशन युकेसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ। यो साझेदारी भएसँगै अब कक्षा 11 र 12 का नेपाली विद्यार्थीहरूले आफ्नै विद्यालयमा अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा एआई र डेटा साइन्सका पाठ्यक्रम पढ्न पाउनेछन्। टेका पाइलाले विद्यालय र कलेजहरूका लागि कुनै थप वित्तीय भार नपर्ने गरी शून्य लागतमा यो कार्यक्रम ल्याएको हो। कम्पनीले नै दक्ष प्रशिक्षक र अत्याधुनिक सिकाई व्यवस्थापन प्रणाली उपलब्ध गराउनेछ, जसले गर्दा बजेट वा पूर्वाधारको अभावमा कुनै पनि नेपाली विद्यार्थी आधुनिक प्रविधि शिक्षाबाट वञ्चित हुनुपर्ने छैन। काठमाडौँमा आयोजित कार्यक्रममा टेका पाइला इनोभेसनका एसोसिएट डाइरेक्टर एवं प्रविधि विज्ञ चिरञ्जीवी अधिकारीले डिजिटल नेपाल को जक सीपमा आधारित शिक्षा र वैश्विक प्रतिस्पर्धा विषयमा प्रस्तुतिकरण गर्दै उहाँले नेपालको आईटी क्षेत्र वार्षिक रूपमा 20 देखि 25% वृद्धि भइरहेको पनि 70% कम्पनीहरूले दक्ष जनशक्ति नपाएको तथ्याङ्क प्रस्तुत गर्नुभएको छ। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटी र एआई शिक्षालाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्नेमा जोड़ दिनुभएको छ। उहाँले विगत 3 वर्षभित्रमा नेपालको आईटी र एआई सर्भिस व्यवसाय दोब्बर भएको समेत बताउनुभयो। सन् 2023 70 अर्ब रूपियाँ बराबरको रहेको यो क्षेत्र अहिले 140 अर्ब पुगेको निवर्तमान अध्यक्ष मल्लले जानकारी दिनुभएको छ। नेपाल टेलिकमका निर्देशक डाक्टर शालिग्राम प्राजुलीले राज्यले नीति पूर्वाधार र मानव संसाधन विकासलाई समानान्तर रूपमा लैजानुपर्ने बताउनु भएको छ। नयाँ पुस्ताको मुख्य माग रोजगारी सुशासन र समृद्धि भएकाले ती सबै लक्ष्यलाई एआईटी र एआई टूल्स मार्फत छिटो सम्बोधन गर्न सकिने उहाँको भनाइरहेको थियो। हिसानका महासचिव रामहरि सिलावालले टेका पाइला इनोभेशनको यो महाअभियान भएकाले युवाहरूलाई प्रविधिको उपभोक्ता मात्र नभई सृजनात्मक कर्ता बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। डीजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले विश्वभरि आईटी सेवा तथा उत्पादनहरू विकास गरेर नेपाली प्रविधिलाई विश्व सामु पुर्याउन महत्वपूर्ण जग बसालेको बताउनुभयो। दैलेखको दुल्लु नगरपालिका 13 का वडा सचिव कमल भण्डारीलाई फोन मार्फत धम्की दिने व्यक्तिलाई पक्राउ गरी कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ। उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका छ। वीरेन्द्र चोक टोल घर भई शंखमूल बस्ने वर्ष 22 का प्रकाश खड्गा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनमा उनलाई कानूनी दायरामा ल्याइएको हो। कार्यालयका प्रवक्ता सह सचिव हेमराज सोर्यालले प्रकाश खड्गा नाम गरेको व्यक्तिले प्रधानमन्त्री कार्यालयको नाम दुरूपयोग गर्दै अभद्र भाषा प्रयोग गरी धम्की दिएको अडियो सार्वजनिक भएपछि सम्बन्धित सुरक्षा तथा अनुसन्धान निकायलाई तत्काल कानूनी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको जानकारी दिनुभएको छ। कार्यालयले कानून तथा स्थापित प्रशासनिक प्रक्रिया अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका राष्ट्र सेवक कर्मचारीमाथि भएर त्रास सृजना गर्ने अमर्यादित व्यवहार गर्ने तथा दबाव दिने गतिविधि पूर्णत निन्दनीय र आक्षेप रहेको जनाएको छ। त्यसै गरी कुनै पनि व्यक्तिले प्रधानमन्त्री प्रधानमन्त्रीको सचिवालय वा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नाम प्रयोग गरी फोन वा भेट मार्फत धम्की दिने बार्गेनिङ गर्ने वा अनुचित दबाव सृजना गर्ने प्रयास गरेमा त्यस्ता भ्रममा नपर्न कार्यालयले आम नागरिक तथा सरकारी निकायलाई आग्रह समेत गरेको छ। कार्यालयले यस्ता शंकास्पद फोन सन्देश वा संवादहरू आधिकारिक माध्यमबाट प्रमाणीकरण गरेर मात्र काम कारवाही अघि बढ़ाउन सम्पूर्ण सरकारी निकाय स्थानीय तह तथा राष्ट्र सेवक कर्मचारीलाई आग्रह गर्दै राज्यको प्रशासनिक गरिमा र संस्थागत शाखा जोगाउन कार्यालय सदैव सजग र प्रतिबद्ध रहेको जनाएको छ। सुकुम्बासी बस्तीमा डोजर चलेपछि विस्थापित भएका 14 जना बालबालिकालाई काठमाडौँ महानगरपालिकाले होस्टेल पठाएको छ। कार्यवाहक मेयर सुनिता ढंगोलको अध्यक्षतामा बसेको बैठकले महानगर विद्यालय र सुकुम्बासीका अभिभावक बीच सम्झौता गरी किर्तिपुरमा रहेको राधास्वामी सत्य संघ होल्डिङ सेन्टरमा बसिरहेका मध्ये 10 वर्षभन्दा माथिका 14 बालबालिकालाई होस्टेल पठाएको हो। उनीहरूलाई कक्षा 10 सम्म आवासीय सुविधा सहित निशुल्क पढ़ने व्यवस्था मिलाएको महानगरले जनाएको छ। किर्तिपुर होल्डिङ सेन्टरमा 130 जना बालबालिका रहेका छन्। शिक्षा विभागका अनुसार नाम दर्ता गरेका केही बालबालिका अभिभावकसँग बाहिर भाडाको घरमा बस्न गएका छन्। महानगरले प्याप्सन अन्तर्गतका 10 वटा र एन प्याप्सन अन्तर्गतका 3 वटा विद्यालयसँग सम्झौता गरेको छ। अभिभावक मनोज महतले आफ्ना बालबालिकाले राम्रो विद्यालयमा पढ्न पाउने भएपछि खुशी लागेको बताउनु भएको छ। काठमाडौँ उपत्यकाको फोहोरको स्रोतमै पृथकीकरण गरी प्रकृति अनुसार व्यवस्थापन नगरी सम्पूर्ण फोहोर ल्याण्डफिल्ड साइटमा व्यवस्थापनका लागि लैजाँदा जैविक विविधता र वातावरणमा नकारात्मक असर पर्दै आएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन 2083 जैविक विविधता र वातावरणमा नकारात्मक असर नपर्ने गरी ल्याण्डफिल साइटको व्यवस्थापन गर्न भनेको छ। नेपाल सरकार मन्त्री परिषदको 2075 मंगिर 17 गतेको निर्णय अनुसार तत्कालीन शहरी विकास मन्त्रालयलाई काठमाडौँ उपत्यकामा उत्सर्जन हुने फोहोरको दिगो व्यवस्थापनका लागि ल्याण्डफिल साइट निर्माणको जिम्मेवारी दिएको छ। मन्त्रालयले नुवाकोटको ककनी गाउँपालिका 2 र धादिङको धुनीबेसी गाउँपालिका 1 स्थित बन्सरे डाँडा फेदीमा कोल्पू खोला डाइभर्सन गरी ल्याण्डफिल साइट निर्माण कार्य गर्दै आएको छ। उक्त कार्यका लागि यो वर्ष चालू तर्फ रू 1,31,93,000 तथा पूँजीगत तर्फ रू 7,03,09,000 गरी रू 8,35,02,000 खर्च भएको प्रतिवेदनमा जनाएको छ। काठमाडौँ उपत्यका सहित आसपासका 23 स्थानीय तहले 2079 जेठ 12 फोहोर विसर्जन गरेकोमा शहरी विकास तथा भवन निर्माण विभागबाट ल्याण्डफिल साइट सञ्चालन सम्बन्धी कार्यविधि 2079/24 स्वीकृत भई काठमाडौँ महानगरबाट सञ्चालन भएको छ। दैनिक रूपमा उत्पन्न हुने जैविक तथा अजैविक फोहोरलाई संकलन वर्गीकरण पुनः प्रयोग लगायत प्रक्रियाबाट बाँकी रहेको फोहोरलाई मात्र व्यवस्थापन गर्ने उद्देश्यले ल्याण्डफिल साइटको निर्माण गरिएकोमा फोहोरको स्रोतमै प्रतिकीकरण गरी प्रकृति अनुसार व्यवस्थापन गर्नुपर्नेमा त्यसो नगरी सम्पूर्ण फोहोर साइटमा व्यवस्थापनका लागि लैजाने दैनिक रूपमा व्यवस्थापन गर्ने कार्य ल्याण्डफिल ग्यास भेन्टिलेसनका लागि भेट पाइप जडान कार्य दैनिक रूपमा माटोले पूर्ण कार्य नियमित रूपमा नगरिएको प्रतिवेदनले औल्याइएको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। वैकेशन विश्राम विश्रामपछि त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगो पनाई पालिका घोषणा रोल्पामा दुर्लभ रेड पाण्डा फेला लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
3: बाजे के भयो? किन
4: दुखेको छ त खाने दिन नभा दुखेको दुखेको छ दिन रात अनि गालामा हुन्न त हात गर्छन् बात।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318
3: 9805014652।
5: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलिचौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
7: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईँलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा, रोल्पाको त्रिवेणी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। हिजो शुक्रबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिकालाई पूर्ण खोप सुन चिचता तथा दिगोपना पालिका घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा मगरको सभाध्यक्षता तथा जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख एवं खोप समन्वय समितिका सह संयोजक कर्मलाल फरियारको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष बाठा मगरले खोप उमेर समूहका सबै बालबालिकाले नियमित तथा पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको बताउनुभयो। उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि पूर्ण खोप अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्वास्थ्य नागरिक निर्माणमा खोपको महत्वपूर्ण भूमिका रहने धारणा समेत व्यक्त गर्नुभएको छ। स्वस्थ बालबालिकाबाट नै स्वच्छ र समृद्ध समाज निर्माण सम्भव हुन्छ अध्यक्ष बाठा मगरले भन्नुभयो। त्यसैले गाउँपालिकालाई सबै खोप उमेर समूहका बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याएको छ। उहाँले खोप अभियानलाई सफल बनाउन योगदान पुर्याउने स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविका तथा सरकारवालाप्रति धन्यवाद समेत व्यक्त गर्नुभएको छ। जन्मेदेखि 15 महिना मुनिका तथा 16 देखि 23 महिनासम्मका बालबालिकालाई प्रदान गरिने 15 प्रकारका खोप सुनिश्चित भएपछि प्रत्येक वर्ष पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको स्वास्थ्य शाखाले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि कर्मलाल परियारले त्रिवेणी गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय काम गरेको बताउँदै आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आग्रह गर्नुभएको थियो। उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लेखमणि डागी, प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेल, जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका ढिली बहादुर केसी, वडा नम्बर 2 का वडाध्यक्ष कविराज बुढा, वडा नम्बर 5 का वडाध्यक्ष कृष्ण बहादुर केसी, वडा नम्बर 4 का वडाध्यक्ष गंगा प्रसाद घरती, स्वास्थ्य चौकी प्रमुख, राजनैतिक दलका प्रतिनिधि, महिला समूह, आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो। रोल्पाको जलजला क्षेत्र अन्तर्गत जोलबाङको जंगलमा विश्वमै दुर्लभ वन्यजन्तु रेड पाण्डा हाप्रे फेला परेको छ। हिजो शुक्रबार स्थानीयले जंगल क्षेत्रमा रेड पाण्डा देखेपछि त्यसको अवलोकन गरिएको हो। पर्यटन व्यवसायी तथा फोटो पत्रकार बालकुराम पुनले जंगलमा रेड पाण्डा खेलिरहेको अवस्थामा फोटो तथा भिडियो खिच्न सफल भएको बताउनु भएको छ। उहाँका अनुसार प्रसिद्ध पर्यटकीय तथा सुरक्षित क्षेत्र जलजला नजिकैको जंगलमा रेड पाण्डा प्रत्यक्ष देख्न पाउनु नै निकै महत्वपूर्ण उपलब्धि हो। उहाँले यस अघि पनि जलजला क्षेत्रमा रेड पाण्डा रहेको कुरा सुनेको भए पनि पहिलो पटक नजिकबाट अवलोकन गर्न पाएको बताउनुभयो। रेड पाण्डाको संरक्षण आवश्यक रहेको उल्लेख गर्दै उहाँले यसको वासस्थान जोगाउन सबै पक्ष लाग्नुपर्ने धारणा समेत राख्नु भएको छ। रेड पाण्डा फेला परेको क्षेत्र समुद्री सतहदेखि करिब 3,000 मिटर उचाइमा रहेको छ। उक्त क्षेत्रमा प्रशस्त मात्रामा हिमाली बाँस र चिया पाइने भएकाले रेड पाण्डाका लागि उपयुक्त वासस्थान मानिन्छ। हिमाली बाँस रेड पाण्डाको मुख्य आहारा हो। लुम्बिनी प्रदेश अन्तर्गत रोल्पाको जलजला गाम जेलबाङ थबाङ उवा लगायत उच्च पहाड़ी क्षेत्र तथा रूकुम पूर्वका विभिन्न स्थान रेड पाण्डाको सम्भावित वासस्थानका रूपमा परिचित रहेको छ। रेड पाण्डाको खोजी तथा संरक्षण अभियान सञ्चालन गर्दै आएको छ। रोल्पामा पहिलो पटक 2072 सालमा रेड पाण्डाको जोड़ी फेला परेको थियो। त्यस यता रेड पाण्डा संरक्षण तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। रेड पाण्डा नेटवर्कको सहयोग तथा मानव अधिकार संशोधन केन्द्र हुरेक मार्फत उपल्ल रोल्पाका विभिन्न क्षेत्रमा समुदायमा आधारित रेड पाण्डा संरक्षण परियोजना सञ्चालन गरिएको छ। स्थानीय तह तथा लुम्बिनी प्रदेशको पर्यटन एवं वन वातावरण मन्त्रालयले समेत रेड पाण्डा संरक्षणका लागि विभिन्न योजना अघि सारेका छन्। कास्कीको पोखरा होटेल व्यवसायी र रुकुम पश्चिमका होटेल व्यवसायी बीच भेटघाट तथा अन्तर्क्रिया भएको छ। पृथ्वी होटेल व्यवसायी समिति पोखराको आयोजनामा आज मोसेकोट नगरपालिका वडा नम्बर 5 मा भेटघाट तथा अन्तर्क्रिया भएको हो। रुकुम र पोखरा होटेल व्यवसायी बीचमा दौतरी सम्बन्ध स्थापित गरी पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पोखरा जाऊ प्रकृतिसँग रमाऊ भन्ने अभियान अन्तर्गत कार्यक्रम भएको हो। यो कार्यक्रम मुख्य उद्देश्य पर्यटन प्रवर्धन गरी आर्थिक समृद्धिमा टेवा पुर्याउन रहेको पृथ्वी होटेल व्यवसायी संघ पोखराले जनाएको छ। कार्यक्रममा सहभागीहरूले पोखरासम्म पुग्ने पर्यटकलाई मध्य पहाड़ी लोकमार्ग हुँदै रूकुम पश्चिममा पुर्याउनु पर्नेमा जोड़ दिएका थिए। पोखरा देशकै पर्यटकीय नगर भएका कारण नजिकै रहेको रूकुमले पनि यसबाट फाइदा लिनुपर्ने कार्यक्रमका सहभागीहरूको भनाइरहेको छ। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रूकुम पश्चिमका उप प्रमुख देवबहादुर विकले पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड़ दिनुभएको छ। रूकुम पश्चिम पर्यटकीय सम्भावनाले भरिपूर्ण रहेको भन्दै उहाँले पूर्वाधारको विकास भएको र अब जिल्लाको पर्यटन विकास गरी आर्थिक समृद्धिसँग जोड़न आवश्यक रहेको बताउनु भएको छ। पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेकोले त्यहाँको पर्यटन प्रवर्धनबाट रूकुमले फाइदा लिन सक्ने थुप्रै सम्भावना रहेको भन्दै उहाँले यस अब यसको शुरूआत हुनुपर्ने र मुचिकोट र पोखराको सम्बन्ध स्थापित गर्नका लागि जिल्ला समन्वय समितिको तर्फबाट आफूहरूले पहल गर्ने समेत बताउनु भएको छ। यसमा पोखरा होटल व्यवसायको महत्वपूर्ण सहयोग रहने विश्वास उहाँले व्यक्त गर्नुभएको छ। मुचिकोट नगरपालिका वाडा नम्बर 10 का अध्यक्ष धनबहादुर खड्का बसन्तले रूकुम युद्ध पर्यटन पर्यावरण संस्कृतिले भरिपूर्ण रहेको बताउनु भएको छ। रूकुम पश्चिम नेपाल जोड्ने ट्रान्जिट रहेकाले यहाँको पर्यटन प्रवर्धनका लागि सम्भावना नै सम्भावना रहेको पनि उहाँले बताउनु भएको छ। अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा रूकुम पश्चिम होटल व्यवसायी तथा सरोकारवाला निकायको उपस्थिति रहेको थियो। मुसिकोट पासेरी गाउँको होटल श्रीमा भएको कार्यक्रमको सञ्चालन पृथ्वी होटल व्यवसायी समितिका महासचिव शोभाकान्त चापागाईले गर्नुभएको थियो। समितिको टोलीमा पदाधिकारी सदस्य सल्लाहकार तथा पूर्व पदाधिकारी एवं सदस्यहरू रहेका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्री तारा आचार्यले मौसम पूर्वानुमान र सूचना प्रणालीलाई प्रभावकारी बनाउन प्रदेश सरकारले समन्वय र सहकार्यलाई सुदृढ बनाउने बताउनु भएको छ। दाङको भालुबाङमा आयोजित मौसम मन्थन सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमान अझ विश्वास योग्य बनाउँदै स्थानीय विशेष पूर्वानुमानलाई प्राथमिकता राखेर संघीय सरकारसँग समन्वय गरिने बताउनु भएको छ। उहाँले मौसम सम्बन्धी सूचना नागरिकसम्म समयमै पुर्याउन प्रभावकारी संयन्त्र निर्माण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो। दैनिक मौसम सूचना किसानसँग पुर्याउन विशेष जोड़ दिँदै उहाँले स्थानीय संचार माध्यम सामाजिक सञ्जाल र समुदाय स्तरका संरचनालाई परिचालन गरिने बताउनुभयो। मुख्यमन्त्री आचार्यले मौसम पूर्वानुमान सम्बन्धी सूचनाको बुझाइमा एकरूपता आवश्यक रहेको बताउँदै जलवायु परिवर्तनका कारण विपदको जोखिम बढ़दै गएको उल्लेख गर्नुभयो। पूर्व सतर्कताका लागि प्रदेश सरकारले यसअघि नै विभिन्न निकायसँग समन्वय गर्दै आएको उहाँको भनाइरहेको थियो। प्रदेशमा हाल नेपालगंज र भैरवा स्थित मौसम पूर्वानुमान कार्यालय मार्फत सूचना प्रभाव भइरहेको उल्लेख गर्दै उहाँले ती कार्यालयले उपलब्ध गराउने पूर्वानुमान सम्बन्धी सूचना प्रदेशका सबै स्थानीय तहसम्म पुर्याउन प्रदेश सरकारले समन्वय गर्ने बताउनु भएको छ। मुख्यमन्त्री आचार्यले मौसम सम्बन्धी सूचना भरपर्दो र व्यावहारिक बनाउनुपर्ने आवश्यकता उलाउँदै सूचना प्रभावको जिम्मेवारी स्थानीय तहले पनि सक्रिय रूपमा लिनुपर्ने बताउनु भएको छ। स्थानीय समुदायको परिचालन स्वयंसेवीक तयारी तथा विपद कार्य योजना मार्फत पूर्व सूचना प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको उहाँले बताउनु भएको थियो। स्थानीय विशेष मौसम पूर्वानुमान र मौसम पूर्वानुमान संयन्त्रको विकास अहिलेको आवश्यकता रहेको उहाँले जोड़ दिनुभयो।

अब देश बाहिरको समाचार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यही मे 19 र 20 तारीकमा स्वीडनको भ्रमण गर्नुहुने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण सकिए लगतै रूसी राष्ट्रपतिको कार्यालयले मे 19 र 20 तारीक अर्थात आउँदो मंगलबार र बुधबारको भ्रमण तालिका सार्वजनिक गरेको हो। भ्रमणको क्रममा रूसी राष्ट्रपति पुटिनले आफ्ना चीनिया समकक्ष सी जिनपिङसँगको भेटवार्ता गरेर चीन र रूस बीचको साझेदारी र रणनैतिक सहयोगलाई कसरी अझै सुदृढ पार्ने भन्ने बारे छलफल गर्ने रूसी विज्ञप्तिमा उल्लेख छ। पुटिन र सीले प्रमुख अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा पनि विचार आदान प्रदान गर्ने र वार्तापछि संयुक्त घोषणा पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको जनाएको छ। भ्रमणले युक्रेन रूस युद्ध लगायत व्यापार र भू राजनैतिक तनाव कम गर्न भूमिका खेल्ने अपेक्षा छ। चीन युद्ध अन्त्य गर्न नियमित रूपमा वार्ताको आह्वान गर्दै आफूलाई तटस्थ पक्षको रूपमा प्रस्तुत गरेको जनाएको छ। अन्तिममा खेल समाचार। अखिल नेपाल फुटबल संघ एल्फाले भारतमा हुने साफ महिला च्याम्पियनशीप फुटबल प्रतियोगिताका लागि नेपालको टोली घोषणा गरेको छ। एल्फाले साफ च्याम्पियनशीप खेल्ने अन्तिम महिला टोली घोषणा गरेको हो। मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनौट गरेको अन्तिम टोलीमा दुई खेलाड़ी पहिलो पटक स्थान बनाएका छन् भने तीनजना खेलाड़ीको पुनरागमन गरेका छन्। अनिता लमजेल र विश्वनाथ चौधरी पहिलो पटक समेटिएका हुन्। यस्तै गीता राणा सविना चौधरी अनिता केसीले टोलीमा पुनरागमन गरेका छन्। नियमित खेलाड़ी सरस्वती हमाल र मनमाया दमाई बाहिरिएका छन्। भारतको गुवामा हुने साफ च्याम्पियनशीपमा महिला समूह एमा छ। यो समूहमा श्रीलंका र भूटान रहेका छन्। समूह बीमा साबिक विजेता बंगलादेश भारत र मालदिवस रहेका छन्। साफ महिला च्याम्पियनशीपको उद्घाटन खेलमा नेपालले जेठ 11 गते भूटानसँग खेल्नेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपटक। अब नेपालमै विद्यार्थीले अन्तर्राष्ट्रिय स्तरको साइबर सुरक्षा एआई र डेटा साइन्सका पाठ्यक्रम पढ्न पाउने प्रधानमन्त्री कार्यालयबाट फोन गरेको भन्दै दुल्लुका सचिव धम्क्याउने पक्राउ। काठमाडौँ महानगरले सुकुम्बासी बस्तीका 14 जना बालबालिकालाई होस्टेल पठायो। फोहोरको स्रोतमै पृथकीकरण नहुँदा वातावरणमा नकारात्मक असर। त्रिवेणी गाउँपालिकालाई पूर्णकोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा। रोल्पामा दुर्लभ रेड पाण्डा फेला। पर्यटन प्रवर्धनका लागि रूकुम र पोखराका होटेल व्यवसाय बीच भेट। लुम्बिनीमा मौसम मन्थन सम्बन्धी कार्यक्रम र रूसी राष्ट्रपति पुटिनको चीन भ्रमणको कार्यक्रम सार्वजनिक। साफ महिला च्याम्पियनशीप खेल्ने नेपालको टोली घोषणा। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज। हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिकै साथ प्रसारण भइरहेको। बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो झलझला 96.4 मेगा सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@rolpa.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाईँ जहाँ हुनुहुन्छ हामी त्यही छौ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4।

0: नमस्कार, रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा यहाँलाई हार्दिक स्वागत छ। म तिलक जी एम। रेडियो कार्यक्रम लुंगरी सन्दर्भ लुंगरी गाउँपालिकाको आर्थिक सहयोग तथा सामुदायिक रेडियो रोल्पा एफएम 93.8 मेगाहर्जको प्राविधिक सहयोगमा सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालश्री 100.5 मेगाहर्ज र रेडियो सभ्यता 99.5 मेगाहर्ज सँगै आआफ्नै अनलाइनहरूबाट हरेक साताको शनिबार साँझ 36 करिब 7 बजेसम्म सुन्न सक्नुहुनेछ। रेडियो कार्यक्रम लुंगरी सन्दर्भको मुख्य उद्देश्य भनेको लुंगरी गाउँपालिकाले गरेका हरेक गतिविधिलाई आम समुदायसम्म पुर्याउने र विकास निर्माणको क्रममा स्थानीयलाई सहभागी गराउँदै पालिकामा हुने हरेक गतिविधिलाई आम सर्वसाधारण समक्ष पुर्याउनु सँगै सेवा प्रवाहमा चुस्त दुरूस्त एवं पारदर्शिताको निगरानी गर्दै कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु रहेको छ। श्रोता, कार्यक्रम लुंगरी सन्दर्भको आजको यस विशेष श्रृंखलामा हामी लुंगरी गाउँपालिकामा नियमित रूपमा भइरहेका विकास निर्माण सम्बन्धी विभिन्न गतिविधिहरू, यसै गरी सुशासन तथा पारदर्शिताका कुराहरू पनि हामी प्राथमिकतामा राखेर आजको बसाईमा भलाकुसारी गर्नेछौ भने, खास गरी लुंगरी गाउँपालिका अहिले शिक्षाको हिसाबले हेर्ने भने अहिलेको एसईईको रिजल्ट पनि भर्खरै प्रकाशन भएको छ। राम्रो रिजल्ट चाहिँ लुंगरी गाउँपालिकाले पनि निकालेको हामीले विभिन्न सामाजिक सञ्जालहरू मार्फत पनि हेरिरहेका छौं, देखिरहेका छौं, अथवा यो रिजल्ट राम्रो आउनुमा पालिकाले कति धेरै मेहनत गर्यो अथवा कतिको प्रयास गर्यो जसले अहिले यो सफलता प्राप्त गर्यो भन्ने विषयवस्तुलाई पनि हामी केन्द्र भागमा राख्ने प्रयास गरिरहेका छौं। यसै गरी हामी स्वास्थ्य क्षेत्रमा भइरहेका गतिविधिहरू, यसै गरी खानेपानीको अवस्था, खास गरी पालिकामा के कस्तो छ, जनताहरूले आधारभूत स्वास्थ्य सेवाहरू पाएका छन् कि छैनन्, अथवा खानेपानीको पहुँचमा जनताहरू छन् कि छैनन् भन्ने विषयहरूलाई पनि हामी केन्द्रबिन्दुमा राखेर कुराकानी गर्ने प्रयास गरिरहेका छौं। यसै गरी हामीले खेलकुद क्षेत्रमा भइरहेका प्रयासहरू के कस्ता छन् अथवा अझै यसलाई सुधार गर्नको लागि, अझै राम्रो बनाउनको लागि कसले के गर्नुपर्ला, अथवा खेलकुद मैदान के कस्तो छ खेलाड़ीहरूको लागि, अथवा युवाहरूको लागि पालिकाले के कस्ता प्रयासहरू गरेको छ भन्ने विषयवस्तुलाई पनि हामीले आज समेट्ने प्रयास गरिरहेका छौं भने, लालटीबाङ खोलामा बनिरहेको एउटा बेली ब्रिज कहिले सञ्चालनमा आउला, अथवा पाङवासी जनताहरूले कहिले त्यो पुलबाट आवागमन गर्न पाउलान् अथवा आवत जावत गर्न पाउलान् भन्ने विषयवस्तुलाई पनि हामीले समेट्ने प्रयास गरिरहेका छौं। आज हामीसँग कुराकानीका लागि लुंगरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल रिजालज्यू हामीसँग हुनुहुन्छ। उहाँसँग विशेष कुराकानी गर्ने प्रयास गर्नेछौ। तपाईँ हामीलाई विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज, सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज, सामुदायिक रेडियो मालश्री 100.5 मेगाहर्ज र सुलीचौरमा रहेको रेडियो सभ्यता 99.5 मेगाहर्जबाट एकैसाथ सुन्दै हुनुहुन्छ भने आआफ्ना अनलाइनहरूबाट पनि तपाईँ हामीलाई सुन्दै हुनुहुन्छ। र आजको कार्यक्रमको बारेमा तपाईँलाई लागेका कमेन्टहरू अथवा टिप्पणीहरू पनि तपाईँले कुनै रेडियोका वेबसाइटहरू मार्फत पनि टिपाउन अथवा दिन सक्नुहुनेछ। हामीलाई हाम्रो पात्रो, नेपाली पात्रो जस्ता विभिन्न माध्यमबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ। अब भने म कुराकानीतर्फ लाग्छु। सर, यहाँलाई रेडियो कार्यक्रम लुंगरी सन्दर्भमा हार्दिक स्वागत छ।
1: हस्, धन्यवाद सर।
0: हजुर, हजुरलाई धेरैजनाले चिन्नुहुन्छ, लुंगरी गाउँपालिकावासी लगायत यति बेला रेडियो सुनेर बस्नुभएका तमाम श्रोताहरू मध्येका धेरैजनाले चाहिँ तपाईँको आवाज पटक पटक सुन्नु पनि भएको छ। तैपनि हजुरले तपाईँको परिचय तपाईँकै मुखारबिन्दुबाट भनिदिनु भयो भने मलाई पनि अलिक सहज हुनेछ। सर,
1: सबै श्रोताहरूलाई नमस्कार। म चाहिँ अनिल रिजाल, म लुंगरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत छु।
0: लुंगरी गाउँपालिकाले गरिरहेका यो नियमित गतिविधिहरू मध्येको आजभोलिका के कामहरू गरिराख्नु भएको छ, यसको बारेमा जनताहरूलाई यसको जानकारी गराइदिनुहोस्।
1: धन्यवाद सर। हामी अब यो आर्थिक वर्षको अन्त्यन्त्यतिर आइसकेका छौँ। अब आर्थिक वर्षको अन्त्यतिर भने नियमित कामहरू, विशेष गरी योजनाको अनुगमन गर्ने, भुक्तानी गर्ने, अनि ठेकाहरूको पनि अनुगमन, निरीक्षण र त लगायतका भुक्तानीका कामहरू लगातार चलिरहेका छन्। त्यसै गरी नयाँ शैक्षिक सत्र सुरु भइसकेका हुनाले शिक्षातिरका कार्यक्रमहरू पनि नियमित रूपमा चलेका छन्। त्यही नै छ सर, आज भोलि हामी जस नियमित काममै बिजी जो हुन्छौँ, बिहानदेखि बेलुकीसम्म खट्छौँ र कार्यालयका कामहरूको अलावा अनुगमन निरीक्षणमा अलिकति बढी फोकस भइरहेको छ अहिलेको समयमा।
2: असार मसान्त आउन पनि नजिक छ, यो अर्थमा पनि अनुगमन निरीक्षणका कामहरू चाहिँ भइराखेको छ भन्नुभएको छ। र अहिले भर्खरै मात्र एसईईको रिजल्ट पनि प्रकाशन भएको छ, रिजल्ट कस्तो आयो हाम्रो पालिकामा?
1: पालिकाको कुरा गर्दाखेरि हामी शैक्षिक अब राष्ट्रिय स्तरको नतिजा भन्दा त कमै छौँ, तर हामी अब छिमेकी पालिका लगायतका तुलनामा हाम्रो औसत नतिजा ठिकै देखिएको छ। एग्रिगेटमा हाम्रो पालिकाभरि 50.27% विद्यार्थीहरू ग्रेडेड भएका छन् र अन्य अब मौका परीक्षा दिनलाई सबै विद्यार्थी अन्य विद्यार्थीहरू योग्य हुनुहुन्छ। यसले हेर्दाखेरि समग्रमा नतिजा हामीले गरेको मेहनत अनुसार पूर्ण रूपमा नआए तापनि धेरै हदसम्म सुधार चाहिँ भएको छ।
2: भन्नुको अर्थ चाहिँ लुङ्री गाउँपालिकाले चाहिँ अहिले एसईको रिजल्टमा चाहिँ सुधार लिएको छ, राम्रो भएको छ यो वर्ष होइन?
1: हो, हामीले यो पटक एसईलाई अलिकति फोकस पनि गरेका थियौँ विभिन्न चरणमा, सरहरूसँग विषयका सरहरूसँग बस्ने, मिटिङ गर्ने, उहाँहरूलाई ट्रेनिङ दिने कामहरू पनि भएको थियो। साथै हामीले पछिल्लो 3 महिना इक्जाम हुनुभन्दा अगाडिको 3 महिनामा चाहिँ हरेक विद्यार्थीलाई विशेष गरी 3 अङ्ग्रेजी गणित र विज्ञान विषयमा हरेक विद्यार्थीलाई 500 दरले रकम उपलब्ध गराएर अतिरिक्त कक्षा सञ्चालन गरेका थियौँ। त्यसको कारण पनि त्यसको प्रभाव पनि हुनसक्छ, नतिजा अघिल्लो आर्थिक वर्षको तुलना अघिल्लो शैक्षिक सत्रको तुलनामा सुधार भएको छ, तर यति मात्रै हाम्रो लक्ष्य चाहिँ होइन, यसलाई अझै सुधार गर्ने चाहिँ हाम्रो लक्ष्य छ।
2: हजुर, विद्यार्थीलाई भन्नुभयो अथवा कसलाई हामीले चाहिँ पैसै पनि दिएर?
1: हामीले पैसा दिएको भनेको पर विद्यार्थी 500 दरले, तर त्यो पैसा त अतिरिक्त कक्षा पढाउने सरहरूले पाउनुभयो, तर प्रति विद्यार्थी 500 दरले एउटा विषयको 500 गर्दाखेरि 3 विषयको 1500 भयो, 1 महिनामा 1500 गरी हामी 3 महिनामा तपाईँ एउटा विद्यार्थी बराबर 4500 रुपियाँ खर्च गरेका छौँ। त्यो चाहिँ एसी दिने विद्यार्थीहरूका लागि मात्रै थियो विशुद्ध, र त्यसमा थप चाहिँ होस्टेल सञ्चालन चाहिँ विद्यालयले विद्यार्थीहरूसँग सहयोगको आधारमा सञ्चालन गरेको थियो।
2: भनेपछि हजुरहरूले विद्यार्थीलाई त्यो प्रोत्साहन पनि भयो होइन, उनीहरूलाई चाहिँ एउटा खालको मोटिभेसन अथवा यसलाई उत्प्रेरणा भनौ न?
1: हो, अब शिक्षकहरूलाई पनि हुने र विद्यार्थीहरू अतिरिक्त कक्षा पढ्दाखेरि एक्स्ट्रा पे गरेर पढ्न नसक्ने अवस्थालाई पनि केही मध्यनजर गर्ने र शिक्षकहरूले पनि आफ्नो नियमित ड्युटीको अलावा गरेको मेहनतलाई हेर्दै हामीले त्यो एकदम नोमिनल हुनलाई त्यो चाहिँ पर्याप्त चाहिँ होइन, तर हामीले त्यतिसम्म सहयोग गरेका थियौँ, त्यसको कारण पनि हुनसक्छ मलाई नतिजा राम्रो आएको देखेर जस्तो लाग्छ।
2: हजुर, भनेपछि छिमेकी पालिकाहरूका थुप्रै ठाउँमा चाहिँ विद्यार्थीहरू कम मात्रामा पास भएको अथवा कुनै विद्यालयहरू नील नै हुनुपर्ने अवस्थाहरू पनि देखिएको छ जिल्लाको हकमा हेर्ने भनेपछि हजुरहरूको मेहनत चाहिँ सानो तिनो थिएन अहिले यो सफलता प्राप्त गर्नको लागि?
1: हो, अब यसमा सबैको भूमिका छ, पालिकाको मात्रै भन्दा पनि सबै शिक्षकहरूको, त्यसै गरी अभिभावकहरूको, विद्यालय व्यवस्थापन समिति, विद्यार्थीहरू स्वयंको लगायतको सबैको भूमिकाले गर्दा नतिजा राम्रो आउने हो संजोगले अथवा हाम्रो मेहनत पनि होला, त्यस कारणले गर्दाखेरि हाम्रो पालिकाका 13 माध्यमिक विद्यालयमा 0 नतिजा चाहिँ छैन, तैपनि कतिपय विद्यालयको नतिजा चाहिँ अलिक चिन्ताजनक नै छ। हामीले त्यसलाई चाहिँ एग्रिगेटमा हेर्दाखेरि 50% भए तापनि त्यसलाई चाहिँ सुधार गर्ने प्रयास पनि गरिरहेको छ।
2: अहिले भर्खरै मात्र एउटा जिल्ला स्तरीय चाहिँ यो राष्ट्रपति रनिङ सिल्ड पनि सम्पन्न भएको छ, यो राष्ट्रपति रनिङ सिल्डको नतिजाले हेर्दाखेरि तपाईँको पालिका अथवा यहाँका यो पालिकामा खेलकुद क्षेत्रमा भएको विकासलाई कसरी हेर्नुहुन्छ?
1: राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भर्खरै सम्पन्न भयो, हामीले पालिका स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता चाहिँ धेरै अगाडि पुसमा नै सञ्चालन गरेका थियौँ, हाम्रा विद्यार्थीहरूमा पछाडि चिन्ताजनक नै छ। हामीले त्यसलाई चाहिँ एग्रिगेटमा हेर्दाखेरि 50% भए तापनि त्यसलाई चाहिँ सुधार गर्ने प्रयास पनि गरिरहेको छ।
2: अहिले भर्खरै मात्र एउटा जिल्ला स्तरीय चाहिँ यो राष्ट्रपति रनिङ सिल्ड पनि सम्पन्न भएको छ, यो राष्ट्रपति

0: जस्तो भन्ने भइसके पछाडि विद्यार्थीहरूले पनि अलिकति मेहनत गर्न छोड्नु भयो र बिचमा परीक्षा लगायतका अन्य कार्यक्रमले गर्दाखेरि तयारी अलिकति पुगेन, जस कारणले गर्दा जिल्लामा हामी राम्रो नतिजा लिन सकेनौँ। तथापि हामीले गरेका पछिल्ला अब किनकि अतिरिक्त क्रियाकलाप खेलतिर पनि हामीले लगानी जुन गरेका छौँ त्यसले किनकि अध्यक्ष कपमा पनि हाम्रा विद्यार्थीहरू लगायतका स्थानीयहरू सहभागी हुनुहुन्छ, त्यो पनि भर्खरै सम्पन्न भएको छ लुङ्गरी गाउँपालिकामा, र राष्ट्रपति रणनीतिशील मात्रै होइन अरू बेला पनि खेललाई निरन्तरता दिने भन्ने सोचेर अब आउने वर्षका नतिजाहरूमा वा आउने वर्षका प्रतियोगिताहरूमा लुङ्गरी गाउँपालिकाले कप नै लिने लक्ष्यसहित चाहिँ अगाडि बढ्नेछ। तर यो पटकको नतिजा चाहिँ हाम्रो अनुकूल चाहिँ भएन।
1: भनेपछि अहिले लुङ्गरी गाउँपालिकाको चाहिँ यो खेल क्षेत्रमा पनि राम्रै देखिएको थियो, हामीले लाइभहरू पनि हेरेका थियौँ, खास गरी भलिबल टिम पुरुषको टिमको खेल पनि हेरेका थियौँ। त्यो खेललाई हेर्ने भने त्यसलाई नराम्रो भन्ने अवस्था चाहिँ थिएन, तथापि पनि खेलमा हारजित चाहिँ हुने कुरा भयो भन्छ
0: हो। मैले हाम्रो विद्यार्थी साथीहरूलाई विद्यार्थी भाइ बहिनीहरूलाई पठाउने बेला पनि उहाँहरूलाई त्यही नै निर्देशन दिएको थिएँ, तिमीहरू र तपाईँहरू खेल खेल्नुभन्दा अगाडि र खेलिरहँदाखेरि चाहिँ जित्ने नै मनसायले गर्नुहोला खेल्नुहोला, र खेल सकिए पछाडि तपाईँहरूको नतिजा जे हुन्छ त्यो नै जित हो, किनकि हरेकमा खेल एउटाले जित्छ तर त्यो त्यहाँबाट लिने सिकाइ नै त्यो विद्यार्थीको जित हुन्छ, त्यो खेलाडीको जित हुन्छ। त्यही नै भनेको थिएँ, खेलाडीहरूको राम्रो पर्फर्मेन्स पनि भएको हो तर अनएक्सपेक्टेडली अथवा विविध कारण हुन्छन्, त्यसमा एउटा मात्रै कारण चाहिँ होइन, हाम्रो तयारी लगायतका अन्य कुराहरू होलान् जसले गर्दा नतिजा चाहिँ हाम्रो पक्षमा परेको छैन तर खेल चाहिँ राम्रै भएको देखियो।
1: यो शिक्षाकै कुरा गर्ने हो भने अहिले पनि दूरदराजमा एक प्रश्न पनि छ भने गाउँठाउँमा यहाँ पनि अलिकति विकट ठाउँहरू पनि छ, कतै ड्रप आउट हुने समस्याहरू अलि धेरै देखिन्छ, र खास गरी आमा बुबासँगै यो गरिबीको कारण भनौँ न कमाउन जाने सँगै कमाउन जाँदाखेरि साना बालबालिकाहरूको पढाइ यसै गरी नियमित लगाउनु पर्ने खोपबाट समेत पनि वञ्चित हुनुपर्ने अवस्थाहरू कतै न कतै देखिन्छ। हाम्रो लुङ्गरी गाउँपालिकामा यस्तो अवस्था छ कि छैन?
0: यो समग्र देशकै समस्या हो, विशेष गरी पहाड़ी भूगोलको समस्या हो, किनकि हाम्रोमा एक त विद्यार्थीहरू अलिक ढिलो पढ्न आउँछ विद्यालयमा, र ढिलो पढ्न आइसके पछाडि कर्मिक रूपमा पढ्दै गर्दाखेरि पढाइ सँगसँगै घरको काम पनि गर्नुपर्ने र पूरा रूपमा चाहिँ पढाइमा ध्यान दिनुपर्ने कारणले गर्दाखेरि एक कक्षामा कहिलेकाहीँ अनुत्तीर्ण भयो अथवा अन्य विविध कारण घरमा कसैको समस्या पर्यो भने विद्यालय छोड्ने दर चाहिँ बढ़ी नै रहेको छ। तथापि अब लुङ्गरी गाउँपालिका पनि त्यसबाट चाहिँ अछुतो चाहिँ छैन, तर हामीले चाहिँ यो वर्ष अलिकति धेरै विद्यार्थी छोड्ने दरलाई कम गर्नका लागि के गर्न सकिन्छ भनेर प्रहरसँग मिटिङको लागि भर्खरै आज मात्रै मैले पत्र काटेको थिएँ। चार गते हामी प्रहरू मिटिङ बस्दैछौँ, यही चार गते, जेठको चार गते, र त्यस पछाडि पनि विभिन्न उत्प्रेरणाका कार्यक्रमहरू र समुदायमा सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्ने हाम्रो लक्ष्य छ। अब त्यो कार्यक्रमहरूले कतिको प्रभावकारी गराउँछ भन्ने कुरा त कार्यक्रम सञ्चालनपछि थाहा होला, तथापि हामीले विभिन्न कार्यक्रमहरूमा विभिन्न फोरमहरूमा विद्यार्थीहरूलाई पढाइप्रतिको सचेतता गराउने र अहिले चाहिँ जुन नेपाल सरकारले नयाँ लक्ष्य दिएको छ कम्तीमा पनि आधारभूत तहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्ने भन्ने मान्यता अनुसार चाहिँ त्यसैको लागि हामीले विद्यार्थीलाई विद्यालय छोड्ने दर चाहिँ घटाउनका लागि आवश्यक कामहरू गर्दैछौँ।
1: यो स्कूलमा विद्यार्थीलाई पठाइसकेपछि चाहिँ अभिभावकले आफ्नो जिम्मेवारी त्यति मात्र सम्झिने पनि कतै यो प्रचलन देखिन्छ, र अहिले हजुरहरूले यो विद्यालय र अभिभावक बीचको यो सम्बन्ध जुन छ नि यसलाई अझै नजिक बनाउनको लागि त्यो भयो भने अझ अभिभावकले चाहिँ आफ्नो विद्यार्थीको बालबालिकाको उपलब्धि के कस्तो छ भनेर लेखाजोखा गर्नको लागि अथवा बुझ्नको लागि विद्यालयमा जानेको संख्या चाहिँ न्यून देखिन्छ, यसको लागि हजुरहरूले केही त्यस्ता खालको
0: योजनाहरू बनाउन प्लानमा हुनुहुन्छ के छ? यस्तो छ सर, अब के छ भनेपछि विद्यालयमा विद्यार्थी आइसकेपछि अभिभावकले पूर्णतया विद्यालयप्रति विश्वास गर्दछ, यसमा अभिभावकहरूको दोष छ जस्तो चाहिँ मलाई लाग्दैन, किनकि हाम्रो जस्तो परिवेशमा अलिक फरक परिवेश छ, किनकि अभिभावकहरू बिहान साँझ अथवा मेहनत गरेर आफू काममा एकदम एक दिन काम गर्न गएन भने अर्को दिनको लागि के गर्ने भन्ने उपाय अवस्था हुँदाखेरि पूर्ण रूपमा अभिभावकहरू विद्यालयमा आएर विद्यार्थीको निगरानी गर्ने उनीहरूको अवस्था बुझ्ने अवस्था अहिलेसम्म चाहिँ छैन। त्यसको दोषी हामी हो या अभिभावक हो या पालिका हो अथवा विद्यालय हो त्यो को हो त्यसको पत्ता त हामी लगाउँला अथवा त्यो चाहिँ खोजी होला अनुसन्धानको विषय पनि होला, तर पनि हामीले चाहिँ यो वर्ष भर्खरै मात्र शिक्षामा किनकि धेरै नै लगानी गरेका छौँ, यो वर्ष हाम्रो सँगै विशेष अनुदान पनि शिक्षा क्षेत्रको सुधारका लागि भन्दा नै थियो, त्यसका लागि हामीले भर्खरै विश्वास अभियान भन्ने एउटा कार्यक्रम जसमा अभिभावक विद्यार्थी त्यस पछाडि सम्पूर्ण शिक्षक अनि त्यस पछाडि गएर विद्यालय व्यवस्थापन समिति शिक्षा संघ लगायतका लागि आधारभूत र माध्यमिक विद्यालयहरूमा चाहिँ सम्पन्न गरेका छौँ, भर्खरै हाम्रो सम्पन्न भइसकेको छ। यसका अलावा समय समयमा अभिभावकहरूलाई जागरूक गराउने र वडा स्तरमा अथवा बस्ती स्तरमा चाहिँ

0: अन्य अनौपचारिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने पालिकाको योजना पनि छ।
1: कतै कतै हेर्ने हो भने यो भौतिक संरचना चाहिँ बालमैत्री नभएका अथवा टोयलेटहरू अथवा महिला मैत्री नहुने त्यो खालको समस्याहरू पनि छ, हाम्रो पालिकामा त्यसो छैन।
0: हाम्रो पालिकामा अब गर्वका साथ नै भन्नुपर्छ, अब यो वर्ष जुन निर्माण सम्पन्न हुँदैछन् हाम्रा विद्यालय भवनहरू र अन्य के अरे अन्य पूर्वाधारहरू, त्यसले गर्दा पर्याप्त त होइन तर आवश्यकतालाई तत्कालका लागि टार्ने खालका अथवा तत्कालका लागि परिपूर्ति हुने खालका विद्यालय संरचनाहरू चाहिँ लगभग हाम्रो गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालय अथवा आधारभूत विद्यालय र प्राथमिक विद्यालयहरूमा चाहिँ पुगेको छ। थप पूर्वाधारका क्रियाकलापहरू त नियमित रूपमा भइ नै रहन्छन्। यो वर्ष चाहिँ हामीले अलिकति धेरै नै पूर्वाधारको नयाँ भन्दा पनि संरक्षण त्यसै गरी वरिपरि घेराबारा त्यसै गरी अलिअलि मर्मत लगायतका कुराहरूमा बढी फोकस गरेका थियौं र त्यो अनुसारको नतिजा निस्किँदैछ।
1: अगाडि पनि हामीले जोडिसकेका छौँ, अब नयाँ आर्थिक वर्ष शुरू हुने बेला अथवा यो असार मसान्त आउने बेला पनि भएको छ। विगतका अभ्यासहरू अथवा पहिला हामीले सुन्ने गर्थ्यौं कि असार मसान्त जब लाग्छ त्यो बेला चाहिँ कामको चाप बढी हुने अथवा त्यही बेला कामहरू निर्माण सम्पन्न गर्ने अथवा त्यसको अनुगमन नगरेर त्यसलाई चाहिँ मापदण्ड भन्दा विपरीत हुँदा पनि त्यसलाई चाहिँ अब पास गर्ने अथवा हाम्रोमा त्यस्तो के छ अहिले हजुरहरूले अनुगमन कति गरिराख्नु भएको छ?
0: हाम्रो यस्तो छ, नियमित रूपमा कामहरू भइ नै रहेका छन्। अब अहिलेको देशको परिस्थिति अनुसार चाहिँ जुन भदौ 23-24 जेन्डी आन्दोलन भयो त्यस पछाडि लामो समयसम्म बजेटको के हुन्छ, बजेटको स्रोत सुनिश्चित हुने कि नहुने, कति प्रतिशत कट्ने लगायतका दुविधा भए, त्यसले गर्दाखेरि हामी असोज कार्तिक मंगिरसम्म चाहिँ कार्य सम्पन्न त्यति धेरै मात्रामा अगाडि बढ्न सकेका थिएनौँ। तैपनि मंगिर पुसमा र माघमा 3 महिना हामीले राम्रोसँग कार्यहरू गर्दै गयौँ, योजनाहरू पनि नियमित रूपमा भए, उपभोक्ता समितिका योजनाहरू सबै के अरे सम्झौता हाम्रो चैत मसान्तसम्म सकिसकेको छ र अन्य ठेक्काको कुराहरूमा अहिले पछिल्लो समय हामी त नियमित रूपमा दौडि नै रहेका थियौँ। तथापि विश्वव्यापी रूपमा आएको यो जुन महँगी छ त्यसले चाहिँ निर्माण व्यवसायमा पारेको प्रभावको कारणले गर्दाखेरि निर्माण व्यवसायहरू जुन ठेक्का लगाएर गरिएका कामहरू केही छन् ती कामहरू अलिकति हुनुपर्ने जुन रफ्तारमा हुनुपर्थ्यो त्यो रफ्तारमा सम्पन्न सकेका छैनन्। अर्कोतर्फ चाहिँ सामग्रीहरू, किनकि हामीसँग जिल्ला दरेट संशोधन भएको छैन, जिल्ला दरेट पुरानै छ, जुन दरेटमा सामग्रीहरू आइपुग्नु पर्ने हो त्यही दरेटमा खोल्दाखेरि कतिपय ठेक्काहरू हामी 3-4 आह्वान गर्दाखेरि कुनै पनि आपूर्तिकर्ताले सामग्री उपलब्ध नगराएको कारणले गर्दाखेरि ती कुराहरूमा ढिला भएका छन्। अन्यथा हामी नियमित अनुगमन नियमित कार्यहरू भइ नै रहेका छन्। मलाई लाग्छ हामी असारे विकास चाहिँ पर्खेर बसेका चाहिँ छैनौँ, तर केही केही कुराहरूमा परिस्थितिले नै हामीलाई त्यस्तो पारेको छ, नत्र अधिकांश कामहरू चाहिँ सम्पन्न हुने तयारीमा छ।
1: हजुर, यो वर्ष पालिकाबाट काम अथवा निर्माण सम्पन्न नहुँदाखेरि विविध कारणले गर्दाखेरि बजेटहरू फेरि फ्रिज जाने त्यस्तो अवस्था छैन?
0: त्यस्तो अवस्था अहिलेसम्म हाम्रो ठ्याक्कै फ्रिज जाने अवस्था चाहिँ छैन। तैपनि मैले अघि नै भनिहालेँ, 2-3 ठेक्काहरू जुन हाम्रो खानेपानी योजनाका सामग्रीहरू आपूर्ति हुनुपर्ने थियो त्यो ठेक्का चाहिँ मूल्य समायोजनको कारणले गर्दाखेरि आइपुगेका छैन। त्यसलाई हामी कसरी गर्न सकिन्छ भनेर सार्वजनिक के अरे खरिद अनुगमन कार्यालयलाई पनि हामी पत्राचार गरेका थियौँ। त्यहाँबाट बिड डकुमेन्ट बन्ने कार्यक्रम छ के अरे कार्य हुँदै रहेछ, त्यो बिड डकुमेन्ट नयाँ बनेर हामीले चाहिँ फेरि पुनः लागत इस्टिमेट तयार गरेको अवस्थामा सामग्री आइपुग्यो भने सायदै हाम्रोमा फ्रिज भएर जाने बजेट कमै मात्र हुन्छ।
1: अहिले हाट बजार पनि सञ्चालन गर्नुभएको थियो हजुरहरूले पालिकामा, अहिले पनि नियमित सञ्चालनमा छ कि के छ?
0: छ, हाम्रो पालिकामा मंगलबार हाट बजार लाग्छ यही पालिका रहेको ठाउँ किलाचौरमा। हाट बजार हामी नियमित रूपमै सञ्चालनमा छौँ, किसानहरूलाई प्रोत्साहन पनि गरेका छौँ, तर उल्लेखित मात्रामा किसानहरू चाहिँ सहभागी हुनुहुन्न। तर पनि हामी रित्तो चाहिँ छैन, हरेक मंगलबार चाहिँ 2-4 भए पनि किसानहरू आफ्नो उत्पादित सामग्री ल्याएर आउनुहुन्छ, यहीँ बिक्री हुन्छ, यहाँ बिक्री नभएकोलाई हामीले पालिकाले नै ढुवानी सहयोग मार्फत चाहिँ नजिकको बजार सिलचरमा पठाउने व्यवस्था गरेका छौँ, त्यही अनुसार अगाडि बढिरहेको छ।
1: हजुर, खास गरी हाट बजारमा आउने यता यो किलाचोर आसपास यसै गरी अन्य शिर्प यसै गरी अलि टाढाका बस्तीहरू अलिक गाह्रो छ कि होइन?
0: त्यो भन्दा नि हाम्रो बरु नजिकको अलिक कम आउनु भएको छ, हामीसँग टाढा गुम्सालबाट नियमित रूपमा कृषकहरू आउनुहुन्छ, त्यसले गर्दाखेरि नजिक टाढा भन्दाखेरि पनि इच्छुक कृषकहरू चाहिँ आइरहनुहुन्छ, उहाँहरूलाई आवश्यक सुविधाहरू पनि दिइरहेका छौँ, उहाँहरूलाई ढुवानी सहयोग लगायतका अन्य क्रियाकलापहरू भएको छ। अन्यथा चाहिँ नजिकका कृषकहरू भन्दा हाम्रोमा टाढाकै कृषक आएको हुनाले त्यो दूरीको हिसाबले चाहिँ असर पारे जस्तो चाहिँ लाग्दैन मलाई।
1: हजुर सर, अत्यन्तै महत्त्वपूर्ण कुराहरू राख्नु भएको छ हजुरले। र अब यो पछि हामी थोरै खाने पानीको अवस्था के छ हाम्रो पालिकामा? नियमित खाने पानी अथवा एक घर एक धाराको प्रावधान पनि चलिरहेको छ, खास गरी यही पालिकाको पनि 6 नम्बर वडा आसपासतिर खाने पानीको अलिकति अभाव देखिन्थ्यो। अहिले यसलाई परिपूर्ति गर्नको लागि हजुरहरूले केही ठोस योजनाहरू लिएर अगाडि बढ्नु भएको छ कि अथवा के छ खाने पानीको अवस्था पालिकाको?
0: लुङ्गेरी गाउँपालिकामा खानेपानीको अवस्था एक दुईवटा बस्तीहरूमा बाहेक अन्यत्र आवश्यक मात्रामा चाहिँ छैन, तैपनि खानेपानीको अवस्था पुगेको अवस्था थियो। यो वर्ष हामीले ठूला आयोजना आयो किनकि स्थानीय पूर्वाधार सहयोग कार्यक्रम मार्फतको योजना पनि छ र पालिकाको गरी चाहिँ ठूला 3 वटा योजनाहरू खानेपानीको सम्पन्न गर्नुपर्ने थियो। त्यसको लागि चाहिँ हामीले वडा नम्बर 1 को अहिपेमा त्यसै गरी गुमचालको माथिल्लो बस्ती र तल्लो बस्तीमा गरी खानेपानी के अरे योजना सञ्चालन गर्नका लागि त्यसमा गरेको धारा नै हो। त्यसको लागि चाहिँ हामीले उपभोक्ता समिति गठन गऱ्यौँ र तर सामान खरिद गरेर दिनुपर्ने भएको हुनाले मैले अघि नै जोडेको थिएँ, सामान खरिद चाहिँ त्यही खानेपानीकै सामग्री अहिलेसम्म उपलब्ध किने हामी 3 पटक ठेक्का आह्वान गरिसक्यौँ। त्यति गर्दाखेरि पनि कुनै पनि आपूर्तिकर्ताले चाहिँ सामान उपलब्ध गर्न नसकेको कारणले गर्दाखेरि अहिलेको हदमा भर्खरै ठेक्का चाहिँ लागेको छ, तर गुम्चालको 2 वटै खानेपानी आयोजनामा चाहिँ ठेक्का नलागेको कारणले गर्दाखेरि केही हदसम्म ढिला भएको छ। आशा छ त्यो ठेक्का अबको ठेक्कामा पक्कै पनि लाग्नेछ र यो वर्ष ती बस्तीहरूमा पनि खानेपानीको पूर्ण मात्रामा पहुँच चाहिँ हुनेछ।
1: अहिले यो सरकारले चाहिँ नयाँ मापदण्ड अथवा नयाँ नियम पनि कार्यान्वयनमा लिएको छ। अहिले आइतबार पनि सार्वजनिक बिदा दिइसकेपछि अन्य छिमेकी कुनै पालिकाहरूले चाहिँ आइतबार पनि विद्यालयहरू चाहिँ सञ्चालन गर्ने भनेर चाहिँ आफ्नै एउटा कार्यविधि बनाएर पनि अगाडि बढेको देखिन्छ। हाम्रो पालिकामा के छ अथवा सरकारको नियमलाई फलो गर्ने अथवा के छ हजुरहरूको?
0: हामी विशेष गरी अन्य अफिसियल काममा त आइतबार विधाले खासै त्यस्तो प्रभाव पारे जस्तो लागेको छैन किनकि हामीले नियमित रूपमा गर्नुपर्ने नियमित जति घण्टा काम गर्थ्यो त्यति घण्टा पुगेको छ। विद्यालयको हकमा चाहिँ के गर्ने भन्ने विषयमा अहिलेसम्म हामी अनुरोध नै छौँ। अहिलेसम्म हामी सङ्घीय सरकारबाट भएको निर्णय बमोजिम नै अगाडि बढेका छौँ, तथापि विद्यालयमा अब त्यस्तो तलले चल्छ अथवा चाहिँ किनकि कुनै पाठ्यक्रमलाई परिमार्जन गर्ने हो, पाठ्य घण्टा घटाउने हो अथवा के गर्ने भन्ने सन्दर्भमै छलफल गर्नका लागि लगायत विविध विषयमा छलफल गर्नका लागि पहिले प्रहरसँग मिटिङ बसौँ किनकि कतिपय पालिकाहरूले आइतबार पनि खोल्ने भने तर विद्यालयले सहयोग नगरेको अथवा विद्यालय शिक्षकहरूले सहयोग नगरेको कारणले गर्दाखेरि त्यो दोधार अवस्थामा छ भन्ने सुन्ने आएको हुनाले पहिले चाहिँ प्रहरसँग बसेर छलफल गरौँ, त्यस पछाडि त्योबाट आएको छलफलका आधारमा विद्यालय खोल्ने अथवा संघीय सरकारकै निर्णयअनुसार जाने भन्ने विषयमा छलफल गरौँला भनेर हामीले प्र मिटिङ बोलाएका थियौँ। यद्यपि विद्यालयका लागि अन्य विषयमा अरू विषयमा चाहिँ पठन पठन आइतबार विदा भएन अन्य दिन चाहिँ असर नपरोस् भन्ने हेतुले हामीले पालिकाले विद्यालय शिक्षाका लागि गरेका थुप्रै क्रियाकलापहरू अथवा तालिमहरू गोष्ठीहरू चाहिँ विदाको दिनमा सञ्चालन गर्ने भनेर रणनीति बनाएका छौँ, त्यही अनुसार नै सञ्चालन हुँदैछ र आइतबार विदाको हकमा चाहिँ अहिलेसम्म हामी सङ्घीय सरकारको निर्णयअनुसार नै छौँ। पालिकाले के गर्ने भन्ने विषयमा चाहिँ विशेष गरी विद्यालयको हकमा शिक्षक प्रहरसँग मिटिङ भइसके पछाडि त्यस पछाडि निर्णय गर्छ।
1: हजुर, फेरि अहिले पछिल्लो चरणमा पनि नेपाल सरकारले एउटा परिपत्र पनि गरेको छ कि संघीय सरकारको नियमलाई चाहिँ मान्नुपर्छ भनेर पनि होइन सर?
0: हो, संघीय सरकारले को निर्णय चाहिँ किनकि पाठ्यक्रम विकास केन्द्र अथवा शिक्षा मन्त्रालयले बारम्बार गरेको छ किनकि यसले विद्यार्थीलाई पठन पाठनमा असर हुँदैन राम्रो नै हुन्छ भनेको छ। त्यही अनुसार नै अहिले जुन नयाँ नियम अनुसार चाहिँ बर्खे विदा हिउँदे विदाबाट कट्टा 15 दिन कट्टा हुने त्यसै अर्धवार्षिक त्रैमासिक परीक्षाहरूलाई चाहिँ अन्य तरिकाले मूल्याङ्कन गर्ने परीक्षा सञ्चालन नगर्ने लगायतका विविध सूचनाहरू पठाएको छ, विविध तरिका अपनाएर त्यो विद्यार्थीलाई पठन पाठनलाई डिस्टर्ब नहुने तरिका अपनाएको छ। हामी त्यही अनुसार नै गर्न सक्छौँ अथवा के गर्ने भन्ने विषयमा हाम्रो त्यो मिटिङबाट छलफल हुन्छ।
1: हजुर, एउटा अहिले ठ्याक्कै एउटा खुसीको कुरा पनि भनौँ अथवा यो पाङलाई जोड्नको लागि एउटा बेली ब्रिज अथवा एउटा पुल बन्दैछ होइन?
0: त्यो पुल चाहिँ हामीले किनभने सङ्घीय सरकारको बजेट कारणले नहुने अवस्था देखिसके पछाडि पालिकाले नै हिउँदे अधिवेशनबाट त्यसलाई चाहिँ बजेट व्यवस्थापन गरेर त्यो पुल सञ्चालन गर्नका लागि चाहिँ बेली ब्रिज निर्माण गर्नका लागि ठ्याक्क आह्वान गरेको थियो। सही बमोजिम ठेक्का परि अहिले चाहिँ कार्य हुँदैछ। जेठको मसान्त र असारको पहिलो हप्तासम्म हामीले त्यो काम सकेर त्यो बाटोमा मोटर गुडाउने चाहिँ लक्ष्य लिएका छौँ, जसले गर्दाखेरि जुन वडा नम्बर 1 बर्खाको समयमा अथवा खोला आएको समयमा चाहिँ हामीसँग पालिकासँग सम्पर्क टुट्थ्यो अथवा वैकल्पिक लामो बाटो प्रयोग गर्नुपर्ने अवस्था थियो, त्यो अवस्थाको चाहिँ अन्त्य हुँदैछ।
1: हजुर अब एउटा ठ्याक्कै विपदको हिसाबले कुरा गर्ने भने अलिकति हाम्रो पहाडी जिल्ला भावनाले पनि विपदको जोखिम छ नै तथापि पनि अब यो प्री मनसुन सुरु भएको छ हजुरहरूले अब बर्खाको समयको लागि विपद व्यवस्थापनको लागि कतै विपत्तिको घटनाहरू भइहाल्यो भने त्यसको लागि चाहिँ हजुरहरूले योजनाहरू बनाउनु भएको
0: छ हामी किनकि सङ्घीय सरकार तथा जिल्ला प्रशासन कार्यालयमा रहेको जिल्ला स्तरीय विपद व्यवस्थापन समितिको निर्णय तथा पालिका स्तरीय विपद व्यवस्थापन समितिको निर्णय अनुसार नै विपदको पूर्व तयारीका क्रियाकलापहरू गर्दैछौ जसको लागि अवेरनेसका कुराहरू त भइरहै रहन्छ त्यसै गरी विपदबाट हुन सक्ने हाम्रो अधिकतम क्षति भनेको जुन चाहिँ बाढी पहिरोबाट हुने क्षति हो त्यसको लागि चाहिँ न्यूनीकरण गर्नका लागि ग्याबिनर खरिद गरेर यदि त्यस्तो भवितव्य आयो भने तत्कालका लागि उपलब्ध गराउने गरी ग्याबिन जाली हामीले खरिद गरेर राखेका छौँ त्यो चाहिँ उपलब्ध गराउँछौँ नाकका आधारमा जहाँनिर विपद पर्छ त्यहाँनिर त्यसै गरी हामीले अहिले विद्यालय स्तरमा हाम्रा सातवटै ओडाका एक एकवटा अहिले चाहिँ किन सबैमा नसकिने भएर एक एकवटा महावि विद्यालयहरूमा चाहिँ विद्यालय स्तरीय जुनियर रेड क्रस सर्कल चाहिँ गठन गर्ने क्रियाकलापमा अगाडि बढिरहेका छौँ त्यो जुरेस जुनियर रेड क्रसले पनि विपदको समयमा अत्यावश्यक कामहरू गर्नका लागि के कस्तो भूमिका खेल्छ भनेर उनीहरूलाई गठन गर्ने र थोरै प्रशिक्षित गर्ने कार्यक्रम यही हाम्रो जेठको 4 गतेदेखि 9 गतेसम्म चाहिँ सञ्चालन हुँदैछ यो चरणमा चाहिँ हामीले कम्तीमा पनि एउटा वडाको एउटा माध्यमिक विद्यालय भनेर छनौट गरेका छौँ सबैमा गर्न सकेका छैन त्यो रेड क्रस सोसाइटी अथवा त्यो रेड क्रस सर्कलले लगायतका अन्य स्थानीय स्तरका युवाहरूलाई पनि परिचालन गरेर विपद सम्बन्धी विपद प्रतिकार तथा विपदको व्यवस्थापनका लागि हामी खटिरहेका छौँ
1: हजुर खास गरी हाम्रो पालिकामा कस्ता कस्ता खालका विपदका घटनाहरू अलिक बढी सम्भावना हुन्छ अथवा हजुरहरूले देखेको
0: हाम्रोमा देखिएको एउटा आगलागी अलिकति भयानक अवस्थामै छ किनकि गोठमा विविध कारणले गर्दाखेरि हामीले गर्न सक्ने अथवा हाम्रो लापरवाहीकै कारणले विशेष गरी आगलागीका घटनाहरू भइ नै रहेका छन् त्यसै गरी अब यो बर्सातको समयमा आउने बाढी भन्दा पनि विशेष गरी पहिरो छ र नदी कटानका कुराहरू नदीले कटान गर्ने ठाडा खालका खोल्साहरू छन् ती खोल्साहरूले चाहिँ कटान गर्ने बस्ती जोखिममा पर्ने खालका विपदहरू बढी छन् त्यस्तै खालका विपदलाई नै लक्षित गरेर हाम्रा कार्यक्रमहरू अगाडि बढिरहेको छ
1: अत्यन्तै महत्वपूर्ण कुराहरू भएका छन् हामीलाई थुप्रैजना श्रोता महानुभावहरूले विभिन्न रेडियोबाट सुन्दै हुनुहुन्छ भने आफ्ना अनलाइनहरूबाट पनि संसारभर सुनिराख्नु भएको छ यति बेला र हामीसँग थुप्रै विषयवस्तुहरू अझ बाँकी थिए हजुरसँग गर्नको लागि यो छोटो समयमा सबै विषयवस्तुलाई चाहिँ यहाँ राख्न सक्ने अवस्था भएन हामी फेरि पनि अर्को बसाइमा यसै गरी हजुरसँग कुराकानीमा जोडिनेछौँ तथापि मैले तपाईँलाई यो छोटो समयमा सोध्न छुट्याएका र भन्नै पर्ने तपाईँलाई लागेका केही कुराहरू छ भने राख्न सक्नुहुनेछ
0: यस्तो छ हामी अब किनकि पालिकाले तपाईँ पनि आइदिनु भयो तपाईँलाई सबभन्दा पहिले त धन्यवाद छ र पालिकाले गर्नुपर्ने नियमित कामहरूका साथसाथै हामी अलिकति बढी जोड चाहिँ मैले हामी अध्यक्ष थियौँ त्यसै गरी सम्पूर्ण जनप्रतिनिधि र सम्पूर्ण कर्मचारीको तर्फबाट सुशासनमा अलिकति बढी जोड दिएका छौँ शिक्षा र स्वास्थ्यमा हाम्रो अलिक विशेष जोड छ ती कामहरूमा नियमित रूपमा भइरहेका पनि छन् शिक्षा र स्वास्थ्यको नतिजा तत्काल चाहिँ देखिँदैन तर भविष्यमा यसले दिने नतिजाले गर्दाखेरि तत्कालका लागि देखिने नतिजा भनेको छेडिक मात्रै नतिजा हो त्यो नतिजालाई चाहिँ प्रदान गर्दैन सुशासनले पनि तत्काल कुनै पनि नतिजा दिँदैन तर स्थिति बसाल्ने कुरामा कुनै पनि नयाँ अथवा सिस्टम बसाल्ने कुरामा चाहिँ हाम्रो ध्यान पुगेको छ ध्यान गएको छ त्यही अनुसार नै हामी क्रियाकलाप अगाडि बढाइरहेका छौँ
1: हजुर हस् हुन्छ समय र सम्वादको लागि यहाँलाई धेरै धेरै धन्यवाद
0: हस् धन्यवाद
2: अहिले तपाई कार्यक्रम लुंगरी सन्दर्भ सुनिरहनु भएको छ यो कार्यक्रम सामुदायिक रेडियो रोल्पा एफएम 93.8 मेगाहर्ज सामुदायिक रेडियो जलजला 96.4 मेगाहर्ज सामुदायिक रेडियो मालश्री 100.5 मेगाहर्ज र सुलिचौरमा रहेको रेडियो सभ्यता 99.5 मेगाहर्ज र आआफ्नै अनलाइनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रोता अब भने हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौ तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो कृपया जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना रहेको छ लुंगरी गाउँपालिकाको कार्यालय किला चौर र तपाईहरूले सुनिरहनु भएका रेडियो मार्फत पनि आफ्ना सल्लाह सुझाव एवं प्रतिक्रियाहरू दिन सक्नुहुनेछ हवस् त यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुहुने तपाई सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै धन्यवाद छ अर्को साता फरक विषयवस्तुमा कुराकानी गर्न उपस्थित हुने नै छौ त्यतिन्जेलसम्मका लागि सम्पूर्ण रेडियोका प्राविधिक सहकर्मी मित्रहरूलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु शुभ सन्ध्या

0: भएको जनाएको हो। यस्तै सुदूरपश्चिम विश्वविद्यालय माताहतको टीकापुर बहुमुखी क्याम्पसको 380 बिघा जग्गा मध्ये 300 बिघा तथा पोखरा विश्वविद्यालयको स्वामित्वमा रहेको पोखरा महानगरपालिकाका विभिन्न ओडामा नेपाल सरकारबाट भोगाधिकार प्राप्त 1,372 रोपनी 13.3 आना जग्गा मध्ये 652 रोपनी भन्दा बढ़ी अतिक्रमण भएको प्रतिवेदनले देखिएको छ। विश्वविद्यालयहरूले सम्पत्तिको केन्द्रीय लागत राखी सम्बन्धित निकायबाट समन्वय गरी अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण गर्नुका साथै आयमूलक कार्यमा उपयोग गर्नुपर्ने प्रतिवेदनमा भनिएको छ। सरकारले मन्त्रालयको संख्या हेरफेर गरेसँगै अहिले सिंहदरबारमा नयाँ मन्त्रालयको नाम लेख्ने र पुराना नाम मेटाउने काम शुरू भएको छ। सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 पारित गरेर राजपत्रमा प्रकाशित गरेपछि मन्त्रालयको संख्या 22 घटेर 18 झरेको छ। सरकारले कार्य विभाजन नियमावली मार्फत साविकका 8 मन्त्रालयलाई यथावत राखेको र केही मन्त्रालयलाई गाभेको छ भने विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय नयाँ बनाएको छ। साविकका युवा तथा खेलकुद मन्त्रालय, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयका भवन खाली गरिँदैछ। यी मन्त्रालय कुनै गाभिएका छन् भने कुनैको नाम परिवर्तन गरिएका छन्। परराष्ट्र मन्त्री शिशिर खनालले ऊर्जा तथा आपूर्ति श्रृंखलाका अवरोध रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नुपर्नेमा जोड़ दिनुभएको छ। राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषदको विशेष बैठकलाई श्रव्य दृश्यका माध्यमबाट सम्बोधन गर्दै मन्त्री खनालले ऊर्जा तथा आपूर्ति श्रृंखलामा आइरहेका अवरोधहरू र त्यसले दिगो विकासमा पार्ने असरहरूका कारण पश्चिम एशियाको द्वन्दले नेपाललाई प्रभावित पारेको बताउनुभयो। मन्त्री खनालले पश्चिम एशिया द्वन्दले त्यहाँ काम गर्ने 20 लाख भन्दा बढ़ी नेपालीका परिवारलाई बढ़दो ऊर्जा मूल्य, घट्दो विप्रेषण र पर्यटनमा आएको कमीले जीवनमा प्रत्यक्ष असर पारिरहेको उल्लेख गर्नुभयो। द्वन्दका कारण उत्पन्न संकटमा सबैभन्दा बढ़ी भार साना र अति कम विकसित राष्ट्रहरूलाई परेकाले ती देशलाई एक्लै नछाडी हस्तक्षेप गर्नु अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारी भएको मन्त्री खनालले बताउनुभयो। सरकारी स्वास्थ्य संस्थामा ठूलो धनराशि खर्च गरेर खरिद गरिएका अत्याधुनिक उपकरण लामो समयदेखि गोदाममा थन्किएका पाइएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य निकायहरूमा 51,49,00,000 भन्दा बढ़ी मूल्यका उपकरण उपयोगविहीन रहेको उल्लेख गरिएको छ। नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले खरिद गरिएका उपकरण संचालनमा नआउँदा नागरिक निजी अस्पताल जान बाध्य भएको र राज्यको लगानी खेर गइरहेको प्रतिवेदनमा उल्लेखिएको छ। राष्ट्रिय ट्रमा सेन्टरमा 5,37,82,000 बराबरको क्याथ ल्याब मेसिन जनशक्तिको अभावमा 2072 सालदेखि प्रयोगविहीन अवस्थामा रहेको छ। त्यस्तै 24,77,09,000 बराबरको सीटी स्क्यान सिस्टम, 14 थान भेन्टिलेटर र 5 थान सीआर्म मेसिन पनि संचालनमा आउन सकेका छैनन्। यसै गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा 72,60,000 मूल्यका ईसीजी केबल, 300 थान, गजेन्द्र नारायण सिंह अस्पतालमा 4,90,95,000 बराबरका एक्सरे मशिन, इण्डो युरोलोजी ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजी उपकरण समेत प्रयोगविहीन अवस्थामा छन्। कोशी प्रदेशमा होमस्टे संचालन भएपछि महिलाहरू आर्थिक रूपमा सक्षम बन्न थालेका छन्। राम्रो आय आर्जन हुन थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न महिलाहरू अहिले होमस्टे व्यवसायमा जोड़िन थालेका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
1: आय आर्जनको राम्रो स्रोत बन्न थालेपछि खेती किसान तथा पशुपालनमा संलग्न हुँदै आएका महिलाहरू अहिले होमस्टे व्यवसायमा जोड़िन थालेका छन्। होमस्टे व्यवसाय शुरू गरेपछि आर्थिक रूपमा आफू सक्षम हुन थालेको धनकुट्टा साँगुरीगढी गाउँपालिका 5 डाँडा बजारमा स्थित सुनाखरी होमस्टेका संचालक अर्पणा मगरको भनाइ छ। घरमा बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोच आएपछि होमस्टे व्यवसाय शुरू गरेको उहाँ बताउनुहुन्छ।
2: सन्तुष्ट छ किनभने आफ्नै जग्गामा यसरी व्यवसाय खोलेर बस्न पाउँदाखेरि होइन, अनि यस्तै टाढा टाढादेखि आउनुहुन्छ नि त, अनि उहाँहरूसँग सिन्जान होइन आदान प्रदान धेरै राम्रो भइरहेको छ। अनि त्यही भएर पनि जस्ट आफ्नो आफ्नो बाहिर जानुभन्दा आफूले चाहिँ यही गरेर 1-2 रुपियाँ हुन्छ भन्ने तरिकाले नै हामीले चाहिँ गरे गरेको हो। पहिला हामी केही गर्दैनथ्यौँ, यही घरमै खेतीपाती गर्थ्यौँ अनि त्यही अब बाख्रा कुखुराहरू पाल्थ्यौँ। मजाले आफू चाहिँ खट्नु सक्नु पर्यो, मजाले नै भइरहेको छ। हामीलाई अहिलेसम्म त्यस्तो गाह्रो भएको छैन, यसबाट हामीलाई आनन्द पुगिरहेको छ।
1: पहाडी जिल्लाका होमस्टे घरसम्म यातायातका साधन सहजै पुग्न थालेपछि इलामको श्री अन्तु तथा धनकुट्टाको साँगुरीगढी गाउँपालिकाका अधिकांश घरमा होमस्टे सञ्चालनमा छन्। त्यहाँका प्राय सबै होमस्टेहरू महिलाहरूले सञ्चालन गर्दै आएका छन्। महिलाहरूको आय आर्जनको स्रोत सँगै होमस्टे व्यवसाय शुरू गरेपछि गाउँमा विकासको क्रम शुरू भएको श्री अन्तु डाँडा होमस्टेका सञ्चालक गुडिया आलेको भनाइ छ।
2: एकदम सन्तुष्टि छौ, किनभने पहिला चाहिँ होमस्टे नहुँदा चाहिँ यहाँनिर बाटोघाटोको पनि सुविधा थिएन, आर्थिक अवस्था पनि कमजोर थियो। जब होमस्टे चल्यो, होमस्टे चलिसकेपछि यहाँनिर बाटोघाटोको सुविधा अनि स्वास्थ्य सम्बन्धीमा पनि विभिन्न शिविरहरू बस्ने, पर्यटकहरू आउने, अब यहाँनिर पैसाहरू छोड्ने, पैसा छोडेपछि महिला पुरुष बराबरी होमस्टे नहुँदाखेरि चाहिँ महिलाहरूसँग पैसाहरू हुन्थेन, उनीहरू घरमा बस्नु पर्ने, अर्का घरमा रोजगारी गर्नु जानु पर्ने। तर अहिले त्यस्तो अवस्था छैन, अहिले चाहिँ छोरी मान्छे आफैले पनि आफ्नो घर चलाउन सकेको, धेरै ठुलो परिवर्तन ल्याएको हो।
1: मौलिक खाना सेवा सत्कार पाहुना प्रति गरिने सरल व्यवहारका कारण पछिल्लो समय होमस्टे आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्न थालेको छ। इलामको श्री अन्तुमा अवस्थित फाफुला होमस्टेका संचालक दुर्गा तामाङले आर्थिक रूपमा सक्षम मात्र होइन, अरूसँग घुलमिल गर्न समेत होमस्टेले सिकाएको बताउनुभयो।
2: हजुर, के घाम हेर्नु आउनुहुन्छ, बेलुका डुबेको पनि सनराइज हेर्नु पाइन्छ है। तार्छै भन्नुपर्छ नि, किन भनेदेखि अब पहिलो त अब रुख सुख थियो, अहिले चाहिँ अब धेरै नै परिवर्तन भयो। छोरी मेरो अब जागिरी छ है, होमस्टेको पैसाले पनि अनि यो चिया बगान थियो त्यसले पनि दिमक सिकायो, बाठो बनायो, चल्को भयो, यस्तो मित्र पनि हामीले चिनजान भयो, यही नै मलाई खुसी छ।
1: कोशी प्रदेश सरकारले समुदायमा सञ्चालनमा आएका सामुदायिक होमस्टेलाई आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरू समेत सहयोग गर्दै आएको छ। पर्यटन कार्यालय काक्रेभिट्टा झापाका प्रमुख छविलाल खतिवडाले होमस्टेको क्षमता विकासमा जोड दिएको बताउनुभयो।
3: हामीले खास गरी पर्यटन प्रवर्धनका क्षेत्रमा चाहिँ होमस्टे संस्कृतिको विकास गर्न एकातर्फ कार्यक्रमहरू लक्षित छन् भने पर्यटन पूर्वाधारको विकास सँगसँगै ती ठाउँहरूको स्थानीय समुदायलाई पर्यटन भनेको के हो भन्ने बुझाइ गर्नलाई अग्रसर छौं। र हामीले जति पनि गतिविधिहरू सञ्चालन गर्छौं ती चाहिँ प्रचारात्मक हिसाबले एकातर्फ प्रवर्धन भइरहेका छन्, स्थानीय समुदायहरूलाई जागरूक गराउने, बुझाउने र उनीहरूको क्षमता अभिवृद्धि गर्नमा अप्रेरित भएर तिनीहरूको खर्च गर्ने गरेका छौँ।
1: आन्तरिक तथा बाह्य पर्यटकहरूको होमस्टे प्रति आकर्षण बढ्न थालेपछि कतिपय होमस्टेले समय अनुसार आफ्नो सेवालाई परिष्कृत गर्न थालेका छन्। यसरी होमस्टेले आफ्नो सेवा परिष्कृत गर्दा होमस्टेको वास्तविक मौलिकता हराउन सक्ने भएकाले त्यसतर्फ सामाजिक निकायको ध्यान जानु आवश्यक छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: नेकपा एमालेको आज बस्ने भनिएको सचिवालय बैठक पर्सी बस्ने भएको छ। नेताहरूको व्यस्तताका कारण आज बैठक बस्न नसकेको र पर्सि एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास गुण्डुमा बस्ने बैठकमा समसामयिक राजनीति लगायत जनपक्ष विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। पर्वतारोहण रोयल्टी बापत जम्मा भएको रकम विभाज्य कोषमा जम्मा गर्न र समयमै त्यसको जानकारी सम्बन्धित मन्त्रालयलाई गराउन महालेखा परीक्षकको कार्यालयले नेपाल पर्वतारोहण संघलाई आग्रह गरेको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 दफा 7 बमोजिम पर्वतारोहणबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरिएको छ। सो कोषमा जम्मा भएको रकम संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेको महालेखा परीक्षकको कार्यालयले तयार पारेको 63 वार्षिक प्रतिवेदनमा उल्लेख छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। आगामी असार 1 गतेसम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार एउटा औंसीदेखि अर्को औंसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद शिवप्रसाद पोखरेलले बताउनुभयो। मलमास अर्थात मासमा नित्य कर्म पूजा पाठ जप ध्यान गर्नुहुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। मलमासको समयमा महादान मांगलिक कार्य अर्थात विवाह व्रतबन्ध गृह निर्माण गृह प्रवेश जस्ता कर्म गर्नु हुँदैन भन्ने धार्मिक विश्वास रहेको छ। रत्नपार्कबाट करिब 8 किलोमिटर दक्षिण पश्चिम भेगमा पर्ने मत्स्य नारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ। यो महिनामा भगवान नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट भई पुण्य प्राप्त गरिने विभिन्न धर्म ग्रन्थमा उल्लेख गरिएको छ। बाँकेमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनी प्रमाण पूर्जा वितरणबाट 5 करोड़ बढ़ी राजस्व संकलन भएको छ। कोहलपुर नगरपालिका र राप्ती सोनारी गाउँपालिकामा रहेका 125 भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र 681 अन्य अव्यवस्थित बसोबासी गरी हालसम्म 806 जनालाई जग्गा धनी प्रमाणपत्र वितरण गर्दा 5,79,30,309 राजस्व संकलन भएको भूमि समस्या समाधान आयोग जिल्ला समितिका निवर्तमान अध्यक्ष घननाथ खनालले बताउनुभयो। यसै गरी 726 अव्यवस्थित बसोबासीलाई राजस्व जम्मा गर्न सूचना जारी गरेकामा 540 जनाले राजस्व जम्मा गरेको निवर्तमान अध्यक्ष खनालले जानकारी दिनुभयो। भूमि समस्या समाधान आयोगले बाँकेका 6 स्थानीय तहमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको जग्गा नाप जाँच गरेको छ। बागलुङको बडीगाड गाउँपालिकामा नेपालमै पहिलो पटक खाना पकाउने प्रयोजनका लागि हरित हाइड्रोजन ग्यास उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ। खेर गइरहेको विद्युत र पानीको प्रयोग गरी उत्पादन गरिएको हाइड्रोजन ग्यासको सफल परीक्षणपछि अहिले सिलिण्डरमा भरेर चूलो बाल्न थालिएको हो। नमूना परियोजनाका रूपमा 3 वर्ष अघि शुरू गरिएको अध्ययन तथा अनुसन्धान सफल भएपछि हाइड्रोजन ग्यास उत्पादन गरी व्यावसायिक प्रयोगतर्फ अघि बढ़ाइएको हो। त्रिभुवन विश्वविद्यालय सहित विभिन्न देशका विश्वविद्यालय वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो। परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन अघि बढ़ाउने जनाएको छ। पछिल्लो समय सूचना प्रविधिको विकास र विस्तारसँगै पत्रकारिता क्षेत्रमा समेत एआई प्रयोगले महत्वपूर्ण स्थान लिन थालेको छ। छिटो छरितो काम सम्पन्न गर्न पर्वतमा आर्टिफिशियल इन्टेलिजेन्स एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
4: गण्डकी प्रदेशमा पत्रकारितालाई प्रविधि मैत्री र आधुनिक बनाउने उद्देश्य सहित आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई सम्बन्धी तालिमहरू सञ्चालन हुन थालेका छन्। पछिल्लो समयमा एआईको प्रयोग र यसका सकारात्मक नकारात्मक पक्षको बारेमा चर्चा भइरहेका बेलामा कृत्रिम बुद्धिमत्ता तालिमले परम्परागत पत्रकारिता भन्दा केही परिष्कृत हुने बुझाई व्यक्त गर्नुहुन्छ नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा।
5: यो नयाँ चिज सिकिसकेपछि विभिन्न हाम्रा समाचार लेखनका विषयहरू उत्पादन गर्ने भिडियोका कुराहरू अडियोका कुराहरूमा केही न केही परिवर्तन आउनेछ र त्यसले गर्दा हाम्रा कामहरूमा सहजता प्रदान गर्नेछ।
4: पर्वत लगायतका अन्य जिल्लामा भएका कृत्रिम बुद्धिमत्ता तालिमलाई गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय अन्तर्गत प्रेस रजिस्ट्रारको कार्यालय पोखराले सहयोग गरेको छ। प्रविधिको सही प्रयोग सम्बन्धी तालिमले पत्रकारितामा देखिएका समस्याको केही हदसम्म निराकरण गर्ने विश्वास छ। यस्ता तालिमले पछिल्लो समय भइरहेको प्रविधिको परिवर्तनसँगै पत्रकारिता गर्न थप सहयोग पुग्ने बताउनुहुन्छ गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयका सहसचिव कृष्ण लम्साल।
6: प्राविधिक पक्षमा स्किलको बारेमा सविस्तार प्रकाश गरिसक्नु भएको हामीले जान्नुपर्ने विषयवस्तु संसारमा समुद्र बराबर छ।
4: यस्ता तालिमले पत्रकारलाई मात्र होइन नागरिकसम्म सत्य र तथ्य समाचार पुग्ने साथै यो प्रविधिको निरन्तर प्रयोग गर्नुपर्ने बताउनुहुन्छ तालिमका प्रशिक्षक जीवन भण्डारी।
7: एआई सम्बन्धी धेरै क्षेत्रमा व्यवसायिक क्षेत्रमा प्रचार प्रसारको क्षेत्रमा सोसियल मिडियामा कसरी कुन लेभलसम्म प्रयोग गर्ने भन्ने कुराको पैरवी गर्ने ओकालती गर्ने र त्यस सम्बन्धी विषयमा नीतिगत व्यवस्था गर्ने।
4: आधुनिक पत्रकारितामा एआई प्रविधिको महत्व बढ्दै गएको अवस्थामा यसको सकारात्मक र जिम्मेवार प्रयोग आवश्यक रहेको छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: कास्कीका सात उद्योग विरूद्ध खाद्यको मुद्दा दर्ता भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराले चालू आर्थिक वर्ष 2082-83 को तेस्रो त्रैमासिकसम्म खाद्य उद्योग होटल रेस्टुरेन्ट र बजार अनुगमन गर्दै सातवटा उद्योग तथा व्यवसाय विरूद्ध मुद्दा दर्ता गरेको छ। न्यून स्तरको खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण, अनुमति पत्र नलिई उद्योग सञ्चालन, लेबल अपूर्ण राख्ने र भ्रमात्मक दावी गर्ने कार्यमा संलग्न उद्योग विरूद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको हो। कार्यालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हालसम्म 76 पटक खाद्य बजार, 12 पटक दाना बजार, 71 पटक होटल तथा रेस्टुरेन्ट, 208 पटक खाद्य उद्योग र 68 पटक संवेदनशील खाद्य पदार्थ उत्पादन गर्ने उद्योगको अनुगमन गरिएको छ। ऱ्यापिड रेस्पोन्स मोडालिटी मार्फत 5 पटक बजार अनुगमन गरिएको कार्यालयले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औपचारिक रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न ताइवानलाई चेतावनी दिनुभएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले ताइवानले आफूलाई एउटा सार्वभौम राष्ट्रका रूपमा मान्ने गरेकाले औपचारिक स्वतन्त्रता घोषणा गर्न आवश्यक नरहेको ताइवानका राष्ट्रपतिलाई पहिले नै भनिसकेको बताउनुभयो। अमेरिकाले लामो समयदेखि ताइवानलाई समर्थन गर्दै आएको छ, जसमा ताइवानलाई आत्मरक्षाका निम्ति सघाउन कानूनी रूपमा बाध्य रहेको पनि तर प्राय चीनसँग कूटनीतिक सम्बन्ध कायम राखेर रा, यो गठबन्धनलाई वाशिङटनले सन्तुलनमा राख्नु परेको छ। यसअघि ट्रम्पले आफूले उक्त स्वशासित टापुका बारेमा कुनै प्रतिबद्धता नजनाएको स्पष्ट पार्नुभयो। राष्ट्रपति ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङ उक्त टापुका बारेमा धेरै दृढ रहेका र स्वतन्त्रताका लागि कुनै खालको आन्दोलन हेर्न नचाहेका पनि बताउनुभयो। थाइल्याण्डको राजधानी ब्याङ्ककमा एउटा रेल सार्वजनिक बससँग ठोकिँदा कम्तीमा 8 जनाको मृत्यु भएको छ भने 25 जना भन्दा बढ़ी मानिस घाइते भएका छन्। विमानस्थलसँग जोड़िएको बाटोमा भएको दुर्घटनापछि बस पूर्ण रूपमा जलेको थियो। मालवाहक रेल बसमा ठोकिएसँगै त्यहाँ रहेका अरू यातायातका साधनमा पनि क्षति पुगेको छ। घटना कसरी घट्यो भन्ने बारे अधिकारीहरूले कुनै जानकारी दिएका छैनन् भने मृतकको संख्या पनि स्पष्ट पारेका छैनन्। चीनले लिजियान वाहक रकेट प्रक्षेपण गर्दै 5 उपग्रह सफलतापूर्वक अन्तरिक्षमा पठाएको छ। यो रकेट उत्तर पश्चिम चीन स्थित डोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्धन परीक्षण क्षेत्रबाट प्रक्षेपण गरिएको थियो। चीनद्वारा विकसित लिजियान ठोस इन्धन प्रयोग गर्ने वाहक रकेट हो, जसमा तीव्र प्रतिक्रिया क्षमता रहेको छ। अफ्रिकी राष्ट्र लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी क्षेत्रमा इबोला प्रकोपबाट मृत्यु हुनेहरूको संख्या 80 पुगेको कंगो स्वास्थ्य मन्त्रालयले जनाएको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल रोजर कम्बाले संक्रमण रुआम्पारा, मंगवालु र बुनियाको स्वास्थ्य क्षेत्रमा पत्ता लागेको जनाउँदै स्वास्थ्य अधिकारीहरूले हाल कम्तीमा 246 शंकास्पद केसहरूमा निगरानी गरिरहेको बताउनुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: वर्तमान सरकारले आगामी 10 वर्षभित्र राष्ट्रिय ग्रिडमा 30,000 मेगावाटको विद्युत जडित क्षमता पुर्याउने लक्ष्य अघि सारेको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम मार्फत 10 वर्षमा उक्त मात्रामा विद्युत उत्पादनको लक्ष्य अघि सारेको हो। विगतमा पनि सरकारले ऊर्जा विकास मार्गचित्र अघि सार्दै 10 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादनको लक्ष्य अघि सारेको थियो। नीति तथा कार्यक्रमले आगामी 10 वर्षमा 30,000 मेगावाट विद्युत जडित क्षमता पुर्याउने र त्यसका लागि आवश्यक समन्वय तथा गर्ने लक्ष्य अघि सारेको छ। जल विद्युत आयोजना निर्माण गर्न आयोजनामा हुने ढिलाइ हटाउने र फास्ट ट्र्याक मार्फत आयोजना निर्माण सम्पन्न गर्ने वातावरण सरकारले बनाउने नीति तथा कार्यक्रम मार्फत अघि सारेको छ। वन वातावरण जग्गा प्राप्ति लगायतका कामहरू एकद्वार प्रणाली मार्फत गर्ने नीति पनि सरकारले अघि सारेको छ। दीर्घ सरकारले चालू आर्थिक वर्षको 10 महिनामा 1,49,40 करोड़ रूपियाँ राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा त्यस कार्यालयलाई 2,23,18 करोड़ राजस्व संकलन गर्ने लक्ष्य दिएको भए पनि लक्ष्यको 99.35% राजस्व संकलन भएको हो। प्रसार विभागले कार्यालयलाई वर्षभरिमा 2,73,39 करोड़ राजस्व संकलन गर्ने लक्ष्य दिएको छ। वीरगंज वन सरकारले चालू आर्थिक वर्षको वैशाखमा मात्र 21,74 करोड़ राजस्व संकलन गरेको प्रसार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टले जानकारी दिनुभयो। यस भन्सारसँग आबद्ध विभिन्न 11 छोटी भन्सार मध्ये 3 मात्रै कायम भई अन्य छोटी भन्सारहरू बन्द भएका छन्। वृहत भन्सार कार्य अन्तर्गत यसअघि अलौ, कवही, मटिअर्वा लगायतका 11 छोटी भन्सार कार्यहरू सञ्चालनमा थिए। नयाँ व्यवस्था अनुसार अब मटिअर्वा, भिसुवा र ठोरी गरी 3 मात्र छोटी भन्सारहरू कायम भएका छन्। सीमावर्ती क्षेत्रका स्थानीय वासीले छोटी भन्सार कटौती र सामान ल्याउने सीमा घटाइएकोले दैनिक उपभोग्य वस्तु खरिदमा समस्या भएको बताएका छन्। पर्वतका विभिन्न पालिकामा व्यावसायिक रूपमा माछा पालन गर्दै आएका किसानलाई अनुदानमा माछाका बुरा वितरण गरिएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतले 100% अनुदानमा पर्वतका 57 किसानलाई 1,23,000 माछाका भुरा वितरण गरेको जनाएको छ। व्यावसायिक रूपमा माछा पालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न किसानको पोखरीमै पुगेर माछा वितरण गरिएको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुरेश कुमार श्रेष्ठले जानकारी दिनुभयो। कार्यालय प्रमुख श्रेष्ठले वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बजेट विनियोजन गरेर माछाका भुरा वितरण गरिएको जानकारी दिनुभयो। कार्यालयले मत्स्य अनुसन्धान केन्द्र बेगनास पोखराबाट माछाका भुरा किनेर किसानहरूलाई वितरण गरेको हो। हाल पर्वतको मोदी, कुस्मा, फलेवास, जलजला र पैयु गाउँपालिकामा व्यावसायिक माछा पालन गरिँदै आएको छ।
0: अब खेल समाचार, राजेन्द्रबाद विक्रम साईबाट।
10: आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत घरेलू श्रृंखलामा नेपालले अमेरिकालाई 9 पराजित गरेको छ। किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको 196 रनको लक्ष्यमा नेपाल 9 विजयी भएको हो। नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले 154 रनको योगदान दिए। कुशलले शानदार शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले 196 रनको लक्ष्य सजिलै पूरा गर्यो। कुशलले 13 चौका र 4 छक्काको मद्दतमा 118 बल खेलेर 120 रन बनाए। आसिफ 72 बलमा 8 चौकाको मद्दतमा 58 रन बनाएर आउट भए। यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले 43.3 ओभरमा 195 रन बनाउँदै अल आउट भयो। नेपालले 1 गुमाउँदै 36.4 ओभरमा लक्ष्य पूरा गर्यो। अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले 4 लिए भने सोमपाल कामीले 2, सन्दीप लामिछाने र गुलशन झाले समान 1 लिए। अमेरिकाका ओपनर स्मिथ पटेलले सर्वाधिक 84 रन बनाए। सेहान जयसूर्या 52 बलमा 1 छक्का प्रहार गर्दै 50 रन बनाएर आउट भएका थिए। यो जितसँगै 7 स्थानमा रहेको नेपालले 20 अङ्क बनाएको छ। 6 स्थानमा रहेको क्यानाडाको 21, 5 स्थानमा रहेको नामिबियाको 22 अङ्क छ। खेल तालिकाको अन्तिममा रहेको युएईले 14 अङ्क बनाएको छ भने स्कटल्याण्ड 38 अङ्क सहित खेल तालिकाको शीर्ष स्थानमा छ। अर्को साता शुरू हुने काभा महिला भलिबल च्याम्पियनशीपका लागि निरुता ठगुन्नाको कप्तानीमा 14 सदस्यीय टोली घोषणा भएको छ। नेपाल भलिबल संघले शनिबार टोलीको नाम सार्वजनिक गरेको हो। टोलीको लिबेरोमा सलिना श्रेष्ठ र शान्ति तामाङ तथा ब्लकरमा सुमित्रा रेग्मी, सुनिता खत्री, बसन्ती साउद र अलिसा मानन्दर रहेका छन्। त्यस्तै स्पाइकरमा कप्तान निरुता, उषा भण्डारी, सलिना बुढामगर, कामना विष्ट, रिमा कुंवर, मीना सुनार तथा सेन्टरमा प्रगति नाथ र जसना महतो टोलीमा परेका छन्। नेपाली टोलीको मुख्य प्रशिक्षकमा जगदीश भट्ट रहनु भएको छ। आयोजक सेन्ट्रल एसियाका नेपाल सहित इरान, किर्गिस्तान, भारत, श्रीलंका, बंगलादेश, मालदिव्स र काजिकिस्तान गरी कुल 8 राष्ट्र सहभागी छन्। च्याम्पियनशीप जेठ 8 गतेदेखि 15 गतेसम्म राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ।
0: अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 19.6 डिग्री सेल्सियस, वर्षा 0.4 मिलिमिटर। काठमाण्डुको अधिकतम 29.4 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 30.5 डिग्री सेल्सियस, न्यूनतम 18.6 डिग्री सेल्सियस, वर्षा 36.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 35.3 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 37.2 डिग्री सेल्सियस, न्यूनतम 17.9 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न विश्वविद्यालयको 100 रोपनी जग्गा अतिक्रमण, अतिक्रमित जग्गा फिर्ता गरी उचित संरक्षण र आयमूलक कार्यमा उपयोग गर्न महालेखाको सुझाव। पश्चिम एशियामा जारी द्वन्द रोक्न अन्तर्राष्ट्रिय समुदाय लाग्नु पर्नेमा नेपालको जोड। चालू आर्थिक वर्षको 10 महिनामा वीरगंज भन्सार कार्यालयबाट 1.99 अर्ब राजस्व संकलन। ताइवानलाई एकतर्फी रूपमा चीनबाट स्वतन्त्र भएको घोषणा नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी र आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गतको खेलमा अमेरिकामाथि नेपालको शानदार जीत। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।
11: सीधा कुरा, प्रश्न विचार, जो हो उचित।

0: आवाज तपाईको मनको आवाज नोभो रेडियो जलतला 96.4 मेगाहर्ज।
1: ल बाबु नानी हो सुन है, स्वस्थ हुन के गर्नुपर्छ अनि अरू के गर्नुपर्छ?
2: अनि सर हाम्रो बाजे त दाँत दुखेर आया आया गर्नुहुन्छ, रातभरि सुत्नै दिनुहुन्न, अनि दाँत किराले पनि खान्छ।
1: अब के गर्ने रे? सिध सुलिचुर बजारमा रहेको सेभेन हेभन डेन्टल जाने, दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने।
3: हजुर, हाम्रा सेवाहरू
4: दाँत बाँध्ने,
3: दाँत सफा गर्ने,
4: दाँतमा सिमेन्ट भर्ने,
3: दाँत नभएको ठाउँमा दाँत रोप्ने,
4: दाँत निकाल्ने र किराले खाएको दाँत भर्ने,
3: फिक्स दाँत लगाउने।
5: यति मात्र कहाँ हो र? हामी कहाँ दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार डेन्टल चिकित्सक द्वारा गरिन्छ।
6: अब जानकारीका लागि संस्थापक तथा व्यवस्थापक लीलामणि सुनार,
3: सम्पर्क नम्बर 98-67-67-467। एकपटक सम्झिने पर्ने ठाउँ सेभेन हेभन डेन्टल, सुनिल स्मृति गाउँपालिका 4, सुनिचौर बजार, रोल्पा, युनिसा सुनचादी पसलको छेउमा।
5: साथै तार बाँध्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने र दाँत सम्बन्धी सम्पूर्ण उपचारको लागि हरेक महिनाको अन्तिम हप्तामा 20 वर्ष पुरानो अनुभव प्राप्त स्पेशली अर्थोडेन्टिस्टबाट सेवा दिइन्छ।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98-490-2754 र 98-79-93-412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
9: उसले चाहिँ माथि गएको चाहिँ देखिन्छ।
10: संघीय मन्त्रालय पुनर्संरचनाको काम तीव्र, मन्त्रालयको नाम परिवर्तन प्रक्रिया शुरू। जाजरकोट भूकम्पपछि पुननिर्माण सुस्त हुँदा हजारौं परिवार अझै अस्थायी टहरामै।
11: त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन, र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ। अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू, अब सिडो कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन।
10: मध्य पहाड़ी राजमार्गको चोर जहारी खण्ड 20 दिनका लागि बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न सकिने। वैदेशिक अध्ययनका नाममा ठगी बढ्दै, विद्यार्थीलाई सतर्क रहन आग्रह।
12: जताभावी खोलेका छन् दर्ता सही छैन, के सही छैन, अहिले सबै शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने थियो, त्यसबाट अथोरिटी लिएका छन् कि छैनन् होइन, सबै कुरा बुझेर मात्रै जानु पर्यो।
10: र नेपालले अमेरिकालाई 9 विकेटले हराउँदै लिग 2 शानदार जित।
13: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
10: सरकारको बेरुजु हरेक वर्ष बढ्दै जानु, वित्तीय अनुशासन कमजोर बन्दै गएको स्पष्ट संकेत हो। हिजो सार्वजनिक भएको महालेखा परीक्षकको कार्यालयको तथ्याङ्कले सरकारको बेरुजु करिब 3% बढ़ेको देखाएको छ। यसले सरकारको खर्च प्रणालीमा पारदर्शिता र उत्तरदायित्व अझै सुदृढ़ हुन नसकेको देखाउँछ। यस्तो प्रवृत्तिले विकास बजेटको प्रभावकारिता घटाउँदै नागरिकको विश्वासमा समेत गम्भीर असर पार्छ। त्यसैले सरकारले बेरुजु घटाउँदै खर्च पारदर्शिता र सुशासनका लागि ठोस पहल गर्नुपर्छ।
14: पछिल्लो एक महिनामा तरकारी तथा फलफूलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार वैशाख 2 गतेको तुलनामा जेठ 2 गतेसम्मको औसत मूल्य विश्लेषण गर्दा विशेष गरी गोलभेडा, हरियो सागसब्जी र केही फलफूलको मूल्य अत्याधिक रूपमा बढ़ेको पाइएको हो। सबैभन्दा धेरै सानो गोलभेडाको मूल्य 142% भन्दा बढ़ीले बढ़ेको छ भने भारतीय सानो गोलभेडाको मूल्य 126% महँगिएको छ। यस्तै ठूलो गोलभेडाको मूल्य पनि करिब 19% बढ़ेको छ। गाजर, लौका, हरियो प्याज, घिउसिमी र अदुवामा समेत 50% भन्दा बढ़ी मूल्य वृद्धि भएको छ। हरियो प्याज 51% र अदुवा करिब 88% महँगिँदा उपभोक्तामा थप भार परेको छ। फलफूलतर्फ अनार, अंगुर र भुइँ कटहरको मूल्य उल्लेख्य रूपमा बढ़ेको छ। अनार 23% र अंगुर करिब 25% महँगिएको छ। तरकारी तथा फलफूलको मूल्य बढ़नुको कारण बारे बताउँदै समितिका सूचना अधिकारी विनय श्रेष्ठले सीआईएनसँग भन्नुभयो,
9: उत्पादन कम छ, बजार आगमन कम छ, तराईतिरको आगोलबाट आउनु कम भयो। अब अहिले वरिपरि र काठमाडौँ भ्यालीकै उत्पादनले भ्याउनु पर्ने अवस्था छ। अहिले टनेलको उत्पादन पनि आइसकेको छैन, त्यसैले गर्दाखेरि चाहिँ अब माग त हाम्रो यथावत नै छ, त्यहाँ आगमन अलिकति कमजोर छ, त्यसले गर्दाखेरि चाहिँ मूल्य चाहिँ माथि गएको चाहिँ देखिन्छ। अब यो अलिकति अब यो असिना पानीको कारणले गर्दाखेरि पनि कतिपय ठाउँको चाहिँ उत्पादन र त्यहाँबाट हुने आगमन प्रभावित भएको छ। जति परिमाणमा आउनुपर्ने त्यति परिमाणमा आउन सकेका छैन होइन। अब अस्ति घटिसकेको तरकारीहरूको भाउ पनि अलिकति माथि गएको देखिहाल्छ। जस्तो भन्नुहोस् सिमी, बोडी, गिरौला लगायतका अहिलेको जुन सिजनको तरकारी हो नि, अब गोलभेडा पनि त्यही भित्रमा पर्छ।
14: समितिका अनुसार केही वस्तुको मूल्य भने घटेको छ। भटमास, कोसा, भिन्डी, काँक्रो, खुर्सानी र केही सागसब्जीको मूल्य घट्दा आंशिक राहत मिलेको छ। मलमास अर्थात अधिक मास आजदेखि शुरू भएको छ। प्रत्येक 32 महिना 16 दिन 1 घण्टा 36 मिनटमा आउने अधिक मास आजदेखि शुरू भएको हो। आगामी असार 1 गतेसम्म अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार 365 दिनको वर्ष हुन्छ। वर्षमा सौ र मौसममा चन्द्र मास हुन्छन्। दुवैलाई समन्वय गर्न मलमास वा अधिक मास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म संक्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिक मास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वस्तुवेद शिव प्रसाद पोखरेलले बताउनुभयो। जाजरकोट भूकम्प प्रभावितहरूको स्थायी आवास पुननिर्माणले अझै गति लिन सकेको छैन। भूकम्प गएको करिब 4 वर्ष बित्न लाग्दा समेत अधिकांश भूकम्प पीड़ित अझै घरविहीन अवस्थामै छन्। 2079 कार्तिक 17 गते राति जाजरकोटको रामीटाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जाजरकोट, रूकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट कम्तीमा 154 जनाको मृत्यु, 366 जना घाइते तथा करिब 2,50,000 भन्दा बढ़ी नागरिक प्रत्यक्ष प्रभावित भएका थिए। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार केही स्थानीय तहमा पुननिर्माण कार्य शुरू भए पनि अधिकांश स्थानमा पुननिर्माण शुरू भएको छैन। प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार जाजरकोट जिल्लामा मात्रै 85,000 भन्दा बढ़ी निजी घर अझै पुननिर्माण हुन बाँकी नै छन्। विस्तृत क्षतिको आकलन प्राधिकरण प्राविधिक मूल्यांकन ढिलो हुनु, अनुदान विवरणमा ढिलाइ र दुर्गम भूगोलका कारण पुननिर्माण कार्य सुस्त भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सीआईएनसँग बताउनुभयो।
11: जाजरकोटका फेरि जिरै केही पनि नभएको भनेको होइन, कुनै पालिकाहरूको शुरू पनि भइसकेका छ पुननिर्माणै पनि भने, अब बाँकी रहेका पालिकाहरूको चाहिँ अब जुन इस्युहरू थियो त्यो चाहिँ नि अब जुन जुन तहले सेटल गर्नुपर्ने थियो त्यो अस्ति हामीसँग पनि छलफलमा
15: गर्दा अलिकति ढिला भएको भन्ने खालको कुरा सुनिएको थियो पहिला
11: होइन। अहिले त्यो सेटल लगभग भइसक्यो। जाजरकोट केसमा चाहिँ अब तुरन्तै जे जति बाँकी छ त्यो चाहिँ नि हाम्रो जिल्ला प्रशासन कार्यालयबाट भेरिफाई भएर प्राधिकरणमा आउने क्रममा छ। अब प्राधिकरणमा आएर प्राधिकरणले फेरि फाइनली हेरिसकेपछि चाहिँ त्यो तुरन्त प्रारम्भ
15: हुन्छ। कति समय लाग्छ होला अब लगभग, यति महिना, यति दिन, यति रात भन्ने
11: होइन? अब अस्ति हामीले छलफल प्राधिकरण पनि छलफल भएको थियो जाजरकोटका अब त्यहाँका सम्बन्धित निकायका प्रतिनिधिहरू आउनुभएको थियो होइन र अब हाम्रो जिल्ला प्रशासन कार्यालयसँग पनि समन्वय भइरहेको छ अब सेटल भइसकेको छ त्यो बेलाका इस्युहरू अब सिडिओ कार्यालयबाट चाहिँ भेरिफाई भएर यता हामीतिर आएपछि त्यहाँ अड्किँदैन
14: यी घर पुननिर्माणका लागि करिब 101 अर्ब रूपियाँ भन्दा बढ़ी लागत आवश्यक पनि अनुमान गरिएको छ विज्ञहरूले तीन तहका सरकारबीच प्रभावकारी समन्वयको अभाव प्राविधिक जनशक्ति कमी तथा अनुदान वितरणमा ढिलाइ मुख्य समस्या रहेको बताएका छन् समयमै पुननिर्माण हुन नसक्दा पीड़ितहरूमा निराश बढ़दै गएको छ शिक्षा क्षेत्रका विज्ञहरूले विद्यार्थीलाई कन्सल्टेन्सी छनौट गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् हिजो प्रहरीले उपत्यका 95 वटा शैक्षिक परामर्श केन्द्रमा छापा मार्दै 69 जनालाई पक्राउ गरेपछि वैध र अवैध कन्सल्टेन्सी छुट्याउने विषय थप चासोको केन्द्र बनेको हो प्रहरीका अनुसार विदेश पठाइदिने नाममा ठगी भएको गुनासोको आधारमा गरिएको उक्त कार्यवाहीमा धेरै केन्द्रले आवश्यक मापदण्ड पूरा नगरेको दर्ता नवीकरण नगरेको तथा बिना इजाजत सेवा सञ्चालन गरेको पाइएको छ प्रहरीका अनुसार ठगीमा नपर्न सबैभन्दा पहिले कन्सल्टेन्सी वैध रूपमा दर्ता भएको वा नियमित रूपमा नवीकरण गरिएको छ कि छैन भन्ने कुरा यकिन गर्नुपर्ने हुन्छ शुल्क संरचना पनि कन्सल्टेन्सीकै विश्वसनीयता मापन गर्ने अर्को आधार हो यसै गरी पहिले सेवा लिएका विद्यार्थीको अनुभव र सिफारिशले पनि सही निर्णय लिन सहयोग पुर्याउने सीआईएमसँग बताउँदै काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रवीण धिताल
12: विद्यार्थी जानुभन्दा अगाडि पहिला त्यो कहाँ दर्ता छ होइन त्यसको अनुमति इजाजत के छ भन्ने कुरा बुझेर मात्रै जानु पर्यो जसले खोलेका छन् दर्ता छ कि छैन के छ कि छैन अहिले सबै शिक्षा अथवा कुन ठाउँमा दर्ता हुनुपर्ने त्यो त्यसबाट अपलोड लिएका छन् कि छैनन् होइन सबै कुरा बुझेर मात्रै जानु पर्यो यहाँ लेखेका छन् बोर्ड टाँगेका छन् गलत खालका मान्छेहरू त्यो चलाइरहेको छन् योभन्दा अगाडि कोही साथी गइरहेको छ भन्ने मान्छे गइरहेको छ उसले अनुमति लिएको छ कि छैन कम्पनीमा दर्ता भएको छ कि छैन शिक्षाको क्षेत्रबाट पाउनुपर्ने अथोरिटी पाएको छ कि छैन भन्ने कुरा चेक गर्नु त्यो पहिला गर्ने अनि अति नै धेरै ठगी भयो भन्ने कुरा नै आएपछि प्रहरीले त्यस हिसाबमा हेर्ने गरेको हो
14: काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगीमा परेका जो कोहीलाई सम्पर्कमा आउन आग्रह गर्दै अनुसन्धानलाई थप तीव्र बनाइएको जनाएको छ मध्य पहाड़ी राजमार्ग अन्तर्गत रूकुम पश्चिमको चौरजहारी क्षेत्रमा आजदेखि 20 दिनका लागि यातायात सेवा पूर्ण रूपमा बन्द गरिएको छ सड़क डिभिजन कार्यालय चौरजहारीका अनुसार सड़क ढलान कामलाई प्रभावकारी र गुणस्तरीय बनाउन सवारी आवागमन पूर्ण रूपमा बन्द गरिएको हो टाटा गाउँ स्याला खोला क्षेत्रदेखि मटिलातर्फ जोड्ने सड़क खण्डमा निर्माण कार्य तीव्र पार्न जेठ 2 गतेदेखि जेठ 22 गतेसम्म सड़क पूर्ण रूपमा बन्द गरिने जानकारी कार्यालयले दिएको छ सड़क बन्द भएपछि यात्रु तथा सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न सीआईएनसँग कुरा गर्दै रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थामीले आग्रह गर्नुभयो
16: होइन त्यो त गएकै छ त डाइभर्सन दिएकै छ र त्यो मध्य पहाड़ी पनि टच मात्र छुने मात्रै बाटो हो होइन त्यो मध्य पहाड़ी मैले तपाईँलाई अघि पनि भने मध्य पहाड़ी बीचमा ब्रेक छ त्यहाँनिर पुल नभएको कारणले त्यो अहिलेसम्म रन भएको पनि होइन त्यो भन्दा परपट्टि चाहिँ मध्य पहाड़ीमा लिङ्क रोड मात्रैमा काम भइराखेको अवस्था हो र त्यसका निमित्त पनि यात्रुहरूको लागि चाहिँ त्यो ठाउँमा जहाँ कन्स्ट्रक्सनको काम भइरहेछ त्यहाँ डाइभर्सन रोड पनि दिएकै छ त्यो कारणले यात्रुहरूलाई चाहिँ त्यस्तो प्रब्लम चाहिँ हुँदैन
14: सरकारले प्रशासनिक सुधार मित्र व्ययिता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्य सहित मन्त्रालय पुनर्संरचना पछि तिनको नाम परिवर्तन गर्ने काम शुरू गरेको छ वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गरे सँगै मन्त्रालयको संख्या घटाएर प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 18 झारिएको थियो यस निर्णयको कार्यान्वयन स्वरूप अहिले मन्त्रालयको नाम फिर्ने साइन बोर्ड परिवर्तन गर्ने तथा प्रशासनिक कागजात अत्यावधिक गर्ने काम तीव्र बढ़ाइएको छ साझा खबरमा अब विदेशका खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ मध्य पूर्वमा द्वन्द हुँदा दुई शक्ति राष्ट्रका प्रमुखले चीनको भ्रमण गर्दा अर्थपूर्ण रूपमा हेरिएको छ पुटिनले यही मे 19 र 20 तारीकमा चीनको भ्रमण गर्नुहुने अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन् अब खेल खबर आईसीसी विश्वकप क्रिकेट लीग 2 श्रृंखला अन्तर्गत नेपालले अमेरिकालाई 9 विकेटले हराएको छ आज भएको खेलमा अमेरिकाले दिएको एक डोनाल्ड ट्रम्पले हालै चीन भ्रमण सम्पन्न गरेसँगै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भ्रमण तय भएको छ। मध्य पूर्वमा दण्ड हुँदा दुई

0: यात्री बी क्रिकेट रंगशाला किर्तिपुरमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले 43 ओभर 3 बलमा 195 रन बनाएर अल आउट भयो। नेपालमा भइरहेको लीग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन्। अंक तालिकामा नेपाल 26 खेलमा 20 अंक सहित सातौं स्थानमा छ। अमेरिका 26 खेलबाट 36 अंक जोडेर दोस्रो स्थानमा छ।
1: सर्लाहीमा सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
2: कक्षा संख्या खोज्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधार कमी देखेको सबै सरकार निकालेर जानकारी हुन्छ।
1: कक्षा भरि भराउ तर शिक्षक अभावको समस्या झेल्दै विद्यालय रिपोर्ट सँगै डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भर बन्ने अवसर, चर्चित गीतका स्रष्टासँगको विशेष संवाद सहितको अनिवार्य विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: रामे यो के चलाएको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
4: यसरी चलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
5: रामे दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
3: छ्वाली, पराल र मकैको ढोटबाट बायोग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ।
6: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
4: ए, जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
6: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
4: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
5: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
1: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। मधेसमा आज विवाहित महिलाहरूले वर्षाइत अर्थात वट सावित्री पर्व मनाएका छन्। जेठ औंसीका दिन अटल सौभाग्यको कामना गर्दै मनाइने यस पर्वमा मिथिलावासीहरू वट वृक्ष अर्थात वरको रूख नजिक भेला भई सामूहिक रूपमा पूजा आराधना गर्ने गरेका छन्। नयाँ लुगा लगाएर महिलाहरूले सती सावित्रीको कथा सुन्दै र गीत गाउँदै ब्रह्मा, विष्णु र महेशको पूजा गर्ने गर्छन्। पौराणिक विश्वास अनुसार सती सावित्रीले आफ्ना पति सत्यवानलाई पुनर्जीवन दिलाई अटल सौभाग्य प्राप्त गरेको स्मरणमा यो पर्व मनाइने सामुदायिक रेडियो एकताले खबर पठाएको छ। यसैबीच किरात राई समुदायले पनि आज साकेला उभौली पर्व मनाएका छन्। काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किरात राई समुदायका राई, सुनवार, लिम्बु र याख्या समुदायले विभिन्न सांस्कृतिक बाजा गाजा सहित आज पर्व मनाएका हुन्। किरात समुदायमा वैशाख शुक्ल पूर्णिमाको दिन उभौली पर्व र मंगिर शुक्ल पूर्णिमाको दिन उधौली पर्व मनाउने परम्परा रहेको छ।
8: प्रकृतिको पूजा किराती समुदायको महान चाड साकेला उभौली युच्याङ याक्वा ताङनाम स्यादर पिदर 5086 को अवसरमा किरात समाजले आज काठमाडौँका विभिन्न ठाउँमा यसरी युवा युवतीदेखि लिएर साकेला नाचको लागि सबै उत्साहित रूपमा दिनभरि नै साकेला नाच गाउनु भएको छ।
9: मेरो नाम दिलीप कुमार।

0: कुमागाराजालाई हो होइन सर, घर चेनेकेर खोटाङ चिसा पानी डन्डे ढुङ्गे गाउँपालिका खुट्टा घोर्ने हो, पानी चेनेकेर उठाउने काट्ने अनि छन्क्याउने अनि त्यसलाई चाहिँ फुलचित्रहरूले चढाउने यी चाहिँ क्रियाकलापहरू
1: एकदमै महत्त्वपूर्ण ठुलो पर्व र नयाँ वर्ष उहाँहरूको लागि नयाँ वर्ष हो।
2: विक्रम सम्वत 2083 हुँदैछ भने यिनै सम्वत 2083 भनेको 5086 हुँदैछ। 5086
1: प्रकृतिको पूजक भएको हुनाले किरात समुदायले बिचमा रुख राखेको हुन्छ र रुखलाई वरिपरि छन्का लाएर परम्परागत पहिरनहरूमा उहाँहरूले नाचिरहनु भएको देखिन्छ। दीपक आचार्य, सिआइएन, ललितपुर।
3: सर्लाहीको लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप बढ़दै गएको छ। शहरी क्षेत्रमा निजीको तुलनामा सरकारी तथा सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या बढ़े पनि गाउँ क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा भने विद्यार्थी अभाव देखिन थालेको छ।
4: तराई मधेस क्षेत्रमा दिन प्रतिदिन जनघनत्व बढ़दै जाँदा सर्लाहीको लालबन्दी नगर क्षेत्रमा पनि बाल बालिकाको उपस्थित सामुदायिक विद्यालयमा बढ़िरहेको छ। बढ़दो विद्यार्थी संख्याका कारण विद्यालयहरूमा कक्षा कोठा तथा शिक्षक विद्यार्थीको अनुपातमा असन्तुलन देखिन थालेको छ। लालबन्दी सात स्थित जानकी माध्यमिक विद्यालयका प्रधान अध्यापक हिरालाल महतो,
5: जानकी माध्यमिक विद्यालयमा कक्षा संख्या थप्नुपर्ने अवस्था छ, तर हामीसँग भौतिक पूर्वाधारदेखि कमी देखेको सबै सरकार निकायमा जानकारी हो।
4: विद्यालयमा विद्यार्थीको चाप धेरै छ, उपलब्ध कक्षा कोठा र शिक्षक संख्या प्राप्त नभएकाले सबै विद्यार्थीलाई भर्ना लिन सकिएको छैन। लालबन्दी नौ स्थित जनज्योति माध्यमिक विद्यालयमा हाल 42 कक्षा सञ्चालन गरी पठन पाठन भइरहेको विद्यालयले जनाएको छ। विशेष गरी सेवा क्षेत्र भन्दा बाहिरका बाल बालिकाले भर्ना पाउन मुस्किल भइरहेको बताउनुहुन्छ विद्यालयका प्रधान अध्यापक विष्णु बहादुर पोखरेल। लालबन्दी बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा मात्र नभई निजी विद्यालयहरूमा समेत बालबालिकाको उपस्थित उल्लेखनीय रूपमा बढ़ेको छ। लालबन्दी बजार क्षेत्र अन्तर्गत वडा नम्बर 5, 6, 7, 8, 9 भित्र सामुदायिक तथा निजी गरी करिब 40 विद्यालय सञ्चालनमा छन्। पालिकामा विद्यार्थीको अनुपात अनुसार शिक्षक मिलान गर्न स्थानीय सरकारले पहल थालेको छ। शिक्षा शाखा प्रमुख लक्ष्मी सिलाकोटी,
6: लालबन्दी नगरपालिकामा चाहिँ केही विद्यालय सुगममा छन् भने केही विद्यालय दुर्गममा पनि छन्। नगरपालिकाका हाई वे साइडमा भएका विद्यालयमा विद्यार्थीको चाप अत्याधिक धेरै छ, शिक्षक संख्या कम भएको छ। तर जो शिक्षक संख्या कम भएकोलाई चाहिँ प्राथमिक तहका दरबन्दीले पनि माध्यमिक तहलाई प्रतिपूर्ति गरेको छ, त्यसरी दरबन्दी मिलेको छ। र दुर्गमका वडाहरूमा भने विद्यार्थी संख्या कम र
4: संघीय सरकारले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी उपलब्ध नगराउँदा सरकारले नै घोषणा गरे निशुल्क शिक्षा कागजमै सीमित भएको बुझाइ सरकारवालाको छ। अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था संविधानमा गरिए पनि त्यसको कार्यान्वयनको लागि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नुपर्ने देखिन्छ। प्रकाश मैनाली, सीआईएन, सामुदायिक रेडियो एकता, लालबन्दी, सर्लाही।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। डिजिटल युगमा गीत लेखनबाट आत्मनिर्भरताको अवसर,
7: यो जिन्दगीले के गरे के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समीर दासकोटा, यो मौनी फिल्मको यो रसिलो अङ्गोर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ। अब कालो चस्मा लाई माया भन्ने पनि मेरै हो होइन। अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन, ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो। के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुम मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला। अब अहिले चाहिँ अहिलेको पिँढीहरू ले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ।
3: तर असफलतामा चाँडै निराश बन्ने प्रवृत्ति बढ़दो संयौं चर्चित गीतका स्रष्टाको दृष्टिकोण सहितको विशेष संवाद शनिवार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
9: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-352-5224-353
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब शनिवार्य विशेष नेपालमा गीत लेखनको अवस्था पछिल्लो समय क्रमशः व्यावसायिक बन्दै गएको देखिन्छ विशेष गरी डिजिटल प्लेटफर्मको विस्तारसँगै नयाँ पुस्ताका सर्जकहरूलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने अवसर बढ़ेको छ आजको शनिवार विशेषमा नेपाली सांगीतिक क्षेत्रमा कैयौं चर्चित गीत दिनुभएका गीतकार सुरेन्द्र राणासँग साथी सन्तोष गन्धर्वले गीत लेखनका सम्भावना र अवसरका बारेमा कुराकानी गर्नुभएको छ
7: यो जिन्दगीले के गरे अनि सोनु निगमले गाउनु भएको संगीत समीर दासकोटा अनि अब यो गीत मैले कसरी पाएँ भन्दाखेरि पनि मेरो समीर दासकोटा चाहिँ यो मौनी फिल्मको यो रसिलो अङ्गुर पछि चाहिँ भन्ने गीत पछि मैले धेरै गीतहरू लेखेँ उहाँसँग अनि यही सिलसिलामा यो बादल पारीको पनि यो गीत लेख्नलाई मौका मिलेको हो अब कालो चस्मा लाउ मैया भन्ने पनि मेरै हो होइन अब त्यति अहिले जस्तो त पारिश्रमिक त पाइन्थेन र पनि हाम्रो निर्माता चाहिँ विनोद शेषजीले चाहिँ अलिकति अब त्यो त्यसको पारिश्रमिकको मूल्य भन्दा नि ससम्मान सहित चाहिँ खाममा राखेर दिनुभयो त्यो त्यो भएर चाहिँ मूल्य भन्दा नि सम्मानपूर्वक चाहिँ मैले यसको चाहिँ पारिश्रमिक पाएको
11: त्यो समयमा रुचाइदिनु भएको कालो चस्मा पनि एउटा हो त्यो गीत पनि धेरै रुचायो र अहिले पनि त्यो गीत एकदमै धेरै चाहिँ सुन्ने गरिन्छ खासमा चाहिँ त्यो समयमा गीत लेखनको अवस्था एउटा गीत लेखकले के कस्ता कुराहरू झेल्नु पर्थ्यो या के कस्ता भोगाईहरू हुन्थे पारिश्रमिकको हिसाबले त अब अहिले पनि कतिपय सर्जकहरूले तोकेर त गीत लेख्नुहुन्न यहाँको भर्खरै एउटा नयाँ गीत पनि आयो एकै चर्चामा छ त्यो विषयमा हामी कुरा गरौंला तर त्यो समयमा चाहिँ एउटा गीत लेखकको संघर्ष कस्तो थियो
7: अब यस्तो पर्यो अब मेरो चाहिँ सुरुदेखि नै म चाहिँ के भने मेरो नेचरले नै त्यो मैले अब फिल्म लेखौँ भन्दा पहिला रेडियो नेपालमा गीत 37 रेकर्ड हुँदाखेरि नै म चाहिँ अब मेरो गीत गाइदिनु पर्यो भनेर संगीतकारहरूलाई गायकहरूलाई भन्ने खालको परिनँ म होइन अहिले फिल्म यो लेखनमा पनि त्यस्तो मैले संघर्ष चाहिँ गरिनँ किनभने पहिलो फिल्म मैले लेखेको बादल भन्ने फिल्मको कहिले यो मन खरे कहिले मन छरा भन्ने गीत अब यो चाहिँ यसको निर्माता पनि हाम्रो गगन बेरे कवि गगन बेरे साथी नै हुनुहुन्थ्यो अनि यसमा मैले गीत लेखेँ त्यो गीत चलिसकेपछि अनि यो मोहनीको रसिलो अङ्गुर भन्ने गीत लेखेको त्यो पनि चल्यो मेन त के भने डाइरेक्टर भन्दा नि म्युजिक डाइरेक्टर हाम्रो सबिजित बासकोटाजी होइन उहाँले नै चाहिँ अब सुरेन्द्रलाई चाहिँ दुईटा गीत सुरेन्द्रजीलाई दिनुपर्छ यसो भन्ने टाइपले चाहिँ अनि त्यसपछि अनि निर्माता निर्देशकहरूले चाहिँ मलाई सम्पर्क गर्नुहुन्थ्यो मैले चाहिँ त्यसरी लेखेँ
11: जस्तो गीतकै प्रसंगमा हामी कुराकानी गर्दै गर्दाखेरि अहिले यहाँले मोहनीको गीतको कुरा पनि गर्नुभयो रसिलो अङ्गुर त्यो समयमा पनि निकै नै चर्चा थियो भनिन्छ एउटा गीतकारले समग्रमा एउटा संगीतकारलाई गीत दिँदा खासमा मुखडा सुनाउँदा कसरी सुनाउनु भएको थियो यी गीतहरूको चाहिँ
7: त्यो हुन्छ फिल्मी गीत लेखनमा के हुन्छ भने अब मेन त अब सिचुएसनै हुन्छ होइन सिचुएसन त्यसपछि हामीले लेख्ने अब एक्टर भन्दा नि अब त्यो सिचुएसन स्टोरीमा क्यारेक्टर कसले गाउँदैछ भन्ने चाहिँ हामीले याद गर्नुपर्ने हो एक्टर को खेल्दैछ भन्ने चाहिँ त्यति अब हामीले याद गरिँदैन नेपालमा होइन तर के पनि सिचुएसन चाहिँ अब कसरी कसैले चाहिँ टोटल स्टोरी नै सुनाउनुहुन्छ कसरी कसैले चाहिँ खालि गीतको यी सिचुएसनमा लेख्न पर्यो अनि पात्र चाहिँ यस्तो हुन्छ भनेर भन्नुहुन्छ यसरी लेख्ने हो धेरै गीतहरू चाहिँ मैले पहिल्यै ट्युनिङ फाइनल भए हुन्छ क्या त्यो ट्युनिङलाई मैले लिरिक्स लेख्छु क्या जस्तै यो कालो चस्मा लाउँ मैया भन्ने पनि मैले ट्युनिङमा लेखाएको गीत हो क्या यो पहिल्यै ट्युनिङ बनिसके हुन्थ्यो त्यसमा यो शब्द भर्ने हो क्या फिल्म लेखनमा चाहिँ प्रयास हो कति गीतहरू चाहिँ त्यो पहिल्यै ट्युनिङ भइसकेको हुन्छ क्या, जस्तै घुम्टो भन्ने फिल्मको गीतहरू, यो टाइटल सङ घुम्टो, यिनीहरू सबै ट्युनिङमै लेखेको गीतहरू हो।
11: भनेपछि त्यो बेलामा यहाँले लेख्दाखेरि कालो चस्मा भन्ने गीतको ट्युनिङ चाहिँ भइसकेको थियो, कस्तो गर्नु भएको थियो सम्बोधित बास्कोटाज्यूले?
7: होइन, यसमा चाहिँ डोमेन ल्यान्डस्केपिङ थिएन होइन, अनि त्यतिकै ट्युनिङ मात्रै थियो। अब यस्तो हुन्छ त्यसमा चाहिँ, अनि त्यो मिटरमा ठ्याक्क आफूले चाहिँ गीत कन्ठ भइसकेपछि अनि शब्द भन्यो। म चाहिँ त्यस यो के अरे खुस्मा फिल्मको चाहिँ यो हाम्रो निर्देशक भाइ अशोक थापा चाहिँ, अनि स्टोरी सुन्दा सुन्दै मैले चाहिँ यो रुकुमाईको लाई चाहिँ ठेगो बनाउँछु। अब रुकुमाईको त्यति अब युजरलाई त्यति मिठो ठेगो चाहिँ लागेको थिएन कि सुरुमा लेख्दाखेरि चाहिँ, तर के एउटा फिल थियो भने अब गीत अलिअलि चले पनि यो रुकुमाईको मैकोट भन्ने ठाउँको चाहिँ एक्सप्लोर होला, ठाउँको मान्छेले धेरैले थाहा पाउला भन्ने हिसाबले मैले यो दुई लाइन चाहिँ, यो एक लाइन चाहिँ, यसकै हुक लाइन चाहिँ उहाँले त्यो स्टोरी सुनाउँदा सुनाउँदै मैले लेखिसकेको थिएँ कि रुकुमाईको भन्ने चाहिँ हाल्छु गीतमा भनेर चाहिँ ठ्याक्क प्लानिङ गरिसकेको थिएँ। अनि घर आएर चाहिँ रुकुमाईको आँखा नै राम्रो मन परेन एउटा भनेर हुक लाइन यो बनाएर अनि पछि लेखेको यो
11: नेपाली चलचित्र लगायतका थुप्रैमा आफ्ना गीतहरू चाहिँ सृजना गर्नुभएको छ। पछिल्लो पुस्ता नयाँ पुस्ता बीचको अन्तर, गीत लेखनबाट एउटा सर्जकलाई हुने मुनाफाको कुरा, त्यस पछाडि केही आर्थिक अर्थोपार्जनका कुराहरू पनि आउलान्, गीत लेखेर बाँच्ने कुराहरू पनि आउलान् होइन। अब यो लामो समय यहाँले यो चलचित्रमा गीतहरू लेख्दै गर्दाखेरि कहिले खट्कियो, मनमा आर्थिक रूपमा कमजोरी पनि भयो, या गीत संगीतमा लाग्यो, गीत लेखियो पारिश्रमिक राम्रो भएन, सर्जकका रूपमा चाहिँ पाउनुपर्ने त्यति सम्मानहरू आएनन्, वा मैले जे गरे ठिकै गरे, मेरा आफ्ना सृजनाहरू बजेका छन् सुनेका छन् भन्ने के लाग्यो खासमा चाहिँ?
7: अब यस्तो, अब यो गीत जब मैले 37 सालमा मेरो पहिलो गीत रेडियो नेपालमा रेकर्ड भयो 37 सालमा, त्यतिखेर म ल क्याम्पसमा ल बाचलर पढ्दै थिएँ, र अब त्योभन्दा पहिला त म खास त गिटार बजाउने मान्छे हो। अनि जब गीत लेख्न थालेँ, गीत लेख्दाखेरि अब अहिले चाहिँ अहिलेको पिँढीहरूले चाहिँ अब गीत लेखनलाई प्रोफेसन बनाउँछु भनेर पनि सुरुवात गर्न सक्छ। अब त्यतिखेर त अब यो प्रोफेसन बनाउँछु भनेर मैले गीत लेख्न थालेकै होइन होइन, अहिले पछि फिल्म गीत लेखन सुरु भइसकेपछि नि फिल्म गीत लेखन प्रोफेसन बन्छ भन्ने सोचेर लेखा पनि होइन मैले। अब त्यो आर्थिक कठिनाई भने त अब त्यो मान्छेको अब विभिन्न अब लाइफको आरोह अवरोहमा त्यो हुने कुराहरू हो, त्यो धनी मान्छेलाई हुन्छ, अब राइटरलाई नै हुन्छ, इन्जिनियरलाई नै हुन्छ, डक्टरलाई नै हुनुहुन्छ, सरलाई छुट्टी पाटो भयो त्यो होइन। तर के भने अब मैले चाहिँ अब यो प्रोफेसन यही बनाउँछु भनेर चाहिँ अब त्यो आर्थिक पाटोतिर चाहिँ त्यति अब यो लेख्न थाहा पछुताउ पनि होइन, केही पनि छैन क्या।
3: तरकारी तथा फलफूलको मूल्य उकालो लाग्यो, गोलभेडाको मूल्य वृद्धि 142%, गाजर

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी किएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0171562459 र 9865 78232।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: लालीगुराँस नगरपालिकाले दुई दिनमा 200 बाँदर धपायो। बाँदर नियन्त्रण तथा निगरानीका लागि 4 कर्मचारी नियुक्त।
0: सिंहदरबारमा मन्त्रालयका बाहिर फेरिएको नाम लेखिँदै प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्काउने युवक पक्राउ।
1: जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुरधाम सम्पदा यात्रा आयोजना। काठमाडौँको होल्डिङ सेन्टरमा रहेका 14 बालबालिकालाई आवश्यक सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था।
0: इरान विरूद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी। विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढी सेना तैनात।
1: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई 9 हरायो। 7 महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको घोषणा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। बाँदरको समस्या देशव्यापी रूपमा वर्षौंदेखि बढ़दै गएको छ, तर समाधानका लागि संघीय सरकारले उचित नीति ल्याएर काम गर्न सकेको छैन। तर 13 लालीगुराँस नगरपालिकाले सार्वजनिक विदाई दिएर बाँदर नियन्त्रणका लागि 2 अभियान सम्पन्न गरेको छ। हिजो र आज गरी 2 नगरपालिकाले करिब 200 हाराहारीमा बाँदरलाई बस्ती क्षेत्रबाट जंगलतर्फ धपाएको छ। बाँदरको आतंकका कारण कृषि बालीमा क्षति बढ़ेपछि नगरपालिकाले सामूहिक अभियान नै चलाएको हो। अभियानका क्रममा बाँदर बस्ने मुख्य अडार तथा वासस्थानको समेत पहिचान गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार बाँदरलाई स्थायी रूपमा बस्तीबाट टाढा राख्न जंगल आसपासमा थप फलफूल र अन्य बोट बिरूवा रोप्ने योजना समेत बनाइएको छ। लेकाली क्षेत्रमा हालसम्म 1,300 स्याउका बिरूवा रोपिसकिएको छ भने अब सामुदायिक वन क्षेत्रमा थप 2,000 भन्दा बढ़ी फलफूलका बिरूवा रोप्ने तयारी गरिएको छ। बाँदर नियन्त्रण र निगरानीका लागि नगरपालिकाले मासिक 30,000 रूपियाँ पारिश्रमिकमा 4 कर्मचारी नै नियुक्त गरेको छ। ती कर्मचारीले बाँदरलाई बस्तीबाट टाढा खोला, भीर र जंगल क्षेत्रमा सीमित राख्न काम गरिरहेका छन्। नगरपालिकाका अनुसार 2 सञ्चालन गरिएको उक्त अभियानका लागि छुट्टै बजेट भने छुट्याइएको थियो। स्थानीयवासी, जनप्रतिनिधि र विभिन्न पक्षको स्वस्फूर्त सहभागितामा निशुल्क रूपमा अभियान सञ्चालन गरिएको हो। यसै विषयमा हामीले नगरपालिकाका मेयर अर्जुन माबो हाङलाई अभियान कस्तो रह्यो त भनेर सोधेका छौं।
3: गाउँमै बारी खेत चेपचापमा लुकेका थिए, तिमीले वासस्थान बनाएर बसेका थिए होइन। हिजो चाहिँ बाँदरलाई खोलामा जंगलमा पुर्याइयो। बाँदरहरू चाहिँ करिब 3 खालका छ, एउटा सेतो, एउटा कालो, एउटा रातो। झनै सेतो रातो गरेर 200 संख्यामा रहेछन्। हिजोहरू बढी बस्ने ठाउँ त्यस्तो ओडारहरू, त्यस्तो जङ्गलहरू पनि पहिचान भयो। हामीले करिब करिब बाँदरहरूलाई चाहिँ रुङ्गको लागि 3-4 कर्मचारी राखेका छ। 3-4 डुङ्सीमा खोला भिर र त्यतिमा बाँदरलाई हामी सीमित गर्न खोजिरहेछौँ। त्यहाँ चाहिँ एउटा मङ्की हब जस्तो होइन, एकदमै त्यहाँ रहने स्त्रीको हाम्रो प्रयास जारी रहनेछ। र त्यो टुङ्सी बाँदर रुङ्गेहरू चाहिँ सँग चाहिँ उनीहरूको आम्ने साथीहरू छ। अब स्कुलका बच्चाहरू पढ्न नपाउने होइन, र माइग्रेसन रोग लगको लागि चाहिँ हाम्रो तत्काल बाँदरलाई त्यहाँ नै सीमित गर्ने अभियान सुरु भइसक्यो। र यता लेकतिर मैले कति 1200-1300 बिरुवा चाहिँ स्याउ पुगेर मुस्ताङबाट ल्याएर रोपिसकेका पनि छ। र अब ती जुन सामुदायिक वनहरू छन् तल तल, तीका सामुदायिक वन 2025 जति बोट बिरुवा रोप्छौँ। र बाँदरहरूले कहाँ बस्छन्, अब कहाँ खान्छन्, कता खान्छन्, रुखपातमा कस्तो पाउलो खान्छन्, र अन्नमा अब सुकेको मकै पनि उठाएर खान्छ, केरलको कोसो पनि र खाङ्गैबाट मकै पनि खान्छ, मकै ब्याट्नेदेखि जस्तै भटमासहरू मासहरू होइन सबै कुराहरू चाहिँ हाम्रो अध्ययन अहिले भइरहेछ।
4: तपाईँहरू कार्यकालको लगभग अन्तिम अन्तिमतिर पनि पुग्दै पुग्दै हुनुहुन्छ, अब यो समस्या त तपाईँ कार्यकाल भर्खरै आउँदाखेरिदेखि नै सुरु थियो होला यो यो एउटा समस्या
3: होइन,
4: योभन्दा अगाडि हजुर योभन्दा अगाडि चाहिँ बाँदर नियन्त्रण गर्नका लागि के गर्नु हजुर
3: होइन पहिले पनि चासो भएकै हो, पहिले पनि सुरु कारण म आफैले बाँदर उन्ने हुँ त बाँदर उन्ने हो अनि यो पहिले पनि बजेट छुट्टै हाँसो मजाकको विषय बनाए साथीहरूले होइन, तर जब अब बसाई सराई चाहिँ अब अरूका जब बसाई सराई हुन थाले त बाँदर त गाउँ छिर्यो गाउँ छिरे थियो, अब दुई तिन वर्ष चाहिँ अलिक चाहिँ के अरे बाँदर आतङ्क भयो होइन, र अब कस्तो छ भने उहाँहरू उता अर्को पालिकाबाट खेच्छ अर्को पालिकाबाट खेच्छ, बाँदर त यता खेच्दा खेच्ने यता खेच्ने अन्त त बाँदर त तिनै कुदिरहन्छ होइन, तर हाम्रो ठाउँमा चाहिँ बाँदर प्रवेशपछि उसलाई हामीले सीमित पार्ने चाहिँ उसको आवास र विशेष गरी उसको आहार त्यसको लागि शासन गरिरहेको भयो भने बाँदरलाई हामीले आहार दिन सक्नु त्यस्तो अवस्था रह्यो, र अब चाहिँ बाँदरहरूलाई अब अहिले उनीहरू भिरका काठमा छिरेका छन् होइन सबै ठाउँमा छन्, अब बाँदर त हामीले चाहिँ जुन जुन ठाउँमा अहिले भनेर त्यति ठाउँमा त त्यो बाँदरको जुन हक भनेर हामीले अथवा बाँदर त्यो ठाउँ जुन चाहिँ त्यहाँ त बाँदर पुर्याउनु पर्यो होइन, करिब 1 लाख जस्तो 50-60-70 जस्तो बाँदर थियो 1 लाख पुगिसकेको 60-70 चाहिँ पुगेको छैन नि होइन, अब यसको चाहिँ हामी अब अहिले चाहिँ हामी पुरै लागेर गाउँ लगेर धपायौँ, अब त्यस्तो नपुगेको त्यस्तो ठाउँ भने अब दुई चारजना लगाएर अब त्यसरी लान्छौँ।
1: पछिल्ला केही वर्षदेखि देशको कुल बेरोजु करिब 1 खर्बका दरले बढ़ेको बढ़ी छ। महालेखा परीक्षकको कार्यालयले हिजो मात्रै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गरेको वार्षिक प्रतिवेदन अनुसार 7.5 खर्ब रूपियाँको बेरोजु देखिएको छ। बेरोजु किन घटाउन सकिएको छैन भनेर हामीले पूर्व उपमहालेखा परीक्षक रामु डोटेललाई सोधेका छौं।
5: बेरोजु नगर्ने मान्छेलाई पुरस्कृत पनि गर्न सकिँदैन, बेरोजु धेरै बनायो भने त्यसलाई दण्डित पनि गर्न सकिँदैन, जब दण्ड र पुरस्कारको मेकानिजम छैन त्यसपछि बढ्दै जान्छ। अर्को एउटा कुरा छ, जस्तो बेरोजुलाई यदि कार्य सम्पादन मूल्याङ्कनसित मात्र टाइअप गरियो भने कर्मचारीको मृत्यु स्वाटै घटेर जान्छ। अर्को कुरा चाहिँ यो सार्वजनिक लेखाजाती सबैतिर छ, सङ्घमा पनि छ, परदेशमा पनि छ, स्थानीय तहमा पनि छ, स्थानीय तहमा लेखा समितिको रूपमा छ, यो लेखा समितिले पर्याप्त रूपमा बेरुजु उप छलफल गरेर समयमै टुङ्गो लगाइदियो भने पनि बेरुजु घट्छ। तर अहिले हेरियो भने संघीय सरकारको हकमा चाहिँ करिब करिब 48 प्रतिवेदनदेखि नै अब कतिपय मन्त्रालयको बेरुजु छलफल भएको छैन, जब छलफल हुँदैन अनि महालेखा परीक्षकको कार्यले पनि बेरुजु फसफुट गर्दैन अनि बेरुजु बढ्दै जान्छ। त्यसैले यो लेखा समितिले समयमा छलफल गर्ने, कानूनको पालना गर्ने सबैले, र अडिट गर्ने र अडिट गराउने बीच पर्याप्त रूपमा अन्तर्क्रिया गर्ने त्यो रूपमा छलफल गर्ने हो भने कतिपय बेरुजुहरू तत्कालै समाधान हुने अवस्था पनि हुन्छ। हामीले त्यहाँ हेऱ्यौँ भने प्रमाण कागजात पेश नभएको मात्र करिब करिब 41% बेरुजु छ, करिब करिब यो वर्षको बेरुजुको 6 अरब चाहिँ प्रमाण कागजात पेश नभएको छ। भनेपछि यदि अडिट गराउने र गर्ने बीच प्राप्त अन्तर्क्रिया भएर त्यो प्रमाण जुटाएर पेश गर्ने हो भने यो बेरुजु नै हुन्थ्यो। त्यसैले यो बेरुजु समस्या भन्दा पनि बेरुजु प्रोपरली सेटल नगर्ने ध्यान नै व्यवस्था गर्ने त्यो नै नेपालको समस्या हो।
1: डोटेलसँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ।
0: संघीय वंशालयहरूको पुनर्संरचना गरिएसँगै सिंहदरबार परिसरमा पुराना नाम हटाएर नयाँ नाम लेख्ने काम पनि धमाधम भइरहेको छ। मन्त्रालय गाभिने र थप्ने हटाउने काम अध्यादेश नियमावली बनाएर स्वीकृत गरेसँगै हाल पुराना नाम मेटेर नयाँ लेख्ने काम थालिएको हो। मन्त्रालयका साइनबोर्ड परिवर्तन, कार्यालयका नामाकरण र प्रशासनिक संरचना मिलानको काम अहिले तीव्र गतिमा भइरहेको छ। सरकारले हालै मात्र प्रशासनिक सुधार, मितवेता र कार्य सम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित संघीय मन्त्रालयहरूको संख्या घटाएको छ। अब प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित कुल 18 मन्त्रालय मात्रै कायम छन्। वैशाख 30 गते बसेको मन्त्री परिषद बैठकले नेपाल सरकार कार्य विभाजन नियमावली 2083 स्वीकृत गर्दै मन्त्रालयको नयाँ कार्य विभाजन तय गरेको हो। नयाँ संरचना अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित 9 मन्त्रालय यथावत राखिएको छ भने समान प्रकृतिका मन्त्रालयहरू गाभेर 8 मन्त्रालय कायम गरिएको छ।
1: प्रधानमन्त्री कार्यालयबाट भन्दै ओडा सचिवलाई धम्क्याउने युवक पक्राउ परेका छन्। दैलेखको दुल्लो नगरपालिका 13 ओडा सचिव कमल भण्डारीलाई धम्काएका स्थानीय प्रकाश खड्का पक्राउ परेका हुन्। उनलाई आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। खड्काले ओडा सचिव भण्डारीलाई फोनबाट धम्काएका थिए। उनले आफू प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट बोलेको र सिफारिश गर्न धाक धम्की दिएका थिए। उनले धम्काएको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले उनलाई कार्यवाही गर्न निर्देशन दिएको थियो। त्यसकै आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो। ओडा सचिवलाई धम्क्याउने खड्का दुल्लो नगरपालिका 13 बासिन्दा हुन्। उनी काठमाडौँमा बस्दै आएका छन्।
0: नेपाल परिवेशमा पूर्णबहादुरको सुर्खेतमा छुट्टै भेला लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: कर्जा उपभोग तथा भुक्तानी गर्ने सम्बन्धमा जानी राखौं। बैंक तथा वित्तीय संस्थाले सर्वसाधारणको बचतलाई निक्षेपको रूपमा स्वीकार गर्दछ। उक्त निक्षेप व्यक्ति तथा संस्थाको आवश्यकता पूर्ति गर्नका लागि तोकिएका शर्तहरूको अधीनमा रही कर्जाको रूपमा प्रवाह गरिन्छ। कर्जा उपभोग गर्दा बैंक तथा वित्तीय संस्थाबाट तोकिएका शर्त बमोजिम कर्जाको भुक्तानी गर्नु ऋणीको कानूनी दायित्व हो। कसैको बहकाउमा लागेर अथवा नियतवश कर्जा भुक्तानी गर्न नखोज्नु वित्तीय अनुशासन र आचरण विपरीतको कार्य हो। कर्जा उपभोग गरेर चुक्ता गरिएन भने ऋणी तथा जमानीकर्तालाई कालो सूचीमा राखिने धितो सुरक्षण लिलामी जस्ता कानूनी कार्यवाही हुनका साथै सामाजिक बहिष्करणमा समेत परिन्छ। तसर्थ कर्जाको रूपमा प्रवाह हुने रकम सर्वसाधारण बचतकर्ताको सम्पत्ति भएकोले कर्जा भुक्तानी ऋणीको नैतिक तथा कानूनी दायित्व हो। सचेत ग्राहक बनौं, सुरक्षित कारोबार गरौं। वित्तीय चेतनाका लागि नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। टेलिफोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
7: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
8: मार्बल। मार्बलका सिपिपिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको NSF अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीपीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: जानकी मन्दिरलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा आयोजना गरिएको छ। आज उक्त सम्पदा यात्राको आयोजना गरिएको हो। जानकी मन्दिर प्राङ्गणबाट शुरू भएको सम्पदा यात्रा जनकपुर धामका सम्पदाहरूको परिक्रमा गरी महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो। सम्पदा यात्रामा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, राम जानकी विवाह मण्डप, अर्गन्जा पोखरी, राम मन्दिर, धनु सागर, गंगा सागर लगायतका सम्पदाहरूको बाजागाजासहित पदयात्रा गरिएको हो। जनकपुर धामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ। यात्रामा स्थानीयवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षण कर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए।
0: सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा विस्थापित भएका बालबालिकाको अध्ययनलाई निरन्तरता दिन काठमाडौँ महानगर र निजी विद्यालय संगठनले पहल थालेका छन्। सरकारले नदी किनारका अनधिकृत संरचना र सुकुम्बासी बस्ती हटाएपछि नियमित विद्यालय जानबाट वञ्चित बालबालिकालाई शिक्षाको मूलधारमा फर्काउन पहल चालिएको, जस अन्तर्गत महानगरपालिकाले राधास्वामी सत्संग ब्यास आश्रम होल्डिङ सेन्टरमा रहेका 14 जना बालबालिकालाई आवासीय सुविधासहित निशुल्क अध्ययनको व्यवस्था गरेको छ। यसका लागि महानगरले त्यहाँका विभिन्न विद्यालय र अभिभावकसँग सम्झौता गरी बालबालिकालाई कक्षा 10 सम्म निशुल्क आवासीय सुविधा र अध्ययनको प्रबन्ध गरेको, विद्यालय विद्यार्थीहरूलाई मानसिक समस्या नहोस् भन्नका लागि महानगरले विशेष पहल थालेको काठमाडौँ महानगरका सहायक प्रवक्ता महेश कुमार काफ्लेले बताउनुभयो। सरकारले विस्थापितहरूको बसोबासका लागि व्यवस्थापन नगरी विद्यार्थीको भर्ना कहाँ गर्ने भन्ने टुङ्गो नलाग्ने उहाँले बताउनुभयो।
10: मेन्टली प्रेसर नपरोस् भुलिक कर्णदार हुने तिनी हुन् बाल बालिकी हुनु, उनीहरूलाई प्रेसर नपरोस् भनेर हातले खटिनु भएको छ, उहाँहरूलाई दिनभरि इङ्ग्लिसले गराइदिनु भएको छ होइन, खेलकुदमा उहाँहरूलाई बच्चाहरूलाई गर्ने एउटा उनीहरूलाई चाहिँ हामी यस्तो हौ भन्ने फिलिङ्स नआओस् भन्ने कुरा गरिरहेका छौँ। अब स्कुललाई पनि पढ्ने वातावरण बनाइदिने, ड्रेसहरू हालिदिने, अनि लप्सन प्यासनहरूसँग सर्कल गरेर भविष्य कति सुविधा दिन सकिन्छ उहाँहरूसँग कुरा गर्ने कुरा एसएलसीसम्म पढाउने वातावरण चाहिँ सिर्जना हामी गरिरहेका छौँ अहिले। अब त्यसमा चाहिँ उहाँहरूको अहिले हामीलाई चाहिँ के प्रेसर छ भने उहाँहरूलाई एडमिसन गरिदिने कहाँ भन्ने कुरा छ। एडमिसन गर्न चाहिँ अब भोलि त बुवाहरूको यति नजिकै पढ्नुभयो भने त हामीले ती भर्ना गरिदिनु कुजिलसीको नजिकको स्कुलमा भयो, अब उहाँहरूको चाहिँ रेन्टमा लिएर या कतै बस्छु भने कसरी मिलाउने भन्ने कुरा हो। त्यो चाहिँ चाँडो सोल्युसन भइदिए त्यो विद्यार्थीहरू या विद्यार्थी अभिभावकहरू जहाँ बस्नुहुन्छ ती लगेर नजिकैको हामीले विद्यालयमा चाहिँ भर्ना गरेर उहाँहरूलाई पढ्ने पढ्ने वातावरण बनाइदिने, पढ्नुलाई सहजीकरण गरिदिने भन्ने भा हो। अहिले चाहिँ राधास्वामी होल्डिङ सेन्टरमै हुनुहुन्छ, फेरि उहाँको अभिभावक नभएपछि विद्यार्थीलाई मात्र लिने कुरा पनि भएन नि कि त्यो अभिभावक नभएको भनेर कहीँ लगेर दिलाएर त्यहाँबाट पढाउनु पर्ने होइन, अभिभावक भएको बच्चाहरूलाई त अभिभावकको साथ नै सबैभन्दा राख्नु पर्ने उनीहरूलाई शुल्क चित मातृत्वको प्रदान गर्ने नि त्यही हो। त्यसैले उहाँको त्यो बसोबासको जहिले हामी कम्प्लिट गर्छौँ सरकारले जहिले निर्णय गरेर हामीलाई दिन्छ या हामीले जे निर्णय भएर आउँछ त्यो अनुसार अनि हामी डिसाइड गर्छौँ गर्ने भन्ने कुरा चाहिँ हामीले पोलिसी र निर्णय गरिसकेको अवस्था छ।
0: उक्त होल्डिङ सेन्टरमा 61 जना बालबालिकाको नाम दर्ता भएको थियो। सरकारले काठमाडौँ उपत्यका विभिन्न नदी किनार थापाथरी सेनामंगल मनोहरा शङ्खपुल बालाजु लगायतका अव्यवस्थित सुकुम्बासी बस्ती खाली रहेपछि विस्थापित भएका परिवारलाई विभिन्न अस्थायी होल्डिङ सेन्टर र आश्रय स्थलमा राखिएको छ।
1: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्गको स्थलगत अनुगमन गर्नुभएको छ। त्यसक्रममा मन्त्री लम्सालले सुरुङ मार्ग निर्माणमा भइरहेको प्रगति तथा निर्माणका क्रममा देखिएका समस्याका बारेमा जानकारी दिनुभएको छ। उहाँले निर्माणलाई तीव्रता दिन निर्देश दिनुभएको छ। निर्माणका समयमा कुनै समस्या देखिएमा पनि तत्काल मन्त्रालयमा जानकारी गराउन आग्रह गर्नुभयो। मन्त्री लम्सालले मन्त्रालयका कर्मचारी तथा सड़क विभागका महानिर्देशक सहित सुरुङ मार्गको स्थलगत अनुगमनको लागि पुग्नु भएको हो। सिद्धबाबा राजमार्ग निर्माणाधीन सुरुङ मार्ग सरकारी राष्ट्रिय गौरवको आयोजनाको रूपमा अघि बढ़ाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले 2083 चैतभित्र निर्माण सक्ने गरी सुरुङ मार्गको काम गरिरहेको छ।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ़ बुटोल सड़क खण्ड विस्तारको काम भने अन्तिम चरणमा पुगेको छ। लामो समय निर्माण अलपत्र परेको यो आयोजनाको भौतिक प्रगति 91% पुगेको सड़क विभागका महानिर्देशक डाक्टर विजय जोशीले जानकारी दिनुभएको छ। नागढुङ्गा नौ विशेष तथा नारायणगढ़ बुटोल सड़क खण्डको स्थलगत अनुगमन गर्दै उहाँले आयोजनाका अधिकांश मुख्य काम सकिएको बताउनुभयो। हाल फिनिशिङ, ट्राफिक सेफ्टी, सर्भिस लेन र केही सहायक संरचना निर्माणका काम भइरहेको छ। महानिर्देशक जेसीले अब दाउने क्षेत्रमा विगतका वर्षायाममा जस्तै यातायात अवरूद्ध हुने समस्या झेल्नु नपर्ने सुनाउनुभयो।
11: अब यो बर्खामा यो यस्तो सहर हुँदैन धेरै जस्तो चाहिँ यो एउटा खुसीको साथ भन्नुपर्छ। हामीले धेरै जस्तो कामहरू सम्पन्न गरिसकेका छौँ। करिब करिब एकतर्फको मोटामोटी 2 लेन जतिको रिलिफ पेमेन्ट सकिसकेको छ। अर्को तेस्रो लेनको रिलिफ पेमेन्टको काम अहिले भइरहेको छ। एक ठाउँमा दुई ठाउँमा चाहिँ पुलको क्रस ड्रेनेजको काम भएको कारणले अलिकति आजभोलि पनि एक हप्ता जति अझै डिस्टर्ब हुनसक्छ। साथीहरूसँग कुरा अहिले हुँदाखेरि जेठ 15 रेन्जमा चाहिँ धेरै काम मुख्यतया कामहरू सकिन्छ। र धेरै पछि नेपाली जनताहरूले अब यो दाउनेको कर सहन पर्दैन।
1: मुगलिन पोखरा सड़क खण्ड अन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको भौतिक प्रगति 84% पुगेको छ। ब्यास नगरपालिका चार र पाँच मादी नदीमाथि निर्माण भइरहेको पुलको आर्थिक तर्फ 81.2% प्रगति भएको हो। उक्त खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले पुल निर्माण तीव्र गतिमा भइरहेको जनाउँदै हाल दुवैतर्फको फाउण्डेशनको काम सकिएर आर्क डिजाइन निर्माण भइरहेको बताउनुभयो। उहाँका अनुसार 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम शुरू गरिएकामा गत भदौ 21 गते ठेक्काको म्याद सकिएपछि आगामी असार 19 गतेसम्म म्याद थप भएको छ। इन्जिनियर पाण्डेका अनुसार पुल निर्माणका लागि विक्रमसम्म 2079 साउनमा सम्झौता भएको थियो। 315 मिटर लामो पुल 6 वटा स्पान रहेका छन्। पुलको वारिपारी 2-2 प्रिस्टेट बक्स गर्डर स्पान सम्पन्न भइसकेका छन्। उहाँका अनुसार फाउण्डेशनबाट सुपर स्ट्रक्चरको काम सकिएको छ। इन्जिनियरिङ पाण्डेका अनुसार 1.21 अर्ब रूपियाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल 23 मिटर चौडाईको एउटै मोनोलिथिक स्ट्रक्चर भएको यो मुलुककै पहिलो पुल हो।
0: नेपाली कंग्रेसको संस्थापन इतर समूहले पनि प्रदेश स्तरीय भेलाहरूको आयोजना गरेको छ। संस्थापन पक्षले प्रदेश स्तरीय भेला गरेका बेला पूर्व सभापति शेरबहादुर देउवा समूहको आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेला भयो। भेलालाई सम्बोधन गर्दै देउवा समूहका नेता पूर्णबहादुर खड्काले वर्तमान पार्टी सभापति गगन थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। त्यसक्रममा उहाँले पार्टी अब विभाजनको नजिक पुगेको भन्दै जोगाउनु पर्ने बताउनुभयो।
1: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रदेश तथा जिल्ला तहका पदाधिकारी र सदस्यहरूलाई श्रमदान संगठन विस्तार र जिम्मेवारीप्रति गम्भीर बन्न आग्रह गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा उहाँले ठूलो जिम्मेवारीमा पुगेपछि काम देखिन कम हुने भए पनि दायित्व भने झन बढ़ने बताउनुभयो। पार्टीभित्र नेता र कार्यकर्ताको विभाजन नभई सबै सदस्य संगठनको समान हिस्सेदार भएको बताउनुभयो। उहाँले फुटबल टोलीको उदाहरण दिँदै अध्यक्षले मात्र होइन सदस्यहरूले पनि गोल गर्न सक्ने भन्दै हरेक सदस्य सक्रिय भएर काममा लाग्नुपर्ने बताउनु भएको छ। महिलाको न्यूनतम 33% सहभागिता सुनिश्चित गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो।
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्कम टेशन खुशीको कनेक्शन
1: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा संचार .com र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला परेका छन्। बिहु पोइन्टबाट गत वैशाख 30 गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन्। हराएका व्यक्ति काठमाडौँको संघाराम बुद्ध विहारका भिच्छु धामी सर रहेको पछि पहिचान भएको थियो। सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायी सहितको टोलीले खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्यू पोइन्ट स्थित ठूलो पहाड़ मुनि खोजमा शव फेला परेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा टोली खोज्दै जाँदा भीड़बाट धेरै तल कपड़ा देखेपछि 3 घण्टा लगाएर तल झरेको थियो। अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकेको बताउनुभयो।
2: सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका
3: रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका सात भैंसाही स्थित मोटरसाइकल दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका सात भैंसाही स्थित सड़कमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको मोटरसाइकल अनियन्त्रित भई आज बिहान दुर्घटना भएको थियो। प्रहरीका अनुसार उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटही माई गाउँपालिका पाँच नौडी हवा बस्ने 35 वर्षीय श्री भागवत धोबीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएको उनको सिटी अस्पताल भैरव हवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र सवार एकजनाको सोही अस्पतालमा उपचार भइरहेको छ।
2: कैलालीमा गोदावरी नगरपालिका 11 ओलानीमा रूखमा अड्किएका एकजनाको सकुशल उद्धार गरिएको छ। स्थानीय 73 वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा च्याउला काट्न चढ़ेका बेला तल झर्न नसकी अड्किएका थिए। सशस्त्र प्रहरीले उनको सकुशल उद्धार गरेको हो।
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले इरान विरूद्ध फेरि हमला गर्ने तयारी गरेको छ। अमेरिकाले अर्को हप्ता इरान विरूद्ध सैन्य हमला गर्ने गरी तयारी गरिरहेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। पेन्टागनले आक्रमणको लागि धेरै विकल्पहरू तयार पारेको र अन्तिम निर्णय अब राष्ट्रपति डोनाल्ड ट्रम्पको हातमा रहेको अधिकारीहरूले बताएका छन्। अमेरिकी रक्षा सचिव पीट हेगसेथले आवश्यक परिमा सैन्य कार्यवाही बढ़ाउने योजना तयार रहेको बताउनुभयो। अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणको विकल्पहरूमा इरानी सैन्य र पूर्वाधार लक्ष्यहरू विरूद्ध ठूला हवाई हमलाहरू समावेश छन्। अमेरिकाले विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात गरेको छ। यसको अतिरिक्त 2 विमान वाहक 1 दर्जन भन्दा बढ़ी नौसेना विनाशक र ठूलो संख्यामा लड़ाकू विमानहरू पनि यस क्षेत्रमा उपस्थित छन्। इरान र अमेरिका बीच पाकिस्तानमा वार्ता भए पनि सहमति नभएपछि पुनः दोस्रो चरण संवादका लागि कोशिश भइरहेको छ।
2: नेपाल परिवेशमा अब खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले अमेरिकालाई पराजित गरेको छ। आज भएको खेलमा नेपालले अमेरिकालाई 9 विकेटले हराएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकाले दिएको 196 रनको लक्ष्य नेपालले 80 बल बाँकी छँदै 1 विकेट गुमाएर पूरा गरेको हो। नेपालको जितमा कुशल भोर्तेलले शानदार शतक प्रहार गरे। उनी 118 बलमा 120 रन बनाएर अभिजित रहे। आसिफ शेखले 58 रन बनाउँदा ईशान पाण्डेले 20 रन थपे। टस जितेर पहिले ब्याटिङ थालेको अमेरिकाले 43.3 ओभरमा सबै विकेट गुमाउँदै 195 रन बनाएको थियो। उसका लागि स्मिथ पटेलले सर्वाधिक 83 रनको योगदान दिए। सिवानान जय सूर्याले 50 रन थपे। अमेरिकालाई सस्तैमा समेट्ने क्रममा नेपालका दिपेन्द्र संगेरीले 4 विकेट लिए। सम्पाल कामीले 2 विकेट लिए। सन्दीप लामिछाने र गुरशन जाले समान 1-1 विकेट लिए। सिजनमा नेपालले पहिलो जित हात पारेको हो। जितसँगै नेपालले 26 खेलबाट 20 अंक पुर्याएको छ। यद्यपि नेपाल सातौं स्थानमा छ, अमेरिकाले भने जारी श्रृंखलामा लगातार दोस्रो हार बेहोरेको हो। अमेरिका 36 अंक जोड्दै दोस्रो स्थानमा छ।
3: भारतमा आगामी मे 25 हुने साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोली घोषणा भएको छ। आज नेपाली राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक नवीन न्यौपानेले कप्तान एन्जिला तुम्बा पो सुब्बाको कप्तानीमा 23 सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन्। टीममा एन्जिलाले कप्तानीमा पुनरागमन गरेकी छन्। यसअघि फरवार्ड सावित्र भण्डारी कप्तान थिइन्। सबिना चौधरीले 2 वर्षपछि पुनरागमन जनाउँदा मिडफिल्डर दोया बिर्सना चौधरी र अनिता लम्जेलले पहिलो पटक नेपाली राष्ट्रिय महिला फुटबल टोलीमा स्थान बनाएका छन्। प्रतियोगितामा नेपाल समूह एमा छ, समूह नेपालसँगै श्रीलंका र भूटान छन्। त्यसै गरी समूह बीमा भारत, बंगलादेश र मालदिव छन्। प्रतियोगिता भारतमा आगामी मे 25 जून 6 हुनेछ। प्रतियोगिताका सम्पूर्ण खेल भारतको गोवामा हुनेछ।
2: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा अहिले कोलकाता नाइट राइडर्स र गुजरात टाइटन्स बीच प्रतिस्पर्धा भइरहेको छ। इडन गार्डनमा कोलकाताले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा कोलकाताले 8.1 ओभरको समाप्तिमा 1 विकेट गुमाएर 86 रन जोडेर खेलिरहेको छ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
3: लालीगुराँस नगरपालिकाले 2 दिनमा 200 बाँदर धपायो। बाँदर नियन्त्रण तथा निगरानीका लागि 4 कर्मचारी नियुक्त।
2: सिंहदरबारमा मन्त्रालयका बाहिर फेरिएको नाम लेखिँदै प्रधानमन्त्री कार्यालयको नाम लिएर वडा सचिवलाई धम्काउने युवक पक्राउ।
3: जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन जनकपुर धाम सम्पदा यात्रा आयोजना। काठमाडौँको होल्डिङ सेन्टरमा रहेका 14 बालबालिकालाई आवश्यक सुविधा सहित निशुल्क अध्ययनको व्यवस्था।
2: इरान विरूद्ध फेरि सैन्य हमला गर्ने अमेरिकाको तयारी। विशेष सैन्य अपरेशनका लागि मध्य पूर्वमा 50,000 भन्दा बढ़ी सेना तैनात।
3: र विश्वकप लिग टूमा नेपालले अमेरिकालाई 9 हरायो। साफ महिला च्याम्पियनशीप खेल्ने नेपाली टोलीको घोषणा।
2: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।
4: यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले लेखिहाल्छ नि।
5: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
4: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन।
4: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
5: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
4: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाजे के भयो, किन गालामा हात?
10: यहाँ दुखेको छ त, खाने दिन्न भात, दुखेको दुखी गर्छ दिन रात, अनि गालामा हुन्न त हात गर्छन् बात।
9: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
11: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
12: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
9: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
11: हजुर, हाम्रा सेवाहरू
13: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
14: नदुखाई दाँत निकाल्ने,
13: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
14: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
13: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
14: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
13: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
14: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741 318
13: 9800594652।
12: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
15: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ, कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुमो पेला खेमरिदे गरम ओबोतिरी जेउ पेला सुनौ फुरी कता ओचुदुरी जेउ आउ पेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र त खेत ज सखेम नाले वातावरण मिलेने ल खेपा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन माखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख जिन्दगी कोठे ल भेला कि नाते जन धनी नि खेता छिति ताउ दुबो खोकाई
18: गेछो छालेला बल्ल भेला कि ने पुरो रङदे नौ पुराले चौसो खेल गिरिए
17: वन जंगल सग मेरा आइरुरी बानी एमएल एमए ओ छानेला लिउ सोकर पोतर राले पार बजे रहते
18: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जुजा बाङजा र यामा देने पोल गेने या इतो चीज र रहिदे वन जंगल याले के भाबा या
17: पिकनिक वनभोज बाक मे सचाउसु छिन्ने मेले चौसो सैदे कि खनाए वन जंगल ओ छामनी दैके बानी को चुरोट बिदी ओरे बने कोबा
18: नान्थार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दुने व्यवस्था चौसर्की दुए
17: गेछो छानेला खोरेल चाउसी खोलिए हरिदे तरिम गाई गेज मेके लैजु अब नजिरे बनाए गेम एल गेज मेके नलाए औले लायो के लाइए
18: वन जंगल सजुलिसी घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउसु छिने ने चौसो सैरेके खेले यहाँ
17: वन जंगल मेला गेमाइए लागि किने पाँच जना खरनामदार मिलिदिए भने चाना जने गेस्ट
18: बतास उचली जु बेला त हिजिनके कोटल मेके सताङ्कीले हेनोखेम छिन्ने ने चाउसो गेस्ट या
17: ने लागि ने निताए गे मने गे बचिए सोनो अरूले मने गे बचिया
18: के छ छामला पोयाल ने लागि गेस्ट किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय ल खबर दिए
17: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
19: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
20: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
19: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
20: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
19: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
20: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
0: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3000 देखि 25000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
21: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: मानसिक समस्याबाट बच्ने उपायहरू।
24: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
23: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
24: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
23: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
24: असल साथीहरूसँग मात्रै संगत गरौं।
23: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
24: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
23: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै
0: जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा

0: दात सफा गर्ने, बाङ्गो चिङ्गो दात मिलाउने, दात भर्ने, जरैदेखि दात भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीटी गरेको दातमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारी का लागि B&B डेन्टल क्लिनिक घोराई 15 हॉस्पिटल रोड निमाहल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक। संपर्क टेलीफोन नंबर 0825903550 र मोबाइल नंबर 98578443122 र 98578443123।
0: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ।
2: ए बाबु अँध्यारो छ, टर्च बालेर जाऊ।
3: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
2: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
3: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
2: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नु भएन?
3: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
2: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
4: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: निशुल्क पढाई हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू।
7: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा।
6: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स।
7: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पराश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू।
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट।
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेशनल तालिम र आनन्द योग तथा प्राणायाम।
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ। सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
9: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टी तेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
8: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
9: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
8: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
9: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
8: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिनदिनै एउटै कुरा, यो खिया लाग्ने घरमा कहिलेसम्म बस्ने? बच्चाहरू पनि ठुला हुँदै गइसके, अब त कतिलो घर चाहियो नि?
1: मैले प्रयास नगरेको कहाँ हो र, हरेक हप्ता एउटा एउटा घर हेरिरहेको छु तर ठिक्क पर्ने घर भेटेकै छैन।
0: तपाईँको प्रयास नै कमजोर छ, नत्र त अहिलेसम्म घर भइसक्यो।
1: ल अब तैले नै हेर, म त घर खोज्दा खोज्दै दिक्क भइसके।
2: होइन, रात दिन खत के को झगडा हो यो?
1: हेर न, बुढीले राम्रो घर चाहियो भनेर हैरान पारेकी छ, म त हेरेको हेरै छु, राम्रो घर पाइने होइन।
2: ए रामे, त्यसो भए सुन, हाम्रै लमई नगरपालिका वडा नम्बर 3 मजगाउँ टोलमा सात दूर जग्गामा बनेको दुई तल्लाको पक्की घर बिक्रीमा छ नि। नजिकै वडा कार्यालय, खेल मैदान, स्वास्थ्य संस्था र स्कुल पनि 1 किलोमिटरमै अनि बजारको भन्दा सस्तो रेटमा पाइन्छ नि।
0: ओहो, यस्तै घर हो हामीलाई चाहिएको।
1: ओहो, साँच्चै यस्तो घर पाइन्छ र भन्या? सम्पर्क कसरी गर्ने, कहाँ सम्पर्क गर्ने हो? ल भन् त भन्।
2: ल सिधै फोन गर न, मोबाइल नम्बर 98479719 मा जग्गा धनी किरण अधिकारीलाई अहिले फोन गर, नत्र फेरि छुट्ला।
3: जहाँ इच्छा त्यही घर, मजगाउँमा तपाईँको सुन्दर शुरूआत। मौका आउँछ पर्खदैन, बगेको खोला फर्कदैन।
4: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
5: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
6: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
7: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
8: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
9: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
10: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
14: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
15: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेसन सफल उपचार गरिन्छ।
16: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
15: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
16: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हातखुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
15: अनुहारको चायापोटो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
16: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
15: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
16: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, खोराही दाङ।
15: सम्पर्क मोबाइल 98578211105,
16: 98479802,
15: 98095826605
16: र 98103940।
17: खै जन्मदर्ता दिनुहोस् त।
18: जन्मदर्ता गरेको छैन नि म्याडम।
17: लौ, जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
18: हो र, मलाई त थाहा नै थिएन म्याडम।
17: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
18: पहिला कसैले भनेन।
19: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
20: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
19: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
20: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
21: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यमी मस्त र जरुरी सूचना। जुङ बेला खिमरिदे गरम ओबोतिनी जेउ बेला सुनौ फुरी कता ओचुदिनी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आए गिमी प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नाले वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनौ नाखा नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनौ चाउसो खेलगेमा दुख
22: वन
21: जङ्गल सज मेरा आइरिङ्गे बाली एमएल एमए ओछ छानेला दिउसोतर पोतरालय पार जगेर हटे
22: सलाई लाइटर स्याउला मे सचाउने चित्रालय पूजा बाङ्जा र यामाने पोल गेने या इतौ चित्र रहे वन जङ्गल याल के भए
21: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहीदेखि खेनागे वन जङ्गल ओछ छान्ने दैके बारीको चुरोट विधि ओरे बनै कोबाजे
22: वन उपभोक्ता समूह राई सामुदायिक बने हो नि ढाल्ने छ अनुगमन दुने व्यवस्था
21: गेसो छानेला खोलेर चाउसी पोलिए हरिदे तरिङ्काई गेजम हेकेलाइजु अब नजरे बनाए गेम याल गेजम हेकेमा लागे औलेम लायो के लागे
22: वन जङ्गल छ जुडिसी हो घेम बारी ल बाली नाली चिउला चिउली झ्याक्रा सताउँछु छिमी ने चाउसो सहिदेखि खेले यहाँ
21: वन जङ्गल मेलाइदु गेमाइए मेला
22: कार्यालय प्रहरी कार्यालय सर सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
21: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सजग विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: नेपाल सरकार विज्ञापन बोर्ड। मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा नेसनल बाथ रोग एन्ड स्किन केयर सेन्टर।

0: तपाईंलाई सामुदायिक रेडियो झलझला एफएम च्यानलको स्टार मेगा झलझला ट्राइब चेक यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली दिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुघाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झन्झनाउने, हड्डी चिएर हात जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 98648732।
3: जब जब रात पर्छ अनि कसैलाई सम्झिन मन लाग्छ अनि फुल्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सिर्जना त कतै मनको भावहरू यसै यसै भनौँ भन जस्तै लाग्छ। यिनै थकाइ र छटपटीको एक मात्र हामी बन्छौ साथी। आउँछौ राति सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
2: प्रत्येक राति 9 बजेदेखि 10 बजेसम्म
1: रोल्पाली बाङमा रहेको सामुदायिक रेडियो झलझला 96.4 MHz बाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
2: कार्यक्रम गुड नाइट।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम टिफिन टाइममा कार्यक्रम गुड नाइटमा तपाईँलाई हार्दिक स्वागत छ। गुड नाइट भन्ने बेलामा टिफिन टाइम भनेकोमा म क्षमा प्रार्थी छु। कार्यक्रम गुड नाइटमा तपाईँलाई हार्दिक स्वागत छ। कार्यक्रम गुड नाइट तपाईँ यति बेला सुन्दै हुनुहुन्छ। हामी यति बेला सामुदायिक रेडियो जलचला एफएम 96.4 MHz लिबाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं। तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा जलचलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलचला सर्च गरेर सुन्दै हुनुहुन्छ। हामी कार्यक्रम गुड नाइटको आज शनिबार बसाईमा छौं। हामीलाई यति बेला रीता मगरले साथ दिइरहनु भएको छ भने आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईँको पनि रहन्छ। हामी यति बेला सामाजिक सञ्जाल फेसबुकमा पनि छौं, त्यहाँबाट पनि कार्यक्रम गुड नाइट यति बेला सुन्दै हुनुहुन्छ। हामीलाई तपाईँले रेडियो जालजला एफएम 96.4 MHz सुन्दै हुनुहुन्छ। सामुदायिक रेडियो स्काई 90.4 MHz पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। त्यहाँबाट पनि हामी प्रसारणमा छौं। सामुदायिक रेडियो भोजपुर 93.8 MHz भोजपुरबाट पनि कार्यक्रम सुन्दै हुनुहुन्छ। रेडियो स्काईबाट सुषमा मल्ल, रेडियो भोजपुरबाट एलिना श्रेष्ठ, रेडियो हापुरेबाट रेडियो हापुरे 89.4 MHz हापुरे दाङबाट यति बेला साथ मिलिराखेको छ। प्राविधिक साथी अर्जुन परियार, रीता बुढा मगर लगायतका साथीहरूले साथ दिइरहनु भएको छ। कार्यक्रम गुड नाइट तपाईँ सुन्दै हुनुहुन्छ। हामी यति बेला कार्यक्रम गुड नाइटमा छौं र कार्यक्रम गुड नाइटको आज शनिबार बसाईमा छौं। आज हामी तपाईँका जुनसुकै प्रतिभा पनि सुन्नेछौ र सामाजिक सञ्जालमा आएका कमेन्टहरूलाई पनि हामी वाचन गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराए 98 68 39 40 नम्बरमा फोन डायल गर्नुहोला। 98 68 39 40 फोन डायल गर्नुहोला। आज जुनसुकै प्रतिभा पनि सुनाउन पाउनुहुन्छ र गुड नाइटका शब्दहरू पनि बोल्न सक्नुहुन्छ भने तपाईँको सामाजिक सञ्जालमा आएका कमेन्टहरू पनि हामी वाचन गर्नेछौं। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् त भयो कार्यक्रमको बारेमा जानकारी। हामी भने कार्यक्रमको शुभ आरम्भ स्वरूप एउटा गीत राख्छौं। गीतपछि तपाईँकोमा आजमा फेरि आउँछौ। यो गीत तपाईँको लागि

0: बसौला सानो घरमा तिमी राजा म भई रानी यो गीत पछि तपाईँहरूलाई फेरि पनि स्वागत छ। कार्यक्रम गुड नाइटमा छौं, तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा आज शनिबारी बसाईमा छौं र शनिबारी बसाईमा रहेर तपाईसँग हामी कुराकानी गर्छौं र प्रतिभा सुन्छौं है। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु, कहाँदेखि को हुनुहुन्छ, म स्वागत गर्छु पहिलो साथी। नमस्कार हजुर।
1: नमस्ते। नमस्कार।
0: कहाँदेखि को बोल्नुभयो?
1: त्रिवेणीबाट पार्वती
0: बिसी। त्रिवेणीबाट पार्वती बिसी, के छ पार्वतीको हालखबर? एकदम ठिक ठाक छ। के गर्दै हुनुहुन्छ पार्वतीले यति बेला? कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई थाहा छ कि छैन? अनि के छ दिनहरू, कसरी बिताउनु भयो, के काम गर्नुभयो बताउनुहोस् त मलाई। घराइसी काम गर्नुभयो, बिताउनु भयो होइन? ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ भने आज के सुनाउनुहुन्छ हामीलाई?
1: छोटो सायरी प्रयास गर्छु नि त है।
0: हुन्छ, गाउनुहोस्।
1: घरमा लिइसकेपछि मात्र चामल नत्र रोपाईमा धान हो। घरमा लिइसकेपछि मात्र चामल नत्र रोपाईमा धान, बोल्ने भए बोल नत्र सिधै बोलाक खान।
0: यति नै हो। हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद यो भावनाको लागि। फेरि फेरिको बसाइमा आउनु होला, अहिलेको लागि विदा गर्छौ। तर त्योभन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: ओके, फर्स्टमा त हजुरलाई, प्राविधिकमा बस्नु भएको मित्रलाई, मेरो घर छानुलाई, साथीहरूमा भनेर पठाइदिनुहोस् त।
0: हुन्छ, अहिलेको लागि विदा गर्छौ। नमस्ते। टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो साथी पार्वती बिसी। हामीलाई उहाँले आफ्नो भावना सुनाएर गइसक्नु भएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868340 40। यति बेला साथी नमस्कार हजुर। को बोल्नुभयो, कहाँबाट?
2: म खोटाङबाट, जोरा श्रेष्ठ।
0: खोटाङबाट, नाम के भन्नुभयो तपाईँको?
2: देवराज श्रेष्ठ।
0: देवराज श्रेष्ठ भन्नुभयो?
2: हजुर दाई।
0: के छ देवराजजी, खोटाङतिरको हालखबर के छ भन्नुहोस् त?
2: मेरो हालखबर एकदमै ठिक छ, म लगायत यतातिरको चाहिँ। अनि तपाईँहरूको के छ?
0: हाम्रो पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ तपाईँले?
2: मैले समयमा भर्खरै कार्यक्रम सुन्दै थिएँ, अनि कल गरेको।
0: भर्खर भर्खर कार्यक्रम सुन्दै हुनुहुन्थ्यो, कल गर्नुभयो, कल पनि लागिहाल्यो होइन?
2: हजुर भाइ।
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ, अनि आज के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ कि छैन?
2: आज प्रतिभा सुनाउने रे भाइ।
0: ल, आज के सुनाउनुहुन्छ होला भन्नुहोस्।
2: म थोरै गीतै गाउँछु है।
0: ओके, लगाउनुहोस्।
2: हुन्छ।
3: भर्ने कसैलाई रहे हुँदैन, तर नमारेको हुँदैन, तर नमारेको रहर हुँदैन, भागेर जाउँ उठ जाउँ, भागेर जाउँ कुन्ठ जाउँ, भन्छे नभर्ने हुँदैन, भन्छे नभर्ने हुँदैन, भर्ने कसैलाई हुँदैन।
2: यति नै भन्दै
0: मर्ने कसैलाई रहर हुँदैन, तर नमरेको प्रहर हुँदैन, होइन? भागेर जाउँ कुन ठाउँमा जाउँ, मान्छे नमर्ने सहर हुँदैन, होइन?
2: हजुर भाइ, एकदमै।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, राम्रो गीत गाउनुभयो, गीतका लागि धन्यवाद। अहिलेको लागि साथीहरूलाई सम्झिनुहोस्।
2: हुन्छ, फर्स्टमा तपाईँको लागि भन्न चाहन्छु, अनि प्राविधिक मित्र लगायत रेडियो जजला हल टिमको लागि भन्न चाहन्छु, अनि सम्पूर्ण साथी प्राविधिक सहकारी गर्ने साथीहरूलाई भन्न चाहन्छु, अनि साथीहरू सम्झिनु पर्दा अस्मिता मगर, पवित्र मगर, गङ्गा मगर, प्रिया चामलिङ चामलिङ, सङ्गीता पाण्डे, मुस्कान मगर, रोशन परियार, लसा परियार, त्यसै गरी अनि साथीहरू धेरै नै हुनुहुन्छ, उहाँहरू सम्पूर्ण साथीहरूलाई चाहिँ आजको रात शुभ रहोस्, शुभरात्री भन्नु
0: हुन्छ, बिदा गर्छौ, नमस्ते। अब एकजना साथीको कल लिन्छौ, त्यसपछि हाम्रो रेडियो जलजला एफएम 96.4 मेगाहर्जमा आएका कमेन्टहरू भाषण गर्नुपर्छ। यति बेला साथी नमस्कार, हजुर,
4: यति छोरी हुनुभन्दा त मरेको हामी हुन्छौँ, कति सजिलो गरी भन्न सक्छ रामा, साँच्ची म मरे भने कुनै दिन चाहन सक्छ रामा, म कोसिस गर्दै जसु हरेक रातो थिएर गर्दै जसु, अरूसँग मात्र मेरो तुलना किन भा, तपाईँले सिक्न सक्नुबाट सबै कुरा दिन भा, फलानीकी छोरी हेर्न भन्नुहुन्छ, रहेले काई आफ्नो छोरीको मन त हेरिदिनु, म गर्नु साथ मेरो वा भन्छु, कुनै दिन कति राम्रो प्यारी छोरी भनिदिनु, सम्पूर्ण गुण ममा हुनुपर्छ र सम्झाय निकुचित सबको अगाडि खोज्नुपर्छ र बुझ्छु म मेरो कारण रुन्छु आमा तिमी, तर तिम्रो वचन त म मरिसके मर्छु सोचेर कति कोसिस गरिसके, हजुर नमस्ते, चार साथै
0: नमस्ते, नमस्कार, के बोल्नु भएको आबाट?
4: हजुर म यता त्रिवेणी गाउँपालिका युनिसा छेत्री है।
0: ओहो युनिसा, के छ हालखबर?
4: एकदम पनि ठिकठाक छ, हजुरको के छ सुनाउनु है?
0: ठिक छ मेरो पनि, के गर्दै हुनुहुन्छ यति बेला युनिसाले?
4: यति बेलाको समयमा चाहिँ तपाईँको मिठो भाषामा कार्यक्रम सुन्दै बस्दै भनौँ है।
0: ए मेरो मिठो भोइसमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
4: हजुर।
0: ओहो मैले आज आवाजमा चिनि त हालेको थिएन, कसरी मिठो भएछ?
4: होइन त्यो अब चाखेर होइन कि त्यो महसुस गरेर।
0: ए महसुस गरेर मिठो मान्नुभयो?
4: हजुर।
0: त्यही त नि, आवाजले कसरी चाख्नुभयो, आवाजले चाख्न त मिल्दैन भन्ने भनेको थिए, तर महसुस गरेर मिठो मान्नु भएको रहेछ नि। ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, अनि आज दिनहरू कसरी बिताउनु भयो यो निशाले?
4: हजुर मेरो चाहिँ बसेर घराइसी काम गरेरै बित्यो भनौँ है।
0: बसेर घराइसी काम गरेर जे होस् दिनहरू बिताउनु भयो होइन?
4: हजुर। अनि तपाईँको के गरेर बित्यो?
0: मेरो त के गर्नु र, यस्तै छ, काम त तपाईँले देख्नु भएकै छ ग्यारे होइन?
4: मैले देखेकै छैन, अनि के भन्नु?
0: त्यही त देखा छैन, के सुनिता रहनु भएको छ नि?
4: त्यो भन्नु न के देखिरहनु भएको छ भन्नुभयो, अनि त्यही भएर म त हेरेकै छैन दाजुलाई, अनि कहाँबाट के भन्नु
0: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, प्रतिभा सुनाइहाल्नु भयो, अब साथीहरूलाई सम्झिनुहोस् है त।
4: सुन्छ फर्स्ट अल त हजुरको लागि गुड नाइट सुन्दर्छ पनि मिठेन्द्रीको कामना, प्रविधिका मित्रको लागि पनि गुड नाइट सुन्दर्छ पनि मिठेन्द्रीको कामना, भन्दा अगाडि आउनुहुने पछाडि आउनुहुने यति बेला कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णलाई गुड नाइट सुन्दर्छ पनि मिठेन्द्रीको कामना गर्दै छुटिन्छु, नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो हाम्रो बीचमा साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। अब म कमेन्ट भाषण गर्नतर्फ लाग्छु, धेरै साथीहरूले हामीलाई रेडियो जलजलाबाट, रेडियो जलजलाको फेसबुक पेजबाट हामीलाई कमेन्ट गर्नुभएको छ, म ती कमेन्टहरूलाई भाषण गरिन भने साथीहरू रिसाउनुहुन्छ होइन, कस्तो साथीले त कमेन्टै भाषण गरिदिनुहुन्न, एकदमै दुःख लाग्छ भन्नुहुन्छ होइन, गाह्रो छ मलाई, अनि सेयर गर्ने साथीहरूको नाम पनि म भाषण गर्नेछु, त्यसैले तपाईँले मजाले सेयर गर्नुहोस् हेर्नुहोस् त, 9 जना साथीहरूले सेयर गरिसक्नु भएको रहेछ, म सेयर गर्ने साथीको नाम, यहाँ सेयर गर्ने साथीको नामै खुलेन, के भयो यस्तो, यो नेटले काम नगरेर हो क्या, सेयर गर्ने यो सेयर गर्ने नामै ठाउँै खुलेन, ठिक छ, म कमेन्ट भए पनि वाचन गर्नेछु होइन, कमेन्ट धेरै साथीहरूले हामीलाई कमेन्ट गर्नुभएको छ, पहिलो साथी हुनुहुन्छ हामीलाई कल्पना सम्पाङले कमेन्ट गर्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं। रीता बाछाले हेलो नमस्ते, म पनि सुन्दैछु रुकुम पश्चिमबाट, गुड नाइट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। भावना मगरले गुड नाइट अल फ्रेन्ड भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। बसन्त पीले नमस्ते म पनि सुन्दैछु है लुंगुरी एक खद्दरबाट भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। धर्मराजले नमस्ते म ढकाल धर्मराज वित्तमोड झापा हो मेरो घर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। दुबईबाट कार्यक्रम सुन्दैछु, आज यस कार्यक्रम मार्फत रात्रिकालीन सन्देश राख्नु पर्दा जन्मदिन मनाउनु हुने मेरो दिदी भन्नु भएको छ, जन्मदिन मनाउने दिदीको नाम उहाँले लेख्नु भएको छ, उहाँको दिदीको नाम आज जन्मदिन मनाउने मेरो दिदी दिदीका ढकाल बहिनी रूपा र सहयात्री सम्झना लगायतका सबै सबै साथीहरूलाई म सम्झिन्छु भन्नुभएको छ। पुखरेली साथी जीवन कार्कीले पुर्खेली नमस्कार सन्चै हुनुहुन्छ म सुनिराखेको छु कार्यक्रम भनेर कमेन्ट गर्नु भएको छ, छोटो छोटो कमेन्ट वाचन गर्छु। प्रवेश बिसीले म पनि सुनिराखेको छु रोल्पाको मान्छे हाल प्युठानबाट भन्नुभएको छ। यसै क्रममा अस्मिता बस्नेतले हामीलाई नमस्ते मिस यु अल गुड नाइट पल पल अपेक्षा भन्नुभएको छ। चन्द्र राई राईले हेलो नमस्ते दाई म खोटाङबाट सुन्दैछु गुड नाइट अल भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अब फोन काल लिन्छु। नमस्कार हजुर।
5: हजुर दाई नमस्ते।
0: नमस्ते को बोल्नुभयो कहाँबाट?
5: हजुर म भावना मगर हो प्युठान अमेलीबाट।
0: अमेलीबाट भावना मगर, के छ अमेलीको हाल खबर?
5: एकदमै ठिकै छ दाई, रमाइलो छ घमाइलो छ भन्नुपर्छ।
0: रमाइलो छ घमाइलो छ भन्नुपर्छ होइन?
5: हजुर
0: होइन, घमाइलो यस बेला पनि घमाइलो छ र भने
5: हजुर
0: यस बेला पनि घमाइलो छ र भने
5: एकदमै।
0: अनि रातिमा पनि घाम लाग्ने त्यो कस्तो ठाउँ रहेछ?
5: घाम लागिहाल्छ नि त्यही भएको छैन र?
0: रातिमा पनि घाम लाग्छ र भने
5: लाग्छ नि?
0: ए लाग्छ नि ल है, अचम्मको ठाउँ सुन्न पाइयो। प्युठानको अमेलीमा त राति पनि घाम लाग्छ अरे होइन? अनि के छ भावनाको हालखबर?
5: एकदमै ठिकै छ दाई, तपाईँको के छ?
0: ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई?
5: आज म सानो गीत गाउँछु।
0: ओके लगाउनुहोस्।
5: हुन्छ मारा से थे

0: 留希望啊。
1: 啊，तिम्रो मेरो स्थान बिग्रियो जीवन हैन
0: हजुर
1: अ विचार भावना कोसँग कसको कसको हो बिग्रेको जीवन
0: नाइ गीतमा मात्र सीमित हो दाइ
1: तपाईको जीवन त सधैँ भएको देख्छु है
0: हैन गीतमा मात्र सीमित हो
1: आहा गीतमा मात्र सीमित हो हैन
0: हजुर
1: अ हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरिका बसाईमा आउनु होला गुड नाइट मा आउनु होला गुड नाइट कार्यक्रम आज पहिलो चोटी सुन्नु भयो कि यो भन्दा अगाडि पनि सुन्ने गर्नुहुन्थ्यो
0: नाइ म सुनिरहन्छु परे जस्तो फोनै लाग्दैन आज भनि बेलुकीको उसमा निलायो अहिले पनि लाग्यो एकदमै खुसी छु
1: ल ठिक छ साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्
0: सर्वप्रथम तपाईँको लागि अनि टेक्निसियनमा बसेर सपोर्ट दिने गाई को हुनुहुन्छ
1: हाम्रो रिताजी हुनुहुन्छ
0: उहाँ दिदीको लागि गुड नाइट भन्छु र मेरो मसँगै भएको बाबा अनि मम्मी अनि बाबुको लागि गुड नाइट भन्दै दिँदै हुन्छ
1: नमस्ते अब म कमेन्ट दुईवटा कमेन्ट लिन्छु त्यसपछि अर्को फोन कल लिन्छु होइन हामीलाई यति बेला विष्णु प्रधानले लेख्नुहुन्छ हेलो हजुर नमस्ते सन्चै हुनुहुन्छ म भोजपुरबाट सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु दिलसा राईले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ विष्णु दुखीले अल मिस गुड नाइट भन्नुभएको छ यसै क्रममा विकास ओलीले नमस्ते सर म पनि सुन्दैछु भूमि गाउँपालिका रुकुम पूर्वबाट भन्नुभएको छ अब साथी हुनुहुन्छ स्वागत गरे नमस्कार हजुर
2: हेलो दादा नमस्ते
1: नमस्ते को बोल्नुभयो कहाँबाट भूमिका विस्तार सुनिल स्मृतिबाट के छ भूमिका खबर तपाईँको
2: एकदमै ठिक छ
1: ठिक छ हाम्रो पनि के गर्दै हुनुहुन्छ यति बेला
2: हाम्रो
1: कार्यक्रम सुनेर बसिरहनु भएको छ होइन ल कार्यक्रममा आउनु भएको छ अनि दिनहरू कसरी बिताउनु आज त शनिबार आज पनि पढाइ छैन भोलि पनि सायद छैन होला है होइन पढाइ त
2: हजुर आजको दिनहरू थाहा त त्यस्तो भएन सरसफाई कार्यक्रम मात्रै
1: ए अनि भोलि के गर्ने त
2: भोलि गराइसी काम
1: ए गराइसी काम होइन
2: हजुर
1: भनेपछि सरकारले दुई दिन बिदा दिएर पनि तपाईँलाई फाइदै भएको छ होइन
2: फाइदै भनौँ
1: ल कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ
2: म छोटो साइरी सुनाउँछु
1: ओके ल सुनाउनुहोस्
2: नौ महिना कोखमा राख्यो तिमी भनेर हजुरलाई खुसी पार्न मन चामा हजुरलाई खुसी पार्न मन चामा त्यो मैले चाहिँ नौ महिना कोखमा राख्यौ तिम्रै भनेर यति नै दादा
1: नौ महिना कोखमा राख्यो तिम्रै भनेर होइन
2: हजुर
1: हुन्छ कार्यक्रममा आउनुभयो मिठो साइरी सुनाउनुभयो साइरीको लागि धन्यवाद अहिलेको लागि साथीहरूलाई गुड नाइटको शब्दहरू राख्नुहोस्
2: फर्स्ट अफ अल त हजुरलाई अनि मेरो बाबा मम्मीलाई मेरो अङ्कल आन्टीलाई मेरो दिदी समुद्र पारिरहनुको दाईलाई अनि एकमुष्ट रूपमा मेरो प्यारका र साथीलाई सम्झिँदै दिइरहन्छु नमस्ते
1: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छ मलाई एकजना साथीले फोन गरिरहनु भएको छ यो नम्बरमा होइन है कार्यक्रमको नम्बरमा फोन गर्नुहोला कमला मुखियाले कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ धेरै धेरै धन्यवाद दिवन किशोर अञ्जनले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ धेरै धेरै धन्यवाद छ तपाईँलाई पनि र 12 जनाले शेयर गरिसक्नु भएको छ अब म शेयर गर्ने साथीहरूको नाम वाचन गर्नतर्फ लाग्छु कतै न कतैबाट कसरी न कसरी म त्यो साथीहरूको नाम हेरिहाल्छु यहाँ देखाइराखेको छैन 12 जना देखायो तर यो फेसबुकमा के भएको छ के भएको छ यो घरि के हुन्छ घरि के हुन्छ फेसबुकमा गाह्रो छ मलाई तर पनि म हेर्दैछु हेर्दैछु होइन म तपाईँको साथीहरूको नाम मैले वाचन गर्छु होइन सेयर गर्ने साथीहरूको नाम पनि म वाचन गर्छु 12 जना साथीहरूले 12 वटा सेयर भएको देखाएको छ होइन र हामीलाई ल यहाँबाट पनि देखायो सेयर गर्ने साथी धर्मराजले कार्यक्रमलाई सेयर गर्नुभएको छ पूर्ण बहादुर मगरले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ। यसै क्रममा राई सफल आयुषले पनि कार्यक्रमलाई शेयर गर्नुभएको छ। विष्णु प्रधानले पनि कार्यक्रम शेयर गर्नुभएको छ। यति बेला साथी नमस्कार हजुर। अभिवादन हजुर, को बोल्नुभयो कहाँबाट?
3: धनकुटा पाखीबास नगरपालिका 10 सुमनबाट ओमप्रसाद कटोल बोलेको।
1: ओमप्रसाद कटोल भन्नुभयो, के छ ओमप्रसादजी हालखबर तपाईँको?
3: ठिकै छ दादा, सबै राम्रै छ। अब यसो गुड नाइट कार्यक्रम सुन्दै बस्तु भाव, यसो राति सुत्ने बेला एकचोटि हेर्ने गरेछु मैले।
1: अनि
3: अनि बस्तिर जाँदै गर्दाखेरि कल लागिहाल्यो हजुरलाई, अनि कल लगाएको।
1: ए, कल लगाउनु भएको होइन?
3: हजुर।
1: अनि कार्यक्रममा आउनु भएको छ यति बेला, ठ्याक्कै के गर्दै हुनुहुन्छ
3: अहिले? म अब गुड नाइट कार्यक्रम सुन्दैछु, गोठतिर गएको छु, अनि गोठमा पुग्दाखेरि ठ्याक्कै फोन लागिहाल्यो।
1: गोठमा पुग्दाखेरि ठ्याक्कै तपाईँको फोन लागिहाल्यो होइन?
3: हजुर हजुर। अनि अब प्राय गुड नाइट कार्यक्रम सुनिरहन्छु, नछुटाइकन सुन्ने मेरो त्यो अब एकदम रुचि बढेको छ होइन?
1: त्यही त नि होइन, नछुटाइकन सुन्नुहुन्छ, माया गर्नुहुन्छ होइन, र त खुसी लाग्छ नि त होइन? होमनाथ कटेल कटेल भन्नुभयो, होम प्रसाद कटेल भन्नुभयो होइन?
3: हजुर हजुर।
1: कुन रेडियोबाट सुन्ने गर्नुहुन्छ होम प्रसादजीले?
3: अहिले म यो हाम्रो लालीगुरा सेभेनबाट
1: दादा। लालीगुरा सेभेनबाट त कार्यक्रम गुड नाइट बस्दैन नि हजुर।
3: होइन, अब रेडियो प्राय अब एफएम
1: भोजपुरबाट सुनेको हुनुपर्छ। हुन्छ, आज के सुनाउनुहुन्छ?
3: ठिकै छ, म एउटा गीत नै ट्राई गर्छु न त।
1: ठिक छ, हुन्छ, गीत सुरु गर्नुहोस्।
3: दुख कटने दुखी महासिर सजिलो सजिलो कसले को बुझ र उनको पहिरो दैव छोडेर दैव छोडेर राखेर दुख कति दुखै
1: ल। ठिक छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि फेरिका बसाईमा आउनुहोला। अहिलेको लागि साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्।
3: हजुर, अब सर्वप्रथम त दादा लगायत सम्पूर्ण प्राविधिक मित्रहरू र जलदलासम्म जति पनि हाम्रो अहिले गुड नाइट कार्यक्रम सुन्ने सम्पूर्ण साथीहरूलाई, साथै हाम्रो अशोक सिंह सिन्हाज्यूलाई सम्झना चाहन्छु। हस्त दादा, यति
1: बधाई गर्छौँ। नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेका छौँ। केही कमेन्टहरू वाचन गर्छु मैले। कमेन्ट गर्ने साथी हुनुहुन्छ सानीले कमेन्ट गर्नुभएको छ, म अनुष्का सानु घर शङ्खुवा सभा हो भन्नुभएको छ। हाल रोमानियामा छु, कार्यक्रम सुन्दैछु, गुड नाइट अल भन्नुभएको छ। पूर्ण बहादुर मगरले गुड नाइट हजुर, मेरो घर उन्टीगढी नौ, हाल मलेसियाबाट सम्झिनु पर्दा भनेर सबै साथीहरूको नाम लेख्नु भएको छ। लक्ष्मण मगरले रात्रिकालीन नमस्कार हजुर, के छ खबर, म चाहिँ भन्नुभएको छ। लक्ष्मण मगर भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। आज म वाट्सएपको कल लिइराखेको छैन है, किनभने सामाजिक सञ्जालको फेसबुकको कमेन्टहरू वाचन गर्नुपर्छ, त्यो कारणले गर्दाखेरि मैले वाट्सएपको कल लिइराखेको छैन। म तपाईँलाई आग्रह गर्छु। र यति बेला अर्को साथी हुनुहुन्छ, म स्वागत गर्छु फोन कलमा। नमस्कार हजुर।
4: हेलो, नमस्कार,
1: को बोल्नुभयो कहाँबाट?
4: म भोजपुरबाट युनिका राई।
1: युनिका राई बोल्नुभयो, के छ भोजपुरतिर हालखबर युनिकाजी?
4: पानी परेर
1: सतै ए पानी परेर सतायो नि?
4: हजुर, पानी चाहिँ यो बढे असिना झर्छ घरि
1: है। युनिकाले रोएर होला क्या पानी परेको त होइन?
4: रुपो छैन, फुल लागेको छैन, हाँसिहाल्छु, पानी परेर बोल्न नपाउने हो कि भन्छु
1: है। पानी पर्यो भने चाहिँ किन बोल्न पाइन्न नि युनिका जी?
0: सुनिँदैन अनि गरम गरम हुन्छ अनि डर लाग्छ सुन्नु पनि
1: त्यही भएर. ए ए ए त्यस्तो हो
0: हजुर.
1: ल ठिक छ. अनि युनिकाले के गर्दै हुनुहुन्छ? आज दिनहरू कसरी बिताउनु भयो?
0: दिन त हाम्रोतिर त रोप्ने गर्ने बेला भइरहेको छ त्यही भएर यसो दिउँसो छेक्पा गर्नु बेलुका आयो अनि कन रेडियो सुन्नु भाषा खायो होइन
1: त्यस्तै त्यस्तै गरेर बिताउनु भयो होइन? मेरो त मेरो पनि त्यस्तै हो. गाह्रो छ मलाई पनि होइन यसरी आयो बोल्यो फतफत आयो बरबर आयो होइन त्यस्तै त्यस्तै भइरहेछ मेरो जिन्दगी पनि. के गर्ने गाह्रो छ जिन्दगी होइन?
0: गाह्रो छ जिन्दगी गाह्रो भन्दा पनि बाँच्नै साह्रो ठिक छ
1: हौ. ल आज के सुनाउनुहुन्छ युनिकाले?
0: म चाहिँ छोटो साइरी सुनाउँछु कि दाइ मन पर्दैन होला.
1: मन पर्दैन होला भनिहाल्नुभयो अब सुनाउनुहोस् त कस्तो कस्तो रहेछ.
0: हजुर बोल्नै नजाने जस्तो हुन्छ अब थोरै चिटलाई भनौँ न.
1: ल सुनाइदिनु न त सुनाइदिनु.
0: हुन्छ. आकाशको तारा भुइँमा नजार आकाशको तारा भुइँमा नजार जलजल आइफेमलाई छिट नमार जलजल आइफेमलाई छिट नमार है त दाइ यति नै.
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला है त. अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्.
0: हुन्छ जलजल हुन्छ गुड नाइटको शब्द राख्नुपर्छ जलजलको गरेर बस्नुहुने सबैलाई अनि
1: अहिलेको लागि बिदा गरे नमस्ते. युनिका आउनु भएको थियो युनिका आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौ. मायाको मुठले कार्यक्रम माडी बाट सुन्दैछु सबैलाई सम्झेको छु भन्नुभएको छ. दिपुपी मगरले हेलो नमस्ते भन्नुभएको छ. विशेष गरी उहाँले मायाको मुठु म सम्झा छु मलाई माया नमारेस् भनेर कमेन्ट गर्नुभएको छ. मायाको मुटुलाई एकदमै सम्झिनुहुन्छ. अनि मायाको मुटुले पनि मायाको मुटुले पनि कमेन्ट गर्नुभएको छ. उहाँले पनि दुईटै मिल्ने साथी हुनुहुन्छ कमेन्ट गर्नुभएको रहेछ होइन. हामीलाई ठाकुमा खिसीले नमस्ते हजुर म पनि सुन्दैछु प्युठानबाट शुभ सपनी मिठो निदरीको कामना गर्नुभएको छ. अस्मी सुताङले पनि कार्यक्रम सुन्दैछु भनेर सबै साथीहरूको नाम गुड नाइट भनेर सबै साथीहरूको नाम लेख्नु भएको छ. राई सफल आयुषले हेलो हजुर दर्शन हजुर म हेलो दर्शन हजुर म युएईबाट हो मिस यु अल भन्नुभएको छ. विष्णु बुढा छेत्रीले म पनि सुन्दैछु जाजरकोटबाट सुर्खेत छु म बिस्ना छेत्री भन्नुभएको छ. यसै क्रममा तिम्रो सपनाको राजा जोरले सुन्दैछु म पनि गुल्मी मदानी हाल नारायणगढबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ. उहाँको नाम के लेख्नु भएको छ भने प्रेम मगर रहेछ है. उहाँको नाम प्रेम मगर हो. उहाँले कार्यक्रम सुन्दै हुनुहुन्छ. यसै क्रममा निरुता घरतीले पनि कार्यक्रम सुन्दैछु म पनि सुन्दैछु गुड नाइट अल भन्नुभएको छ. धेरै धेरै धन्यवाद ज्ञापन गर्छ. अब साथीको कल लिन्छौ त्यसपछि सेयर गर्ने साथीहरूको नाम वाचन गर्छु है. मैले 21 21 जवटा सेयर भइसकेको रहेछ. म सेयर गर्ने साथीहरूको नाम वाचन गर्नेछु. फोन कलमा साथी हुनुहुन्छ. नमस्कार हजुर. नमस्कार हजुर.
5: हजुर नमस्ते.
1: को बोल्नुभयो कहाँबाट?
5: हजुर म जमसम मगर बोल्दैछु रिन्टु
1: जमसम मगरबाट हो कि तपाईँको हो भन्ने कुरा मैले चिनिसकेको छु. जमसम मगर भनिरहनु नपर्ला कि हजुर.
5: हजुर
1: मैले तपाईँलाई चिनिसकेको छु. तपाईँ बालकृष्ण मगर बालकृष्ण जलन मगर
5: जमसम हो.
1: त्यही त त्यही त अघि नै तपाईँले त्यो रेडियोको नम्बरमा फोन गर्ने बेला मेरो नम्बरमा फोन हानिरहनु भएको थियो. मलाई थाहा छ.
5: कसले भने
1: मलाई थाहा छ नि मलाई थाहा छ होइन. तपाईँ रेडियोको नम्बरमा फोन हान्नुको साटो मेरो नम्बरमा फोन हानिरहनु भएको थियो होइन.
5: है
1: अनि के छ अनि हाल खबर तपाईँको भन्नुहोस् त बालकृष्णजी?
5: सबै ठिकै छ भन्न पर्छ। अनि हाम्रो वीरेन्द्रको खबर के छ भन्ने कुरो हो क्या?
1: एकदम ठिकठाक छ, ठिकठाक छ। हाम्रो खबर पनि एकदम ठिकठाक छ। यति बेला के गर्दै हुनुहुन्छ?
5: यस्तै हो, अब सुति बिहालो भन्नुपर्छ होइन,
1: सुति बिहालो होइन।
5: हजुर
1: ल ठिक छ, कार्यक्रममा आउनु भएको छ। दिनहरू कसरी बिताउनु भयो?
5: त्यस्तै हो वीरेन्द्र, के हार्नु, यस्तै हो, अब यता गरे उता गरे होइन,
1: त्यस्तै त्यस्तै रहेछ होइन
5: जिन्दगीमा अब यस्तै रहेछ।
1: हुन्छ, कार्यक्रममा आउनु भएको छ, आज के सुनाउनुहुन्छ हामीलाई?
5: सुनाउनु पर्ने खासमा अब खासै आउँदैन होइन, ठिक छ, अब जे भयो नि एउटा
1: सुनाउनै पर्यो नि, सुनाउनै पर्यो नि। ल सुनाउनुहोस् त, के सुनाउनुहुन्छ?
5: आज भोलि मायाको हाहाकार भएको छ, आज भोलि मायाको हाहाकार भएको छ, वास्तवमा कुराकानी गर्दा बेकार भएको छ। आज भोलि मायामा हाहाकार भएको छ, कुरा गर्न वास्तवमा कुराकानी गर्दा गर्दै बेकालमा हाहाकार भएको छ। सुन्नुहोस् न हजुर, सुन्नुहोस् न हजुर, वास्तवमा कुरा गर्दा कुराकानी गर्दा बेहाल भएको छ, कुराकानी गर्दा जिन्दगीमा बेहाल भएको छ। हजुर यति भन्नुपर्छ है।
1: हुन्छ, कार्यक्रममा आउनुभयो, राम्रो तपाईँको मुक्त सुनाउनु भयो। अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्।
5: विशेष त एउटा मेरो विशेष साथीलाई र त्यसपछि रेडियो सुन्ने मान्छे र जति पनि जहाँबाट सुन्दै हुनुहुन्छ होइन, जुमसम मगर भनेर चिन्ने नचिन्ने सबैको लागि भन्दैछु त्यो। नमस्ते, गुड नाइट।
1: नमस्ते, टेलिफोन सम्पर्कमा आउनु भएको थियो बालकृष्ण, उहाँसँग कुराकानी गरिसकेका छौँ। ऋषिराम पाण्डे र भावना मगरले, ऋषिराम पाण्डेले पनि शेयर गर्नु भएको छ र भावना मगरले धेरै ठाउँमा शेयर गर्नु भएको छ है। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ भावनालाई, जसले कार्यक्रमलाई धेरै ठाउँमा शेयर गर्नु भएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र उहाँले पाँच छ ठाउँमा चाहिँ छवटा ग्रुपमा चाहिँ शेयर गर्नुभएको रहेछ है कार्यक्रमलाई। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै गरी तपाईँलाई पनि शेयर गर्नुभयो भने तपाईँको नाम वाचन हुनेछ, यो कुरा म तपाईँलाई जानकारी गराए। यति बेला साथी हुनुहुन्छ, नमस्कार हजुर, को बोल्नुभयो, कहाँबाट? वीरेन्द्र नगरबाट। नाम के भन्नुभयो? तपाईँ आफै बोल्न सक्नुहुन्न हो, अरूले सिकाउनु पर्छ तपाईँलाई बोल्नलाई। टिकाजी, यो कल हामी लिन सक्दैनौ। अब उहाँले सिकाएको आधारमा बोल्नु हुँदो रहेछ, अनि कति बेलासम्म सिकाउने अनि कति बेलासम्म बोल्ने होइन, सिकाउनु पर्यो, त्यो सिकाएको कुरा उहाँले बुझ्नु पर्यो, टपक्क टिप्नु पर्यो अनि बोल्नु पर्यो होइन, गाह्रो छ। बरु आफै बोल्नुहोस् क्या, म तपाईँलाई गाह्रो प्रश्न सोध्दिनँ क्या अरे, तपाईँको नाम के हो भन्न त सक्नुहुन्छ होला, अनि तपाईँ कहाँदेखि हो भन्दाखेरि त सक्नुहुन्छ होला। के टिकाजी, यो कल हामी लिन सक्दैनौ। अब उहाँले सिकाएको आधारमा बोल्नु हुँदो रहेछ, अनि कति

0: सक्नुहुन्छ होला क्यारे होइन कि त्यति पनि अरूले सिकाउनु त पर्दैन होला सायद होइन आफै बोल्न लगाउनु होला हाम्रो प्राय हाम्रो साथीहरूलाई म आग्रह गर्छु यति बेला अर्को साथी हुनुहुन्छ म त्यसपछि कमेन्टतिर लाग्नेछु नमस्कार हजुर
1: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट
1: प्युठानबाट आकाश खड्का बोलेको हजुर
0: आकाश खड्का प्युठानबाट के छ आकाशजी खबर तपाईँको
1: सबै ठिकै छ हजुरको सुनाउनुहोस्
0: हाम्रो पनि एकदम ठिकठाक छ यति बेला के गर्दै हुनुहुन्छ हजुर
1: यति बेला खाना खाएर सुत्ने क्रममा हजुर
0: खाना खाएर सुत्ने क्रममै हुनुहुन्छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौ तपाईँलाई जानकारी होला
1: जानकारी नै छ हजुर
0: जानकारी छ होइन
1: हजुर
0: के सुनाउनुहुन्छ आज
1: म छोटोलाई गीत सुनाउँछु
0: ल सुनाउनुहोस्
1: जुन पनि राति मारिदो त्यही भएर पापमा सिधो बन्की परी बन्की परी बनै मार मायो सँगै जीवन काटौला भन्ने भन्ने मायाले अन्त घरभर जमायो बन्की परी बनै मार मायो सँगै जीवन काटौला भन्ने मायाले अन्त घरभर जमायो मेरो मायाले अन्त घरभर जमायो हजुर चाहिँ
0: तपाईँको मायाले अन्तै घरबार जमायो होइन
1: हजुर
0: गाह्रो छ तपाईँलाई पनि अन्तै घरबार जमाइदिइहाल्यो मायालुले होइन हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि फेरि व्यवसायमा आउनु होला अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: विशेष गरी त हजुरको लागि अनि पराजितम मित्रमा को हुनुहुन्छ उहाँको लागि अनि मसँगै रहेको छ भाइ भाइको लागि अनि बहिनी दिनिसा छेत्रीको लागि अनि अहिले जसले कार्यक्रम गुटमा सुनेर बसिरहनु भएको छ सम्पूर्णलाई सम्झिँदै बिदा हुन्छ नमस्ते
0: नमस्ते अब म कमेन्ट वाचनतर्फ लाग्छु केही कमेन्टहरू छन् म ती कमेन्ट वाचन गरिदिइहाल्छु होइन खुपिल्टे खुपिल्टेले के भन्नुभएको छ जदे भन्नुभएको छ यो जदे भनेको के रहेछ होइन जदे भनेको नमस्ते होला सायद होइन अनि हामीलाई ऋषिराम पाण्डेले नमस्कार हजुर म प्युठानबाट सुन्दैछु राम्रो छ सबैमा मिठो निधरीको कामना भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु सिर्जना मुखियाले पनि कार्यक्रम सुन्दै रहेको जानकारी हामीलाई महेश ओलीले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ दिलीप मगरले पनि कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ प्रकाश कुँवरले पनि कार्यक्रम रात्रिकालीन सुन्दै रहेको अर्घखाँचीबाट जानकारी गराउनु भएको छ अझ पनि साथीहरूले कार्यक्रमलाई सेयर गर्नु त दुईजना नयाँ थपिनु भएको छ सेयर गर्ने साथी म केही समयपछि सेयर गर्ने साथीहरूको नाम वाचन गर्नेछु यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर नमस्कार हजुर टेलिफोन सम्पर्कमा साथी आउनु भएको छैन भन्ने कुरा आयो फटाफट फोन डायल गर्नुहोला 9868304040 अर्को साथी नमस्कार हजुर के भयो टेलिफोनमा समस्या आएको हो हेर्नुहोस् है हेर्नुहोस् टेलिफोनमा कहिलेकाहीँ झ्याप्पै समस्या आइदिन्छ यति बेला साथी हुनुहुन्छ नमस्कार हजुर
1: नमस्कार
0: हजुर नमस्कार को
1: बोल्नुभयो
0: विकेन्द्र भोजपुरबाट
1: हजुर
0: अनि के छ विकेन्द्रजी खबर तपाईँको
1: ठिक छ हजुर ठिक छ अहिले त वेदर पनि ठिक छ
0: वेदर पनि ठिक छ सबै ठिक छ होइन ल ठिक छ कार्यक्रममा आउनु भएको छ यति बेला ठ्याक्कै के गर्दै हुनुहुन्थ्यो
1: अहिले म पल्टेर अथवा पल्टेर फोन डायल गरिरहेको
0: ल कार्यक्रममा आउनु भएको छ आज हामी के गर्छौँ तपाईँलाई थाहा छ
1: थाहा छ हजुर
0: थाहा छ भने आज के सुनाउनुहुन्छ
1: हजार सपनाहरूको माया लगेर आउँछ बाँच्ने रहर जस्तो फेरि भएर आउँछ हजार सपनाहरूको माया

0: 楽しき消えな。パルデーシザストコーヒー、ロパニーセナ。マイレバテコパリベ、楽しき消えな。परदेशी जास्त को ही एक लोपनी देना अल्धे सही तके पम्मो बातो गुदे को छैना अल्धे कहीं तके पम्मो बाटो भुदे को छैना भटकी सके को विश्वा हेरी भएर आउँछ हजार सपनाहरूको माया लगेर आउँछ
1: हजार सपनाहरुको माया लागेर आउँछ हैन
2: हजुर हो त हजुर
1: हुन्छ विगेन्द्र जी राम्रो मिठो आवाजमा गीत गाइदिनु भयो गीतका लागि धन्यवाद अहिलेको लागि अब गुड नाइटको शब्दहरु राख्नुस् हुन्छ विदाई गर्छौ नमस्ते आउनु भएको थियो विकेन्द्र उहाँसँग कुराकानी गरिसकेका छौ दिलीप मगरले कार्यक्रमलाई शेयर गर्नुभएको छ र कार्यक्रम लोकसारथीको आइडीबाट पनि कार्यक्रम शेयर भएको छ यो कुरा म तपाईँलाई जानकारी गराउँछु धेरै साथीहरू मास पुर्याउनु भयो त्यसैले म आफै सेयर गरेको अब के गर्ने तपाईँहरूले धेरै सेयर गर्नु भएन गर्नुहोस् भन्दा नि मान्नुहुन्न गाह्रो छ मलाई होइन अब कार्यक्रमलाई सेयर गर्नुहोस् तपाईँको नाम वाचन गर्छौ भन्दा पनि अब मानिरहनु भएको छैन रेडियो जलजला आरएडीआईओ रेडियो जेएएल जेएएलए जलजला एफएम अनि 96.4 मेगाहर्ज लेख्नुहोस् त मजाले आउँछ कार्यक्रम है यसै क्रममा हामीलाई यहाँ फेरि 24 नै देखा रहेछ अघि नै 26 देखाएको थियो ल ठिक छ अब अर्को साथी हुनुहुन्छ म स्वागत गर्छु त्यसपछि म कमेन्ट वाचन गर्छु 50 गइसकेको छ छोटो कुराकानी गर्छु त्यसपछि कमेन्ट वाचन गर्छु नमस्कार हजुर नमस्कार हजुर
3: हजुर नमस्कार
1: को बोल्नुभयो कहाँबाट
3: धनकुटाबाट
1: नाम के होला
3: कमल राई
1: कमल राई कमल राई धनकुटा कुन ठाउँबाट
3: सहित भूमि
1: अनि कुन रेडियोबाट सुन्नुभयो हामीलाई
3: भोजपुर एफएमबाट
1: ए रेडियो भोजपुर एफएमबाट सुन्नुभयो रेडियो बन्द गर्नुहोस् न है
3: हजुर गइसकेको
1: ल कार्यक्रममा आउनु भएको छ आज के सुनाउनुहुन्छ हामीलाई हामी छोटोमा कुराकानी गर्छौँ तपाईँसँग किनभने समय थोरै छ
3: हजुर हजुर म एउटा शान्त
1: हुन्छ ल सुनाउनुहोस्
3: काउन्ट गरिदिनुहोस् न
1: 1 2 3 एन्ड गो
3: उपहार नै दिउँ भने मै गरिब छु उपदेश नै दिउँ भने मै मूर्ख भएछु बाँच तिमी लाखौँ वर्ष सासी बनेर तर नबिर्सन भए दुखी दाजु भनेर तर नबिर्सन भए दुखी दाजु भनेर धन्यवाद गुड नाइट
1: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो अब गुड नाइटको शब्दहरू राख्नुहोस्
3: हजुर सर्वप्रथम त सञ्चालकज्यूलाई अनि प्राविधिक मित्रलाई र मलाई कमल राई भन्ने चिन्ने सम्पूर्ण मित्र साथीहरूलाई गुड नाइट दिन चाहन्छु
1: हुन्छ अहिलेको लागि तपाईँलाई बिदा गर्छौ नमस्ते
3: नमस्ते नमस्ते
1: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ श्रीधरले हामीलाई लेख्नुहुन्छ नमस्ते दादा म पनि सुन्दैछु श्रीधर पौडेल घर अर्घखाँची नेपाल घर अर्घखाँची हो म अहिले इण्डियामा छु भनेर कमेन्ट गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु सन्ध्या गुरुङले हेलो गुड इभिनिङ नमस्ते दाई के छ खबर म पनि सुन्दैछु तापले जुनबाट गुड नाइट का शब्दहरू भन्नुपर्दा अल साथीहरूलाई गुड नाइट भन्छु मिस यु अल भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छु र सबै मलाई जहाँसम्म लाग्छ म सबैको कमेन्टहरू वाचन गरिसके कसैको कमेन्ट छुट्या छ भने भन्नु होला है तपाईहरुको मेरो कमेन्ट छुट्यो भनेर भन्नु होला म वाचन गर्नेछु आएका जति सबै कमेन्टहरु मैले वाचन गरिसकेका छु शेयर गर्ने साथीहरुको नाम पनि सबैको मैले वाचन गरिसकेका छु हैन तसर्थ ल त अब कार्यक्रमबाट बिदा भएर जानु पर्ने हुन्छ 53 मिनेट गइसकेको रहेछ यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाई सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु कार्यक्रममा फोन गर्नुभयो तपाईलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु आज सामाजिक सञ्जालको कमेन्ट वाचन गर्नुपर्ने भएकोनाले आज व्हाट्सएपको कल लिन पाइएन गाह्रो छ मलाई पनि त्यसैले चित्त नदुखाउनु होला भोलि तपाईको व्हाट्सएप कल पनि लिने छु यो कुरा म तपाईलाई जानकारी गराउँछु र कार्यक्रम तपाईलाई कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह वा प्रतिक्रिया दिनु होला कार्यक्रम मनपर्छ भने मनपर्छ भन्नुहोस् कहाँ कहाँबाट सुन्नुहुन्छ त्यो पनि जानकारी गराइदिनुहोस् फोन गर्न मन लागि फोन गर्नुहोस् छैन भने म्यासेज गर्नुहोस् म्यासेजबाट पनि जानकारी गराउन पाइन्छ मेरो मोबाइल नम्बर हो 9864419844179 मा फोन गर्नुहोला घर बाहिर घरभित्र ल्याउनु पर्ला भनेर केही सामानहरू राख्नु भएको थियो होला अनि त्यसपछि के सुकाउनु भएको थियो होला लुगा कपडाहरू सुकाउनु भएको थियो होला आज धोएको लुगा कपडाहरू अनि के छ तपाईँ ल्याउनु भयो कि ल्याउनु भएन घरभित्र ल्याउनु भएको छैन भने ल्याउनु होला होइन अनि झालडुकाको चुकुन राम्रोसँग लगाउनु भन्दा अगाडि पशु चौपायाहरू के गर्दैछन् त्यतातिर पनि हेर्नुहोला अनि त्यसपछि औषधि खानुपर्ने मान्छे बिरामी हुनुहुन्छ औषधि खानुभयो त औषधि खानु भएको छैन भने औषधि खानुहोला आगोमा खाना पकाउनु भएको थियो आगोलाई राम्रोसँग निभाउनु भयो ग्यास चुलो राम्रोसँग बन्द गर्नुभयो पानीको धारा खुल्लैको छ कि यसो हेर्नुहोला अनि भान्सामा बत्ती बालेरै पो छोड्नु भएको छ कि यसो त्यतातिर पनि हेर्नुहोला अनि ग्यास चुलो पनि राम्रोसँग निभाउनुहोला आगो पनि राम्रोसँग निभाउनुहोला भन्दै केही सुझाव सल्लाह वा प्रतिक्रिया भए फेरि पनि भन्छु 9864417298 फोन गर्नुहोला खानेपानी आफूसँगै राखेर सुत्नुहोला कति बेला तिर्खा लाग्छ थाहै हुँदैन आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु तपाईँको बाँकी बाल शुभ रहोस् नमस्कार गुड नाइट शुभ सपनी शुभ निदारी

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बासको दुखाई, युरिक एसिड दुपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645 78232।

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने है, अरू सामान पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
1: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाइ, यो चाहिँ मेन।
1: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
1: थाहा छ, त्यसैले त यही लिन आएको।
2: विदेशमा पनि फ्लोकार्ट र डेट फ्री प्रडक्ट नै युज हुन्छ,
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
0: मार्बल।
2: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
1: सुरक्षा घरको
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालय अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालय वाटर .com.np लगइन गर्नुहोस्।

हार्दिक नमस्कार प्रणाम। वरपर सर्र सर्र हावाको सरसराहट, आफ्नै शैलीमा फुलिरहेका बगैंचाका सुन्दर फूलहरू, उदाउने र अस्ताउने निरन्तरको गतिमा गतिशील आकाशका चन्द्र सूर्य र तारा नक्षत्रहरू, चिरबिर चिरबिर चिरबिराउँदै जीवनका गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागरको गहिराई भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदीनाला एवं चहरा छाँगाहरू, यी सबै सबै कति दिव्य छन्, कति सुन्दर छन्। यिनकै उपस्थितिमा यो प्रकृति कति सुशोभित देखिएको छ, कति दिव्य र ऊर्जादायिनी देखिएको छ। प्रिय सज्जन, प्रकृतिको यो ऊर्जाशील समयमा, यो सुन्दर समयमा तपाईसँगको सुन्दर सामिप्य प्राप्त गर्दै सत्संग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनहरूमा उपस्थित भएको छु म लक्ष्मण भण्डारी, कार्यक्रम जीवन गंगा लिएर। कार्यक्रम जीवन गंगाको एउटा नयाँ प्रवाहमा म तपाईलाई हार्दिक स्वागत गर्दछु, अभिवादन अभिनन्दन टक्र्याउँदछु। प्रिय सज्जन, शरणागति भनेको के हो, दासता भनेको के हो, के दासता हाम्रो जीवनमा पनि आवश्यक छ? शरणागति जीवनमा जरूरी छ? आउनुहोस् यही विषय प्रश्नको वरपर रहेर जीवन गंगामा आज सत्सङ्ग गरौं। प्रिय सज्जन, शरणको गतिलाई शरणागति भनेर भनिन्छ। गतिको अर्थ हुन्छ व्यवहार। कसैको शरणमा नतमस्तक हुने हाम्रो जुन गति छ, जुन हाम्रो व्यवहार छ, त्यसैलाई शरणागति भनेर भनिन्छ। कसैको शरणमा पर्नु, जसको शरणमा परिएको छ उसैलाई सबै थोक ठान्नु, आफ्नो आराध्य ठान्नु, आफ्नो माननीय ठान्नु, पूज्य ठान्नु, सम्माननीय ठान्नु, त्यो जुन गति हो त्यो गतिको नाम हो शरणागति। के त्यस्तो किसिमको गति मनुष्य जीवनका लागि आवश्यक छ? प्रिय सज्जन, झट्ट सुन्दाखेरि हाम्रो मनमा यसको आवश्यकता कतै पनि देखिँदैन, किनकि हामी कसैको पनि शरणमा झुक्न चाहँदैनौं, कसैलाई सम्मान गर्न चाहँदैनौं। हामीले नचाहने होइन, हामी भित्रको इगोले नचाहने, हामी भित्रको अहंकारले, घमण्डले नचाहने हो। हामी भित्रको घमण्डले कसैको अगाडि लम्पसार परेर झुक भनेर भन्दै भन्दैन। हामी भित्रको घमण्डले, हामी भित्रको अहंकारले आफू बाहेक अरू कसैको अस्तित्वलाई स्वीकार गर्न चाहँदै चाहँदैन। हामी कसैको खुट्टामा ढोग्नु, कसैलाई सम्मान गर्नु, कसैलाई हात जोड्नु आफ्नो कमजोरी ठान्दछौं। कसैलाई सम्मान नगर्नु, हात नजोड्नुलाई हामीले बहादुरी ठान्ने गरेका छौं आज भोलि। के हात जोड्नु हाम्रो जीवनका निमित्त अनावश्यक कुरा हो? कसैको खुट्टा स्पर्श गर्नु अथवा कसैका अगाडि झुक्नु हाम्रो जीवनका लागि अनावश्यक कुरा हो? प्रिय सज्जन, अवश्य होइन। जुन दिन हाम्रो शरणागतिको जुन अभ्यास छ त्यो हराएर जान्छ, त्यस दिन मनुष्य समाज रहँदैन। प्रिय सज्जन, हामी कसैप्रति नतमस्तक हुनै पर्छ जीवनमा, भइरहेका छौं, कम भइरहेका छौं अलग कुरा हो, तर यो हाम्रो सभ्यता हो, मनुष्यको सभ्यता हो।
हामी कहाँ शरणागत भएका छैनौं प्रिय सज्जन? हामी जन्मियौ जुन ठाउँमा हामी हुर्कियौं त्यो ठाउँको नाम हो हाम्रो घर। हाम्रा घरमा हाम्रा माता पिता हुनुहुन्छ, आमा बुबा हुनुहुन्छ। हामीले आमा बुबालाई खुट्टामा टोक्छौं, उहाँहरूले भनेका कुरा मान्छौं, उहाँको शरणमै हामी हुर्कन्छौं बढ्छौं। उहाँहरूले हामीलाई शरण प्रदान गर्नुभयो, काख प्रदान गर्नुभयो। प्रिय सज्जन याद गर्नुहोस्, शरण जहिले पनि प्रिय हुन्छ, प्रिय हुनुपर्छ। यदि कसैले तपाईँलाई शरण दिन्छ